0: प्रधानमन्त्री सचिवालयको थियो। कुनै उजुरी नै नभएको र त्यसमा पनि प्रधान न्यायाधीश जस्ता व्यक्तिलाई हिरासतमा राख्नु घातक हुने देखिएपछि जबरामाथि सुरक्षा चुनौती निम्तिएकाले गृहमन्त्रीसँगको परामर्शमै उपत्यका अपराध अनुसन्धान कार्यालयमा ल्याइएको देखाएर आइतबार दिउँसो परिवारको जिम्मा लगाइयो। प्रहरीले जेनजी समूहबाट डिस्कटमा जबरामाथि घरमै आक्रमण गर्ने योजना बनाएको सूचनाका आधारमा सुरक्षित स्थानमा सारिएको दावी गरे पनि गृह मन्त्रालयले यसबारे कुनै प्रश्न जवाफ दिएको छैन। मन्त्री परिषदको मंगलबार बसेको बैठकको निर्णय सुनाउने क्रममा पनि सरकारका प्रवक्ता सस्मित पोखरेलले जबरालाई सुरक्षाकै कारण सुरक्षित स्थानमा लगिएको दावी गरे तर ती चुनौती दिने समूहमाथि अनुसन्धान भइरहेको छ कि छैन, पूर्व प्रधान न्यायाधीशलाई धम्की दिने समूह को हो, उनीहरूलाई कारवाहीको दायरामा ल्याउन सरकारले प्रहरीसँगलाई कस्तो निर्देशन दिएको छ, यी र यस्ता प्रश्नको जवाफ दिन भने उनले सकेनन्। बेरितका आदेशले सधैँ अप्ठ्यारोमा प्रहरी, आजको नागरिक दैनिकमा मुख्य खबर छापिएको छ।
1: नेपालमा मर्निङ वाकबाट फर्कदा तरकारी ल्याउनेदेखि घरासी सामान किन्नसम्म प्लास्टिकको झोला प्रयोग गर्ने बानी अधिकांशको दैनिकी बनेको छ। सरकारले वर्षौंदेखि प्लास्टिक नियन्त्रणका लागि प्रतिबन्ध र विभिन्न नीति ल्याउँदै आए पनि बजारमा यसको प्रयोग भने घट्न सकेको छैन। प्लास्टिकको अत्याधिक प्रयोगले वातावरणसँगै मानव स्वास्थ्यमा समेत माइक्रो प्लास्टिकको जोखिम बढाउँदैछ। काठमाडौँमा पनि उस्तै समस्या। काठमाडौँ महानगरपालिकाले पनि प्लास्टिक नियन्त्रणलाई नीतिगत प्राथमिकतामा राखेको थियो। 2080 असार 7 गते सार्वजनिक गरिएको नीति तथा कार्यक्रममा तत्कालीन प्रमुख बालेन्द्र शाहले 1 साउन 2080 महानगर क्षेत्रमा एक पटक प्रयोग हुने प्लास्टिक निषेध गर्ने घोषणा गरेका थिए। महानगरले प्लास्टिकका फूलगुच्छाको उत्पादन बिक्री वितरण र आयात तथा 40 माइक्रोन भन्दा पातलो प्लास्टिक झोलाको प्रयोगमा समेत प्रतिबन्ध लगाउने निर्णय गरेको थियो, तर राजधानीमै प्लास्टिक जन्य पदार्थको उस्तै बिगबिगी छ। बजारमा घटेन प्लास्टिक, पटक पटक प्रतिबन्ध शीर्षकमा मध्याह्न दैनिकमा यो खबर छापिएको हो।
0: आजको गोरखापत्र दैनिकमा कर तिर्दैमा सार्वजनिक जग्गा व्यक्तिको हुँदैन शीर्षकमा समाचार छापिएको छ। सर्वोच्च अदालतले कर वा दस्तुर बुझाएको आधारमा सरकारी वा सार्वजनिक सम्पत्तिमा व्यक्तिको निजी स्वामित्व प्राप्त नहुने व्याख्या गरेको छ। संविधान र कानूनले निर्धारण गरेको प्रक्रियाबाट जग्गा धनी पूर्जा प्राप्त गरेकोमा बाहेक दस्तुर तिरेकै आधारमा स्वामित्व प्राप्त नहुने अदालतको व्यवस्था छ। व्याख्या छ, बृजनन्द ठाकुर बहडी विरुद्ध महोत्तरीको गौशाला नगरपालिका समेत भएको मुद्दामा सर्वोच्चमा स्वामित्व हस्तान्तरण वैध हुनुपर्ने व्याख्या गरिएको हो।

यो दशैंमा सीजी ब्रान्ड तथा सीजी मेरिडियाका होम अप्लायन्सेस र होम एन्टरटेनमेन्टका सामान किन्दा 1,02,000 रुपियाँसम्मको बचत। वासिङ मसिनमा 6 केजी, टप लोड वासिङ मसिनमा 4 केजी, सेमी अटोमेटिक वासिङ मसिनमा 2 केजी।

0: हो।
1: अब खेल र खेलाडीका खबर। बीसौं एसियन गेम्स अन्तर्गत पुरुष क्रिकेटको क्वार्टर फाइनलका सबै खेल वर्षाका कारण प्रभावित भएका छन्। क्वार्टर फाइनलका चारवटै खेल वर्षाका कारण हुन नसकेपछि आईसीसी वरियताका आधारमा सिधै क्वार्टर फाइनलमा प्रवेश पाएका चार टोली खेल्दै नखेली सेमी फाइनलमा पुगेका छन्।
2: अब विचार विश्लेषणको पालो।

को नागरिक दैनिकमा अव्यवस्थित शहरीकरणबाट योजनाबद्ध विकासतर्फ शीर्षकमा जानुका ढकालले लेख्नु भएको छ। अब नेपालले नयाँ शहर निर्माण गर्ने भन्दा पनि सही तरिकाले शहर विस्तार गर्ने नीति लिनुपर्छ। काठमाडौँ उपत्यकाको अनुभवले सिकाएको छ कि योजनाविहीन विस्तार अन्तत महँगो साबित हुन्छ। आज साँगुर सडक विस्तार गर्न अरबौं रुपियाँ खर्च हुने अवस्था छ। त्यही योजना सुरुबाटै जग्गा एकीकरणको माध्यम मार्फत गरिएको भए सार्वजनिक खर्च धेरै कम हुने थियो। पोखरा, भरतपुर, बुटवल, इटहरी, बिर्तामोड, दमक, जनकपुर, नेपालगंज, धनगढ़ी, लुम्बिनी क्षेत्र र विकासको तीव्र गतिमा रहेका अन्य नगरहरू अझै पनि योजनाबद्ध विस्तार गर्न सक्ने अवस्था

0: हेलो
1: हेलो बुढी के छ खबर
0: ठिकै छ चलेकै छ
1: ल भिडियो अन गर् त तलाई हेरम
0: भिडियो अनै छ त देख्नु भएन र
1: खै देखिन त मैले त नेट स्लो भयो क्या हो
0: माडीको नेट यस्तै त हो नि
1: के भन्छ यो माडीमा टेक माइनले हाई स्पिडको इन्टरनेट दिएको थाहा छैन र अरू भन्दा सस्तो छ फाइबरबाट चल्छ टिभी नि आउँछ ल गएर टेक माइन जोडिहाल त
2: माडीकै पहिलो ब्रोडब्यान्ड इन्टरनेट सेवा प्रदायक यस टेक माइन नेटवर्क लिमिटेड अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुनसुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी आइपी टेलिभिजन सेवा सहित उपलब्ध छ
3: सेवाका लागि माडी सम्पर्क 056510 40 र 9852028840 साथै 24 घण्टा हटलाइन नम्बर 01-597-0086
4: सम्बन्ध सधैँ भरिलाई साथमै राखौं टेकमाइनलाई टेकमाइनलाई
5: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 056-5569-7053 98-550-77-061 र 98-550-77-053
6: चौबिसै घण्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन फोन 056-493-440-493-580 र 98-550-26-440
7: It's 6 o'clock. अहिले 6 बजेको छ।

0: काया कैरन सुरु गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: निजामती सेवा विधेयक संसदमा लगिँदै 55 वर्ष उमेर वा 30 वर्ष सेवा अवधि पुगे अवकाशको प्रस्ताव।
0: बीपी राजमार्ग एकतर्फी सञ्चालनमा अवरुद्ध कालीगण्डकी करिडोर खुलाउन समय लाग्ने, तातोपानी नाका खुलाउन नेपाल र चीनका अधिकारीले पहल थाले।
1: हिउँ चितुवाको वासस्थान बारे बुझाउन मुस्ताङका चारवटा विद्यालयमा शिविर सम्पन्न, प्रकृतिमा अवलोकन गरेको सिकाइ प्रभावकारी हुने।
2: भाइरल भएर त्यसलाई देखाएर अनुभूति गराउँदाखेरि उत्सुक भएर सोध्ने, हिउँ चितुवा किताबमा देख्नु र साथै बाहिर देख्नुमा त धेरै ठुलो अन्तर हुन्छ नि।
0: UNHCRमा बजेट संकट, 83 लाख विस्थापित प्रभावित हुने जोखिम, बजेट संकटका कारण 5,000 कर्मचारीको पद कटौती।
1: र 20 एसियाली खेलकुदमा नेपाली धावक पालको राष्ट्रिय कीर्तिमान, आर्चरीको टोली पदक विहीन।
3: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
4: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा UAEद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
3: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
4: फोन नम्बर 082-562-601, 98-578-35-990, 98-578-31-684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: लागि बाली टूर युरोपेन्स घर मात्र होइन रंगाउनुहोस् सपना पनि।
1: सुन त मेरो कपडा प्याकिङ गर्दिउ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
2: ए हो र, अनि सुन्नु त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
3: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 0556-94-333, 4-93-555।
5: काया कैरनमा अब खबरको सिलसिला। सरकारले 55 वर्ष उमेर वा 30 वर्ष सेवा अवधि पुगेका कर्मचारीलाई अवकाशमा पठाउने प्रावधान राखिएको विधेयक संसद पठाउने निर्णय गरेको छ। संघीय निजामती सेवा सम्बन्धी कानूनलाई संशोधन गर्न बनेको विधेयक संघीय संसद समक्ष पेश गर्न स्वीकृति दिने निर्णय हिजोको मन्त्री परिषद बैठकले गरेको हो। 55 वर्ष उमेर वा 30 वर्ष सेवा अवधि पुगेर अवकाशमा पठाइने कर्मचारीको पेन्सन सुविधा भने नघटाउने प्रावधान विधेयकमा राखिएको छ। यो व्यवस्था शुरूको मस्यौदामा थिएन। प्रचलित कानूनले कर्मचारीको सेवा शर्त संरक्षण गरेको भन्दै लोकसेवा आयोगले दिएको परामर्शको आधारमा विधेयकका केही विषय परिमार्जन गरिएको हो। सरकारका प्रवक्ता शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलका अनुसार भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रस्ताव अनुसार विधेयक संसद लाने निर्णय भएको हो। मन्त्रालयका सचिव मदन भुजेलले लोकसेवा आयोगबाट प्राप्त भएका अधिकांश परामर्श लाई ध्यानमा राखेर विधेयकमा परिमार्जन गरिएको बताउनुभयो। उहाँका अनुसार 30 वर्ष सेवा अवधि पूरा भएको तर उमेर 51 वर्ष मात्रै पुगेको भए पेन्सन प्रयोजनका लागि सम्बन्धित कर्मचारीको सेवा अवधिमा 7 वर्ष जोडिनेछ। यसैबीच सरकारका प्रवक्ता पोखरेलले सरकारले पछिल्लो 6 महिनाको अवधिमा सुशासनको जग बसाल्ने प्रयास गरेको समेत दावी गर्नुभएको छ। निजामती सेवा विधेयक संसद लगिँदै 55 वर्ष उमेर वा 30 वर्ष सेवा अवधि पुगे अवकाशको प्रस्ताव शीर्षकको खबर आजका पत्र पत्रिकाले प्राथमिकताका साथ छापेका छन्। हामीले कान्तिपुर दैनिकबाट लिएका हौं।
6: पृथ्वी राजमार्ग भएर चल्ने सबै गाड़ी आज दिउँसो 1 बजेदेखि सञ्चालनमा आउने भएको छ। जिल्ला प्रशासन कार्यालय धादिङले जनाए अनुसार धादिङको कृष्णवीर, परेवाभीर, बांगे मोड क्षेत्रका पहिरो लगायतका अवरोधहरू हटाएर सड़क सञ्चालनमा ल्याउन लागेको हो। यो सँगै काठमाडौँ भित्र नै कान्ति लोकपथ बाहेका सबै सड़क सञ्चालनमा आउने भएका छन्। मुगली नारायणगढ़ सड़क खण्डको सिमलटालमा सड़कको करिब 70 मिटर लम्बाई भाँसिएर आवागमन एकतर्फी भएको छ। यो सड़क भए आवागमन एकतर्फी भएको हुँदा यात्रा गर्दा सावधानी अपनाई लेन अनुशासन पालना गर्न भरतपुर सड़क डिभिजन कार्यालयले आग्रह गरेको छ। अविरल वर्षासँगै आएको बाढ़ी पहिरोका कारण 4 दिनदेखि अवरूद्ध बीपी राजमार्ग पनि एकतर्फी रूपमा खुलेको छ। बाढ़ी पहिरोका कारण पूर्ण रूपमा अवरूद्ध बीपी राजमार्ग सञ्चालनमा आएको हो। सड़क डिभिजन भक्तपुरले गएको शुक्रबारदेखि बन्द रहेको बीपी राजमार्गमा अस्थायी डाइभर्सन निर्माण तथा पहिरो हटाएपछि हिजोदेखि यातायात सञ्चालनमा आएको छ। डिभिजन प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशले बीपी राजमार्ग अन्तर्गत चौकी डाँडा, कर्टुन्जे, माम्ती र पिप्लेमा डाइभर्सन निर्माण तथा पहिरो हटाएपछि राजमार्ग सञ्चालनमा ल्याइएको बताउनुभयो। बाढ़ीका कारण डाइभर्सन बगाएको चौकी डाँडामा विद्युतको ट्रान्सफर्मर हटाउन सम्भव नभएको तथा खानेपानीको पम्प हाउस नभत्काई ट्र्याक बनाइएकोले तत्कालका लागि यो ठाउँमा एकतर्फी रूपमा मात्रै गाड़ी सञ्चालन गर्न सकिएको उहाँले बताउनुभयो।
5: यसैबीच कालीगण्डकी करिडोर अवरूद्ध छ। करिडोर अवरूद्ध हुँदा सर्वसाधारण यात्रु प्रभावित भएका छन्। गुल्मीको कालीगण्डकी गाउँपालिका हर्मीचौरदेखि पूर्तिघाट सड़क खण्डका विभिन्न ठाउँमा खसेको पहिरोका कारण सड़क अवरुद्ध हुँदा दैनिक रूपमा आवत जावत गर्नमा समस्या हुनुका साथै दैनिकीमा पनि प्रभाव परेको छ। काली गण्डकी करिडोर खुलाउन अझै केही दिन लाग्ने भएको छ। यसैबीच गएको असार 31 ठप्प रहेको तातो पानी नाका खुलाउन चिनिया अधिकारी सहित नेपालको तर्फबाट पनि पहल थालिएको छ। हिजो नेपाल स्थित चिनिया दूतावासका उपनियोगको प्रमुख चाउ फान सहित नेपालको तर्फबाट परराष्ट्र अर्थ र वाणिज्य मन्त्रालय तथा भन्सार र सड़क विभागका अधिकारीले सीमा क्षेत्रसम्मै पुगेर स्थलगत निरीक्षण समेत गरेका छन्। चीनसँगको सबैभन्दा छोटो दूरीको तातो पानी नाका सञ्चालनमा ल्याउन सके आउँदो मुख्य पर्व दशैं तिहारका लागि आवश्यक सामग्री राजसंघीय राजधानी काठमाडौँ ल्याउन पुर्याउन सहज हुने सरकारी टोलीको भनाइ छ। परराष्ट्र मन्त्रालयका सहसचिव रवकाजी खड्का नेतृत्वको टोलीले चिनिया दूतावासका उपनियोग प्रमुख फानलाई तातोपानीसम्म जाने बाटोको अवस्था सीमा क्षेत्र लिपिङ र भन्सार यार्डको वर्तमान अवस्थाबारे जानकारी गराएको थियो। तातोपानी नाका खुलाउन नेपाल र चीनका अधिकारीले थाले पहल शीर्षकको खबर नयाँ पत्रिका दैनिकले छापेको छ।
6: जब जब बजारमा ग्यासको अभाव हुन्छ तब घरायसी र व्यावसायिक ग्यासको रंग अनि तौल छुट्टा छुट्टै सञ्चालनमा ल्याउने चर्चा हुन्छ। पछिल्लो पटक भोटेकोशीको बाढ़ीको प्रभावले राजधानीमा लामो समय ग्यासको अभाव भयो। उपभोक्ता घण्टौं लाइनमा बस्नु पर्यो। व्यवसायीले ग्यास धेरै मौजदात गरेको आलोचना पनि खेपे। पटक पटक दोहोरिरहने ग्यास आपूर्ति समस्याको दीर्घकालीन समाधान खोज्न भन्दै अहिले फेरि सरकारले घरायसी र व्यावसायिक प्रयोजनका लागि छुट्टा छुट्टै तौलमा ग्यास प्रयोगमा ल्याउने तयारी थालेको छ। 13 वर्ष अघि असफल भएको ग्यास वर्गीकरण फेरि गर्ने तयारी शीर्षकको खबर आज कान्तिपुरमा छ।
5: फेरि पनि ग्यासकै खबर। नेपाल आयल निगमले आउँदा दिनमा कतै पनि सड़क अवरोध नभए एक हप्ताभित्र काठमाडौँ उपत्यकामा खाना पकाउने ग्यासको आपूर्ति सहज हुने दावी गरेको छ। 3-4 दिनको विगतको अविरल वर्षाका कारण पृथ्वी राजमार्ग सहित राजमार्ग अवरुद्ध हुँदा ग्यासको ढुवानी प्रभावित बनेको थियो। अहिले बुलेट आउने क्रम शुरू भएको र काठमाडौँ उपत्यकामा असहज भएको ग्यास आपूर्ति अब सहज बन्दै जाने निगमका कार्यकारी निर्देशक नागेन्द्र शाहले बताउनु भएको छ। अहिले बाटोमा 1,50,000 सिलिण्डर ग्यास आइरहेका छन्। 4 दिनसम्म सड़क रोकिँदा उपभोक्ता ग्यास अभाव हुने त्रासमा थिए। निरन्तर आपूर्ति हुँदा एक हप्ताभित्र ग्यासको समस्या नहुने शाहको दावी छ। अरू गाड़ीभन्दा ग्यास बुलेटलाई प्राथमिकतामा दिएको हुँदा बजारमा समस्या लामो समयसम्म नरहने उहाँले बताउनु भएको छ। एक हप्ताभित्र ग्यास आपूर्ति सहज हुने दावी शीर्षकको खबर कारोबार दैनिकले छापेको छ। काया कैरनमा हिउँ चितुवाबारे बुझाउन मुस्ताङका विद्यालयमा शिविर बारेको सामग्रीसँगै खबरको सिलसिला बाँकी नै छ। सुन्दै गर्नुहोला।
7: थोरै बचत धेरै कायदा, बीमाका छन् फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनाऊ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, रामसाहा पथ, काठमाडौँ, साबिकको राष्ट्रिय बीमा संस्थान।

0: मालापन उमेरले छेक्दैन, मनको कलाकारिता कसैले रोक्दैन। जहाँ पहिलो आवाज हुन्छ, आखिर किन आफ्नो घर आफ्नै हुन्छ। योजना बदलिए पनि उमङ्ग उभी, प्लान ए नभए प्लान बी त बनिहाल्छ नि। मास्टर शेफ बनाउँछन् केही खास, भित्ताले नै लिन्छन् स्वादको मिठास। जहाँ हुन्छन् आत्मीयता र उल्लास, त्यही हो घर जहाँ हुन्छ खुसीको बास। एशियन पेन्ट्स रोयल, घर जहाँ हुन्छ खुसीको बास।
1: सपना तपाईको साथ हाम्रो, नेपाल बैंक सवारी कर्जा, नेपाल बैंक को बबाल नाडा फेस्टिभ अफर, मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5%, रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्ष सम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गते सम्म मात्र लागू होने। सातै दिन 24 घंटा 01-597-1222 में कल गर्नु हुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नु हुनेछ।
2: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले निजामती सेवा विधेयक संसदमा लगिँदै 55 वर्ष उमेर वा 30 वर्ष सेवा अवधि पुगे अवकाशको प्रस्ताव, पृथ्वी राजमार्ग भएर चल्ने सबै गाड़ी आज दिउँसोदेखि सञ्चालनमा आउने, बीपी राजमार्ग एकतर्फी सञ्चालनमा अवरूद्ध, कालीगण्डकी करिडोर खुलाउन समय लाग्ने, तातो पानी नाका खुलाउन नेपाल र चीनका अधिकारीले पहल थाले, खाना पकाउने ग्यासको अभाव हट्न अझै एक हप्ता लाग्ने निगमको दावी लगायतका खबर प्रस्तुत गर्यौं।
2: अब बाँकी प्रसंग। भदौ महिनाको पहिलो र दोस्रो हप्ता गरी मुस्ताङका चारवटा विद्यालयहरूले आफ्ना विद्यार्थीलाई हिउँ चितुवाको वासस्थान देखाउन स्नो लेपर्ड्स स्काउट्स मोनिटरिङ क्याम्पमा लगेका छन्। विद्यार्थीहरू माझ वन्यजन्तु संरक्षण र वातावरणीय चेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएका यी शिविरहरूमा विभिन्न विद्यालयका विद्यार्थी तथा संरक्षणमा सरोकार राख्ने व्यक्तिहरूको सहभागिता थियो। हिउँ चितुवाको वासस्थान रहेको आसपासमा रहेका बस्तीका विद्यार्थीलाई हिउँ चितुवाको महत्वबारे जानकारी गराउँदै त्यसको वासस्थानबारे जानकारी गराई संरक्षणमा प्रोत्साहित गर्नु कार्यक्रमको उद्देश्य थियो। थप जानकारी साथी भोजेन्द्र बस्नेतबाट।
3: हामीले हिउँ चितुवा सहित उक्त स्थानीय क्षेत्रको पनि विभिन्न चारैतिर प्रचार प्रसार गर्न सक्छौँ, जसका कारण विभिन्न पर्यटकहरूको आगमन हुन्छ। विभिन्न पर्यटकहरूको आगमन सहित आर्थिक रकमहरू त आइहाल्छ, त्यसैले हामीले स्थानीय व्यक्तिहरू तथा पर्यटकहरूलाई पनि यस्ता लोभ हुन लागेका वन्य जन्तुहरूको बारेमा चेतना र जानकारी पनि फैलाउन सक्छौँ।
4: उहाँ हुनुहुन्थ्यो मुस्ताङको घरबजोङ गाउँपालिकामा रहेको जनकल्याण आधारभूत विद्यालयको कक्षा 8 अध्ययनरत छात्र अडोडा देवकोटा। उहाँले स्नो लेपर्ड्स स्काउट्स मोनिटरिङ क्याम्पका क्रममा यस्तो बताउनु भएको हो। बारागोङ मुक्ति क्षेत्र गाउँपालिकामा रहेको जनशान्ति माध्यमिक विद्यालयबाट 31 जना, घरबजोङ गाउँपालिकामा रहेको जनबल माध्यमिक विद्यालयबाट 27 जना, धौलागिरी बोर्डिङ स्कूलका 27 जना र जनकल्याण आधारभूत विद्यालयका 25 जना विद्यार्थी शिविरमा गएका थिए भने अभिभावक संरक्षण कर्मी लगायतको पनि सहभागिता थियो। शिविरमा विद्यार्थीले के सिके त शिविरका लागि आर्थिक तथा प्राविधिक सहयोग गरेको समुदायमा आधारित हिउँ चितुवा संरक्षण कार्यक्रमका प्रमुख
5: क्याम्पमा चितुवाको वासस्थानमै गएर उनीहरूले अवस्थाहरू बुझ्छन्। त्यसमा हुने वनस्पतिहरूको अवस्थाहरू, जस्तो 3000 मिटर भन्दा माथि भुट्यानहरू हुन्छन्, त्यहाँ चौरीहरू चरिचरणहरू पनि हुन्छन्, त्यही नजिकै हिउँ चितुवाको आहाराहरू पनि चरिरहेको हुन्छ, जस्तो नाउरहरू। त्यसपछि आएर बाइनोकुलर होइन क्यामेरामा चाहिँ बच्चाहरूले नाउरको बच्चा सुत्दै प्राकृतिक वासस्थानमा हेरे, क्यामेरा ट्याप कस्तो औजार हो, जिपिएसले कसरी उचाइहरू लोकेसनहरू चाहिँ रेकर्ड गर्छ भन्ने कुरा पनि, त्यसको महत्व पनि उनीहरूले बुझे, गोठालाहरूसँग पनि अन्तर्क्रियाहरू गरे होइन।
4: विद्यार्थीहरूलाई अतिरिक्त क्रियाकलाप अन्तर्गत कक्षा कोठाबाट बाहिर निकालेर प्रकृतिमा पुर्याउँदा उनीहरूले धेरै कुरा महसुस गर्छन्। यसबाट वन्यजन्तु संरक्षण सहित जैविक विविधताबारे दिगो सिकाइ हुने अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाका संरक्षण अधिकृत डाक्टर राजन प्रसाद पौडेल बताउनुहुन्छ।
6: के छ त्यसलाई कसरी हेर्ने, त्यसलाई चाहिँ हेर्ने मात्र होइन कि त्यसलाई बुझ्ने हिसाबले त्यही कुरा चाहिँ कक्षामा पढाउनु र बाहिर लगेर त्यसलाई चाहिँ देखाएर अनुभूति गराउँदाखेरि चाहिँ यसको एकदम ठुलै भिन्नता चाहिँ हामीले देखेकै छौँ। उहाँहरूमा चाहिँ जुन विद्यार्थीहरू हुन्छ उहाँहरूले चाहिँ ती कुराहरूमा अझ उत्सुक भएर सोध्ने होइन, हिउँ चितुवा चाहिँ किताबमा देख्नु र साँच्चै बाहिर चाहिँ देख्नुमा त धेरै ठुलो अन्तर हुन्छ नि।
4: मुस्ताङका विद्यालयहरूले गरेको प्रयास अरू विद्यालयका लागि पनि सिकाइ हो। कक्षा कोठाको सिद्धान्त सँगसँगै प्रकृतिमै पुगेर दिइने यस्ता व्यवहारिक सिकाइले नै विद्यार्थीहरूलाई भोलिका दिनमा जैविक विविधता र वन्यजन्तु संरक्षणका मुख्य संवाहक बनाउन मदत पुर्याउँछ।
1: हिउँ चितुवाको महत्व बुझाउन मुस्ताङका विद्यालयमा शिविर तथा हिउँ चितुवा बारेका थप विवरण तपाईँले अहिले बिहान 8 बजेको कार्यक्रम बदलिदो नेपालमा सुन्न सक्नुहुन्छ। फेरि पनि खबरकै सिलसिला। भोटेकोसी बाढीको 1 महिना बितिसकेको छ। बाढीबाट ज्यान जोगिएका धेरै परिवार अहिले रसुवा नुवाकोटका विभिन्न अस्थायी शिविरमा छन्। कतिपय काठमाडौँको येल्लो गुम्बा लगायत ठाउँमा आश्रय लिएर बसिरहेका छन्। बाढीको 1 महिना बितिसक्दा उनीहरूको चिन्ता अब तत्कालको सुरक्षित आश्रयबाट भविष्य बसेको जीविकोपार्जन तर्फ सरेको छ। उनीहरू आफैले गरी खाने वातावरण बन्नुपर्ने बताउँछन्। त्यसका लागि उनीहरूको पहिलो माग हो सड़क र पुल। सरकारले रसुवा, नुवाकोट र धादिङका आफ्नो बन्दोबस्ती आफै गर्न सक्ने बाढ़ी पीड़ित परिवारलाई छ महिनासम्म मासिक रकम दिने निर्णय समेत गरेको छ। चारजनासम्मको परिवारलाई मासिक 15,000 रूपियाँ र त्यसभन्दा बढी सदस्य भएको परिवारलाई थप 2,000 रूपियाँ दिने निर्णय कार्यान्वयनका लागि पालिकामा पठाएको सरकारले जनाएको छ। मासिक रकम पाउने परिवारलाई खाद्यान्न लगायत अन्य राहत वितरणमा प्राथमिकतामा नराखिएको राष्ट्रपति विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकी प्रवक्ता शान्ति महतले बताउनु भएको छ। भोटेकोसी बाढीबाट विस्थापित भन्छन्, महिना बित्यो राहतको भरमा कहिलेसम्म शीर्षकको खबर कान्तिपुर दैनिकले छापेको छ।
2: भोटेकोसी त्रिशुली हिमबाढीका कारण रसुवा, नुवाकोट, धादिङ लगायत जिल्लाका मन्दिर, गुम्बा, मस्जिद, चैत्य, धर्मशाला, पार्टी संग्रहालय तथा अन्य ऐतिहासिक एवं पुरातात्विक संरचनामा क्षति पुगेको छ। पुरातत्व विभागले गरेको प्रारम्भिक स्थलगत अध्ययन अनुसार बाढीबाट 48 ऐतिहासिक तथा पुरातात्विक संरचना पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्। ती संरचनामा करिब 1,11,00,000,000 रूपियाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान विभागले गरेको छ। पुरातत्व विभागका प्रवक्ता सन्दीप खन्नालले बाढीपछि स्थानीय तह तथा विभागका कर्मचारीबाट संकलन गरिएको विवरणका आधारमा क्षतिको प्रारम्भिक अनुमान गरिएको जानकारी दिनुभएको छ। नेपाल र तिब्बत बीच विक्रम सम्बत 1849 नुवाकोट र रसुवाको सीमा क्षेत्रमा पर्ने बेत्रावतीमा भएको बेत्रावती सन्धिको सम्झना स्वरूप राखिएको ऐतिहासिक ढुङ्गा समेत बाढीले बगाएको प्रवक्ता खन्नालले जानकारी दिनुभयो। बेत्रावती क्षेत्रमा शिव मन्दिर सहित 3 मन्दिर तथा 5 चैत्य लगायतका संरचनामा क्षति पुगेको विभागले जनाएको खबर गोरखापत्रमा छ।
1: गाया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
7: बाढी र डुबानबाट बच्न के गर्ने?
8: नजिकै बाढीको जोखिम कहाँ कहाँ छ थाहा पाइराख्ने। खोलामा धमिलो पानी देखिनु र नदीका मुहानतिर धेरै पानी पर्नु बाढीका पूर्व संकेत हुन्।
7: यस्ता पूर्व संकेत देखिने बित्तिकै सचेत बनौ।
8: बस्तीभित्र निश्चित ठाउँ खुला राखौ र आपतकालमा त्यसको प्रयोग गर्न सबैलाई जानकारी गराउ।
7: आपतकालीन अवस्थामा बस्ने सुरक्षित ठाउँ र जाने बाटोको योजना बनाएर परिवार र छिमेकीसित छलफल गरौ।
8: आपतकालीन अवस्थामा चाहिने सामग्रीहरू जोरजाम पहिल्यै गरौ।
7: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश होम,
1: डिश होम खुशीको कनेक्शन।
2: कृषि मन्त्र नार्क सँग
3: पाक्न लागेको धान वर्षाबाट जोगाउन खेतमा पानी निकासको उचित व्यवस्था गरौं। धानलाई मौसम सफा भएपछि मात्र काटौं। खडा धानलाई अनावश्यक रूपमा नकाटी यथास्थितिमा राखौं र धान ढल्न नदिऊ। युरिया मलको प्रयोग नगरौं।
4: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ।
5: अब बाँकी खबर। इन्जिनियरिङमा ओभरसियर पढेर विभिन्न पेसा तथा व्यवसायमा संलग्न जनशक्तिका लागि लाइसेन्स अनिवार्य हुने भएको छ। सरकारले इन्जिनियरिङमा डिप्लोमा ओभरसियरले पनि लाइसेन्स लिएर मात्रै पेसा व्यवसाय सञ्चालन गर्न पाउने व्यवस्था गर्न लागेको हो। यस क्षेत्रलाई नियमन गर्ने भन्दै सरकारले छुट्टै परिषद गठन गर्ने प्रस्ताव सहितको विधेयक प्रतिनिधि सभामा दर्ता गरेको छ। विधेयक पारित भएर ऐन बनेमा निश्चित अवधिपछि परिषदमा नाम दर्ता नगरी डिप्लो इन्जिनियरिङ सम्बन्धी पेसा व्यवसाय सञ्चालन गर्न पाइने छैन। पूर्वाधार विकास मन्त्रालयले डिप्लोमा इन्जिनियरिङ परिषद विधेयक 2083 प्रतिनिधि सभामा असोज 5 दर्ता गरेको हो। प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सिटिभिटी र शिक्षा विभागबाट विभिन्न विषयमा डिप्लोमा इन्जिनियरिङको पढाई हुँदै आएको छ। यो पढाई पूरा गरेका जनशक्ति सिधै पेसा व्यवसायमा संलग्न हुँदै आएकोमा सरकारले परीक्षा लिएर उत्तीर्णलाई मात्रै लाइसेन्स प्रदान गर्ने तयारी गरेको छ। मन्त्रालयले ओभरसियर पेसालाई व्यवस्थित, वैज्ञानिक, गुणस्तरीय र मर्यादित बनाउन छुट्टै डिप्लोमा इन्जिनियरिङ परिषद स्थापना गर्न लागिएको दावी गरेको छ। नेपाल इन्जिनियरिङ परिषदले स्नातक र स्नातक भन्दा माथिल्लो शैक्षिक योग्यता प्राप्त जनशक्तिलाई परीक्षा लिएर लाइसेन्स प्रदान गर्दै आएको छ। सिटिभिटीबाट मात्रै 2082 अन्तिमसम्म डिप्लोमा इन्जिनियरिङ पूरा गर्नेको संख्या 44,749 पुगेको छ। विधेयक पारित भए डिप्लोमा इन्जिनियरिङ पढेकाले पनि लाइसेन्स परीक्षा अनिवार्य उत्तीर्ण हुनुपर्नेछ। ओभरसियरलाई पनि लाइसेन्स अनिवार्य शीर्षकको खबर कान्तिपुरमा छ।
4: अब विदेशको खबर। संयुक्त राष्ट्र संघीय शरणार्थी सम्बन्धी निकाय यूएनएचसीआरले बजेट अभावको कारण विश्वभरका झण्डै 83,00,000 शरणार्थी तथा अन्य विस्थापित व्यक्ति अत्यावश्यक सहायता र संरक्षण सेवाबाट वञ्चित हुन सक्ने चेतावनी दिएको छ। यूएनएचसीआरका अनुसार यस वर्ष शरणार्थी तथा विस्थापितको संरक्षणका लागि 8,50,000,000,000 अमेरिकी डलर आवश्यक पर्ने अनुमान गरिएकोमा जुलाईको अन्त्यसम्म 2,70,00,000,000 डलर अर्थात 32% मात्र प्राप्त भएको समाचार संस्था एएफपीले जनाएको छ। बजेट अभावको कारण चाड, इथियोपिया र सुडान लगायत देशमा बाल संरक्षण, शरणार्थी दर्ता तथा यौन हिंसाबाट प्रभावित व्यक्तिका लागि आवश्यक सेवामा असर पर्न थालेको यूएनएचसीआरले जनाएको छ। संस्थाका अनुसार इराकमा 3,50,000 जना शरणार्थी तथा शरण खोजिरहेका व्यक्ति आर्थिक समावेशीकरणको अवसरबाट वञ्चित हुन सक्ने अवस्थामा छन्। त्यस्तै सिरियामा 1,62,500 जना कमजोर अवस्थामा रहेका, आन्तरिक रूपमा विस्थापित तथा देश फर्किएका व्यक्तिले तत्काल आर्थिक सहायता नपाउने जोखिम रहेको छ। संस्थाका अनुसार सन् 2025 बजेट संकटको कारण झण्डै 5,000 कर्मचारीको पद कटौती गरिएको थियो। यूएनएचसीआरले अमेरिका लगायत प्रमुख दात्री देशबाट प्राप्त हुने वैदेशिक सहायता घट्दै जाँदा विश्वव्यापी शरणार्थी तथा मानवीय सहायता प्रणालीमा थप जोखिम परेको जनाएको छ।
5: अब खेल खबर। जापानमा चलिरहेको विश्व एसियाली खेलकुद अन्तर्गत एथलेटिक्सको पुरुषतर्फको 5,000 मिटर दौड़मा नेपाली धावक मुकेश बहादुर पालले राष्ट्रिय कीर्तिमान बनाएका छन्। पालले 5,000 मिटर दूरी 14:03.61 पूरा गर्दै यसअघि राजेन्द्र भण्डारीको नाममा रहेको कीर्तिमान तोडेका राष्ट्रिय खेलकुद परिषद राखेपले जनाएको छ। भण्डारीले सन् 2004 एथेक्स ओलम्पिक्समा 14:04.89 राष्ट्रिय कीर्तिमान कायम गरेका थिए। जापानमा चलिरहेको एसियाली खेलकुद प्रतियोगितामा सहभागी 18 धावक मध्ये पालले 9 स्थान हासिल गरेका हुन्। यसैबीच विशौं एसियाली खेलकुदमा सहभागिता जनाएको नेपाली आर्चरी टोली पदकविहीन हुँदै प्रतिस्पर्धाबाट बाहिरिएको छ। हिजो कतारसँगको खेल हारेसँगै नेपाल प्रतिस्पर्धाबाट बाहिरिएको हो।
4: अब केही खबर संक्षेपमा। देशका धेरै ठाउँमा आजको मौसम सफा छ। अस्ति सोमबार बिहानदेखि सबैजसो ठाउँमा मौसम खुलेको छ। गएको बुधबारदेखि लगातार परेको झरी आइतबार रातिदेखि रोकिएपछि मौसम खुल्दै गएको हो। अस्ति रातिदेखि छिटफुट बाहेक कतै पनि पानी नपरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अब तत्काल ठूलो र लगातार पानी पर्ने सम्भावना नरहेको पनि महाशाखाले जानकारी दिएको छ। पानी पर्न रोकिएसँगै बिहान बेलुका चिसो भए पनि दिउँसो गर्मी हुन थालेको छ। आज कोशी र बागमतीको हिमाली र पहाड़ी थोरै ठाउँ तथा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना छ।
5: सर्वोच्च अदालतले कर वा दस्तुर बुझाएको आधारमा सरकारी वा सार्वजनिक सम्पत्तिको व्यक्तिको निजी स्वामित्व प्राप्त नहुने व्याख्या गरेको छ। संविधान र कानूनले निर्धारण गरेको प्रक्रियाबाट जग्गा धनी पूर्जा प्राप्त गरेकोमा बाहेक दस्तुर तिरेकै आधारमा स्वामित्व प्राप्त नहुने अदालतको व्याख्या छ। ब्रिज नन्दन ठाकुर बढ़ही विरूद्ध महोत्तरीको गौशाला नगरपालिका समेत भएको मुद्दामा सर्वोच्चमा स्वामित्व हस्तान्तरण वैध हुनुपर्ने व्याख्या गरेको हो। फरक विषय भएको फैसलामा उल्लेख गरेको छ। सार्वजनिक जग्गामा लामो समयसम्म कसैले भोग चलन गर्दै आए पनि त्यसैको आधारमा कानूनी भोगाधिकार स्वत सृजना नहुने अदालतको व्याख्या छ।
4: र आउँदो आइतबार शुरू हुने कांग्रेसको 15 महाधिवेशनमा झण्डै 7,000 महाधिवेशन प्रतिनिधि सहभागी हुने भएका छन्। 14 महाधिवेशनको तुलनामा झण्डै 3,000 भन्दा बढी महाधिवेशन प्रतिनिधि हुने भएकाले बन्द सत्र समेत खुला मञ्चमै गर्ने तयारी हुँदैछ। निर्वाचन समितिले हिजो सार्वजनिक गरेको नयाँ तालिका अनुसार आउँदो शुक्रबार र शनिबार प्रतिनिधिहरूको दर्ता र आइतबार 2 बजे खुला मञ्चमा महाधिवेशन उद्घाटन गरिनेछ। काया कैरनमा अब पालो उखानको।
5: बालुवा निचोरीले तेल आउन।
4: उखान सँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
5: सेवा विधेयक संसदमा लगिँदै 55 वर्ष उमेर वा 30 वर्ष सेवा अवधि पुगे अवकाशको प्रस्ताव।
4: बीपी राजमार्ग एकतर्फी सञ्चालनमा अवरुद्ध कालीगण्डकी करिडोर खुलाउन समय लाग्ने, तातो पानी नाका खुलाउन नेपाल र चीनका अधिकारीले पहल थाले।
5: यु चितुवाको वासस्थान बारे बुझाउन मुस्ताङका 4 विद्यालयमा शिविर सम्पन्न, प्रकृतिमा अवलोकन गरेको सिकाइ प्रभावकारी हुने।
4: UNHCRमा बजेट संकट, 83 लाख विस्थापित प्रभावित हुने जोखिम, बजेट संकटका कारण 5,000 कर्मचारीको पद कटौती।
5: र 20 एसियाली खेलकुदमा नेपाली धावक पालको राष्ट्रिय कीर्तिमान, आर्चरीको टोली पदक विहीन।
4: र अन्त्यमा आजको कार्टुन, रविन सामीले बनाउनु भएको पुरानो कार्टुन। कार्टुन सरकारले बढ्दो बजार भाव नियन्त्रण गर्न नसकेको विषयमा केन्द्रित छ। यहाँ दुईजना गृहिणी बजार पुगेर फर्किरहेका छन्। उनीहरू तरकारीको अचाक्ली भाव सुनेको विषय र भएको विषयबारे कुराकानी गर्दैछन्। त्यसै क्रममा अर्की एक महिलाले भन्दैछन्, सरकार तरकारी बजारमा भन्दा बढी सेयर बजारमा पो देखियो। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौं। यात्रामा निस्कनु अघि

0: कती वॉलेट मा
1: नेपाल को कुने पनी बैंक खाता मा वा 45,000 भन्दा बढी आईएमई काउंटर मार्फत
0: आफन्त को हाथ हाथ मा पुर्याउन आईएमई गरौं
1: 25 वर्ष देखि सारा नेपाली को विश्वास
0: आईएमई गरौं
2: आईएमई गरौं आईएमई गरौं
3: ए भतिज यो चाड पर्व भन्यो कहिले एता कहिले उता जहिले माछा मासु कति खानु हो
4: त्यसैले त राजा च्याउ नै खानुस् भनेको नि काका माछा मासुको त स्वाद नै बिर्साइदिने भेजिटेरियनलाई त झन् कायदा माछा मासुमा भएको सबै तत्त्व पनि पाइने
5: हो नि काका राजा च्याउ त स्वाद सँगै स्वास्थ्यलाई पनि फाइदाजनक रहेछ नि
4: हामीले राजा च्याउ त्यसै भनेको हो र
6: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ एनसी एग्रोटेकको उत्पादन

0: पात्रो एप तपाईका लागि सधैं सजिलो सबै सजिलो तपाई पनि डाउनलोड गर्नुहोस् किनकि यसमा सबै छ
1: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौं जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी नै रोजौं न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कम्पनी बीमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बीमा कम्पनी साबिकको राष्ट्रिय बीमा संस्थान प्रधान कार्यालय रामशाहपथ काठमाडौँ

0: एमटी वॉलेट मा
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास
0: आईएमई गरौं।
2: यो नेपाली रेडियो नेटवर्क
3: हरो विषयमा तारो बहस नेपाली बहस यस नेपाली बहसका साथमा प्रीति तयारी चाउचाउ ग्लोबल आईएमई बैंक सबैका लागि बैंक
4: डिस होम इन्टरनेट।
5: यतिखेर हाम्रो बेसमा नेकपा एमालेका नेता खिमलाल भट्टराई हुनुहुन्छ। भट्टराईजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
6: नमस्कार, गुड मर्निङ, धन्यवाद।
5: अब नेकपा एमालेको पछिल्लो परिस्थिति हेर्ने हो भने पार्टीभित्र नेतृत्व परिवर्तनको बहस र मुद्दा व्यापक रूपमा उठेको थियो, तर यसका लागि एउटा आयोग पनि बन्यो रामबहादुर थापा नेतृत्वमा। रामबहादुर थापा नेतृत्वको आयोगले जुन किसिमको समितिले चाहिँ प्रतिवेदन बाहिर ल्याएको थियो वा त्यो लेखेको थियो, त्यसलाई महासचिव शङ्कर पोखरेलले पनि लेपन लाउँदा पुगेन। अन्तत्वगत प्रदीप गिवालीले लेपन लाइसके पछाडि मात्रै अध्यक्षज्यू पर्सिनुभयो भन्दा एमालेको पुनर्गठनको मुद्दा, नेतृत्व परिवर्तनको मुद्दा कहाँ गयो?
6: यो के छ भन्दाखेरि, हामी चाहिँ खास गरिकन गएको चुनावमा जुन पार्टीले पराजय बिहोर्नु पर्यो त्यो चुनाव पछाडि चाहिँ पार्टीले आफूलाई आत्मसमीक्षा गर्नुपर्ने र त्यो आत्मसमीक्षाको निष्कर्षको आधारमा चाहिँ पार्टीलाई पुनर्गठन गर्नुपर्छ भन्ने त्यो बहस चाहिँ पार्टीभित्र प्रारम्भ भएको थियो र त्यसलाई औपचारिकता दिने काम पार्टीको केन्द्रीय सचिवालयले गरेका थियो र केन्द्रीय सचिवालयले आयोग कार्यदल बनाएर यो देशभरि चाहिँ छलफल पनि चलाएको हो र त्यो छलफलको निष्कर्षको आधारमा एउटा प्रतिवेदन पनि त्यो कार्यदलले तयार गर्यो र अब त्यसको प्रतिवेदन तयार गर्ने सिलसिलामा जो जसले त्यसको अगुवाई गरेको भएको भने तपाईँले जसको अन्तिममा नाम दिनुभयो प्रदीप गेवाली, उहाँले चाहिँ मैले सफल रूपमा गर्नुपर्ने थिएन, मैले गरेको भए मैले गरेको भन्दा म भन्दै हाल्दै म कार्यदलको सदस्य थिइनँ, त्यस कारणले गर्दा चाहिँ मैले गरेको होइन भनेर पार्टी केन्द्रीय कमिटीको बैठक पनि उहाँले भन्नुभएको छ। त्यस कारणले उहाँको यो सन्दर्भमा उहाँको नाम लिन जरुरी छैन भन्ने मलाई लाग्छ।
5: प्रदीप गेवालीजीले त प्रतिवेदन लेख्नुभयो नि त, फेरि केही बुधारो हटाएर केही प्रस्ताव
6: आफ्नो स्पष्टीकरण त्यो विषय आइसकेपछि पार्टी केन्द्रीय कमिटीलाई उहाँले बताइ नै सक्नु भएको छ। त्यस कारणले त्यसमा चाहिँ जानु परेन। मुख्य कुरा चाहिँ अब प्रतिवेदन के भयो भन्ने कुरा हो। प्रतिवेदन
5: के भयो, प्रतिवेदनले के कुरा स्पष्ट ल्यायो र तपाईँहरू चाहिँ कसरी सन्तुष्ट बन्नुभयो फेरि बैठक सकिएपछि?
6: केन्द्रीय सचिवालयले बनाएको कार्यदल थियो अनि केन्द्रीय सचिवालयले जुन कार्यदल बनायो त्यसले एउटा प्रतिवेदन तयार गर्यो र त्यो प्रतिवेदन केन्द्रीय सचिवालयमा पेश गर्यो। सचिवालयले चाहिँ त्यसलाई एउटा आफ्नो सम्पत्तिको रूपमा र त्यसलाई त्यसले चाहिँ त्यसलाई समेत त्यसको रिकमेन्डेसनलाई समेत राखेर पार्टी अध्यक्षले मैले चाहिँ यो प्रतिवेदन लिएर आएको छु भनेर केन्द्रीय कमिटीको बैठकमा उहाँले राख्नुभयो र त्यहाँनिर चाहिँ अब अहिलेको आवश्यकता भयो भने जस्तो मैले भनिहालेँ, निर्वाचन पछाडि नेकपा एमाले आफूलाई समग्र रूपमा समीक्षा गर्नुपर्ने र त्यो समीक्षाको आधारमा चाहिँ हामी अगाडि बढ्नुपर्ने विषय हो र त्यो विषयमा चाहिँ स्वयं पार्टी अध्यक्षको प्रतिवेदन पनि बोलेको अवस्था र आफूलाई क्रमशः अब हामी चाहिँ प्रक्रियागत रूपमा जस्तो भने नीतिगत हिसाबले, साङ्गठनिक हिसाबले, राजनीतिक र चाहिँ नि कार्यशैलीगत हिसाबले चाहिँ नि आफूलाई परिमार्जन गरेर अगाडि बढ्ने भन्ने कुरा अध्यक्षको प्रतिवेदनमा यी कुराहरू मैले लिएर आएको छु भनेर ती विषयहरू छलफल पनि भए। केन्द्रीय सदस्यहरूले त्यहाँ उठाउने कुरा चाहिँ उठाइयो पनि तपाईँले अलिक बढी जोड दिएको नेतृत्व परिवर्तनको विषय जुन छ यो विषय चाहिँ प्रक्रियासँग ढङ्गले चाहिँ हामी अगाडि बढौँ भन्ने कुरा त्यहाँनिर भयो।
5: अनि कुरो र कुलो जता जता लग्यो उतै जान्छ। खिमलाल भट्टराईजी, तपाईँले राम्रोसँग थाहा पनि छ, खासमा नेतृत्व परिवर्तनको मुद्दा व्यापक रूपमा उठ्या थियो त जब वरिष्ठ नेताका रूपमा जुन विधानमा हुँदै नभएको प्रोभिजन ल्याएर चाहिँ विद्यादेवी भण्डारीलाई सुम्पिसके पछाडि र फेरि प्रदीपजीले लेपन लाइसके पछाडि सबै राफसाप हो, अब तपाईँहरू चुप्तै चुपमै चुप।
6: अब अहिले के छ भन्दाखेरि अब पार्टी एउटा सङ्कटको अवस्थामा छ, त्यो कुरा चाहिँ केन्द्रीय कमिटीले महसुस गर्यो, स्वयं अध्यक्षदेखि हामी सबैले महसुस गरेको कुरा के हो भने पार्टी सङ्कटमा छ। यो सङ्कटको बेलामा पार्टीलाई अगाडि बढाउनको लागि एकताको आवश्यकता छ, एकता अध्यक्षदेखि अरू पनि वरिष्ठ नेताहरू जस्तो विद्यादेवी भण्डारी पहिला पार्टीको उपाध्यक्ष नै हुनुहुन्थ्यो, पूर्व राष्ट्रपति हुनुहुन्थ्यो, पार्टी सदस्य भइसकेको थियो, हामीले पार्टी सदस्य बनाइसक्यौँ, त्यो सबै डिबेट भएको थियो, तर अन्तिममा पार्टीले सदस्यता दिइसकेको स्थिति छ। वरिष्ठ नेता पार्टीको तत्कालीन वरिष्ठ नेता चाहिँ ईश्वर पोखरेल पार्टीको केन्द्रीय कमिटीमा हुनुहुन्छ। अब यो सबै हामी चाहिँ एउटा भावमा हामी एकताको भावमा गाँसिएर अगाडि बढौँ भन्ने अहिलेको केन्द्रीय कमिटीको निष्कर्ष, सङ्कटमा छौँ, प्रक्रियागत रूपले चाहिँ पुनर्गठनको प्रक्रिया यो अगाडि बढि नै हाल्छ, तर आजको दिनमा चाहिँ हामी जुन सङ्कटमा छौँ यो सङ्कटबाट अगाडि बढ्नको लागि एकताको आवश्यकता छ भन्ने कुरा केन्द्रीय कमिटीले महसुस गर्यो। अब यसमा होला, कसैका आफ्ना आफ्ना मतहरू होलान्, मेरो आफ्नो मत होला वा अरू नेताहरूको आफ्नो मत होला, तर केन्द्रीय कमिटीको साझा निष्कर्ष के भयो भने अब एकताबद्ध रूपमा यो सङ्कटलाई सामना गर्ने गरी अगाडि बढौँ है भन्ने कुरामा केन्द्रीय कमिटी पुगेको हो। त्यही नै हो अहिलेको हाम्रो निर्णय र अब हामी चल्ने पनि त्यसरी नै हो, सङ्कट छ, सङ्कटको सामना गरेर अगाडि बढौँ भन्ने कुरा हो।
5: होइन, सरकारले सुरक्षा थ्रेट भन्दै घरबाट मान्छे उठाइरहेछ, तपाईँहरू आफ्नै आन्तरिक विवाद र किचलोमा हुनुहुन्छ, खै त नेकपा एमालेको उपस्थिति आज यति कमजोर बनेको पार्टी।
6: यसमै यस्तो छ, तपाईँहरू चाहिँ मिडिया का साथीहरूले महसुस गरि नै सक्नु भएको छ, सरकार चाहिँ लोकतन्त्रप्रति कति प्रतिबद्ध छ, संविधानप्रति कति प्रतिबद्ध छ, कानुन र पद्धतिप्रति कति प्रतिबद्ध छ भन्ने कुरा तपाईँ हामी सबैले महसुस गरेको कुरा हो। यो सरकारको व्यवहारमा यसको लोकतन्त्रप्रतिको प्रतिबद्धता कमजोर छ, संविधानप्रतिको प्रतिबद्धता कमजोर छ, यो कसरी अगाडि बढ्छ, यसको कार्यशैली के हुन्छ, नीति प्रष्ट छैन, यसको चाहिँ कुनै सिद्धान्तमा अडिएको सरकार छैन, पार्टी पनि स्वयं रासोपा पनि यो कसरी अगाडि बढ्छ, यसको नीति कस्तो हो, यसको कार्यशैली के हो, व्यवहार के हो, कसरी गर्छ भन्ने कुरा नै त्यति धेरै स्पष्ट छैन। त्यस कारणले गर्दाखेरि अहिले यो यसले जे व्यवहार गरिरहेको छ नि यो चाहिँ अधिनायकवादको बाटो हो, यो चाहिँ एउटा निरङ्कुशताको बाटो हो, यसले समाएको बाटो त्यो छ। त्यस अन्तर्गत को कहाँ भिक्टिम हुन्छ भन्ने कुरा कुनै अनुमान गर्न पनि नसकिने स्थिति छ। त्यस कारणले यो एउटा यो सङ्कट हो, यो लोकतन्त्रमाथिको सङ्कट हो, संविधानमाथिको सङ्कट हो, र हाम्रो एउटा पद्धति
5: होइन अहिले बाहिर आए अनुसार त तपाईँको पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि चाहिँ व्यापक उठबस रहेछ नि त, चोलेन सबसे जवराजीको उहाँले नै भनिसके पछाडि संसद पुनर्स्थापनाको मुद्दै ओलीजीले बोल्नुभयो भन्ने आइरहेछ बाहिर।
6: होइन, यो कस्तो छ भन्दाखेरि नेकपा एमाले हामी चुनावमा गम्भीर रूपमा पराजय गऱ्यौँ हामीले, तर नेकपा एमालेसँग नै सत्ता डराइरहेछ कि, अनि उसले अब अफवाह फैलाउने कोसिस गरिरहेछ, यस्तो खालका चाहिँ भ्रम सिर्जना गर्ने कोसिस गरिरहेछ। हामीले जुन कुरा गर्ने हो, जस्तो हामीले भन्यौँ नि त केन्द्रीय कमिटीको बैठकमा हामीले लोकतन्त्रको बहालीको लागि अगाडि बढ्नुपर्ने स्थिति छ है, लोकतन्त्र सङ्कटमा छ, यो सरकारको लोकतन्त्रप्रतिको प्रतिबद्धता फितलो छ, कमजोर छ, अथवा यसको विरुद्धमा पनि जान सक्छ, त्यस कारणले गर्दाखेरि यसको विरुद्धमा जनतालाई सचेत गराउनु पर्ने, आन्दोलित गर्नुपर्ने अवस्थामा हामी छौँ है भनेर हामीले भनेका छौँ। कुनै संसद पुनर्स्थापनाको लागि आन्दोलन भनेर हामीले निर्णय गरेका छैनौँ।
5: पार्टी अध्यक्षले प्रस्ताव त अगाडि सार्नु भएको नि त होइन,
6: सार्नु भएको छैन, उहाँको प्रतिवेदनमा प्रष्ट रूपमा लोकतन्त्रको पालिका लागि भनेर भन्नुभएको छ। जसरी पहिलाको कार्की सरकार, जसरी कार्की सरकार बन्यो त्यो पनि अवैधानिक रूपमा बन्यो, जसरी संसद विघटन गरियो त्यो पनि अवैधानिक रूपमा गरियो, असंवैधानिक र अवैधानिक रूपमा गैर कानुनी हिसाबले गरियो, त्यो गलत थियो, त्यसको विरुद्धमा त हामी लाग्नुपर्ने हुन्छ, विचाराधीन अवस्थामा मुद्दा छ, त्यस कारणले त्यो मुद्दाको फैसला पनि कसरी हुन्छ हामीले त्यो हेर्नुपर्ने हुन्छ। हामी त्यसकै लागि आन्दोलन भन्दा पनि लोकतन्त्रको बहालीका लागि आन्दोलनमा जानुपर्ने हुन्छ भनेर केन्द्रीय कमिटीले निर्णय गरेको छ। यो त अरू पार्टीहरूले पनि गरेका छन्। त्यस कारणले गर्दाखेरि यो के छ भन्दाखेरि सरकार हामीसँगै, हामी नै गम्भीर रूपमा पराजित भएको छौँ, एक हिसाबले धुलोमा गएका छौँ हामी, तर हामीसँगै फेरि सरकार डराइरहेछ। कम्पिटिसन कोसँग छ त भन्दाखेरि नेकपा एमालेसँग छ है भनेर उसले चाहिँ नेकपा एमालेको नेताहरूलाई चाहिँ नेताहरूका विरुद्धमा भ्रम सिर्जना गर्ने, अनि नेकपा एमालेको विरुद्धमा चाहिँ नि एउटा फेरि आफैले षड्यन्त्रको ताना बाना बुन्ने, त्यो हिसाबले चाहिँ सरकार अगाडि बढेको देखिन्छ। नभनेदेखि हामीले किन लुकाएर गर्नुपर्ने छ, हामीले कसैसँग कुरा गर्नको लागि लुकेर छलमा भेषमा गर्नुपर्ने हुन्छ र नेकपा एमाले त्यसरी गर्छ। गर्दैन, गर्ने हो भने सिधा कुरा गर्न सक्छ।
5: होइन, चलिबिना शमशेर राणा र केपी शर्मा ओली बीच भेटघाट भएको हो कि होइन, यसलाई पुष्टि गर्नुहोस्।
6: उहाँले भन्नुभयो त, केपी ओलीले भन्नुभयो, सुन्नुभयो
5: उहाँले त, कहाँ
6: हामीले त नि यस्तो छलफल गरेर आएको भनेर भन्नुभयो। केपी ओली लुकेर बस्ने मान्छे हो, आफ्नो कुरा त नि छद्म रूपमा गर्ने मान्छे हो। केपी ओलीले त्यसरी व्यवहार गर्नुहुन्छ अथवा चोलेन्द्र शमशेरले केही भनेका छन् तपाईँले सुन्नु भएको छ?
5: तर
6: मिडियामा जुन चाहिँ भ्रम सिर्जना गर्ने कोसिस भइरहेछ नि, अहिले मिडिया ट्रायल भइरहेछ, अनि त्यही कुरालाई तपाईँले विश्वास गरेर क्वेसन गर्न मिल्छ?
5: प्रश्न त गर्न मिल्छ, तर चाहिँ भेटघाट भएका अनौपचारिक रहस्यहरू बाहिर आइरहेका छन्। एमाले चाहिँ
6: रहस्य भने के, हामी रहस्यमा व्यवहार गर्नुपर्छ? एमाले रहस्यमा व्यवहार गर्छ
5: अहिले? अब सुरक्षा दिन भनेर, सुरक्षा दिन भनेर मध्यराति सुतेको मान्छेलाई उठाउने नजिर त ट्रेन त बस्यो नि त, तपाईँहरू चुपचाप
6: तरिका गलत हो यो सरकारको। त्यही त म भन्दैछु, यसको लोकतन्त्र प्रतिको प्रतिबद्धता कमजोर देखियो, कमजोर छ।
5: भालेन्जीले संयुक्त राष्ट्रको
6: महासभामा छ, अनि यसले चाहिँ नि यस्तो खालको व्यवहार गर्छ जसको विरोध गर्न हामी बाध्य छौँ। त्यो त तपाईँहरूले पनि गर्नुहुन्छ होला,
5: होइन? अब
6: जुन खालको व्यवहार यो सरकारले गरिरहेछ, यो अधिनायकवादको बाटो हो, यो बाटोबाट नेपाल अगाडि बढ्न सक्दैन, यसको विरुद्धमा चाहिँ खडा हुनुपर्छ भनेर त हामीले भनेका छौँ नि त।
5: अब पछिल्लो समय चाहिँ संयुक्त राष्ट्र सङ्घमा प्रधानमन्त्रीको उपस्थिति र स्पिच कस्तो लाग्यो तपाईँलाई?
6: होइन, उहाँले जुन विषयहरू राख्नु भएको छ त्यो मलाई ठिकै लाग्छ। उहाँले अहिले चाहिँ जलवायु परिवर्तनको विषयमा, भोटेपछिको विषयमा जसरी उहाँ प्रस्तुत हुनुभएको छ त्यो कुरा चाहिँ अब ठिकै लाग्छ मलाई। उहाँले राम्रो गर्ने विषयहरूलाई राख्नु भएको छ भन्ने लाग्छ। तौर तरिकाहरू त्यहाँ हेर्दाखेरि चाहिँ अलिकति जुन रूपमा पेस भइहाल्छ त्यो कुरा चाहिँ अलिकति त्यसरी नगरेको भए हुन्थ्यो भन्ने एउटा कुरा हो। त्यहाँ जुन हिसाबले हाम्रो टोली, नेपालको टोली त्यहाँ प्रस्तुत भएको छ, त्यो शैली भनौँ न, त्यो चाहिँ अलिकति कमजोर देखिएको जस्तो फिलिङ आउँछ। त्यो अरूले पनि त्यो भनिराख्नु भएको छ, तर विषयवस्तु राख्ने सन्दर्भमा प्रधानमन्त्रीले जसरी राख्नु भएको छ त्यो ठिक नै छ भन्ने लाग्छ मलाई।
5: अब यहाँ मैले यो हिजो मन्त्री परिषदको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्तालाई पत्रकारले प्रश्न गरेछन्, पूर्व प्रधान न्यायाधीशलाई किन पक्राउ गरे भन्दा, उहाँले चाहिँ पूर्व प्रधान न्यायाधीशलाई पक्राउ गरे होइन, रेस्क्यु गरे भन्नुभएछ क्या। अब त यसरी त धेरै रेस्क्यु हुने सम्भावना बढ्यो नि त त्यसो भए।
6: त्यो उहाँहरूले जसरी व्यवहार गर्दै हुनुहुन्छ, जसरी एन्सर गर्दै हुनुहुन्छ, त्यो कुरा जनताले मन पराएको छैन।
5: होइन, यो अब भोलि रेस्क्युका नाममा चाहिँ धेरैलाई यसरी रेस्क्यु गर्न थाल्यो भने नेपालको लोकतान्त्रिक पद्धति, विधि पद्धति, सिद्धान्त कहाँ पुग्छ भने क्या।
6: उहाँहरूको तरिका बिल्कुल गलत छ, उहाँ आफै फस्दै हुनुहुन्छ र आफ्नो वेट आफै घटाउँदै हुनुहुन्छ।
5: हस्, खिमलाल भट्टराईजी, यहाँको महत्त्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार। नेकपा एमालेका नेता खिमलाल भट्टराई आदरणीय श्रोता नेपाली बहसमा छोटो विश्राम लिन्छु, विश्रामपछि पुनः उपस्थित हुनेछौँ।
7: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौँ। जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी नै न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कम्पनी, बीमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बीमा कम्पनी, साबिकको राष्ट्रिय बीमा संस्थान, प्रधान कार्यालय रामशाहपथ काठमाडौँ।

0: को एकमात्र डीटीएच सेवा डिश हो,
1: डिश हो खुशी को कनेक्शन।
2: यो नेपाली रेडियो नेटवर्क
3: हरो विषयमा तारो बहस नेपाल
4: यस नेपाली बहसका साथमा
5: प्रीति तयारी चौचौ ग्लोबल आईएमई बैंक सबैका लागि बैंक
6: डिस होम इन्टरनेट।
7: यतिखेर हाम्रो बीचमा नेपाली कांग्रेसका नेता विजय स्वार हुनुहुन्छ। विजय जी, नेपालीहरुले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
8: नमस्कार, शुभ प्रभात हजुर।
7: के छ नेपाली कांग्रेसको 15औं महाधिवेशनको उल्लास दशैं लागेको छैन तपाईहरुलाई?
8: एउटा उल्लासपूर्ण रूपले अगाडि बढेको छ। साथीहरूको पार्टिसिपेन्स पनि एउटा उत्साहपूर्ण छ। यसले एउटा चाहिँ नयाँ मार्गदर्शन गर्छ भन्ने लागेको छ।
7: भनेपछि कङ्ग्रेस अब सुध्रिएर सग्लिएर बलियो भएर युवाहरूको कङ्ग्रेस भनेर आउँछ महाधिवेशनमा?
8: त्यो त आउने त देखि नै हाल्यो। 9,35,000 हारियारीको युवाको एउटा ठुलो सङ्गठन चाहिँ नेपाली कङ्ग्रेसमा ऊर्जावान भएर अगाडि बढ्ने देखिएको छ।
7: तर अब कङ्ग्रेसको महाधिवेशन हरेक जिल्लाहरूमा सौहार्दपूर्ण ढङ्गले सम्पन्न भयो कि क्षेत्रीय अधिवेशनहरू के छ अहिलेको अवस्था?
8: को आफ्नो हिसाबको एउटा उहाँहरूको जुन चाहिँ अब सम्मान भएन भन्ने अहिले मिडियामा आइरहेछ। अब के अरे अध्यक्षता गर्नुदियो भने मिल्ने सम्मान भए त कुनै राजनीतिक एजेन्डा त रहन्छ नि त। खालि सम्मानका लागि चाहिँ मात्र रहेछ भन्ने कुरो प्रष्ट भइसकेको छ। कुनै राजनीतिक एजेन्डाका लागि नेपाली कङ्ग्रेसलाई सुदृढ बनाउनका लागि नेपाली कङ्ग्रेसमा भएको लोकतान्त्रिक प्रक्रियालाई मजबुत बनाउनको लागि र अरूलाई कसैलाई अन्याय भयो भन्ने भन्दा पनि मानका लागि मात्र यो इगोको आधारमा चाहिँ नेपाली कङ्ग्रेसलाई चाहिँ चोट पुर्याउने प्रयत्न भएको चाहिँ मैले बुझेँ। किनभने एजेन्डा छैन अहिले। हेर्नुहोस् न, त्यही भनिएको छ सभापति गर्न दिए दिने भनेको छ। हाम्रो सदीय सभापति गगन थापालज्यूले त भनिसक्नु भएको छ, सदीय पूर्व सभापति शेरबहादुर दाईलाई त त्यो कार्यक्रमको उद्घाटन गर्नेदेखि लिएर क्लोजिङको समेत पनि गर्न दिने भनेर त पब्लिकली भनिसक्नु भएको छ। त सम्मान नदिने भनेको कहाँ छ र? तर अब वैधानिक रूपमा चाहिँ उहाँको अध्यक्षतामा चाहिँ अगाडि बढ्न सक्दैन, त्यो चाहिँ सम्भावना छैन। तर उहाँहरूलाई इज्जत दिने, सम्मान दिने र ग्रेसफुल एक्जिटको लागि वातावरण बनाउने कुरामा नेपाली कङ्ग्रेसको अहिले रहेको विद्यमान

0: भनेको पार्टी यसमा रहेका शहीदहरूको सपना जोडिएका छन्, आउने भविष्यमा रहेका युवाहरूको सपना जोडिएको छ, त्यसलाई मरण दिनु हुँदैन। त्यो हुनाले त्यो आधारलाई बलियो बनाउनको लागि तपाईँ हामी सबै जो लोकतन्त्रमा विश्वास गर्छौँ, जो डेमोक्रेसीमा विश्वास गर्छौँ, जो राष्ट्रियतामा विश्वास गर्छौँ, त्यो एक ठाउँमा आएर अगाडि बढ्ने कुरामा हामीले धेरै फरक देखेका छैनौँ।
1: अब महाधिवेशन एक किसिमले सौहार्दपूर्ण ढङ्गले जसरी सम्पन्न भएको छ, अब त्यसलाई चाहिँ भनौँ न त्यो क्षेत्रीय अधिवेशनसम्म आइपुग्दाखेरि चाहिँ जुन तरिकाले चाहिँ अब नेता कार्यकर्ताहरूको त्यहाँ उल्लासमय उपस्थिति देखिएको छ, तर देउबा पक्षलाई मिलाउन सकेको भए वा चाहिँ दुवै पक्ष चाहिँ एकीकृत भएर अगाडि बढ्न सकेको भए कङ्ग्रेसको व्यापकता अझ चौडा हुन्थ्यो। कहाँनिर के कारणले गर्दाखेरि चाहिँ यो समस्या सिर्जना भयो, कसले चाहिँ चौडा छाती बनाउन सकेन, कसले चाहिँ साँगुरो मनस्थिति र इगो मात्रै लिएर बस्यो जस्तो लाग्छ आज आएर?
0: होइन, हेर्नु न, बिचमा पनि त्यसलाई सहजीकरण गर्दै गर्दै लगेर चाहिँ बिचमा पनि ठुलो लटमा केन्द्रीय पूर्व केन्द्रीय सदस्य रहनुभएका 14 महाधिवेशन केन्द्रीय सदस्य रहनुभएकालाई केन्द्रीय सदस्य सरले मान्य दिएर उहाँहरूलाई त पार्टीमा त उत्साहजनक रूपमा उहाँ त पार्टिसिपेट भइसक्नुभयो त। विशेष महाधिवेशनको म्यान्डेट के थियो भन्दाखेरि, अब कोही नेता अथवा सभापति एकचोटि केन्द्रीय सदस्य भइसकेपछि ओडामा जान नपर्ने कुरा त ठुङ्गियो त, नयाँ युगको सुरुवात भइसकेको छ। अब अहिले हाम्रै सदस्य सभापति आफ्नै चाहिँ ओडाबाट चाहिँ प्रतिनिधित्व हुँदै सर्वसम्मत रूपमा आइसक्नु भएको छ। हाम्रो उपसभापति विश्वप्रकाश शर्मा चुनावै लडेर चाहिँ क्षेत्रबाट चुनावै लडेर चाहिँ उहाँ महाधिवेशन प्रतिनिधि भएर आउनु भएको छ। यो नयाँ युगको सुरुवात हो, यो चाहिँ जनताको भावना अनुसारको, कार्यकर्ताको भावना अनुसार ग्रासरुटबाटै चाहिँ नेताहरू चाहिँ आउनुपर्छ भन्ने जुन म्यान्डेट थियो त्यो आधारमा चाहिँ अगाडि बढिरहेको छ। यो कसैको इगो के छैन, यसमा पूर्व राजनीतिक पनि जोडिएको छ। यो अहिलेको परिस्थितिमा, नेपालको राजनीतिक परिस्थितिमा हरेक कुरा चाहिँ तरल अवस्थामा अगाडि बढिरहेको हुनाले अबको चाहिँ अवस्थामा यो चाहिँ किन्तु परन्तु नभनिकन अब चाहिँ एक ठाउँमा नआइकन कसैलाई सुख छैन। यदि लोकतन्त्रलाई बचाउने हो र प्रजातन्त्रलाई मजबुत गर्ने हो र राष्ट्रियताको नेपालको जुन अवस्थामा अहिलेको चाहिँ भू राजनीतिक अवस्था रहेको छ यसलाई एकजुट बनाउनको लागि नेपाली कङ्ग्रेसमा लाइ बलियो नबनाइकन अर्को विकल्प छैन।
1: कस्तो छ सरकारको गतिविधिहरू, कसरी हेर्नु भएको छ, नजिकबाट निहाल्नु भएको छ?
0: सरकारको परिस्थिति त अब तपाईँ अघि पनि भनिरहनु भएको थियो, अब हाउसको अवस्था त्यस्तो छ होइन, अब चाहिँ हाजिर गर्ने बोल्ने समय दिने नबोल्ने त्यो उहाँहरूले पाएको मतको चाहिँ अपमान हो। त्यो उनीहरूले त्यसरी अपमानित गर्नु हुँदैन, त्यसलाई लिएर जानु पऱ्यो। अब सरकारको एउटा प्रयत्नमा चाहिँ अब के भन्दाखेरि जुन यो भारी पहिरो आयो त्यसमा केही कमजोरीहरू देखियो, फास्ट रियाक्सन त गर्न सक्यो, एउटा रेस्क्यु गर्नको लागि चाहिँ जुन किसिमले तडातुका जात अगाडि बढ्नुपर्ने त्यो केही कमजोरी हुन्छ। तर हुन त यत्रो ठुलो चाहिँ जुन चाहिँ क्याजुअल्टी भयो, प्राकृतिक प्रकोप भयो, यो हाम्रो बसभन्दा बाहिरको थियो, त्यो हुनाले अन्तर्राष्ट्रिय सहयोग लिन अलिकता ढिलाइ चाहिँ भएको हो। जसरी चाहिँ पछिल्लोचोटि चाहिँ नेपाली सेना र चाहिँ हामीभित्र रहेका प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरीले जुन भूमिका निर्वाह गर्नुभयो त्यो सराहनीय छ, त्यसलाई सराहनीयको रूपमा लिएर लिनुपर्ने अवस्था छ। अब सरकारको अवस्था त देखिरहनु भएको छ, यसभित्र रहेका अब अहिले व्यापक रूपमा चाहिँ पूर्व प्रधान न्यायाधीशको विषयमा उठिरहेका विषयहरू छताछुल्ल भएको छ। अब चाहिँ जुन मिडियामा आएका कुरा यदि सत्य हो भने यो परिस्थिति राम्रो होइन। नेपाली कङ्ग्रेस के चाहन्छ भने यो सरकार 5 वर्षसम्म सञ्चालन हुनुपर्छ, लोकतन्त्रलाई बलियो बनाउनलाई, प्रजातन्त्रलाई बलियो बनाउनलाई, राष्ट्रियतालाई पनि बनाउनलाई, जुन जनमत चाहिँ आम नागरिकले यो सरकारलाई दिएको छ त्यो चाहिँ 5 वर्षसम्म स्थिर भएर चल्नुपर्छ भन्ने नेपाली कङ्ग्रेसको धारणा हो। अब सत्तारूढ पार्टीले त्यसलाई कसरी लिएर जान्छ त्यो त उहाँहरूकै कुरा हो। नेपाली कङ्ग्रेस प्रतिपक्षमा बसेर सकारात्मक रूपमा चाहिँ सहयोग गर्ने भन्ने त हाम्रो प्रतिबद्धता छ।
1: र अब जाँदा जाँदै समग्र रूपमा चाहिँ जस्तो अब सरकारले चोलेन्द्र शमशेर जबरा पक्राउको विषयमा पनि आधिकारिक रूपमा स्पष्ट धारणा बाहिर दिन नसकेको भन्ने खालको विषय छ। अब रेस्क्यु गरेको हो हामीले भन्नुभएको छ सरकारका प्रवक्ताले, अब यसरी रेस्क्यु गर्न थाल्यो भने त समस्या सिर्जना हुनसक्छ नि त विजय सुवारजी?
0: मैले रेस्क्यु गरे भन्ने उहाँको चाहिँ सेक्युरिटीको लागि हो भन्ने सरकारले बोल्या छ, तर त्यो जस्टिफाई हुनु पर्यो। यदि साँच्चै हो भने यो कारणले गर्दा उहाँलाई थ्रेड थियो, त्यो थ्रेडका आधारले चाहिँ उहाँकै सहमतिमा

0: चाहिँ गएको हो भन्ने कुरो त्यो चाहिँ बाहिर छाँडो आउनुपर्छ, त्यो चाहिँ स्पष्ट गर्नुपर्छ। होइन भने यो किसिमको यदि यो चाहिँ त्यो किसिमको उहाँहरूले जुन जस्टिफाई यदि गर्न सक्नु भएन भने यसले यसले यसले चाहिँ ब्याकफायर गर्छ।
1: नमस्कार, उहाँ नेपाली कङ्ग्रेसका नेता विजय स्वार। आदरणीय श्रोता, नेपाली बहसको समय सकिएको छ, खेम बम बिदा चाहन्छु, नमस्कार।

0: नम्बर तपाईको समुदायको अनि तपाईको सरोकारको
1: खबर तपाईको अधिकार अनि तपाईको अपरिहार्यता
2: तपाई हाम्रै गाउँघरको खबर अनि सत्य तथ्य सन्तुलित र विश्वसनीय खबर स्वदेश खबर।

नमस्कार। बाढीको सर्वाधिक सुनिने तथा विश्वभर करोडौं श्रोता बीच पुगिरहेको स्वदेश एफएम 93.2 मेगाहर्ज र भरतपुर स्थित स्वदेश प्लस एफएम 102.1 मेगाहर्ज सँगै फेसबुक लाइभ र मोबाइल एप्सहरू मार्फत एकैसाथ प्रसारण भइरहेको सत्य तथ्य र निष्पक्ष समाचारको प्रत्येक स्वदेश खबरमा स्वागत छ। म सृजा थापा। तपाईँ हाम्रो समाचार स्वदेश post.com मार्फत जुनसुकै समयमा पढ्न र शेयर गर्न पनि सक्नुहुनेछ। बाढी नगरपालिका वडा नम्बर 3 इनार्बो रटोल विकास संस्था र हरियाली महिला समूहले बाढी तथा विपद प्रभावितका लागि 1,06,755 रुपियाँ सहयोग गरेको छ। समूहले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो। 2083 असोज 7 गते अनलाइन मार्फत उक्त रकम हस्तान्तरण गरेको बैंकको भुक्तानी विवरणमा उल्लेख गरिएको छ। विपदका बेला प्रभावित परिवारलाई राहत तथा पुनर्स्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले आफ्नो तर्फबाट रकम संकलन गरी कोषमा जम्मा गरेको जनाइएको छ। स्थानीय स्तरबाट विभिन्न संघ संस्था तथा समुदायले राहतका लागि सहयोग जुटाइरहेका बेला इनार्बो रटोल विकास संस्था र हरियाली महिला समूहको योगदानले सामाजिक उत्तरदायित्व र विपदका बेला सामूहिक सहयोगको सकारात्मक सन्देश दिएको छ। चितवन जिल्लामा 5 वर्ष मुनिका बालबालिकामा शीघ्र श्वास प्रश्वास संक्रमणको दर बढेको छ। आर्थिक वर्ष 2081-82 तुलनामा आर्थिक वर्ष 2082-83 यो संख्या बढेको हो। जनसंख्या कार्यालयका जनस्वास्थ्य निरीक्षक चन्द्र बहादुर हमालका अनुसार गत आर्थिक वर्षमा प्रति हजार बालबालिकामा 431 जनामा यो समस्या देखिएको थियो। उहाँका अनुसार आर्थिक वर्ष 2081-82 यो संख्या 396 रहेको थियो। हरेक वर्ष यस्तो रोगका बालबालिका बढ्दै गएको भन्दै उहाँले बालबालिकाको स्वास्थ्यमा ख्याल गर्न अनुरोध गर्नुभयो। नेपाली काङ्ग्रेसको 15 महाधिवेशन अन्तर्गत चितवनमा सम्पन्न क्षेत्र नम्बर 2 अधिवेशनबाट सभापतिमा युवा नेता मनोज राणाभाट निर्वाचित हुनुभएको छ। सोमबार सम्पन्न महाधिवेशनबाट राणाभाट 344 मतका साथ सभापतिमा निर्वाचित हुनुभएको हो। उहाँको प्रतिद्वन्दी केशव महर्जनले 233 मत प्राप्त गर्नुभयो। यस्तै विकास पौडेलले 218, प्रहलाद उप्रेतीले 96 र चित्रबहादुर भण्डारीले 56 मत प्राप्त गर्नुभयो। यस्तै क्षेत्रीय सचिवमा प्रदीप लामिछाने निर्वाचित हुनुभएको छ। द्वन्द समाधान गर्दै दीर्घकालीन सह अस्तित्व प्रबन्धन गर्ने उद्देश्यले बाघ संरक्षण केन्द्र स्थापना गरिने भएको छ। राष्ट्रिय प्रकृति संरक्षण कोष नेपाल र संयुक्त राज्य अमेरिकाको कोलोराडो स्थित द वाइल्ड एनिमल सेन्चुरी बीच अमेरिकामा सम्झौता भएको हो। सम्झौतामा कोषका सदस्य सचिव डाक्टर चिरञ्जीवी प्रसाद पोखरेल र द वाइल्ड एनिमल सेन्चुरीका कार्यकारी निर्देशक प्याट क्रेगले हस्ताक्षर गर्नुभएको छ। सरकारले स्वास्थ्य क्षेत्रको सुधारका लागि अमेरिकी सरकारबाट प्राप्त हुने 20.7 मिलियन अमेरिकी डलर बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्री परिषद बैठकका निर्णयहरू सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले अर्थ मन्त्रालयको प्रस्तावमा उक्त वैदेशिक अनुदान सहायता स्वीकार गर्ने निर्णय भएको जानकारी दिनुभएको हो। बैठकले पूर्वाधार विकास तथा राष्ट्रिय सुरक्षासँग सम्बन्धित संरचना निर्माणका लागि राष्ट्रिय वन क्षेत्र उपयोग गर्न दिने स्वीकृति प्रदान गरेको छ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले 2 मुख्य कार्यभार र 15 कामलाई कार्यान्वयन गर्न तथा अनुशासन र निष्ठामा रहन निर्देशन दिनुभएको छ। अध्यक्ष ओलीले हालै सम्पन्न पार्टीको तेस्रो पूर्ण केन्द्रीय कमिटी बैठकबाट पार्टीभित्रको सन्देह सकिएको दावी समेत गर्नुभएको छ। मंगलबार कोशी मधेस बागमती उपत्यका विशेष र सम्पर्क समन्वय प्रदेशका सचिवालय सदस्यहरूलाई भर्चुअल सम्बोधन गर्दै ओलीले यस्तो बताउनु भएको हो। नेपाली काङ्ग्रेसले आफ्नो 15 महाधिवेशन 2 दिन पर सारेको छ। यसअघि असोज 16 गतेदेखि शुरू गर्ने तयारी भएको महाधिवेशन अब आउँदो आइतबार असोज 18 गते दिउँसो 2 बजे काठमाडौँको खुल्ला मञ्चमा उद्घाटन हुने भएको हो। महाधिवेशन 18 गतेसम्म चल्नेछ। देशका विभिन्न ठाउँमा अविरल वर्षाका कारण सिर्जना भएको प्रतिकूल परिस्थितिलाई ध्यानमा राख्दै महाधिवेशनको मिति सारेको काङ्ग्रेसले जनाएको छ। नेपाल चीन सीमा नाकामा वस्तु ढुवानी र सर्वसाधारणको आवाजावतमा देखिएका अवरोधहरूलाई हटाउन दुवै पक्षबीच सम्वाद शुरू भएको छ। स्थलगत निरीक्षणका क्रममा नेपाली पक्षले नाकामा भइरहेका व्यवधानका कारण व्यापारिक क्रियाकलापमा परेको नकारात्मक प्रभाव बारे चिनिया टोलीलाई जानकारी गराएको हो। परराष्ट्र मन्त्रालयका सहसचिव रामकाजी खड्काले चिनिया दूतावासका प्रतिनिधिहरूसँगको संवादमा उक्त समस्यालाई तत्काल सम्बोधन गर्नुपर्नेमा जोड दिनुभएको छ।
राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको बागमती प्रदेश अध्यक्षका लागि तीनजना आकांक्षी देखिएका छन्। बागमती प्रदेश अध्यक्षका लागि प्रकाश रिमाल, जनकराज पाठक र रविन्द्र प्रताप शाह आकांक्षी देखिएका हुन्। रिमाल काठमाडौँका हुन् भने शाह भक्तपुरका, यस्तै पाठक नुवाकोटका हुन्। राप्रपाका एक नेताका अनुसार अध्यक्ष राजेन्द्र लिङ्गदेन पक्षबाट प्रकाश रिमाल र लिङ्गदेन उत्तर पक्षबाट जनकराज पाठक र रविन्द्र प्रताप शाह आकांक्षी रहेका हुन्। लिङ्गदेन उत्तर पक्षबाट भने एकजना मात्र उम्मेद्वार बनाउने गरी सहमतिको प्रयास भइरहेको छ। प्रविधि तथा गुण नियन्त्रण विभागले बजारमा बिक्री भइरहेको चियामा अखाद्य तथा कृत्रिम बाह्य रङको मिसावट पाएपछि त्यस्तो चिया तत्काल बजारबाट फिर्ता गर्न निर्देशन दिएको छ। विभागले नियमित अनुगमन तथा निरीक्षणका क्रममा संकलन गरिएका चियाका नमुना प्रयोगशालामा परीक्षण गर्दा अखाद्य कृत्रिम बाह्य रङ मिसाइएको पुष्टि भएको जनाएको छ। गुणस्तरहीन पाइएपछि विभागले सम्बन्धित उद्योगलाई उक्त चिया बजारबाट फिर्ता गर्न आदेश दिएको हो। सर्वोच्च अदालतले 40 माइक्रोन भन्दा पातलो प्लास्टिक झोला तथा एकपटक मात्र प्रयोग हुने प्लास्टिक जन्य सामग्रीको उत्पादन, आयात, बिक्री, वितरण र प्रयोगमा ल्याइएका प्रतिबन्धलाई देशभर कडाईका साथ कार्यान्वयन गर्न सरकारका नाममा प्रमादेश जारी गरेको छ। न्यायाधीश श्री हरिप्रसाद फुयाल र अब्दुल अजिज मुसलमानको संयुक्त इजलासले वातावरण कानून समाज नेपालका तर्फबाट अधिवक्ता पदम बहादुर श्रेष्ठ समेतले दायर गरेको रिट निवेदनमा फैसला सुनाउँदै यस्तो आदेश दिएको हो। हिमालमा जलवायु परिवर्तनको प्रभाव र हालैको भोटेकोशी त्रिशुली विपदबारे अध्ययन गर्न गठित संसदीय विशेष समितिको सभापतिमा सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका संसदीय दलका उपनेता गणेश पराजुली सभापति बन्ने निश्चित भएका छन्। सभापतिमा उम्मेद्वारी दिनका लागि तोकिएको मंगलबार अपरान्न 4 बजेसम्मको समयमा पराजुलीको मात्रै उम्मेद्वारी परेको हो। सर्वोच्च अदालतको पूर्ण इजलासले शैक्षिक संस्था तथा परीक्षा बोर्डको दर्ता वैधानिकता वा अस्तित्वमा पछि विवाद उत्पन्न भएकै आधारमा त्यहाँ नियमित अध्ययन गरी प्रमाणपत्र लिएका विद्यार्थीलाई स्वैत नक्कली प्रमाण पत्रधारी वा भ्रष्टाचारी ठहर गर्न नमिल्ने महत्त्वपूर्ण कानूनी सिद्धान्त प्रतिपादन गरेको छ। सर्वोच्च अदालतका न्यायाधीश त्रय सपना प्रधान मल्ल, सारङ्गा सुवेदी र बालकृष्ण ढकालको पूर्ण इजलासले विशेष अदालतको फैसला केही उल्टो गर्दै नेपाल खानेपानी संस्थानका सहायक प्रशासन अधिकृत इन्द्रेश झालाई भ्रष्टाचारको कसुरबाट पूर्ण सफाई दिएको हो। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम थिमिल्सनाले बाढी तथा पहिरोका कारण अवरुद्ध नेपाल टेलिकमको दूरसञ्चार सेवा शीघ्र पुनः सञ्चालनमा ल्याउन निर्देशन दिनुभएको छ। संचार मन्त्रालयका सचिव राजेन्द्र प्रसाद पौडेल, नेपाल टेलिकमका प्रबन्ध निर्देशक संगीता पहाडी लगायतको नेपाल टेलिकमको उच्च व्यवस्थापनसँग मंगलबार मन्त्रालयमा भएको छलफलमा संचार मन्त्री डाक्टर थिमिल्सनाले बाढी तथा पहिरोबाट टेलिकमका टावर तथा साइटमा पुगेका क्षति अवरुद्ध दूरसञ्चार सेवा हालसम्मको पुनर्स्थापना प्रगति तथा बाँकी कामबारे विस्तृत जानकारी दिनुभएको हो। र म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका 7 लामा बगरमा मंगलबार पहिरो जाँदा 4 घर 2 गोठ पुरिएका छन् भने 1 घाइते भएका छन्। पहिरोले घर पुर्दा च्यापिएको अवस्थामा उद्धार गरिएका घाइते 65 वर्षीय आत्मराज शर्माको म्याग्दीको प्रादेशिक अस्पताल बेनीमा उपचार भइरहेको छ। चक्रपाणी आचार्य, लीलाधर उपाध्याय, आत्मराम शर्मा र मञ्जुला आचार्यको घर तथा सँगै रहेका 2 गोठ पहिरोमा पुरिएको जलजला गाउँपालिकाका अध्यक्ष राजु आचार्यले जानकारी दिनुभयो। अवस्था सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरको यो बुलेटिन यति नै। अहिलेका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीहरूसँगै म श्रीजा थापा पनि बिदा हुन्छु। नमस्कार।

0: साथ जन्मिन्छन्। बजारमा बिक्रीका लागि होइन, लोभ र प्रलोभनमा नपरौं। असुरक्षित
1: अनि फेरि तत्काल किन छाडियो? सरकारले कारण किन खुलाउन सकिरहेको छैन? उता दुर्गा प्रसाईको पटक पटकको पक्राउ र रिहाईको श्रृङ्खला पनि उस्तै प्रश्नको घेरामा छ। 76 जनाले ज्यान गुमाएको त्यो आन्दोलन आखिर के का लागि थियो? निरङ्कुशता विरुद्ध, अपारदर्शिता विरुद्ध, पुरानो सत्ताको स्वेच्छाचारिता विरुद्ध होइन? यदि हो भने आज बालेन्द्र शाहको नेतृत्वमा बनेको नयाँ र शक्तिशाली सरकारको व्यवहार कति फरक छ? जनता यही प्रश्नको जवाब खोजिरहेका छन्, सञ्चार माध्यमले यही प्रश्न उठाइरहेका छन्। अझ रोचक त के छ भने सत्तारूढ दलकै सांसदहरू यही प्रश्न सरकारसँगै गरिरहेका छन्। प्रश्न चोलेन्द्र वा दुर्गाको मात्र होइन, प्रश्न हो त राज्य कानुनले चलिरहेको छ कि शक्तिको सनकले? जनता जान्न चाहन्छन्। यी र यस्तै विषयमा कुराकानी गर्न आज हामीसँग स्टुडियोमा हुनुहुन्छ सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका नेता एवं प्रतिनिधि सभा सदस्य सांसद डाक्टर अमरेश कुमार सिंह। आउनुहोस् सुरु गरौँ डाक्टर अमरेश कुमार सिंहसँग जनता जान्न चाहन्छन्। अमरेश कुमार सिंहजी, जनता जान्न चाहन्छन्मा स्वागत छ यहाँलाई।
2: धन्यवाद।
1: सरकार तर्सेको कि तर्साएको?
2: खै त्यो त मलाई थाहा भएन।
1: सरकारले अहिले धमाधम धरपकड गरिरहेछ व्यक्तिहरूलाई?
2: होइन, सरकार या जोसुकै होस्, कानुन र संविधानभन्दा कोही माथि छैन। कानुनी राज्यको मान्यता हुन्छ। कसैलाई पक्राउ पुजी नदिकन समात्न गैर कानुनी हो, गैर लोकतान्त्रिक हो, गैर संवैधानिक हो। यति म भन्न चाहन्छु,
1: विगतमा राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले सरकारले तर्साएको कि तर्सेको भन्नुभएको थियो, अहिले बालेन सरकारले तर्साउँदैछ?
2: अब जुन केही दिनको घटना जुन देखिराखेको छौँ, त्यसले अब तर्सेको कि तर्साएको हो त्यो समयक्रममा खुल्दै जान्छ। अहिले मानौ न, हिजैको जुन घटना पूर्व प्रधान न्यायाधीशलाई के कारणले राति उठाएर ल्यायो, के कारणले छोड्यो, किन बिना पक्राउ पुर्जीको गर्यो, किन एउटा कागजको खोस्टो बाहिर देखाउनलाई ला छोप्नलाई कि सुरक्षा मागेको हो, यो सबै कुरा आफैमा हो। जस्तै दुर्गा प्रसाईकै अरेस्टिङको कुरा हुन्छ, त्यो गिनीजी बुक अफ वर्ल्ड रेकर्ड्समा दर्ज गराए जस्तै मलाई लाग्दैन, किनकि कानुनको आफ्नै एउटा तरिका हुन्छ। हामी हुक्मी शासनको लागि यो संविधान एलाउ गर्दैन। यो संविधानको मर्यादा छ र संविधानको मर्यादाभित्र सबैले रहनुपर्छ, किनकि पहिला थियो कि संविधानभन्दा माथि राजा हुन्थ्यो, दरबार हुन्थ्यो, तर अहिले संविधानभन्दा माथि न राष्ट्रपति छ, न प्रधानमन्त्री छ, न मन्त्री छ, न सांसद छन्, न आम नागरिक छन्। सबै संविधान भित्र छ र कानुनी राज्यको भित्र कानुनभन्दा माथि कुनै सर्वोपरि कानुन र संविधान छ। कानुनभन्दा माथि संविधान छ, संविधानभन्दा तल कानुन छ। कानुनभित्र हरेक नेपाली आफ्नो अधिकार प्रयोग गर्न पाउनुपर्छ।
1: पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरालाई मध्यरातमा पक्राउ गरियो, मध्याहमा छोडियो,
2: यसको जवाब राज्यले दिनुपर्छ जनतालाई, किनकि के कारणले पक्रियो र के कारणले छोडियो,
1: कहाँनिर मिलिरहेको छैन कुरो, बालेन्द्र भर्सेस चोलेन्द्र
2: होइन। यो बालेन्द्र भर्सेस चोलेन्द्र म देख्दिनँ। म राजनीति यति मात्र भन्न सक्छु, एउटा नेपालीमा उखान छ, छोरी कुटेर बुहारी तर्साउने। चलेन्द्रले जिल्ला समातेर अरू राजनीतिक प्लेयरलाई तर्साउने काम भइरहेछ। तर राजनीतिमा के बुझ्नुपर्छ भने, राजनीति गर्ने मान्छेले सबै आफ्नो दृढताको साथ आएको हुन्छ, उसमा कमिटमेन्ट हुन्छ, आफ्नो देशभक्ति हुन्छ, आफ्नो आइडियोलोजी हुन्छ, त्यस कारण नाङ्गो तर्सा ठठाएर हात्ती तर्सिँदैन। यो चलेन्जीलाई तर्साएको होइन, त्यो बाँकी राजनीतिक दलको नेता या आफ्नै पार्टीभित्रको नेतालाई तर्साउने जुन यदि यो अभिप्राय छ भने यसमा कोही तर्सिँदैन।
1: बालेन सरकारले तर्साइरहेछ जी कसलाई? बल्ल तपाईँ ठाउँमा आउनुभयो।
2: होइन, राजनीतिक दलको नेता बाँकी त तपाईँले पत्ता लगाउनु,
1: ठ्याक्कै भन्नुहोस् न
2: तपाईँ। होइन, मैले
1: तपाईँ त हरेक कुराको
2: मैले तपाईँले नेपाली उखानमै भनिदिएँ कि छोरी कुटेर बुहारी तर्साउने जुन नेपाली उखान छ, ठ्याक्कै यो सरकारले चलेन्द्र पूर्व प्रधान न्यायाधीश चलेन्द्र शमशेर जबरालाई समातेर उहाँसँग सम्बन्ध, उहाँसँग दोस्ती भएको, उहाँसँग सम्बन्ध भएको नेताहरूलाई तर्साएको हो। अब कुन कुन नेता छ त्यो पत्ता लगाउने काम ऋषिजीको हो।
1: तपाईँले मुखसम्म निकालेर भन्नु भएन, म भनिदिउँ सिधा।
3: प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेलाई तर्साउन खोज्नु भएको हो?
2: एउटा कुरा, रविजी या अमरेश सिंह किन तर्सिन्छ त्यसले बताउनु न, कारण के? हामी जनताबाट निर्वाचित हो, प्रधानमन्त्री पनि हाम्रै पार्टीको सरकार छ, हामी उहाँ जसरी जनताबाट निर्वाचित भएर आएको छ, हाम्रो पार्टी सभापति रवि लामिछानेजी पनि जनताबाट निर्वाचित भएर आएको छ, म अमरेश सिंह पनि जनताबाट निर्वाचित भएर आएको छौँ, कोही टिका लगाएर आएको छैन र कसैको कृपाले आएको होइन,
3: तथा
2: नेपाली जनताको कृपाले आएको
3: हो, घन्टी त बजाउनु भयो नि होइन?
2: होइन,
3: बालेन्द्र शाह
2: एउटा कुरा के भने
3: गृहमन्त्री सुदन गुरुङ
2: होइन, एउटा ड्यु कोर्समा के हुन्छ राजनीतिमा यसलाई भन्छ राइटनिङ अफ द सिचुएसन, यो जुन तर्साउने खेल छ त्यो सरकारको लागि प्रतिपादक हुन्छ, काउन्टर प्रोडक्टिभ हुन्छ। सरकारले जनताको सुशासनमा ध्यान केन्द्रित गर्नुपर्छ, कानुनी राज्यको मान्यतालाई अवलम्बन गर्न शुद्ध गर्न ध्यान केन्द्रित गर्नुपर्छ। त्यस कारणले यो तर्साउने खेल हिजोको दिनमा राजाले पनि गरेका थिए, पञ्चायत पनि देखेको, बहुदल पनि, किनकि हाम्रो एउटै गल्ती के छ भने हामी बहुद पञ्चायत पनि देखेको, बहुदल पनि देखेको, माओवादी जनित पनि देखेको, गणतन्त्र पनि देखेको, दुई तिहाईको ओलीजीको शासन पनि देखेको हो, प्रचण्डजीको सुरुमा जुन 64 सालको धङधङी पनि देखेको, 65 देखेको, त्यस कारणले हामी धेरै आरोह अवरोह पार गरेको हो र जहाँसम्म पार्टी सभापति कुरा हो उहाँले पनि धेरै आरोह अवरोह पार गरेरै यहाँसम्म आउनुभएको छ। त्यस कारणले यदि उहाँ लक्षित, यदि तपाईँको भनाइअनुसार उहाँ लक्षित या मेरो लक्षित या अन्य राजनीतिक कर्मी लक्षित यदि छ भने कोही राजनीतिक कर्मी डराउँदैन।
3: डक्टर सिंह, बालेन सरकारलाई सनक चढ्यो, रिस उठ्यो या पारा तात्यो भने चाहिँ सिधै पक्राउ हो नि त उहाँहरूको रणनीति भने कि डे वानदेखि सरकार बनेको छ महिना पुरा भयो,
2: पुलिसलाई
3: यस बिचमा हेर्दाखेरि
2: एउटा कुरा के भने पुलिस कानुनले चल्ने हो, मैले एकचोटि धेरै पहिला राजव्यवस्था समितिमा भनेको थिएँ, पुलिस आदेशले चल्ने हो कि कानुनले चल्ने हो? यदि आदेशले चल्छ भने त प्रहरी नियमले किन चाहियो, विभिन्न अपराध संहिता किन चाहियो? एउटा कुरा के भने जबसम्म कुनै सिभियर क्राइम छैन भने, कुनै ग्रस भायोलेसन अफ ल गरेका छैन भने राति 12 बजे उठाउन कुनै पनि नागरिकलाई पाइँदैन, एउटा गाउँको गरिबलाई पनि उठाउन पाइँदैन, यो हाम्रो संविधानले ग्यारेन्टी गरेका छ। कसैलाई समात्न पहिले पक्राउ पुर्जी दिनु पर्यो, पक्राउ पुर्जी नदिकन समात्ने जुन छ नि पुलिस पनि आफ्नो मर्यादा लागिरहेछ, यो पुलिसको लागि राम्रो हुन्छ, नेपाल प्रहरीको लागि यो आउँदो दिनमा काउन्टर प्रोडक्ट।
3: यसको सशक्त विरोध र प्रतिवाद फेरि विगतमा राष्ट्रिय स्वतन्त्र पार्टीले गरेकै हो, सभापति रवि लामिछानेलाई 10 बजे पक्राउ गर्दाखेरि उहाँहरू त उर्लिनु भएको,
2: हाम्रो पार्टीको मान्यता आजको पनि त्यही छ, त्यो राति कसैले समात्न पाइँदैन। हिजोको दिनमा हाम्रो सभापतिलाई रवि लामिछानेलाई समात्दा पनि गल्ती भएको, आज पनि चलन शमशेरलाई राति 12:30-1 बजे समात्दाखेरि त्यो पनि गल्ती भएको, त्यो सही भएको हामी त भनेको छैन नि
3: कि हाम्रो शर्मा ओली र रमेश लेखकलाई बिहान झिसमिसैमा समात्नु भयो।
2: मैले भने नि कि एउटा कुरा के भने अदालतको पक्राउ पुर्जीको बिना हुकुमी शासनको भरमा आदेशको भरमा कसैले समात्न पाइँदैन।
3: तत्पश्चात अहिले चोलेन्द्र शमशेर जवरा अनि दुर्गा प्रसाईसम्म
2: होइन, मैले भने नि कि अब यो के हुन्छ भने हामी बच्चामा आँखमी चोली खेल खेल्थ्यौँ, यो दुर्गा प्रसाई र सरकारको के खेल भइरहेछ यो सरकारलाई थाहा होला या दुर्गा प्रसाई, मलाई थाहा छैन, म आश्चर्यजनक छु, मलाई आश्चर्य लाग्छ कि हाम्रो संविधानले, हाम्रो कानुनले, हाम्रो फौजदारी संहिताले, दिवानी संहिताले या अपराध संहिता भन्छ त्यसले यस्तो पौती दिँदैन, कहीँ हाम्रो प्रहरी कुनै व्यक्तिको हातको टुल त बन्न गइरहेछ नि, हामी नेपाल प्रहरीको परिकल्पना गरेका छौँ, ऐनले पनि नेपाल प्रहरीको परिकल्पना गरेका
3: छौँ। यो पक्राउ प्रकरणमा तपाईँ सरकारलाई बढी दोषी देख्नुहुन्छ कि प्रहरीलाई? हुन त सरकारकै संयन्त्र हो प्रहरी,
2: सरकारको संयन्त्र भयो भने प्रहरी कानुनले चल्ने हो, ऐनले चल्ने हो कि आदेशले चल्ने हो? त्यसो भए तपाईँ म यहाँ अन्तर्वार्ता दिइरहेको छु, कसैले आदेश दियो भने कि त हामी दुइटालाई लगेर थुनामा राखिदिइहाल्ने? पहिला त क्राइम के गरेछु, अपराध के गरेको छु, अपराधको टुङ्गो नलाइकन, अपराधमा संलग्नता नदेखिकन, र त्यो पनि अहिले प्रहरीको हुकुमी शैलीलाई रोक्नलाई पनि के गरिरहेछ, अदालतबाट पक्राउ पुर्जी हुनुपर्छ। पहिला आफू पक्राउ पुर्जी पनि जारी गर्ने अधिकार छैन, कसले गर्छ? अदालतले। त्यो जबसम्म अदालतबाट पक्राउको पुर्जी जारी हुँदैन तबसम्म कसैले कुनै पनि नागरिक,
3: डाक्टर सिंह यो तादात्म्य त मिलिरहेको छैन चाहिँ कहाँ? तपाईँ त सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीको सांसद प्रतिनिधि सभा सदस्य, शक्तिशाली सरकार छ अहिले, राष्ट्रिय स्वतन्त्र पार्टीको झन्डै दुई तिहाई छ, तपाईँसँग त सबै सूचना हुन्छ, विगतमा भविष्यवाणी पनि गर्नुहुन्थ्यो, ठ्याक्की ठ्याक मिलाउनुहुन्थ्यो।
2: होइन, एउटा कुरा के हो भने जे भइरहेछ मुलुकमा राम्रो भइरहेछ नि, यति मात्र भन्न सक्छु, किनकि हामी मूल उद्देश्यबाट कहीँ भट्किरहेको त छैन। मूल उद्देश्य जनताको समृद्धि थियो, सुशासन थियो, किनकि जेएनजी आन्दोलनको मेन अभिभाव थियो कि भ्रष्टाचारलाई निर्मूल पार्ने, सुशासनको जगमा देशले समृद्धि हासिल गर्ने र कानुनको नजरमा सबैको बराबर हुनुपर्ने, कानुनभन्दा माथि कोही छैन। किनकि पहिला के थियो भने मैले नि तपाईँकै स्टुडियोमा आएर जनता जान्न चाहने कारणमा भनेको थियो कि त्यो बेला पार्टीहरू के भएको थियो, परिवारीकरण भएको थियो, व्यापारीकरण भएको थियो, भ्रष्टीकरण भएको थियो, अनि पहुँचको आधारमा न्याय पाउँथ्यो, पहुँचको आधारमा कानुन लाई काम थियो। अब त्यही परम्परा अहिले कायम हुनु भने पहिलाको सरकार अहिलेको सरकारमा अन्तर के हुन्छ त्यो मलाई छुट्याइदिनु। त्यस कारणले
3: तपाईँले पनि अन्तर पाउनु भएको छैन, हिजोको केपी शर्मा ओली नेतृत्वको सरकार, शेरबहादुर देउवा नेतृत्वको सरकार, प्रचण्ड नेतृत्वको सरकार, बालेन्द्र शाह नेतृत्वको सरकारमा तपाईँले कुनै पनि भिन्नता पाउनु भएको छैन।
2: हिजो पनि के हुन्थ्यो, जो बोल्थ्यो त्यसको विरुद्धमा सुराकी लगाउँथ्यो, आज पनि जो बोलिरहेछ त्यसको विरुद्धमा सुराकी छ, चाहे त अमरेश सिंह छ, चाहे रवि लामिछाने छ, चाहे जो बोल्छ त्यसलाई सुराकी लगाएको छ। त राज्यको सम्बन्ध सूचनाको सम्बन्ध कुनै आपराधिक गतिविधिको विरुद्धमा हुनुपर्ने हो।
3: सरकारले
2: मैले जहाँसम्म जानकारी छ, मेरो मात्र सभापतिलाई पनि छ, रवि लामिछानेलाई पनि छ, किनभने तपाईँले देशमा अपराध कन्ट्रोल गर्नलाई त्यो सुराकीलाई प्रयोग गर्नु सट्टा नेता नेताको घरको अगाडि सुराकी गराउनु लाग्यो भने पाउने के? राजनीतिक गतिविधि गर्ने मान्छेले, अब म राजनीतिज्ञ हो, म नेता नभेट्ने त कसलाई भेट्ने? त्यहाँ म आफ्नो सभापतिलाई भेट्छु, पार्टीको नेतालाई भेट्छु, या अरू पार्टीको नेतालाई भेट्छु?
3: आफ्नै पार्टीको सभापति र सांसदसँग सरकार चाहिँ किन डराएको होला?
2: त्यो त यसको जवाब त सरकारको प्रवक्ता संसदमा, म सरकारको हुनु, म जनताको प्रवक्ता हो, म बार बार भन्छु, म जनताको प्रतिनिधि हो, मेरो पार्टीको सरकार छ, म सरकारलाई सहयोग गर्छु, मेरो चाहना हुन्छ कि सरकार सफल होस्। त सरकार आफ्नै कारणले असफल हुन्छ त त्यसमा त म केही गर्न सक्दिनँ नि। सरकारको सफलतामा देशको सफलता हो, सरकारलाई असफल हुने छुट छैन यो सरकारले खास गरी, किन दुई तिहाईको सरकार हो, जब जब दुई तिहाई सरकार असफल भएको छ देश दुर्घटनामा गएको छ। त्यस कारणले म बडा प्रष्टताको साथ भन्न चाहन्छु यो सरकारलाई असफल हुने छुट छैन, यदि सरकार असफल भयो भने देश दुर्घटनामा जान्छ। त्यस कारणले सरकारले अहिले पनि यदि बाटो बिराउन खोजिरहेको छ भने सही बाटोमा जाउँ, यो मेरो शुभकामना हो।
3: डाक्टर सिंह, तपाईँको मनमा पनि चसक्क कता कता बिजे जस्तो हुन्छ, म पनि पक्राउ पर्ने पो हो कि डाक्टर अमरेश कुमार सिंहलाई,
2: एउटा कुरा
3: मलाई पक्राउ गर्दैछन् कि, त्यही भएर फायर खोलिनु भएको छ?
2: छैन छैन, एउटा कुरा के भने राजनीति गर्ने मान्छेले पक्राउ पुर्जीबाट डराउँदैन। एउटा कुरा, हिजोको दिनमा राजाको शासनमा पनि हामी पक्राउ परेकै हो, छैन भने दुई नम्बर गर्ने महाराजको बिरालोमा गएर सोध्नुहोस्, हामी 47 दिन बसिरहेकै हो, 46 पनि थुनामा गएकै हो। त्यो थुनामा जाने जेल जानेबाट गरायो भने राजनीति गर्न सक्दैन, जनता कुरा उठाउन सक्दैन,
3: किन भन्दा सुराकी त गरिसक्यो, तपाईँकै भाषामा भन्दाखेरि होइन, पक्राउ गर्न के बेर
2: गऱ्यो भने किन डराउने, के देशहरू हामी भाग्छु तपाईँलाई लाग्छ? हामी जनताको अधिकारको लागि, जनताको विकासलाई हिजोको दिनमा पनि अडेको थियो, आजको दिनमा अडेको, भोलिको दिन पनि अड्छु, परिणाम जे हुन्छ त्यो त्यो भोग्न हामी तयार छौँ।
3: सरकार छिर्केदाउ हेरेर बसिरहेको छ,
2: हजुर,
3: उसले चाहेको बेलामा रवि लामिछानेदेखि डाक्टर अमरेश कुमार सिंहसम्मलाई निशाना बनाउन सक्छ, पक्राउ गर्न सक्छ,
2: हामी त्यसको लागि तयार छौँ।
3: पक्राउ पर्दाखेरि आपत्ति छैन
2: मलाई लाग्दैन, तर त्यस्तो गऱ्यो भने हामी त्यसको लागि तयार छौँ, हामी जुनसुकै परिस्थितिको लागि, तर हामी देशको संविधानप्रति समर्पित छौँ, देशको लोकतन्त्रप्रति समर्पित छौँ, देशको जनताको समृद्धि र विकासप्रति समर्पित छौँ। हामी कुनै पनि हुकुमी शासनको सागिर्द बन्दैन, हामी त्यसको आई विटनेस बन्दैन, साक्षी किनार हामी बस्नको लागि जनताबाट निर्वाचित भएर आएको होइन।
3: भनेपछि
2: हामी जनताको अधिकारप्रति, देशको लोकतन्त्रप्रति, संविधानप्रति, किनकि संविधानको एउटा हामी हस्ताक्षरकर्ता पनि हो, यो संविधानमा यदि छेडछाड गर्यो भने देश गिरिदुमा जान्छ।
3: बालन सरकारले रवि लामिछाने र डाक्टर अमरेश कुमार सिंहलाई पक्राउ गर्न सक्छ? तपाईं मानसिकता बनाएर बसिरहनु भएको छ।
2: तपाईंले बताउँछु, यो तपाईंको सूचना हो, मलाई त्यस्तो सूचना छैन। तर त्यस्तो भए पनि जस्तै चलेन शमशेरलाई पनि त सूचना थियो नि कि राति उठाएर लग्छ। यदि त्यस्तो भए पनि त्यसको लागि पनि हामीलाई कुनै फरक पर्दैन। तर हामी जनताको अधिकार, देशको विकास, देशको संविधान, देशको एकता अखण्डतामा कुनै आँच आउन दिन्न, यो हाम्रो कमिटमेन्ट। म माटो र झन्डा लिएर कसम खाएर देशको राजनीति गरिरहेको छु। म देशमा कुनै पनि किसिमको ब्याटल फिल्ड बन्न दिन चाहदिनँ। यो देशलाई झगडाबाट नहोस्, न जातको नाउँमा, न धर्मको नाउँमा, न पार्टीको नाउँमा, न मधेस पहाडको नाउँमा, न विभिन्न उच्च निचको नाउँमा देश लडाइ नहोस्।
3: सरकार एउटा व्यक्तिको पछाडि त दौडिरहेछ, दोहोरी खेलिरहेछ दुर्गा प्रसाईसँग। उहाँलाई नटवरलाल चाल स्वराजले गरेको अपराध जस्तो सोचेर बोलेको भरमा पक्राउ गरिरहेछ क्या, पटक पटक। यो लज्जास्पद विषय होइन?
2: यो संविधानमा बोलेको भरमा कसैलाई थुन्न पाइँदैन, त्यो ग्यारेन्टी गरेर छ। किनकि तपाईँले संविधानको फन्डामेन्टल राइटमा जानुहोस्, त्यो फन्डामेन्टल मौलिक अधिकारमा छ। कुनै पनि नेपाली मेचीदेखि महाकाली निर्वाध रूपले जान पनि सक्छ, बोल्न पनि सक्छ, बस्न पनि सक्छ, कुनै आपराधिक गतिविधि गर्न पाइँदैन। तर देशभित्र एउटा भूभागको नेपाली, एउटा जातको नेपाली, एउटा धर्मको नेपाली अर्को भूभागमा जान पाउँछ र उसले आफ्नो लागेको कुरा बोल्न पाउँछ। किनकि फ्रिडम अफ प्रेस, जस्तै प्रेस पनि स्वतन्त्र हुनुपर्छ, फ्रिडम अफ स्पिच, ह्युमन राइट्स, रुल अफ ल, यो सबै संविधानले ग्यारेन्टी गरेको, मेरो संविधानले, मैले नि बनाएको संविधानले ग्यारेन्टी गरेको कुरा मलाई कसले भायोलेट गर्छ? गऱ्यो भने देखा जाएगा।
3: दुर्गा प्रसाईलाई त चाल स्वराज र नटवरलाललाई जस्तो व्यवहार गरिएको छ, चोलेन्द्र शमशेर जबरालाई चाहिँ सत्ता र शक्तिको दुरुपयोग गर्न खोजेको अथवा उपयोग गर्न खोजेको अथवा पावरको एक्सर्साइज गर्न खोजेको भनेर पक्राउ गरेको हो एउटा संदिग्ध व्यक्तिहरू अथवा नेताहरूसँगको उठवासका कारणले।
2: होइन, एउटा कुरा के भने भोलि त यो पनि हुन्छ कि ऋषि थपलियासँग अङ्ग्रेजी इन्टरभ्यू दिएछ, त्यस कारणले अङ्ग्रेजीलाई थुन्नुपर्छ किन ऋषि थपलियाले इन्टरभ्यू दियो। त्यस कारण एउटा कुरा के भने नेपाली नेपालीसँग उठवास नगर्ने त कहाँ, जापानीसँग गएर उठवास गर्ने, अमेरिकनसँग गएर, चाइनिजसँग गएर, इन्डियनसँग गएर उठवास गर्ने? नेपाली आखिर हामी समाज त नेपाली हो, आखिर यही समाजको कुनै पार्टीको नेता पनि होला, यही समाजको उहाँ न्यायाधीश पनि होला, उठवास गर्न नपाउने? त्यसो भए अनि सरकारको मान्छे पनि त कसैसँग उठवास गर्नु हुँदैन नि, एक मन्त्री अर्को मन्त्रीसँग किन उठवास गर्छ? एउटा कुरा होइन, आफू जे गरे पनि ठिक, अरूले जे गरे पनि त्यसको नियत खराब छ, त्यो एउटा कुरा। पूर्व प्रधान न्यायाधीश अहिले पनि 8-10 जना बाँचेको हुन्छ, चाहे कल्याण श्रेष्ठ हुन्, चाहे भने ओम प्रकाश मिश्र हुन्, चाहे खिल्ला जिरिङमीजी हुन्, चाहे चलन शमशेर हुन्, चाहे धेरै दामोदर शर्मा हुन्, अनि सुशीला कार्की हुन्, चाहे रामप्रसाद श्रेष्ठजी हुन्, चाहे दीपक कार्की हुन्, चाहे हरिकृष्ण कार्की हुन्, सबै नै हामीलाई कन्ठे छ के उहाँहरू स्वतन्त्र रूपले निर्वाध रूपले बाँच्न नपाउने? के भए रिटायर भए पनि कसै कोही एक अर्को घरमा चिया खान नपाउने? सरकारले त्यसलाई कानुन लाओस् कि कुनै नेपाली आइन्दादेखि अर्को नेपालीको घरमा चिया खान पाइँदैन।
3: केपी शर्मा ओली शेरबहादुर देउबासँग उठवास भयो, वार्ता हुन थाल्यो,
2: केपी शर्मा ओली शेरबहादुर देउबा के अछुत हो? के संविधान उसलाई अधिकार दिएको छैन? देशमा पाँच छैन के देशमा उसलाई राजनीतिक अधिकार दिएको छैन? छ त यहाँको संविधानले रोकेको छ भने तपाईँ संविधानको त्यो दफा धारा देखाइदिनुहोस्, म तपाईँ प्रति अनुग्रहित हुन्छु।
3: लोन सरकारलाई बुझाइदिनु पर्यो तपाईँले,
2: यो तपाईँले बुझाउनु नि, म त आफ्नो कुरा बुझाइरहेको छु। म लोकतन्त्रको पक्षमा छु, जनताको अधिकारप्रति म एकदम सजग छु र संविधानप्रति सजग छु।
3: डाक्टर सिंहले म राष्ट्रपाबाट निर्वाचित सांसद हुँ भनेर विवेक नगुमाइकन बोलेको विषय हो यो फेरि?
2: म राष्ट्रै हुँ नि,
3: तपाईँ त विवेक बन्धक राख्ने व्यक्ति त होइन।
2: होइन, सांसद एउटा कुरा के भने
3: नैतिकतामा सम्झौता गर्ने व्यक्ति त होइन तपाईँ।
2: न हिजोको दिनमा गर्छु, न आजको दिनमा गर्छु, न भोलिको दिनमा गर्छु। म आफ्नो लोकतान्त्रिक बाटोमा अघि बढिरहन्छु। लोकतन्त्रको रक्षा, जनताको अधिकारको रक्षा, जनताको विकास र सुशासनको कुरा म अडिग गर्छु। आफ्नो देशको राष्ट्रिय एकता, अखण्डता, राष्ट्रको समृद्धि, यो मेरो मूल मन्त्र।
3: राष्ट्रको एकता, अखण्डता अनि संविधान माथि नै प्रहार हुन खोज्दैछ, तपाईँले त्यस्तै सङ्केत गर्नुभएको थियो नि अघि।
2: एउटा कुरा के भने संविधानलाई छेडछाड गर्न खोजिरहेछ, त्यो दुर्भाग्यपूर्ण हुन्छ। यदि यो संविधानलाई कुनै किसिमलाई चलाउन खोज्यो भने त्यो चलाउनु भनेको देश विरुद्धको बाटोमा जाने हो, किनकि यो संविधान एउटा सम्झौताको दस्तावेज हो। यो संविधान कसको कसको बिचमा सम्झौता छन्, नेपाली नागरिकको बिचको सम्झौता हुँ, विभिन्न आन्दोलनको बिचको सम्झौता हुँ, यो 62-63 को जनआन्दोलनको एउटा सम्झौताको दस्तावेज हो, माओवादी जनित 10 वर्ष जनितको सम्झौता हो, यो मधेस आन्दोलनको दस्तावेज हो, यो थारू आन्दोलनको सम्झौताको दस्तावेज, ठिक छ, सबैले आफ्नो आफ्नो सको नपाए होला तर कम्प्रोमाइज भएर यहाँसम्म त आएछ नि। यो संविधानको तहत मधेसी दल पनि चुनाव लडेर आए, थारू समुदाय पनि आए, माओवादी पनि जितेर संविधान मानिरहेछ नि। अब त्यो संविधानलाई कसैले बिथोल्न खोज्यो भने या च्यात्न खोज्यो भने त्यो व्यक्तिको लागि पनि दुर्भाग्यपूर्ण छ नि, फाइदा देख्ला र देश र जनताको प्रति त ठुलो घात हुन्छ।
3: डाक्टर सिंह, यसलाई सरकार कहिलेसम्म यसरी अघि बढिरहन्छ?
2: त्यो त कुनै ज्योतिषलाई सोध्नु, तपाईँ त राजनीति ज्योतिषको यहाँ इन्टरभ्यू लिइराख्नुहुन्छ, म यति मात्र भन्छु,
3: तपाईँ त भविष्यवाणीमा नि काबिल व्यक्ति हो।
2: हामी बालन सरकारलाई 5 वर्षको लागि बनाएकै हो, द्वितीयको सरकार हो, हामी उहाँलाई संसद दलको नेता बनाएर प्रधानमन्त्री बनाएकै हो, हाम्रो उहाँको उहाँलाई सफल पार्ने हाम्रो साथ सहयोग
3: विगतमा बनाउनु भयो, तपाईँले आफ्नो बोली पनि पुरा गर्नुभयो।
2: हजुर,
3: बालन शाह प्रधानमन्त्री बन्नु भएन भने आत्मदाह गर्छु भनेर जनकपुरको सभामा घोषणा गर्नुभएको थियो, चुनाव जित्छु भनेर घोषणा गर्नुभएको थियो।
2: होइन,
3: बालन शाहलाई प्रधानमन्त्री पनि बनाउनु भयो, तपाईँ आफै पनि चुनाव जित्नुभयो, त्यो पनि काङ्ग्रेस सभापति गगन कुमार थापालाई हराएर।
2: एउटा कुरा के भने, हामी सरकारको सफलता चाहन्छौँ, सरकार सफल हो त सरकारले आफ्नै गतिविधि कारण असफल हुन्छ भने हामी के गर्छौँ?
3: तर अहिले सरकार विरुद्ध बिचमा त गर्न थाल्नु भयो नि तपाईँहरूले।
2: के सरकार? म जनताको पक्षमा बोलेछु,
3: होइन,
2: कहिले पनि सरकार विरुद्धमा बोलेको छैन, म जनताको पक्षमा बोलेको छु। त्यो बबिता पासवानको बाटोमा बच्चा पा के म जनता त्यो बबिता पासवानको पक्षमा म नबोल्न पाउने? दोस्रो कुरा, तपाईँले यदि काठमाडौँको महानगरको टिमले यदि सरकार चलाइरहेछ, त्यो काठमाडौँ महानगरको देश होइन नि। के थियो भने, काठमाडौँ महानगर देशको सबभन्दा धनी नगरपालिका महानगरपालिका हो, जहाँ पैसा खर्च गर्न पाउँदैन, 24 अरब बजेट हुन्छ, 5-6 अरब 10 अरबभन्दा बढी कुनै मेयर आसम्म खर्च गर्न पाएको छैन, र प्रधानमन्त्री हुँदाखेरि सबभन्दा देशको गरिब हुन्थ्यो। प्रधानमन्त्री काठमाडौँ महानगरपालिकाको मेयरलाई भू राजनीति केही छुँदैन, उसलाई कुनै जनताले ग्यास पायो कि पाएन, पानी पायो कि पाएन, तेल पायो कि पाएन, पेट्रोलियम पायो कि पाएन, अथवा रोजगारी पायो कि पाएन, देशको विकासको लागि खर्च केही जोग गर्नु पर्दैन। तर देशको प्रधानमन्त्री सबभन्दा गरिब देश मुलुकको प्रधानमन्त्री देशको समृद्धिको लागि भू राजनीतिक सन्तुलन कायम गर्नुपर्छ, देशलाई अनुदानदेखि लिएर ऋण लाएर पनि देश विकासको बाटोमा लाउनुपर्छ, देशको युवाको इम्प्लोइमेन्टको जिम्मा प्रधानमन्त्रीले लिएको हुन्छ, सरकारले लिएको हुन्छ, सरकारको मुखिया प्रधानमन्त्री हो, प्रधानमन्त्री बनाएको छ, सरकारले लिएको हुन्छ, देशमा सुशासनको जिम्मा मेयरले लिएको हुँदैन, तर सरकारले केन्द्र सरकारले सङ्घीय सरकारले लिएको हुन्छ। एउटा कुरा तपाईँलाई बताउँछु, सुशासन समृद्धि र भू राजनीतिक सन्तुलनको जिम्मा सङ्घीय सरकारको हुन्छ।
3: किनकि डाक्टर अमरेश कुमार सिंहको टिप्पणी अथवा ठहर, बालेन्द्र शाहले अहिले पनि म मेयर हुँ भन्ने कुरा बिर्सिनु भएन, प्रधानमन्त्री बनेको
2: त्यो त उहाँसँग सोध्नु पर्ने, यसबारेमा उहाँसँग कुरा भयो,
3: महानगर चलाएसरी नै चलाइरहनु भएको छ सरकार अहिले।
2: होइन, एउटा कुरा के भने, आजको उहाँको जति नजिकको मन्त्री छन् त्यो महानगरकै सल्लाहकारको टिम हो नि, त्यही सचिवालयको टिम हो नि, बाहिरको हो, तपाईँ आफै हुनु, त्यो त म जे देख्छु त्यो भनिदिने हो, अरूले नभन्ने हो, मैले भन्ने हो, फरक त्यति मात्र हो, त्यति तपाईँले पनि महसुस गर्नुभएको छ, तर तपाईँ बोल्नुहुन्न, किन तपाईँ बोल्नु भने भोलिदेखि तपाईँले सूचना दिँदैन, भाइ भेट्न दिँदैन। हामी त के हुन्छ नि, देश र जनताप्रति शपथ खाएछौँ, किनकि हामी संसदको शपथ खाएर नि संसदको तलब बताएर लोगो पाउँछौँ, त्यो शपथ खाएको मान्छे हामी देश र जनताप्रति समर्पित छौँ। हो, हामी चाहन्छौँ, हाम्रो हरेक प्रयास हुन्छ कि सरकारलाई समयमा आगाह गर्ने, सरकारलाई बाटो नबिराओस् त्यो समय समयमा सचेत गराउने, सल्लाह पनि दिने, तर सरकारले आफ्नो कारणले असफल हुन्छ भने तपाईँले एउटा नेपाली मुखान छ, भिरबाट खसेको गोरुलाई राम राम भन्न सकिन्छ, काँध थाप्न सकिन्न। एउटा कुरा तपाईँलाई नेपाली उखान हो नि, म नेपालीमै जन्म हुर्केको मान्छे हो नि, नेपालीमै राजनीति गरिरहेको छु नि, नेपालीकै 5 का आजकालको सांसद हो नि, त्यस कारणले
3: सरकार भिरबाट खस्नै खोजिसक्यो अहिले।
2: अब त्यो त अहिले नै मूल्याङ्कन गर्ने बेला छैन नि, समय आउँदैछ,
3: 6 महिना भयो।
2: होइन, एउटा कुरा के भने, जनतामा निराशा छ,
3: विगतमा त तपाईँले भन्नुहुन्थ्यो 100 दिनभित्रमा काया पलट गर्न सकिन्छ, चमत्कार गर्न सकिन्छ, गल्ली गल्लीबाट
2: होइन, सरकारले
3: स्वदेश पठाउन सकिन्छ,
2: उद्देश्य छ, त्यसबाट कहीँ न कहीँ भट्किरहेछ त्यो आम जनताको एहसास छ, र मलाई पनि त्यस्तो लागिराखेको छ।
3: सरकारको भड्किएको आत्मा चाहिँ अहिले कहाँ पुगेको छ डाक्टर साहब?
2: होइन, एउटा कुरा तपाईँलाई बताउँछु, जस्तै किसानले पर्याप्त मल पाएन, यथार्थ मैले झुटो बोलाएको थिएँ। फेरि मेरै गाउँको किसानले, दुईजना किसानले एक बोरा मलको लागि 38 दिन इन्डियाको जेल बसेर आएको, भारतको जेल बसेर आएको छ। तपाईँले छैन भने कान्तिपुर परे हुन्छ, कान्तिपुरमा फोटोसहित किन्नु छ। दोस्रो कुरा तपाईँलाई बताउँछु, ग्यासको हाकार टाइम टाइम भइराखेकै छ, र दसैँ तिहारमा चिनी पर्याप्त मात्रामा पाउला म विश्वास छैन, म विश्वास तपाईँ विश्वास होला तर म अझै एउटा कन्सियस सिटिजन विश्वास छैन।
3: महँगीले आकाश सुन्न लाग्यो,
2: महँगाई यति बढिरहेको छ कि छैन, तपाईँले सरकार काम महँगी कन्ट्रोल गर्ने, जनतामा सुशासन दिने एउटा कुरा। आजको दिनमा पनि केही बिचौलिया निर्वाध घुमिरहेको छ, बिचौलियाको स्वरूप परिवर्तन भएको छ। हिजोको दिनमा दिनेश थापाले थियो त, आजको दिनमा अमरेश सिंह होला या थर्ड पर्सन होला, व्यक्ति फेरिया होला, रूप फेरिया होला, अहिले पनि बिचौलिया छ। दोस्रो कुरा के भने, हामी पार्टीमा पनि छलफल गरेका थियौँ, मेरिटोक्रेसीमा हामी देश लग्छौँ, त्यो मेरिटोक्रेसीको नाममा जुन लेप लगाएर आफ्नो मान्छे र इन्कम्पिटेन्ट मान्छेलाई नियुक्ति भएको छ, त्यो आफैमा एउटा प्रश्नवाचक चिन्ह खराब भएको छ। दोस्रो कुरा, म संविधानको चारवटा मूल पिलरमा विश्वास राख्छु, मेरो तपाईँलाई बताउँछु, यो संविधानको चारवटा पिलर छ, चार खम्बे संविधान भन्छ यसलाई, गणतन्त्र, संहिता, धर्मनिरपेक्षता, समावेशिता। समावेशितालाई धज्जी उडाएको छ, अस्ति शिक्षा मन्त्री पनि त्यहाँ भन्नुभएको छ, उहाँलाई संविधानको ज्ञान छैन तर मलाई संविधानको ज्ञान छ कि समावेशिता
3: सरकारको प्रवक्ता सहित पोखरेल
2: संसदमा मेरै नाउँ लिएर भन्नुभएको थियो कि मेरिटोक्रेसीको नाउँमा तपाईँलाई समावेशिता संविधानभन्दा माथि तपाईँलाई कसैलाई अधिकार दिए, संविधानभन्दा माथि मन्त्रीलाई अधिकार दिएको थिएन। तपाईँले 17 युनिभर्सिटीमा भाइस चान्सलर नियुक्ति गर्नुभयो, रेक्टर स्टार नियुक्ति गर्नुभयो, कति दलित गर्नुभयो, कति जनजाति गर्नुभयो, कति महिला गर्नुभयो, कति मधेसी गर्नुभयो, त्यो हिसाब लेख्न खोज्ने जिम्मा हामीलाई छ, जनताले दिएर पठाएको छ, तपाईँले दिएर पठाएको होइन, जनताले दिएर पठाएको छ कि जति समावेशितामाथि प्रश्न उठ्यो भने, समावेशिताको धज्जी उठ्यो भने तपाईँले बोल्नु होला, त्यसको लागि जनताले हामीलाई मत दिएछ। जति मेरिटोक्रेसीको नाउँमा आफ्नै कोटीको मान्छे नियुक्ति गरेर जति चलाउनुहुन्छ भने त्यो हामीलाई स्वीकार, देश जनताले स्वीकार गर्दैन नि। संविधान मैले भने संविधानको पालन गर्ने, पालन गराउने दुइटै जिम्मा हाम्रो छ, किनकि संसदबाट सरकार बन्छ, सरकारबाट संसद बन्दैन, म संसद हो, संसद हामीलाई के भन्छ, जनप्रतिनिधि, सरकारको प्रतिनिधि हो कि हामी जनप्रतिनिधि हो, तपाईँ मलाई बताउनु न,
3: जनप्रतिनिधि सांसद
2: त, जनप्रतिनिधि त जनताको कुरा म बोल्छु नि, मलाई जनताले आफ्नो कुरा बोल्नलाई नै संसद पठाएको छ, र जनताले यो संविधान अङ्गीकार गरेको छ, त्यस कारण यो संविधानको रक्षा गर्नको लागि पनि पठाएको, लोकतन्त्रको रक्षा, किनकि लोकतान्त्रिक विधिबाट, म एउटा डेमोक्रेट हो, हिजोको दिनमा कहाँ चाहिँ डेमोक्रेटै थियो, कुनै न लेफ्ट थिएँ न राइट थिएँ, तपाईँलाई बताउँछु, म सेन्ट्रिस्ट थिएँ, आजको दिनमा पनि डेमोक्रेट हो, राष्ट्र डेमोक्रेटिक पार्टी हो, डेमोक्रेटिक पार्टीमा प्रश्न उठाउनु पाइन्छ, फरक मत राख्न पाइन्छ, हँ म कहाँ पार्टीभन्दा बाहिर जाँदिनँ, जब कुनै ह्विप जारी हुन्छ या प्रधानमन्त्रीको चुनाव होस् कुनै विधेयक पास होस् या कुनै पार्लियामेन्टमा भोटिङ हुँदाखेरि म पार्टीको ह्विपको अनुसार भोटिङ गर्छु, तर यसको अर्थ होइन कि म देशभक्त हो, अन्धभक्त होइन।
3: डाक्टर सिंह, तपाईँ आफैले आवाज उठाइरहनु भएको छ कि कसैले भरिरहेछ, कसैले काने खुसी गरिरहेछ,
2: एउटा कुरा के भने, न मभन्दा अघिको योग्य मान्छे छ, किनकि मैले गल्ती गरेर पनि पिएचडी पढिरहेको छु, न मभन्दा कुनै पुरानो एक्सपिरियन्स सांसद, म 5 सांसद राष्ट्रमा एक्लै मात्र छु, एकजना मात्रै छु, त्यस कारणले मलाई कसैसँग ज्ञान गुण लिने र कसैसँग प्रभावित हुने यो न उमेरले पनि दिन्छ, न एक्सपिरियन्सले दिन्छ, न शिक्षाले दिन्छ, मेरो शिक्षा पनि पर्याप्त छन्, यही कुरामा मान्छेले मन पर्दैन, मेरो अनुभव पनि पर्याप्त छन्, मैले स्वर्गीय गिजा प्रसाद कोइरालासँग पनि काम गरेको छु, यताको दिनमा जति प्रधानमन्त्री उहाँहरूसँग पनि काम गर्ने मौका पाएको छु, मैले सरकारमा नरहेर संसदमा बसेर त काम गर्न पाएछु नि।
3: त्यही भएर त हिजोको जस्तो दबदबा हुन पाएन, गिरिजाप्रसाद कोइरालाको सरकारमा जस्तो हिजोका दिनमा अक्टोपस डाक्टर अमरेश कुमार सिंह अहिले इन्फर्मेसन लिनको लागि पावरको एक्सर्साइज गर्नको लागि अक्टोबर कुर्नुपर्ने अवस्थामा पुग्नुभयो।
2: कहिले पनि म कुर्दिनँ, आजसम्म तपाईँले गएर सोच्नुहोस् कुनै मन्त्री या प्रधानमन्त्रीको सचिवालयमा कहिले अमरेश आएछ, कुर्याएछ कसैलाई, आजसम्म होल लाइफै म न कहिले म कसैको सरुवा लिएर जान्छु, न कसैको ठेकापट लिएर जान्छु, तिमी आफ्नो लक्ष्मण रेखा, म सात सहस्राब्दे पढ्छु, यदि सीताले लक्ष्मण रेखा क्रस गर्थेन अपहरण हुन्थेन, म आफ्नो राजनीतिको लक्ष्मण रेखा कहिले क्रस गर्दैन। आजसम्म 20 इतिहासमा 5 कार्यकालमा कुनै मन्त्री आजसम्मको, अहिलेको होस् चाहे हिजोको दिनको होस्, कि अमरेश सिंह कुनै सरुवा बरुवा लिएर आएछ, कसैको ठेक्का पर्छ, म गर्दै गर्दैन, त्यही मेरो 8 जोर हो, त्यही मेरो मनोबल हो। त्यस कारणले
3: तपाईं अनुभवी हुनुहुन्छ, क्षमतावान हुनुहुन्छ, त्यही भएर त तपाईँ अपहरणमा परेको हुन सक्छ त।
2: यहाँ राजनीतिमा यसमेन खोजिन्छ।
3: हिजो तपाईँले सीताको दृष्टान्त दिनुभयो नि, अति रूपवती सीता, अति गर्वेण रावण भन्थे क्या, रूपवती भएको कारणले रावणले हरेर लग्यो।
2: होइन, हुन सक्छ,
3: तपाईँलाई पनि त्यस्तो हुन सक्छ।
2: मेरो एक्सपिरियन्स, मेरो शिक्षा, मेरो आराम कसैले नमन पर्न सक्छ त म के गर्ने? म सही बाटोमा छु, म आफ्नो बाटोमा हिँडिराखेको छु, हिँडिरहन्छु। मेरो बाटो लोकतन्त्रको बाटो हो, लोकतान्त्रिक बाटो हो। मेरो बाटो देश र जनताको हितको बाटो हो। त्यो बाटो म कसैसँग प्रभावित भएर न हिजोको दिनमा पछि हटेको छु, न आजको दिनमा पनि पछि हट्छु।
3: डाक्टर सिंह, तपाईँको मन भाँचिएको, कुणिएको अनि तितो लागेको चाहिँ कुन दिनदेखि हो?
2: म कहिले
3: सरकार बनेदेखि
2: होइन, कहिले पनि छैन। म आजसम्म कहिले पनि तपाईँलाई बताउँछु, तपाईँले चिन्नुहुन्थ्यो, गिजा प्रसाद कोइराला पनि 63 सालमा मलाई मन्त्री अफर गरेकै हो, हात जोडेर पनि नभनेकै हो। सुशील कोइराला पनि 70 सालमा मलाई मन्त्री अफर गरेको, हात जोडेर भनेको। यसपालि पनि बादल सरकारले पनि मलाई मन्त्री अफर गरेको, पार्टी सभापतिले पनि मलाई सर्ट गर्नै खोजेको, म हात जोडेर नभनेको।
3: मन्त्रीमा नामै आएको हो त, लिस्टमै आएको त, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री
2: हो त,
3: रोजेको मन्त्रालय नपाइसकेपछि तपाईं असन्तुष्ट हुनुभयो, सरकार विरुद्ध फायर गर्नुभयो।
2: म राजनीति गर्छु
3: त्यही दिनपछि होइन, तपाईँले विश्व भ्रमण गर्न सुरु गर्नुभयो।
2: एउटा कुरा के भने, त्यो दिन पनि के भयो, किनकि उद्योग वाणिज्य आपूर्ति मन्त्री मधेसी समुदायको सांसदलाई किन दिन्छ भने उसको राजनीति सकाउनलाई। म राजनीति सुरुवात गरेका छु,
3: म राजनीति सांसद बनेको व्यक्तिको राजनीति सुरुवात
2: हो, अहिले सुरुवात गर्दैछु, तपाईँ हेर्दै जानुहुन्छ। म पदयात्रा गर्दैछु, म आफ्नो जनतालाई नमन गर्न चाहन्छु, म देशको एकता र अखण्डताको कुरा गर्छु, म जनताको सुन्छु। अहिलेसम्म नेताले भाषण गर्थ्यो, नेताले जनतालाई सुनाउँथ्यो, यसपालि मेरो पदयात्राको मुख्य उद्देश्य नै जनता सुन्ने हो।
3: अमरेश कुमार सिंहको ब्याटल चाहिँ अब सुरु हुँदैछ होइन त, राजनीति भर्खर सुरु गर्दै हुनुहुन्छ, अब
2: जनतामा जाने सुरु गर्दैछु। मेचीदेखि महाकाली जनताको बिचमा जान्छु, जनता जनताको कुरा सुन्छु, म आफ्नो कुरा के
3: कहाँ गएर रोकिन्छ तपाईँको राजनीति,
2: पदयात्रा कि राजनीति,
3: समग्र राजनीति भर्खर सिक्दैछु भन्दै होइन।
2: एउटा कुरा के भने, म देश र जनताको बाचुन्जेल आफ्नो तर्फबाट सेवा गर्छु, बाँकी जनता र को कुरा हो, किनकि म जनतालाई साक्षी मालिक ठानेर जनतालाई नै, किनकि म त जनताबाट निर्वाचित, जनताबाट इन्डोर्स, मलाई कसैले टिका लगाएर लगाइदिएको होइन नि। एउटा कुरा, दोस्रो कुरा तपाईँलाई बताउँछु, जनताको बिचमा जान्छु, किनकि सरकार काम हो देश चलाउनु, हाम्रो काम हो जनप्रतिनिधिको जनताको सुन्ने र जनताको कुरा सुनेर आएर संसदमा बोल्ने। म संसदमा बोल्नको लागि पनि 2 महिना जनताको गाउँ गाउँ डुल्छु हिँडेर पदयात्रा, र त्यसमा मेरो एउटा 4-5 थिम छ। अहिलेसम्म नेताले जनतालाई सुनाउँथे, नेताले भाषण गर्छ मञ्चमा, म यसपालि जनताको सुन्छु, कुन कुन जनताको सुन्छु, किसानको सुन्छु, महिलाको सुन्छु, दलितको सुन्छु, व्यापारीको सुन्छु, युवाको सुन्छु, अनि विभिन्न समुदायको सुन्छु कि हाम्रो समस्या के हो, हाम्रो मूल तत्त्व के हो जसको कारण देश अगाडि बढ्न सकेन, के कारण देश हाम्रो अगाडि समृद्ध हुन सकेन, किन त्यहाँ हामी। अर्को कुरा अपिल गर्छु कि कुनै पनि नाउँमा, कुनै पनि बहानामा हाम्रो नेपाली नेपालीको बिचमा द्वन्द्व नहोस्, चाहे जातको आधारमा होस्, चाहे पार्टीको आधारमा होस्, चाहे भूगोलको आधारमा होस्, मधेस पहाडको नाममा होस्, चाहे धर्मको आधारमा होस्, द्वन्द्व नहोस्। नेपाललाई खास गरी मेरो जुन बुझाइ छ, कोशी प्रदेश र मधेस प्रदेशलाई ब्याटल ग्राउन्ड बनाउन खोजिँदैछन् विभिन्न राष्ट्रिय अन्तर्राष्ट्रिय शक्ति, देशभित्रको शक्ति र बाह्य शक्ति केन्द्र हो त्यसलाई। मेरो हातमा केही छैन, तपाईँ हेर्दा पनि हुन्छ, 10 औँला छ। म जनतालाई हात जोडेर भन्छु, यो हामी नेपाली नेपालीको बिचमा द्वन्द्व नगरौँ, कोही निज स्वार्थको लागि हामी आफूमा एकअर्को घर नजलाउँ, एकअर्कोलाई, किनकि व्यक्ति व्यक्तिको सम्पत्ति राष्ट्रको सम्पत्ति हो, व्यक्ति व्यक्तिको भाइचारा र एकताले देश बलियो हुने हो, देशको देशलाई समृद्धिको बाटो एकताबाट सुरु हुन्छ। प्री कन्डिसन शान्ति नै, शान्ति र एकता प्री कन्डिसन हो समृद्धिको।
3: डाक्टर सिंह चाहिँ पदयात्रा गरेर सरकारलाई झस्काउँदै हुनुहुन्छ,
2: म सरकारले किन झस्कु, म त जनताको बिचमा छु, सरकारले त केही भनेको छैन, सरकारको कहीँ पनि विरोध गरेका छैन, सरकारको विरुद्धमा गएर पो त सरकार
3: विरुद्ध आगो लगाउनु
2: कहाँ खोजेको छु, म सरकार विरुद्धमा कोही बोलेको छु बताउनु त, जनताको कुरा बोल्न पाइन्छ नि, अनि बेरोजगारी कुरा नबोल्न पाउने, महँगी कुरा नबोल्न पाउने, त्यो महँगी हो कि होइन? तपाईँले अनि 4-6 महिनामा कति महँगी भएर छ त्यो त, त्यो त बजार भ्यालु त हुनुपर्छ, बजारको लागि अनि मोनिटर गर्ने काम त सरकारको हो कि होइन? मेरो तपाईँले बताउनु न, समृद्धि बाटो राम्रो, जस्तै बैदिवास मेडिकल कलेज खारिज भयो, बैदिवास मेडिकल कलेज त सरकारको बनाउने काम हो नि, त्यो व्यक्तिले त बनाउँदैन, आजसम्म पुरै मधेसमा एउटा पनि सरकारी मेडिकल कलेज छैन, एउटा पनि छैन, एउटा पनि सरकारी इन्जिनियरिङ कलेज छैन, एउटा पनि सरकारी एग्रिकल्चर कलेज छैन, एउटा पनि सरकारी रेफरल हस्पिटल छैन। के त्यो कुरा मैले बोल्न नपाउने?
3: डाक्टर सिंहको बटम लाइन भनेको चाहिँ आफ्नो प्रभाव प्रभुत्व र वर्चस्व कायम गर्नको लागि एन्टी करेन्ट भन्ने
2: होइन। एउटा कुरा के भने
3: उहाँहरूको आरोपको कुरा गर्दैछु,
2: होइन उहाँहरू के आरोप लगाउँछ मलाई त के भनेको छ, तपाईँलाई भनेको छ भने त्यो बिग्रिक तपाईँले रेकर्ड ल्यायो भने सुन्थेँ कसले त्यो आरोप लगाएको हो। तर एउटा कुरा के भने म देश र जनताप्रति समर्पित छु, त्यसलाई त्यो अविचलित रहन्छु, त्यसमा जुनसुकै आरोप अवरोह आउनु भने त्यसको लागि म तयार छु।
3: हिजो कङ्ग्रेसमा रहँदाखेरि पनि फरक विचार राख्नुहुन्थ्यो, स्वतन्त्र सांसद बनिसकेपछि पनि फरक विचार राख्नुहुन्थ्यो, अहिले राष्ट्रपतिमा आएपछि पनि फरक विचार राख्दै हुनुहुन्छ।
2: होइन, हिजोको दिनमा पनि म देश र जनताको पक्षमा बोल्या हौँ, आज पनि बोल्छु, भोलिको दिनमा पनि बोल्छु।
3: एउटा सिधा प्रश्न, तपाईँको मनमा एउटा लोप पलायो,
2: के लोप पलायो?
3: बालेन्द्र शाह प्रधानमन्त्री हुनुहुन्छ, रवि लामिछाने सभापति हुनुहुन्छ, तर उहाँहरूभन्दा राजनीतिक रूपमा तपाईँ धेरै वरिष्ठ हुनुहुन्छ, पाँच पटक सांसद बनिसक्नुभयो, उहाँहरूलाई पछि पारेर डाक्टर अमरेश कुमार सिंहमा प्रधानमन्त्री बन्ने भोग जाग्यो,
2: कुनै चाहना छैन। त्यसको लागि म ग्रुपिजम गर्थेँ, सांसदहरूलाई एक ठाउँमा भेला पार्थेँ, त्यो म गर्दिनँ। म जनतामा आफ्नो जनता कुरा सुन्न जान नपाउने तपाईँले भन्नु, त्यो पनि म सुन्छु, तपाईँले जसले सुनाउँछ त्यो पनि सुनाउँछु कि यसको पदयात्रा बिथोल्छु, पदयात्रा रोक्छु, यस्तो गर्छु। एउटा कुरा के हो भने म गान्धीबाट प्रभावित, अङ्ग्रेजले हरेक तरिकाले रोक्न खोजेको थियो गान्धीको यात्रा, त दाण्डी यात्रा मार्चको यात्रा होस्, चाहे क्विट इन्डिया मुभमेन्ट भन्छ, भारत छोडो आन्दोलन भन्नुहोस्, या विभिन्न त्यहाँ धेरै सत्याग्रहहरू भएको छन्, तर गान्धी त आफ्नो पथमा बढिरहेको थिए। मैले भन्न खोजेको नि म नेपालको गान्धी हो, तर गान्धीको बाटोमा जाने त मलाई छुट छ नि, त्यो त मेरो तय गरेको बाटो हो नि।
3: डाक्टर अमरेश गान्धी पथमा हिँड्न चाहनुहुन्छ?
2: चाहन्छु,
3: त्यो अङ्गीकार गर्न चाहनुहुन्छ?
2: गान्धी पथ
3: कुनै सत्ता र शक्तिको भोगले होइन,
2: होइन, मलाई सत्ता र
3: त्यसको अभिलाषाले होइन,
2: होइन। एउटा कुरा के भने
3: मागेको शक्तिशाली मन्त्रालय नपाइसकेपछि बिचकिनुभयो, बरु उफ्रिँदै हिँड्नुहुन्छ भन्छ।
2: एउटा कुरा के भने म राजनीति अलि डाँडा पारीको बुझिराखेको छु, म त्यो गौरी यादव जुन उदय राजीनामा दियो त्यो नियति भोग्नको लागि अमरेश सिंह जन्मे होइन, त्यसको लागि अमरेश सिंहको राजनीतिक अनुभव र पढाइ र जनताबाट इन्डोर्समेन्ट छैन। त्यो म पहिले बुझिसकेको थिएँ कि जो उद्योग मन्त्री भन्छ उदय निस्किन्छ, एउटा निस्क्यो अर्कोको पालो छ। तपाईँलाई एउटा कुरा बताउँछु,
3: शाह पनि बलिको बोको बन्दै हुनुहुन्छ,
2: अहिले पनि चार महिना लाग्ला, छ महिना लाग्ला, आजको भोलि थोरै हुन्छ। त्यस
3: कारणले
2: अर्को कुरा तपाईँलाई बताउँछु, आजसम्म मधेसका जति उद्योग मन्त्री बने सबैको राजनीति सकेको छ, नाउ भनौँ न, गजेन्द्रनारायण सिंहदेखि लिएर रामनारायण मिश्रदेखि लिएर अनिशिला तखा राजनीतिक हुनुहुन्थेन, चाहे मातृका यादवदेखि लिएर महेन्द्र यादवदेखि लिएर अनि राजेन्द्र महतोदेखि लिएर अनिल झादेखि लिएर श्यामचन्द्र गुप्ता सबैजना जिउँदै हुनुहुन्छ। तपाईँलाई बताउँछु, एउटा रामनारायण मिश्र गजेन्द्रनारायण सिंह बित्नु भएको छ, उहाँ बाहेक सबै जिउँदै हुन्छ, र कसैको राजनीतिक जनतामा जीवित छैन। म जनताको कुरा गर्दैछु, म आफ्नो राजनीतिक समाप्त गर्न चाहँदैन, मलाई कसैले षड्यन्त्रमा पाड्यो मेरो राजनीति समाप्त गर्न, मेरो राजनीति यदि समाप्त हुन्छ मेरो आफ्नै कारण हुन्छ, अरूको कारणले मलाई राजनीति समाप्त गर्न सक्दैन, किनकि म देश र जनताले निष्ठाले राजनीति गर्छु।
3: डाक्टर सिंह,
2: निष्ठाको राजनीति
3: आज एउटा कुरा स्पष्ट पारिदिनुहोस् है त, जनता जान्न चाहन्छन् मार्फत,
2: हजुर,
3: तपाईँलाई पनि लखेटिरहन्छन् नि त, त्यसपछि मुखमा बुझो लागोस्।
2: हजुर,
3: ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालय,
2: हजुर,
3: परराष्ट्र मन्त्रालय, गृह मन्त्रालय पाएको भयो डाक्टर अमरेश कुमार सिंह उफ्रिँदै खुसी हुँदै हर्ष बढाइ गर्दै मन्त्रालयको नेतृत्व गर्न जानुहुन्थ्यो।
2: एउटा कुरा के भने तपाईँको मार्फत भन्दै
3: उद्योग मन्त्रालय दिइसकेपछि
2: होइन, एउटा कुरा के भने एउटा कुरा
3: निराश हुनुभयो,
2: यो तपाईँले गलत धारणा भनिदिनुहुन्छ। उद्योग त दिए पनि म खुट्टामा ढोकेर म लिन्न, किनभने 80% देशका गृहमन्त्री जेल गएका छन् र भविष्यमा पनि जान्छ, हिजोको दिनमा पनि गएका छन्, आज भोलिको दिनमा पनि जान्छन् यो मेरो। त्यस कारणले म त्यो गृह मन्त्रालयमा चाहिँ चाहिँ एउटा कुरा त भन्नु, दिए पनि म जान्न, जस्तै उद्योग मन्त्रालय दिए पनि म गइनँ नि।
3: डाक्टर अमरेश कुमार सिंह जीवनमा कहिल्यै पनि गृहमन्त्री बन्नुहुन्न, एक कदम पछाडि नै हट्नुहुन्छ,
2: पछाडि हट्छु नि, किनकि त्यो त फस्ने मन्त्रालय हो नि, किनभने त्यो यति शक्ति केन्द्रको चलखेल त्यो मन्त्रालयमा हुन्छ कि तपाईँलाई बताउँछु कि तपाईँलाई लाग्छ कि विभिन्न गृहमन्त्री विभिन्न कालखण्डको गृहमन्त्री जेल गएको के आफ्नो कारणले नाउ तपाईँ गर्नुहोस् म नाउ गनाउनु चाहँदैन चाहे खुम्बहादुर होस् चाहे गोविन्द राज जोशी होस् चाहे कृष्णबहादुर महारा होस् चाहे बालकृष्ण खनाल होस् जम्मै तमाम जुन रवि लाम चाहिँ सबै छ त्यस कारणले म त्यो मन्त्रालयले टाढाबाट प्रणाम गर्छु नमस्कार गर्छु म समितिमा भने हो यो 80% रफली 80% देशका गृहमन्त्री जेल गएका छन् हिजोको दिनमा पनि र भोलिको दिनमा पनि जान्छन् होइन म मन्त्रालय कहिले पनि एउटा कुरा के भने
3: मैले स्पष्ट पार्न खोजे
2: होइन यो तपाईँले मलाई जबरजस्ती जिब्रोमा मुखमा औँली लगाएर भन्नु मलाई कुनै शर्त चाहँदैन मलाई चाहियो देशको लोकतन्त्र बलियो मलाई चाहियो देशको समृद्धि बलियो देशको एकता बलियो देशमा सुशासन कानुनी राज्य र भ्रष्टाचार विरुद्धको महाभियान
3: भए प्रधानमन्त्री नत्र सांसदै ठिक होइन
2: म सांसद ठिक छु मैले भने नि कि म त यो सरकारको सफलतामा मेरो सफलता हो म त्यो रूपमा बुझ्छु जसरी बालन प्रधानमन्त्री बनाउनलाई महात्मा लाग्यो म आफ्नो लागि त भनेको थिइनँ त्यस कारण यो मैले बारम्बार भनिरहेको छु यो सरकारलाई असफल हुने छुट छैन यदि यो सरकार
3: असफल हुनु भने तपाईँ पनि असफल हुनु हो नि
2: सबै असफल हुन्छ नि देशै असफल हुन्छ नि म मात्र के म त एउटा व्यक्ति हो नि तिन करोडमध्ये तर सरकार असफल भयो भने देश असफल हुन्छ
3: त्यस कारण तपाईँ काय पलट गर्नुहुन्छ प्रधानमन्त्री बालेन्द्र शाहले होइन
2: होइन एउटा कुरा के भने आज मेचीदेखि महाकाली मधेसको कुरा गर्दैछु अनि झापादेखि कञ्चनपुरसम्म 78 प्रत्यक्षमा निर्वाचनमा सिट छ 78 सिटमध्ये 72 सिट राजपालले जित्या छ तर मधेस आजको दिनमा बहिष्कृत छन् अपहेलित छन् विकासको नाउँमा समावेशिताको नाउँमा विभिन्न नीतिको नाउँमा त्यो त स्वीकार गर्न सकिन्न तपाईँले अनि एक ठान प्रधानमन्त्रीको लागि पुरै मधेसी समुदायको अधिकार र विकास र समावेशता वञ्चित गर्न म कसरी स्वीकार गर्छु तपाईँले मलाई बताउनु म आजको दिनमा राष्ट्रपाको सांसद पनि हुँ राष्ट्रपालाई सफल बनाउने मजबुत बनाउने मेरो ड्युटी छ त म एउटा समुदाय र एउटा भूगोलको पनि छ मेरो समुदाय र भूगोलमाथि अन्याय भयो भने त्यसको पनि बोल्ने जिम्मा मेरो लोकतन्त्रमाथि जति प्रहार भयो भने लोकतन्त्रको रक्षाको लागि पनि बोल्ने जिम्मा मेरो हो त्यो त्यो नैतिक साहस लिएर म राजनीति गर्छु
3: त्यस भए डाक्टर अमरेश कुमार सिंह घर जलाएर खरानी बेच्न खोज्दै हुनुहुन्न
2: म कसैको घर नजानुस् मेरो मेरो कल्पनामै दूर दूरको कल्पनामा म कुनै नेपालीको घर जल्न
3: रासोपा जलाउन चाहनुहुन्छ भनिसके रासोपा जलाउन आउनु भएको डाक्टर अमरेश कुमार सिंह घर खनेर आँगन पूर्ण खोज्दै हुनुहुन्छ
2: तपाईँको कुरा बुझिनँ
3: राष्ट्रिय स्वतन्त्र पार्टीलाई कमजोर बनाउन आउनुभएको भनेर होइन आरोप लगाइरहेछन्
2: होइन कहिले आरोप लगाए त्योसँग सोध्नुहोस् मेरो कारणले रापरवाललाई भोट बढाएको छ घटाएको छैन तपाईँलाई बताउँछु मेरो कारणले लोकतान्त्रिक भाष देश र दुनियाँमा गएछ शिर निहुरा छैन अमरेश सिंह आजीवन कुनै यस्तो काम गर्दैन कि कुनै एकजना नेपाली तिन करोड नेपालीमध्ये त्यसको टाउको निहुरिने काम अमरेश सिंह गर्दैन यो म दावाको साथमा पार्टीको त कुरै छोड्नु कुनै नेपाली तिन करोड नेपाली छ जुनसुकै पार्टीको नेपाली

0: हामी अन्धभक्त होइन नि, हामी गुण र दोषको आधारमा हामी जनताको कुरा नबोल्नु,
1: हामी देशभक्त खोज्दैछौँ। बोलेको भरमा व्यक्तिहरू पक्राउ पर्नु भएन, लोकतान्त्रिक संस्कार प्रदर्शन गर्नु पर्यो।
0: यो कुरा त मैले तपाईँलाई भनिरहेको छु नि कि म त्यसलाई भनेको छु कि पक्राउनु पर्छ, हुकुमी शैलीमा शासन गर्नुपर्छ मैले भने, गुन्डा शैलीमा शासन गर्नुपर्छ मैले कहिले भन्छु। एउटा कुरा के भने, मेरो आधारभूत सिद्धान्त लोकतन्त्र, मेरो आधारभूत सिद्धान्त नेपालको संविधान हो, 72 जुन संविधान, किनकि त्यो संविधान सभाको सदस्य पनि थियो, मेरो संविधानको वन अफ द हस्ताक्षरकर्ता मध्ये म पनि हो। दोस्रो कुरा, यो संविधान विभिन्न कालखण्डको राजनीतिक आन्दोलनको एउटा दस्तावेज हो, सहमतिको दस्तावेज हो। त्यसमा कसैले आफ्नो अनुसार नपाए होला, तर एउटा हुन्छ नि कि सहमतिमा बाध्यताको दस्तावेज हो यो, जुन किन कुनै पनि डाइभर्स कन्ट्रीमा, किनकि हाम्रो देश बहुभाषिक पनि छ, बहुधार्मिक पनि छ, बहुभौगोलिक, किनकि हाम्रो विविधताले भरिएको देश,
1: त्यही भएर त संविधानलाई समय अनुकूल बनाउने भनेर कार्यदल बनाउनु भएन, असीम शाहको नेतृत्वमा प्रधानमन्त्रीको राजनीतिक सल्लाहकार।
0: एउटा कुरा के भने, संविधान संशोधन गर्नुहुन्छ भने त्यसको कार्यदल प्रतिनिधि सभाभित्रबाट बन्छ, सांसदहरूमध्ये बन्छ, बाहिरबाट बस्ने त्यो केही होइन। यो त के भने, आकाशमा चिल देखाएर तलको कुखुरा टिप्ने कुरा हो। त्यस कारणले मैले पहिले भनिसकेका छु कि कुनै पनि संसदभन्दा बाहिरको सदस्यले संविधानको बारेमा संशोधनको परिकल्पना गर्छ, त्यो दिवा स्वप्न हो।
1: प्रधानमन्त्रीलाई सफल बनाउन प्रमुख सल्लाहकार हुनुहुन्छ कुमारबेन,
0: त्यो मलाई थाहा छैन, त्यसले म पनि सुन्छु उहाँ सल्लाहकार उत्र मेरो कति सम्पर्क छ।
1: हेर्नुहुन्न, उहाँले चाहिँ कुटनीति मिलाइरहनु भएको छ, अर्थनीति मिलाइरहनु भएको छ, राजनीति मिलाइरहनु भएको छ,
0: त्यो तपाईँलाई थाहा होला, मलाई नथाहा भएको विषयको म कसरी भन्नु, किनकि
1: युएनमा पनि
0: कुन युनिभर्सिटीबाट डिप्लोमेसी पढेको छ त्यो तपाईँलाई थाहा होला, कुन युनिभर्सिटीबाट इकोनोमिक्स पढेको छ तपाईँलाई थाहा होला, अर्थनीति कुटनीति त अलिक पढे मैले त्यो तपाईँलाई थाहा होला, मलाई जुन विषय थाहा छैन त्यसको बारेमा म टिका टिप्पणी गर्थेँ, मलाई थाहा छैन।
1: युएनमै जाँदाखेरि पनि उहाँको चर्चा भयो, परिचर्चा भयो,
0: खोइ थाहा छैन,
1: उहाँको ड्रेसअपदेखि साधकीपनसम्म, अनि बालनलाई बनाउने किङ मेकर,
0: त्यो मलाई थाहा छैन,
1: मलाई जानकारी छैन,
0: मलाई त बालनलाई बनाएको नेपाली जनताले हो, तपाईँले कुनै व्यक्ति भन्नुहुन्छ त्यो मलाई थाहा छैन, थाहा नभएको विषयमा म टिका टिप्पणी गर्दिनँ।
1: भारतको होटल समेत भन्नुभयो होइन तपाईँले, सुटुक्क भारतमा गएर भेटघाट गरेको सन्दर्भ भारतीय प्रधानमन्त्री नरेन्द्र
0: मोदी, म आफ्नो देश
1: सुरक्षा सल्लाहकार अजित डोभालसँग भेटेको विषय
0: होइन, आफ्नो देशको इज्जत प्रति देशको गरिमा प्रति म सजग सचेत पनि छु र सचेत रहनेछु। म देशको गरिमामा कुनै किसिमको कसैले हात पुर्याउँछ भने त्यो कुरा त म टिकट पनि गर्छु, त्यो त म संसदमा टिकट पनि गर्छु, त्यो यहाँ भन्न जरुरी छैन।
1: अहिले बालन सरकार सफल बनाउनको लागि गृहमन्त्री सुदन गुरुङ अनि पूर्वाधार विकास मन्त्री सुनिल लम्साल,
0: होइन त्यो त माथि मन्त्री परिषदको मिनिस्टर अफ काउन्सिलको त काम धर्मै हो प्रधानमन्त्रीलाई सफल बनाउनु, त्यो प्रधानमन्त्रीको सहयोगको लागि मन्त्री परिषद बनाइन्छ नि, त्यो त उहाँहरू उहाँले सफल बनाउनु भएन भने क्वेसन हुन्छ, सफल बनाउनु लाग्नु भएछ त राम्रै कुरा हो नि।
1: गृहमन्त्री सुदन गुरुङको काम कारबाही र भूमिकाप्रति तपाईँ सन्तुष्ट हुनुहुन्छ?
0: मलाई थाहा छैन,
1: जेएनजी आन्दोलनदेखि अहिलेसम्म आइपुग्दाखेरि मलाई सुदन गुरुङ बारे
0: जुन कुरा थाहा छैन त्यसमा म टिका टिप्पणी गर्दिनँ।
1: तपाईँले त हरेक सूचना राख्नुहुन्छ, विगतमा भन्नुहुन्थ्यो तपाईँले नेपालको स्थायी शक्ति भनेको अदालत, नेपाली सेना, कर्मचारी तन्त्र, नेपाल प्रहरी, उहाँहरूले ठिकठाकै हिसाबले परिचालन गरिरहनु भएको छ?
0: त्यो त अहिले नै मूल्याङ्कन गर्ने बेला थिएन, जनताले एउटा तपाईँलाई बताउँछु, भारतीय राजनीतिमाथि एउटा फिल्म बनाएको छ रोटी, त्यसमा एउटा गाना छ राजेश खन्ना सुपरस्टार, त्यो बेलाको तत्कालीन सुपरस्टार राजेश खन्ना त्यसमा प्रमुख भूमिकामा छ, हिरो छ, त्यसमा एउटा गाना छ, त्यो रिपिट गरिदिन चाहन्छु यहाँ, ए पब्लिक है सब जान्ती है, नेपाली जनता सबै कुरा हेरिराखेको छ, स्टालिनको सरकारको काम कारवाही, मेरो काम कारवाही, तपाईँको प्रश्न सुधाइ सबै हेरिराखेको छ, त्यस कारणले नेपाली जनताले तय गर्छ म को, म त एउटा जनताको प्रतिनिधि, हँ जनताको जनजीविकाको सवालमा अन्याय व्यथिति विसङ्गतिको विरुद्धमा बोल्ने मेरो दायित्व हो, म आफ्नो दायित्व र भूमिका म सफलतापूर्वक निर्वाह गर्छु, त्यसमा म दायाँ हुँ।
1: नायक फिल्मको अनिल कपुर अनि सिङ्गमको अजय देवगण जस्तो बन्न खोज्दै हुनुहुन्छ उहाँहरू?
0: त्यो फिल्ममा मात्रै सुहाउँछ, त्यो 3 घन्टाको लागि मात्र हो। एउटा कुरा के भने, फिल्मको कुरा 3 घन्टा हलसम्म मात्रै ठिक छ, मुभीमा मात्रै ठिक छ, व्यावहारिक लाइनमा धेरै सहजता र असहजता हुन्छ।
1: उहाँहरू

0: फिल्मी शैलीमा अघि बढिरहनु भएको छ,
1: त्यो तपाईँले बुझ्ने कुरा हो नि, मलाई त त्यो थाहा छैन। मेरो सरकारसँग इन्ट्रेक्सन नै हुँदैन, म त जनतासँग इन्ट्रेक्सन गर्ने मान्छे तर सरकारको काम कारवाही यदि जनताको पक्षमा जहाँ जनपक्षी हुन्छ त्यहाँ म प्रश्न उठाउँछु, त्यति मात्र।
0: डाक्टर सिंह, प्रधानमन्त्री बालेन्द्र शाहको युएन भिजिट, राष्ट्रसङ्घको सम्बोधन कस्तो लाग्यो तपाईँलाई?
1: राम्रै छ, त्यो त आफ्नो रसुवाको बारेमा जुन उठाउनु भएको छ त्यो त्यो त सराहनीय छ।
0: जलवायु परिवर्तनदेखि विपददेखि
1: त्यो कुरा त उठाउनै पर्छ।
0: पशुपतिनाथ विश्वको कल्याण गरून्, विश्व बुद्धले देखाएको बाटोमा हिँड्न सकोस्,
1: शान्तिको आह्वान गर्नुभयो, राम्रो। बुद्धले शान्तिको बाटो देखाएको छ विश्वमा पनि, साथसाथ हाम्रो नेपालमा पनि शान्तिको बाटोमा हेरौँ, यो मैले पनि शुभकामना दिन चाहन्छु।
0: संयुक्त राष्ट्रसङ्घमा उहाँको दमदारै रह्यो होइन त,
1: जो कुरा उठाउनु पर्ने त्यो उहाँले उठाउनुभयो, त्यो सही कुरा।
0: त्यहाँ साइड लाइन वार्ताहरू हुनुपर्ने, विगतका परम्पराहरू
1: त्यो मलाई थाहा भएन,
0: अथवा
1: सरकारको काम कारवाही हाम्रो होइन। मैले भने नि सरकारलाई हामीलाई चाहिने बेलामा हामी मत दिन्छौँ, चाहिने बेलामा उहाँको विधेयक पास गरिदिन्छौँ, बाँकी समय जनताको र देशको पक्षमा।
0: परराष्ट्र मन्त्री शिशिर खनालबारे तपाईँको टिप्पणी?
1: म कुनै व्यक्तिको टिका टिप्पणीको लागि जन्मेको छैन।
0: डाक्टर सिंह, नेपाल भारत सम्बन्ध आजको दिनमा कहाँ पाउनुहुन्छ तपाईँ? त नेपाल भारत बुझेको व्यक्ति, जवाहरलाल नेहरू विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय सम्बन्धमा पिएचडी गरेको व्यक्ति,
1: अनि
0: नजिकबाट बुझेको
1: व्यक्ति मात्र भन्न सक्छु, दुईटी छिमेकीसँग विश्वासको सम्बन्ध छैन, यथार्थ। त्यो यथार्थलाई तपाईँले स्वीकार गर्नुपर्छ। जसरी तपाईँसँग लाइटमा मैले अन्तर्वार्ता दिइरहेको छु, अब यसले लाइटै छैन तपाईँ यदि भन्नुभयो भने म मान्दिनँ। म एउटा अन्तर्राष्ट्रिय सम्बन्धको विद्यार्थीको नाताले, एउटा अनुभवी सांसदको नाताले मैले यति प्रष्ट रूपमा भन्न सक्छु कि हाम्रो सरकारको विश्वासिलो सम्बन्ध दुईटी छिमेकीसँग छैन। त्यसको परिणाम म बताउँछु। जस्तै हाम्रो परराष्ट्र मन्त्री भारत गयो, आउटकम के आयो? एउटा विज्ञप्ति पनि आएन, एउटा केही पनि सपोर्ट पनि आएन, न कुनै इन्भेस्टमेन्ट आयो, न कुनै रिकन्स्ट्रक्सन कुरा आयो। त्योभन्दा अर्थमन्त्री गयो, अब को गयो को भज भत्र खा त्यो इम्पोर्टेन्ट हुँदैन डिप्लोमेसीमा। के बायोलेटरल, किनभने बायोलेटरल भिजिट थियो, मल्टिलेटरल हुने, किनकि के हुन्छ भने बायोलेटरल मल्टिलेटरल भिजिट हुन्छ। बायोलेटरल भिजिटमा तपाईँले दुईवटा अर्थमन्त्री या अरू मन्त्रीसँग भेट्नुभयो, आउटकम के आयो, नेपालले जनता र नेपाल देशले के पायो त्यो मलाई बताइदिनुहोस् न, म तपाईँप्रति अनुग्रहित हुन्छु। दुईवटा त सरकारको प्रतिनिधि त गएकै, तपाईँले एउटा बारम्बारमा तपाईँलाई के क्ल्यारिफाई गर्न खोज्छु, हामी जनताको प्रतिनिधि, सरकारको प्रतिनिधि होइन। हाँ, सरकार हामीले बनाएको, सरकारलाई हामी भोलिको दिनमा चाहियो भने हामी मत दिन्छौँ, तर हामी त जनताको अधिकारको रक्षाको लागि, जनताको सुशासनको लागि, जनताको विकासको लागि, जनताको कुन चिज कुण्ठित नहोस्, संविधानमा कुनै किसिमले अवहेलित नहोस्, त्यसको लागि भन्यो नि। त्यस कारणले दुईवटा मन्त्रीको भिजिट बायोलेटरल हिसाबले, आउटकमको हिसाबले केही यदि आएछ भने तपाईँले मलाई यदि इन्लाइटेन गरिदिएको भए, तपाईँले मलाई दिव्य ज्ञान दिइदिएको भए, अनि म तपाईँप्रति अनुग्रहित हुन्छु।
0: प्रधानमन्त्रीको भारत भ्रमण पनि अनिश्चित रह्यो नि होइन?
1: प्रधानमन्त्रीको भारत भ्रमण मैले सुन्दाखेरि 23 नोभेम्बरदेखि छ, 23 देखि 26 नोभेम्बर छ।
0: यसबिचमा राष्ट्रपति सभापति रवि लामिछानेले त भ्रमण गर्नुभयो,
1: त्यो त बोलाएपछि त उहाँले पार्टीको निम्तोमा जानुभएको थियो, भारतीय जनता पार्टीको निम्तोमा जानुभएको थियो।
0: नेपाल भारत सम्बन्ध अब कसरी अघि बढ्छ?
1: यो सरकारको हातमा छ, मेरो हातमा छ,
0: कसरी अगाडि बढाउनु पर्छ तपाईँको टिप्स, सुझाव?
1: मेरो के भने, सन्देश, अनि नेपालको विकासको लागि भारतसँग सक्रिय सम्बन्ध नभइकन, एक्टिभ सम्बन्ध नभइकन, यहाँको इन्भेस्टमेन्ट, यहाँको व्यापार, यहाँको ट्रेड, यहाँको अस्थायित्व आउनु गाह्रो छ। त्यस कारणले एउटा फ्रेज छ, दोस्त बदल्न सकिन्छ, छिमेकी बदल्न सकिँदैन। त्यस कारणले हामी यहाँको जुन भू राजनीतिक जटिलता छ, भू राजनीतिक बाध्यता छ, वर्डमा त एकदम सदैव भन्छु, म डिप्लोमेसीको विद्यार्थी हो, त्यसलाई हामी सन्तुलित भएर अगाडि बढ्नै पर्छ। र हामी मान्छेले भन्छ इन्डिया लक छ या ल्यान्ड लक छ, हामी सेल्फ लक छौँ, हामी आफै आफ्नो देशलाई लक गरेर राखेका छौँ। त्यस कारणले हामी कुनै पनि देशको प्रक्सी वारको थलो बनिदिँदैन, कुनै पनि स्युडो नेसनलिटीको वकालत गर्नुहुँदैन। हामी नेपाली जनताको हित, राष्ट्रको हित र समृद्धि नै हाम्रो देशको पराष्ट्रनीति हुनुपर्छ। र आजको दिनमा आर्थिक पराष्ट्रनीतिको आवश्यकता छ, अब त्यसमा कति सफल हुन्छ असफल हुन्छ त्यो आउँदो दिनमा थाहा हुन्छ।
0: आजको दिनमा भू राजनीतिक हिसाबले कुन चाहिँ शक्ति हावी छ नेपालमा, भारत, अमेरिका, चिन, युरोपियन युनियन?
1: यो त तपाईँले भन्ने कुरा,
0: तपाईँको बुझाइ छ नि,
1: होइन? एउटा कुरा तपाईँलाई बताउँछु, जुन हाम्रो सन्तुलन, भू राजनीतिक सन्तुलन कायम गर्न सक्नुपर्छ। किनकि लियो रुजको एउटा किताब छ स्ट्रेटेजी फर सर्भाइभल जुन छ नि, हामी आफ्नो विकास ग्लोबल कन्टेक्स्टमा कम्पिटिसन गर्ने, साइन्स एन्ड टेक्नोलोजीको डेभलपमेन्ट गर्ने, शिक्षा स्वास्थ्य र इन्भेस्टमेन्टको वातावरणमा बनाउने र यहाँको पर्यटनदेखि लिएर सर्भिस सेक्टर डेभलप गर्ने, हाइड्रो पावर डेभलप गर्ने र देश र जनताको चाहना समृद्धि र सुशासनको समृद्धि सुशासन र समृद्धिको गन्तव्य यात्रा तय गर्नको लागि पनि हाम्रो छिमेकीहरूसँग राम्रो सम्बन्ध हुनुपर्छ। किनकि हामी सन्तुलित रूपलाई बढ्न सकेन भने, हामी एक अर्को बिचमा भिराउने काम गर्यो भने, एउटा म बारम्बार भन्छु आज तपाईँले रिपिट गर्छु, हामी दुईवटा ठुला कन्ट्रीको बिचमा छौँ, एउटा हाम्रो गाउँमा उखान छ, दुईवटा हात्तीको मायाले प्यारले पनि बाली नाश हुन्छ, दुईवटा हात्तीको झगडाले पनि बाली नाश हुन्छ। त्यस कारणले यो देशमा कुनै पनि दुईवटा ठुला कन्ट्रीको कन्फ्लिक्ट हाम्रो देशमा नहोस्, न त हाम्रो देश नाश हुन्छ, हाम्रो देशको इकोनोमी नाश हुन्छ, देशको समृद्धि नाश हुन्छ, देशको पिस नाश हुन्छ, देश जनता नाश हुन्छ। त्यस कारणले हामी यो देशमा कसैको पावर कन्ट्रोल र पावर कन्ट्रीको कोलिजनको या लडाइँको ठाउँ नबनाऊ, यति हामी आग्रह गर्न चाहन्छौँ।
0: अमेरिका अहिले कसरी सम्झ
1: होइन, मैले एउटा कुरा के भन्छु, यो त डिप्लोमेसीमै भन्छु, तिनवटा हाम्रो छिमेकी छ, नर्दर्न साउदर्न नेबर, नर्दर्न नेबर र स्काई नेबर भन्छु या डिस्टेन्स नेबर भन्छु, अनि दक्षिणी छिमेकी, उत्तरी छिमेकी र दूरको छिमेकी अमेरिका, यो तिनवटाको बिचमा हामी सन्तुलन कायम राख्नुपर्छ।
0: डर सिंह, नेपाली सेनालाई कसरी सम्झिनुहुन्छ?
1: नेपाली सेना हाम्रो देश र जनता र लोकतन्त्रको रक्षा, देश र जनताको जीवधन, राष्ट्रिय सम्पत्ति र लोकतन्त्रको रक्षाको प्रति प्रतिबद्ध रहनुपर्छ, यति मेरो मान्यता।
0: भदौ 23 नेपाली सेना सरकारमाथि हाबी भइरहेछ भन्ने आरोप अथवा भाष्य बाहिर समाजमा सुनिन्छ नि,
1: त्यो प्रश्न त उठिरहेछ, त्यो प्रश्नको जवाब त नेपाली सेनाले दिने, मैले दिने होइन, म सेनाको प्रवक्ता थिएँ।
0: तपाईँले चाहिँ भेट्न पाउनु भएकै छैन नेपाली सेनाको प्रधान सेनापति?
1: होइन, अब कोसँग भेट हुन्छ को, त्यो यो भन्ने विषय होइन, तर के भने यदि प्रश्न यदि उठ्छ भने प्रश्नको जवाब सम्बन्धित संस्था र व्यक्तिले दिने हो, यदि मेरो माथि प्रश्न उठ्छ यसको जवाब त मैले दिनुपर्ने नि।
0: तपाईँको टिप्पणी,
1: नेपाल प्रहरी विगतदेखि नै सरकारले दुरुपयोग गर्दै आएको छ, सत्तामा बस्नेले दुरुपयोग गर्छ, आजको दिनमा भएको छ, यस्तो नहोस् यो शुभकामना दिन चाहन्छु र आग्रह गर्न चाहन्छु।
0: सांसद खगेन्द्र सुनारले आगो ओकलिरहनु भएको छ संसदीय समितिदेखि लिएर संसद बैठकसम्म,
1: त्यसको जवाब खगेन्द्र सुनारसँग सोध्नुहोस्, मलाई त्यसको बारेमा आइडिया छैन।
0: तथापि आइजिपी दानबहादुर कार्कीदेखि विभिन्न व्यक्तिहरूलाई मुछेर उहाँले बोल्नु भएको छ नि,
1: कसैप्रति अभद्र या तुच्छ टिका टिप्पणी गर्ने हाम्रो समाजले राजनीतिले सुहाउँदैन।
0: बालोटार जानुभएको छैन?
1: छैन।
0: ढोका ढकढक्याउन पनि जानुभएको छैन?
1: कहिले पनि जाँदैन।
0: जेटसम्म पनि पुग्नु भएको छैन?
1: एउटा कुरा के भने,
0: प्रधानमन्त्री बनिसकेपछि
1: जीवनमा कसै क्या, एउटा सानो दोस्त क्या पनि म टाइम नलिकन जानु जाँदैन,
0: टाइम पाउनु भएको छैन,
1: मागेको छैन, मलाई के आवश्यकता? एउटा कुरा, सांसद जनताले जिताउने, पढाइ म आफै पढेर पिएचडीसम्म पढेको हो, बुद्धिको लागि मलाई कसै यहाँ जानै पर्दैन, बुद्धि माथि आफ्नो मेहनतले दिइरहेकै छ, म आफ्नो अध्ययनले पनि दिइरहेछ, अनुभवले पनि दिइरहेछ, मलाई गलत क्रियाकलाप कसैको सरुवा बढुवा कसैको ठेकापट्टा गर्न जानु छैन, मलाई के मतलब, कसै कसैको ढोका चाहनको लागि म बनाएको होइन।
0: त्यसमा प्रधानमन्त्री बालेन्द्र शाहसँग म भेट्न आउँछु भनेर अहिलेसम्म समय पनि माग्नु भएको छैन तपाईँले?
1: अनि समय मागेर त भेटेको थिएँ, दुई तिनचोटि त मैले भेटेँ हो,
0: बालोटारमै गएर भेट,
1: होइन प्रधानमन्त्री कार्यालयमा,
0: बालोटारमा चाहिँ भेट्न पाउनु भएको छैन?
1: बालोटार त सायद प्रायः कसैलाई भेट्नुहुन्न सायद, म बालोटार गएको छैन, म उहाँसँग भेटेको छु, तर
0: तपाईँ जान चाहेर बालोटार जान पाउनु भएन कि भेट्नै दिइएको छैन त्यहाँ?
1: म किन जाने, म कहिले जान चाहेकै छैन, कसैले साबित
0: गर्छ? त जनताको सांसद हो,
1: होइन होइन, त
0: जनताको विभिन्न समस्याहरू हुन्छन्, जान गर्नुपर्ने हुन्छ, प्रधानमन्त्रीसँग भेट्नुपर्ने हुन्छ,
1: एउटा कुरा
0: राजनीतिमा रणनीति बनाउनु पर्ने हुन्छ।
1: एउटा कुरा के हो भने, म एउटा मेरो अस्तित्व जसले स्वीकार गर्छ म उसको अस्तित्व स्वीकार गर्छु, यदि मलाई मेरो आवश्यकता कसैलाई छैन त मलाई पनि कसैको आवश्यकता छैन. त्यो बर्नार्ड शाको थ्योरी छ. ब्रिटिस राइटर थियो बर्नार्ड शा. उसले भनेको थियो ब्रिटिस अनि हुकुमतलाई भन्ने प्रार्थना, ओ मि लर्ड इफ यु एक्सेप्ट माई एक्जिस्टेन्स आई विल एक्सेप्ट युर एक्जिस्टेन्स, इफ यु विल नट एक्सेप्ट माई एक्जिस्टेन्स आई विल नट एक्सेप्ट युर एक्जिस्टेन्स. त्यस कारणले मलाई कसैसँग चाकरी गरेर के पाउनु छ, किन
0: नबोलाइकन तपाईँ जानुहुन्न,
1: जानु
0: नमागिएको सुझाव दिनुहुन्न,
1: दिँदैन. यदि उहाँलाई उहाँ आफै सर्वज्ञान सम्पन्न छ भने सर्वज्ञानीलाई ज्ञानको आवश्यकता हुँदैन.
0: पालेसँग दूरी बढ्यो
1: अनि दूरी किन बढ्छ? उहाँ आफ्नो काममा बिजी छु, म आफ्नो काममा बिजी छु, दूरी त यसमा कामै छैन.
0: नेपाली काङ्ग्रेस महाधिवेशनको सङ्घारमा छ.
1: हजुर,
0: तपाईँले जति काङ्ग्रेसलाई कमै व्यक्तिहरूले चिनेका छन्,
1: हजुर,
0: काङ्ग्रेसकै सभापतिलाई हराएर निर्वाचनबाट निर्वाचित भएर आउनुभयो संसदसम्म.
1: हजुर,
0: अहिले एउटा काङ्ग्रेस सानेपामा, अर्को काङ्ग्रेस चुनदेवीमा, दुइटै काङ्ग्रेसको समानान्तर महाधिवेशन हुँदैछ.
1: त्यो काङ्ग्रेस पार्टीको लागि अभिशप्त, त्यो पार्टी फुट्न लोकतन्त्रको लागि राम्रो होइन. कुनै पनि लोकतान्त्रिक प्रणालीमा पार्टी जति बलियो हुन्छ लोकतन्त्र त्यति बलियो हुन्छ. पार्टी जति चिरा चिरा ध्याजा ध्याजा फुट्याउँछ त्यति लोकतन्त्र कमजोर हुन्छ, मैले बुझेको त्यो. त्यस कारण लोकतान्त्रिक प्रणालीमा लोकतन्त्रको लोकतान्त्रिक टुल भनेको पोलिटिकल पार्टी हो. पोलिटिकल पार्टी डेमोक्रेटाइज पनि हुनुपर्छ र मजबुत हुनुपर्छ कि जसले देश र जनताको हितको रक्षा गर्न सकौँ. फुटेको पार्टी देश र जनता र लोकतन्त्रको रक्षा गर्न सक्दैन, यति मात्र म रेकमेन्ड छु.
0: गगन थापालाई के सुझाव दिनुहुन्छ? कुराकानी हुन्छ उहाँसँग?
1: हुँदैन. उहाँलाई लोकतन्त्र र देश र संविधानको पक्षमा उहाँ हुनुहुन्छ, यति म शुभकामना व्यक्त गर्न चाहन्छु.
0: काङ्ग्रेसको विशेष महाधिवेशन नभएको भए निर्वाचन हुन्थ्यो जस्तो लाग्छ तपाईँलाई?
1: निर्वाचन त हुन्थ्यो.
0: शेरबहादुर देउवाले चाहेर पनि रोक्न सक्नु हुँदैन थियो?
1: होइन, निर्वाचनमा त सबैले भाग लिएन.
0: केपी शर्मा ओली शेरबहादुर देउवा बीच मोर्चाबन्दी भइसकेको थियो भन्ने
1: छैन. आखिर
0: अहिले त संसद पुनर्स्थापना,
1: एउटा कुरा के भने हाम्रै प्रधानमन्त्रीजी आखिर केपी ओलीसँग त चुनाव लडिरहनु, आखिर केपी ओली त चुनावमा भाग लिनुभयो. शेरबहादुर पनि चुनावमा भाग लिनै खोज्नु भएको थियो, टिकट नपाएको, टिकट उहाँले नदिएको, किनकि टिकट त्यो बेला आधिकारिकता गगनजीसँग आइसकेका थियो. त्यस कारणले मैले शेरबहादुरलाई चिन्दाखेरि उहाँ लोकतान्त्रिक व्यक्ति हो, लोकतन्त्रको लोकतान्त्रिक आन्दोलनमा उहाँको भूमिका छ. त्यस कारणले लोकतान्त्रिक क्रेडेन्सियलमा उहाँको ठिक छ, केही कमी कमजोरी होला, तर लोकतान्त्रिक क्रेडेन्सियलमा उहाँमाथि प्रश्न उठाउन सकिन्न. तपाईँले एउटा कुरा के भने उनीहरू लोकतन्त्रको लागि आएको हो, ठिक छ. सत्तामा आएपछि केही कमी कमजोरी भयो होला, म टिकट पनि गरेको छु, म गरे होइन. तर अहिले के हुन्छ भने एउटा मेरो आम धारणा के भने यो बटम लाइन मेरो हो कि प्रश्न सत्तासँग गरिन्छ, सरकारसँग गरिन्छ, विपक्षसँग गरिँदैन. यदि तपाईँले अहिले पनि त्यही सोचिराख्नु भएको छ कि म प्रश्न ओलीसँग गरौँ, शेरबहादुरसँग गरौँ, प्रचण्डसँग गरौँ, यो तपाईँको भूल हुनेछ. मेरो होइन, म त्यति कन्सियस नागरिक पनि हो, म एउटा सचेत नागरिक पनि हो, एउटा सचेत जनप्रतिनिधि पनि हो. प्रश्न सरकारसँग गरिन्छ.
0: अहिले संसद पुनर्स्थापनाको बहस पनि छेडिएको छ नि, नेकपा एमाले अघि सारिसक्यो प्रस्ताव, सरकार विरुद्ध आन्दोलन, संसद पुनर्स्थापना.
1: यो त कस्तो हो भने
0: कम्युनिस्ट पार्टी
1: यो जुन संसद पुनर्स्थापनाको कुरा माने छिमी जाने कुटीको बाटो, कुटी कहाँ छ? लिपुलेखले बेदरातिर छ, छिमी कहाँ छ? यहीँ छेउमा छ. त्यस कारणले यो त बिना मौसमको बाजा, चुनावमा पनि भाग लिने, चुनाव पनि हार्ने र अहिले पनि संसद पुनर्स्थापना कसले मान्नेछ? त्यो मलाई लाग्दैन, त्यो त असान्दर्भिक कुरा हो, त्यसले माने कुनै माथि महत्त्व पाउँदैन.
0: मधेसवादी दलहरूसँग सहकार्य एकता तपाईँहरूको छलफल हुन्छ?
1: होइन, म एउटा कुरा के भन्दा
0: भूपेन्द्र यादवजीले भन्नुभएको छ मधेसमा आन्दोलन गर्ने तिहार पछि छठ पछि.
1: अब त्यो
0: आउनु थालिसक्यो नि त,
1: उहाँहरूको आन्दोलनको कुरा उहाँले जान्ने कुरा हो. म शान्तिपूर्ण पदयात्रा गर्ने हो, म देश जोड्ने काम गर्छु, देश जोड्ने. म कुनै पनि नाउँमा देशमा द्वन्द्व चाहँदैन, म कुनै पनि नाउँमा मधेसलाई ब्याटल ग्राउन्ड बन्न दिन चाहँदैन, म त्यसको विरुद्धमा उभिन्छु. सिधा कुरा मेरो आफ्नो क्लियर छ, किनकि देश द्वन्द्वमा जानु हुँदैन. किनकि म माओवादी वार्तामा पनि देश द्वन्द्वमा थियो, त्यसै कारण मैले त्यो वार्तामा शान्ति प्रक्रियामा भाग लिएकै हो र त्यस कारण पनि अन्तिम संसद पनि बनेको हो. अहिले पनि म शान्ति चाहन्छु, संविधानको रक्षा चाहन्छु, लोकतन्त्र चाहन्छु र लोकतान्त्रिक प्रक्रियाबाट नै देश समृद्ध हुन्छ र जनताको अधिकार सुनिश्चित हुन्छ. म लोकतान्त्रिक प्रक्रिया, लोकतान्त्रिक पद्धति, लोकतन्त्र एउटा पद्धति पनि हो, त्यसको प्रति प्रतिबद्ध छु. यति म तपाईँलाई आग्रह गर्न चाहन्छु.
0: दर्शिंह ज्ञानेन्द्र शाह कसरी सम्झिनुहुन्छ? पूर्व राजा
1: वा हाम्रो देशको एउटा सम्मानित नागरिक हुनुहुन्छ, पूर्व राष्ट्राध्यक्ष हुनुहुन्छ, त्यसको रूपमा सुन्नुहुन्छ.
0: राज संस्था फर्काउने, हिन्दू राष्ट्र फेरि बनाउने भनेर बहस पनि हुन्छ नि,
1: त्यो मेरो एजेन्डा होइन, अब कसको एजेन्डा त्यो संशोधन
0: हस्। समय संवाद र विचारका लागि यहाँलाई हार्दिक धन्यवाद।
1: हस्, तपाईँलाई पनि धेरै धेरै धन्यवाद।
0: हस्, नमस्कार।

अरनीको राजमार्गको धोलीखेल खावा खण्डमा पहिरो हटाएर गाडी चल्न थालिसकेका छन्। यस्तै हेटौडा काठमाडौँ जोड्ने कान्ति लोकपथ एकतर्फी सञ्चालनमा आएको छ। कान्ति लोकपथमा अहिले एकतर्फी गाडी सञ्चालन भइरहेको महानगरीय ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। मकवानपुर तर्फको सड़कमा कुनै अवरोध नरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। कान्ति लोकपथ हिजो एकैछिन खोले पनि ललितपुर तर्फ बागमती गाउँपालिका तीन तारकुचे भट्टे डाँडा नजिकैमा सुक्खा पहिरो खसेपछि सड़क अवरुद्ध भएको थियो। सुक्खा पहिरो हटाएपछि सड़क एकतर्फी खुलेको हो, दुईतर्फी खुलाउने गरी प्रयास भइरहेको अस्थायी ट्राफिक पोस्ट भट्टे डाँडाले जनाएको छ। हेटौडाबाट काठमाडौँ प्रवेश गर्ने छोटो दूरीको हेटौडा कोलेखानी सिस्नेरी फाकेलका सड़क अस्ति सोमबार बिहानदेखि नै सञ्चालनमा आइसकेका छन्। यसैबीच गएको असोज 8 गतेदेखि देशका विभिन्न ठाउँमा आएको बाढी पहिरो लगायत विपदजन्य घटनामा अहिलेसम्म 35 जनाको ज्यान गएको छ। केन्द्रीय प्रहरीका अनुसार विपदबाट बागलुङमा सबैभन्दा धेरै 12 जनाले ज्यान गुमाएका छन्। त्यस्तै म्याग्दीमा 7, पाल्पामा 5, मनाङमा 4, धनुषा, मकवानपुर, धादिङ, काभ्रे, रोल्पा, डोल्पा र रुकुम पश्चिममा 1-1 जनाको ज्यान गएको छ। विपदका घटनामा 15 जना घाइते भएका छन्। उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको पछिल्लो तथ्याङ्क अनुसार 1082 परिवार प्रभावित भएका छन्। 227 घर पूर्ण अनि 182 घरमा आंशिक क्षति छ। 10 पुल, 31 गोठ र 114 पशु चौपायामा क्षति भएका प्राधिकरणको तथ्याङ्क छ। बाढी पहिरो प्रभावित क्षेत्रका झण्डै 2000 जनालाई सुरक्षित ठाउँमा स्थानान्तरण गरिएको थियो। कालीगण्डकी नदीको बाढीले बागलुङ र पर्वत जोड्ने मालढुङ्गाको पुलमा क्षति पुगेपछि सड़क सञ्जाल विच्छेद भएको छ। पुलको पर्वततर्फको जगमा क्षति पुगेपछि मर्मतको काम पनि थालिएको छ। बागलुङ खण्डमा रहेको कालीगण्डकी करिडोर र मध्य पहाड़ी लोकमार्गमा गुड्ने गाडीले समेत यो पुल प्रयोग गर्दै आएका थिए। पुलमा क्षति पुगेपछि लामो दूरीका गाडी चलाउन समस्या भएको छ। अत्यावश्यक कामका लागि यात्रा गर्ने यात्रु बिरामीको लागि वैकल्पिक सड़कको पहुँच नहुँदा समस्या थपिएको हो। पोखरा तथा अन्य जिल्लाबाट बागलुङ आउजाउ गर्ने यात्रुले वैकल्पिक बाटो प्रयोग गर्नुपर्ने बाध्यता छ। दैनिक उपभोग्य सामग्रीको ढुवानीदेखि निर्माण सामग्री तथा अन्य व्यापारिक वस्तु ओसार पसारमा पनि प्रभाव परेको छ। मालडुङ्गाको पुल मर्मतको काम शुरू गरिएको सड़क डिभिजन पोखराका प्रमुख कृष्णराज अधिकारीले जानकारी दिनुभयो। मूल संरचनामा बाढीले क्षति नपुर्याए पनि पुलसँगै जोडिएको पर्खाल कटान गरेकोले तत्कालको लागि ग्याबिन जाली लगाउने तयारी थालिएको हो। 1 हप्ताभित्र यो पुल सञ्चालनमा ल्याउने गरी काम थालिएको उहाँले बताउनुभयो। देशका धेरै ठाउँमा आजको मौसम सफा छ। अस्ति सोमबार बिहानदेखि सबैजसो ठाउँमा मौसम खुलेको हो। गएको बुधबारदेखि लगातार परेको झरी आइतबार रातिदेखि रोकिएसँगै मौसम खुलेको हो। अस्ति रातिदेखि छिटफुट बाहेक कतै पनि पानी नपरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अब तत्काल ठूलो र लगातार झरी पानी पर्ने सम्भावना नरहेको मौसम पूर्वानुमान महाशाखाको भनाइ छ। पानी पर्न रोकिएसँगै बिहान बेलुका चिसो भए पनि दिउँसो गर्मी बढ्न थालेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हिजोदेखि नै तराई सबैजसो भागमा गर्मी बढेको छ। आज कोशी र बागमती प्रदेशको हिमाली र पहाड़ी थोरै ठाउँ तथा गण्डकी लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशको 1-2 ठाउँमा मात्रै हल्का वर्षा र हिमपातको सम्भावना छ। यसैबीच अहिले सामाजिक सञ्जालमा फेरि यही असो 17 लगातार 3 दिन ठूलो वर्षा हुने चर्चा र हल्ला फैलिएको छ। गएको बुधबारदेखि आइतबारसम्म देशका धेरै ठाउँमा झरी परेको थियो। लगत्तै अर्को मुसलधारी वर्षाबारे हल्ला फैलिएको हो। तर यस्ता हल्लाको पछि नलाग्न र मौसम सम्बन्धी अत्यावधिक सूचना तथा बुलेटिन हेर्न तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। अबको मौसमबारे चासो र खोजी बढेपछि आधिकारिक निकायले अहिले आइरहेको हल्ला निराधार रहेको भन्दै खण्डन समेत गरेको छ। महाशाखाले तत्काल त्यस्तो कुनै पनि ठूलो वर्षाको पूर्वानुमान नरहेको र तथ्यहीन खबरको पछि नलाग्न आग्रहसहित यस्तो अफवाह नफैलाउन पनि अनुरोध गरेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।

0: जोडीको लागि बाली टुर युरो पेन्ट्स घर मात्र होइन रंगाउनुहोस् सपना पनि।
1: सिधा कुरा प्रष्ट विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। गएको भदौ 10 आएको भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा खोज तथा उद्धार राहत वितरण र सड़क सम्पर्क पुनर्स्थापनाको कामलाई थप प्रभावकारी बनाउन सम्बन्धित निकायबीच छलफल भएको छ। मनसून प्रतिकार्य कमाण्ड पोस्टमा बसेको बैठकमा भोटेकोशी बाढी तथा यही असोज 8-11 गतेसम्मको अविरल वर्षाका कारण आएको बाढी, पहिरो र डुबानबाट भएको क्षति, खोज तथा उद्धार, राहत व्यवस्थापन र अवरुद्ध सड़क पुनर्स्थापनाको लागि भइरहेका प्रयासबारे छलफल भएको हो। बैठकमा प्रभावित क्षेत्रमा खोज उद्धार तथा राहत कार्यलाई थप प्रभावकारी बनाउने, क्षतिको विवरण अध्यावधिक गर्ने तथा सड़क सम्पर्क पुनर्स्थापनाको लागि भइरहेका कामको समीक्षा गरिएको थियो।

0: अदालतले आप्रवासीहरूलाई तेस्रो देशमा समेत निर्वासन गर्न राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनलाई बाटो खोलिदिएको छ। सर्वोच्चले आप्रवासीहरूलाई उनीहरूकै देशबाहेक अन्य पनि पठाउन सक्ने गरी ट्रम्प प्रशासनलाई अनुमति दिएको अन्तर्राष्ट्रिय समाचार संस्था रोइटर्सले जनाएको छ। सर्वोच्च अदालतले ट्रम्प प्रशासनको आपतकालीन निवेदन स्वीकार गर्दै तल्लो अदालतको यसअघिको आदेश कार्यान्वयनमा रोक लगाएको हो। बोस्टनको जिल्ला अदालतले यस्तो नीति गैर कानूनी ठहर गरेपछि त्यस विरूद्ध अमेरिकी न्याय मन्त्रालयले सर्वोच्च अदालतमा अपील गरेको थियो। सर्वोच्च अदालतले तल्लो अदालतको आदेश रोक्दै निर्वाचन प्रक्रिया पुनः शुरू गर्न अनुमति दिएको हो। यस विषयमा सर्वोच्च अदालतले आउँदो डिसेम्बरमा विस्तृत सुनवाई गर्ने भएको छ। मानव अधिकार समूहका अनुसार अहिलेसम्म 25,000 भन्दा बढी आप्रवासीलाई 29 तेस्रो देशमा पठाइसकिएको छ। अब खेल खबर। प्रिमियर लीगको स्वतन्त्र आयोगले आर्थिक नियम उल्लङ्घन सम्बन्धी आरोपमा दोषी ठहर गरेपछि म्यान्चेस्टर सिटीले निर्णयप्रति असन्तुष्टि जनाउँदै अपिलमा जाने घोषणा गरेको छ। सिटीले प्रिमियर लीग आयोगको निर्णयबाट आश्चर्यचकित भएको पनि जनाएको छ। क्लबले आफ्नो पक्षमा पर्याप्त प्रमाण रहेको दावी गरेको छ। क्लबले विज्ञप्ति मार्फत पछिल्लो निर्णयमा कानून, सिद्धान्त र तथ्यसँग सम्बन्धित महत्वपूर्ण त्रुटि रहेको दावी गरेको छ। सिटीले अब सिधै नियामकीय र कानूनी प्रक्रिया मार्फत आफ्नो पक्ष अघि बढाउने जनाएको छ। यसअघि प्रिमियर लीगको स्वतन्त्र आयोगले म्यान्चेस्टर सिटीलाई सन् 2009-10 17-18 अवधिमा क्लबको आमदानी कृत्रिम रूपमा बढाउन र खर्च घटाउन विभिन्न झुटा व्यावसायिक सम्झौता गरेको भन्दै दोषी ठहर गरेको थियो। आयोगले सिटीले लेखा परीक्षक र फुटबल नियामकलाई आफ्नो वास्तविक आर्थिक अवस्थाबारे गलत विवरण दिएको तथा प्रिमियर लीग र युईएफएको खर्च सीमाको उल्लेखनीय रूपमा उल्लङ्घन गरेको जनाएको छ। चार भन्ज्याङ भित्रका खबर सुरु गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। पृथ्वी राजमार्ग भएर आज दिउँसोदेखि सबै गाडी चल्ने, हेटौँडा काठमाडौँ जोड्ने कान्ति लोकपथ एकतर्फी सञ्चालन, एकतर्फी नै खुलेको बीपी राजमार्गमा पनि सावधानीपूर्वक यात्रा गर्न अनुरोध। बाढी पहिरो जन्य पछिल्लो विपदका घटनामा 35 ज्यान गुमाए, बागलुङ र पर्वत जोड्ने मालडुङ्गा पुलको मर्मत थालियो। देशका धेरै ठाउँको मौसम सफा, आज हिमाली र पहाडी थोरै ठाउँमा हल्का वर्षा हुने, फेरि ठूलो पानी पर्ने हल्लाको पछि नलाग्न र आधिकारिक सूचनाको भर पर्न आग्रह। ट्रम्प प्रशासनलाई तेस्रो देशमा आप्रवासी पठाउन सर्वोच्च अदालतद्वारा अनुमति, तल्लो अदालतको आदेश कार्यान्वयनमा रोक। र आर्थिक नियम उल्लङ्घनको आरोपमा दोषी ठहर भएको म्यान्चेस्टर सिटी अपिलमा जाने।
1: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
2: परिवर्तनीय ब्याज दरमा 4.91% वा स्थिर ब्याज दरमा 5.99%।
1: विशेषताहरू: ₹3 करोड सम्मको कर्जा सुविधा,
2: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न
1: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि,
2: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
1: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
2: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्। शर्तहरू लागू हुनेछन्।
3: समय सँगै अघि बढ्दै नेपाल

0: हेलो
1: दिपु सिंह दुबकी राल डेजमा हाले खै त राछङ्गा चरामले है
0: ला मही मानेले कुटा राखे त नि
1: ढाचमा पर्नु राले मारा नजगा इमान राले
0: ल ल राले
1: छिटो राले इङ राम्बे
0: ल ल

0: आकाशको तारा झार्छु भन्ने, अनि बिहे पछि चाहिँ जाबो यति घर पनि नबनाउने, होइन सधैँभरि पुरानै घरमा राख्ने विचार छ कि क्या हो तपाईँको?
1: बनाउने त भनेको हो नि, तर विश्वासिलो अनि भरपर्दो हार्डवेयर कहाँ छ त?
0: ल तपाईँलाई त्यति पनि थाहा छैन, हाम्रै बसन्तपुरमा रहेको पदम हार्डवेयर जति विश्वासिलो कुन ठाउँ होला र?
2: पदम हार्डवेयर बसन्तपुर बजार माडी।
3: हामी कहाँ निर्माणजन्य कामहरूमा आवश्यक हार्डवेयरका सम्पूर्ण सामग्रीहरू, रड, सिमेन्ट, सिसा, जस्ता पाता, पेन्टहरू, पाइप, कार्पेट, प्लाई आदि होलसेल मूल्यमा पाइनुका साथै ट्रक र ट्र्याक्टर भाडामा तथा होम डेलिभरीको सेवा दिइन्छ।
4: प्रोप्राइटर माधव विलास पन्त, सम्पर्क 9855 63938 र 9855 65542।
5: पानी पर्दा, हावाहुरी चल्दा, हुसु लाग्दा, निरन्तर चलिरहने चित्रवन युनिक टिभी, जसमा ज्ञानवर्धक, मनोरञ्जनात्मक र सूचनामूलक कार्यक्रम र लोकल टिभी एवं नेसनल च्यानल गरी 175 भन्दा धेरै एसडी र एसडी च्यानलहरू हेर्न मासिक शुल्क रु 350 मात्र।
4: साथै चित्रवन युनिकको इन्टरनेट र टिभी एकैसाथ चलाउँदा मासिक शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
3: भरतपुरदेखि माडीसम्म सिधा अप्टिकल फाइबरबाटै चलेको हाम्रो सेवा जोड्न वा थप जानकारीको लागि सम्पर्क चित्रवन युनिक टिभी, माडी सेवा केन्द्र, बसन्तपुर बजार माडी। मोबाइल 9849064976977 र 9820235212।
6: अब त म तिमीसँग एक बस्दिन, दुई बस्दिन, चार बस्दिन, यो घरको भित्ता भित्ता हेरेर मलाई उराट लाइसक्यो। भित्तामा वालपेपर ल्याएर सजाउँ भन्दा नमान्ने होइन, अब बस तिमी एक्लै, म गए रिस उठ्ने।
7: ए मेरी प्राण प्यारी, मेरो मुटुको टुक्रा, मलाई छोडेर नजान, बरु जामिन, बरु आजै गएर लिएर हालो वालपेपर।
3: तपाईँको घर अनि अफिस सजावटको साथी सिटी फ्लावर सहित चोक बसन्तपुर बजार माडी, माडी सामुदायिक हस्पिटल अगाडि।
4: यहाँ वालपेपर, पर्दा, कार्पेट, डोरम्याट, घर सजावटको सामान साथै जेन्स तथा लेडिज कपडा सुपथ मूल्यमा पाइन्छ।
3: प्रोप्राइटर नरेश महतो, गीता महतो।
8: सम्पर्क 9765 73089 98074 46182 र 9841952525।
9: एक्जाम सकिएर रिजल्ट पनि आइसक्यो, लाइफ पनि अझै अस्त व्यस्त, म पनि अब विदेशतिर जाने त होला नि।
3: कन्फ्युज हुनु पर्दैन, सकिन्छ यही केही गरे भयो, नभए कोरिया जाऊ। 3.2 GPA भए पुग्छ, IELTS पनि 5.5 भए पुग्छ, अनि स्कलरसिप पनि 100% को अफर छ, र आफूले चाहेको कोर्स पनि पढ्न पाइन्छ।
9: कुरा त ठिकै हो, तर जाने चाहिँ कहाँबाट?
3: नेपालबाट कोरिया पठाउने बेस्ट कन्सल्टेन्सी हाम्रै चितवनमा गोल्डन एमिनेन्ट छँदैछ त।
4: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली, भरतपुर चितवन CMC हस्पिटलको ठिक अगाडि। सम्पर्क 0656 5569 63 53, 9855 77061 र 9855 77053।
3: वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध।
10: हाम्रा ऐतिहासिक, धार्मिक र पर्यटकीय स्थलहरू हाम्रा पहिचान र गर्व हुन्। प्लास्टिकका झोला, सिसा तथा प्लास्टिकका बोतल, चाउचाउ, बिस्कुट एवं सुर्तीजन्य वस्तुका खोलहरू साथै अन्य नष्ट नहुने फोहोरहरूले यी स्थलहरूको सौन्दर्य बिगार्ने मात्र होइन, वातावरण र मानव एवं वन्यजन्तुको स्वास्थ्यमा पनि प्रतिकूल असर पुर्याउँदछ। त्यसैले जथाभावी फोहोर नफ्याँकौ, फोहोरलाई तोकिएका स्थानहरूमा मात्र व्यवस्थापन गरौ।
3: सार्वजनिक सरोकारका लागि हिमालचुली नेचर फार्म स्टे, माडी नगरपालिका छ स्याउलीवास चितवन र स्वदेश FM जारी संयुक्त अनुरोध।
10: के तपाईँ इन्धनको विकल्प, छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ? त्यसो हो भने अब चिन्ता नलिनुहोस्, तपाईँ हाम्रै किर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ।
3: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडीसाथ किर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर, साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ। आजै सम्पर्क गर्नुहोस्।
10: सम्पर्क कुँवर मोटरसाइकल वर्कसप किर्तनपुर, प्रोप्राइटर इन्द्रजित कुँवर, फोन 9842211343 र 9814429230।

नेपाली रेडियो नेटवर्कको बिहान 10 बजेको नेपाली खबरमा नरेन्द्र गेवालीको नमस्कार। असोज 8-10 गतिसम्म परेको अविरल वर्षाका कारण आएको बाढी पहिरोले कालीगण्डकी करिडोर अन्तर्गतको 220 केभी क्षमताको दानखोर कट प्रसारण लाइनमा क्षति पुगेपछि म्याग्दी र मुस्ताङमा सञ्चालनमा रहेका 7 जलविद्युत आयोजनाको उत्पादन बन्द भएको छ। बाढी पहिरोसँगै कालीगण्डकी नदीको कटानको प्रसारण लाइन र जलविद्युत आयोजनामा क्षति पुर्याउँदा

मेगदीका विभिन्न जलविद्युत आयोजनाबाट राष्ट्रिय प्रसारण लाइनमा जोडिएको 216 मेगावाट विद्युत आपूर्ति अवरुद्ध भएको छ। दाना खुरकोट प्रसारण लाइन मार्फत केन्द्रीय प्रणालीमा विद्युत आपूर्ति गर्दै आएका अन्नपूर्ण गाउँपालिका 4, नारच्याङका 5 मेगावाट क्षमताको खलेम्दी खोला, 42 मेगावाट क्षमताको मिस्त्री खोला, 38 मेगावाट क्षमताको निलगिरी 71 मेगावाट क्षमताको निलगिरी 2 र 6 मेगावाट क्षमताको रेले खोला जलविद्युत आयोजनको उत्पादन बन्द भएको छ। त्यस्तै त्यस मुस्ताङको टुकुचामा रहेको 14 मेगावाट क्षमताको थाना खोला जलविद्युत आयोजनाको उत्पादन समेत बन्द भएको छ। कालीगण्डकी नदीमा आएको बाढीले सडक सहितको क्षेत्रमा कटान गर्दा हालै मात्र परीक्षण उत्पादनमा थालेको 40 मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजनाको टोल रेसको गेट पत्काइएको छ। विद्युत गृहभित्र पानी पसेर 2 उपकरणमा क्षति पुगेको छ भने विद्युत गृह परिसरमा निर्माण गरिएको स्विचर टार समेत नदी कटानको उच्च जोखिममा परेको छ। महाकाली नदीमा आएको भीषण बाढीले कञ्चनपुरको भीमदन्त नगरपालिका र दोधारा चाँदनी नगरलाई जोड्ने चर्चित झोलुङ्गे पुल बगाएको छ। आज बिहान करिब 8 बजे महाकाली नदीको तीव्र बहावले पुलको एक पिल्लर ढालेपछि पुलको एक भाग पुरै नदीमा खसेर बगेको हो। प्रहरीका अनुसार नदीको बीच भागमा रहेको पिल्लर बाढीले कटान गरी भत्काएको हो। भीमदन्त नगरपालिकातिर तर्फबाट 6 नम्बर र दोधारा चाँदनी गाउँपालिका तर्फबाट 3 नम्बरको पिल्लर भत्किएपछि पुलको भाग नदीले बगाएको कञ्चनपुर प्रहरीले जनाएको छ। एसियाकै लामा झोलुङ्गे पुलहरूमध्ये एक मानिने यो पुल भत्किएपछि दोधारा चाँदेरी क्षेत्रका बासिन्दाको सदरमुकाम र छिमेकी नगरसँगको सिधा पैदल सम्पर्क टुटेको छ। बाढीको जोखिम अझै कायम रहेकाले स्थानीय प्रशासनले नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। हामीसँग खबर अझै बाँकी छन्, नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
0: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौं।

0: वॉशिंग मशीन किन्न 6 केजी सर्फ एक्सेल, टॉप लोड में 4 केजी र ट्विन टॉप में 2 केजी सर्फ एक्सेल निःशुल्क, एसी किन्न फ्री इंस्टॉलेशन और 0% ब्याज में सजिलो किस्ता को सुविधा, साथ ही वॉशिंग मशीन में 4 वर्ष को फुल वारंटी। गोदरेज संग बने देखी वाव।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को, तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब बाँकी खबरहरू। पहिरोका कारण अवरुद्ध पृथ्वी राजमार्ग आजदेखि पूर्ण रूपमा सञ्चालनमा आउने भएको छ। जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार थप पहिरो वा अवरोध नआएमा आज 1 बजेदेखि पृथ्वी राजमार्ग भएर चल्ने सबै सवारी साधन सञ्चालनमा आउनेछन्। विभिन्न स्थानमा गएको पहिरो तथा सडक भाँसिएपछि हाल एकतर्फी रूपमा सवारी आगमन भइरहेको छ। वर्षा रोकिए पनि राजमार्गका विभिन्न स्थानमा पहिरोको जोखिम कायमै रहेकाले सावधानीपूर्वक यात्रा गर्न प्रशासनले आग्रह गरेको छ। सवारी सञ्चालक तथा सडक प्रयोगकर्तालाई ट्राफिक नियम र सडक अनुशासन पूर्ण रूपमा पालना गर्न पनि अनुरोध गरिएको छ। र करिब 35 अर्ब लगानीमा निर्माण भएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको, 4.5 वर्ष पुग्न लाग्दा समेत नियमित अन्तर्राष्ट्रिय उडान हुन नसक्दा निजी क्षेत्र चिन्तित बनेको छ। विमानस्थललाई केन्द्रमा राखेर होटल, पर्यटन, यातायात लगायतका क्षेत्रमा ठूलो लगानी गरेका व्यवसायले नियमित उडानका लागि पटक पटक सरकारको ध्यान आकर्षण गराउँदै आएका छन्। तर विभिन्न समयमा केही अन्तर्राष्ट्रिय उडान भए पनि ती निरन्तर हुन सकेका छैनन्। सिद्धान्त उद्योग वाणिज्य संघका अध्यक्ष नेत्रप्रसाद आचार्यले नयाँ सरकारबाट विमानस्थल सञ्चालनका विषयमा आशा बताउनुभयो। कम्तीमा एउटा वायु सेवाबाट नियमित उडान सुरु गर्न सरकारले पहल गर्नुपर्ने उहाँको भनाइ छ। पर्यटन व्यवसाय सागर अधिकारीले विमानस्थल सञ्चालन हुने र लुम्बिनीमा पर्यटनको आगमन बढ्ने अपेक्षामा निजी क्षेत्रले ठूलो लगानी गरेको बताउनुभयो। नियमित उडान नहुँदा लगानीबाट अपेक्षित प्रतिफल आउन नसकेको उहाँको भनाइ छ। काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1, ठाउँ ठाउँका रेडियो स्टेसनहरू र नेपाली नेटवर्क .com बाट एकैसाथ प्रसारण भइरहेको

0: निःशुल्क माटो परीक्षण सम्बन्धी माडी नगरपालिका कृषि शाखाको जरुरी सूचना। माडी नगरपालिका नगर कार्यपालिका कार्यालयको चालु आर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रम अनुसार कृषि ल्याब सञ्चालन कार्यक्रम अन्तर्गत कृषि शाखाबाट वर्षभरि नै निःशुल्क माटो परीक्षण हुने भएकोले इच्छुक कृषकहरूले माटो परीक्षणका लागि कृषि शाखा वा माथहतका कृषि सेवा केन्द्रहरू माडी एक गर्दी र माडी दुई कृष्णनगरमा आफ्नो माटोको नमुना साथै कृषकको नाम ठेगाना नमुना लिएको मिति नमुना लिएको क्षेत्रफल मोबाइल नम्बर पहिला लगाएको बाली सिंचाईको सुविधा अब लगाउन चाहेको बाली र अन्य विवरण माटो परीक्षणका लागि पेश गर्नु हुन अनुरोध गरिन्छ। सुरेश सिमखडा, कृषि शाखा प्रमुख, माडी नगरपालिका। मौलाकालिका अस्पतालको सेवा अब आफ्नै सुविधा सम्पन्न भवन भरतपुर 11 बाइपास रोडबाट
1: 24 घण्टा वरिष्ठ विशेषज्ञद्वारा गर्भवती तथा स्त्री रोग सेवा,
2: शल्य चिकित्सा, पेट, छाती, सुगर, थायराइड एवं मुटु रोग सहितको आईसीयू सेवा,
1: एनआईसीयू, पीआईसीयू सहितको बालरोग विशेषज्ञ सेवा, 4D भिडियो एक्सरेद्वारा बच्चाको सम्पूर्ण अङ्ग तथा रोग देख्न सकिने,
2: मेरुदण्ड तथा जोर्नी प्रत्यारोपण सहितको हाड जोर्नी सेवा, इइजी, ईसीटी सहितको मनोरोग सेवा,
1: युरोलोजीमा एमसीएस गर्नुभएका विशेषज्ञद्वारा सेवा,
2: प्लास्टिक सर्जरी सम्बन्धी उपचार सेवा।
3: मौलाकालिका अस्पताल भरतपुर 11 बाइपास रोड, फोन 056-493-738, मोबाइल 98550-88002।
4: यो रमाइलो माडी घुम्दा घुम्दै 2 पो बजन लागेछ यार। होइन, भोक लागेको छैन तिमीहरूलाई?
5: भोक त लागेको छ नि, तर के गर्नु, खानाको अर्डर कहीँ गरिएन, अब चाउमिनमै चित्त बुझाउनु त होला नि।
6: तत् के भनेको त्यस्तो, अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के? किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ। यसका साथै स्वादिष्ट रोटी, मोमो, चाउमिन, खाजा सेट, चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ। ल हिँड जाऊ त्यतैतिर।
0: नारायणी होटल एन्ड रेस्टुरेन्ट, बसन्तपुर बजार, माडी। प्रोप्राइटर धनप्रसाद ढुङ्गाना, सम्पर्क 97 45 23 91 63।

0: सो लाभली मलाई त अहिलै डोली चढिहालौँ जस्तो लाग्यो तर
1: तर के डियर
0: आजै गएर कहाँ बस्ने हो र
1: त्यसको लागि नो टेन्सन डियर एक दिनमै घर गोठ बनाइदिने चापागाई सप्लायर्स हाम्रै कीर्तनपुर बजारमा छ नि
2: हामी कहाँ एक दिनमै घर घर निर्माण गर्ने कम्पाउन्डिङ गर्ने तथा कुखुराको आधुनिक खोर बनाउने सेवा सँगै सिमेन्टबाट निर्माण हुने रिङ पोल पिल्लर रेलिङ भेन्टिलेसन सिमाना पिल्लर कम्पाउन्ड पिल्लर आदि सुपथ मूल्यमा ग्यारेन्टीको साथ होम डेलिभरीको सुविधा सहित उपलब्ध छ
3: प्रोपाइटर प्रकाश चन्द्र चापागाई 98451 75518 र 98027 75518
4: तपाईँ उत्कृष्ट तपाईँको विचारले तपाईँको घर उत्कृष्ट तपाईँको फर्निचर फर्निचर
5: त्यसैले विचार गर्नुहोस् जीवनमा दुःखले बनाएको घरमा ढुक्कले फर्निचर ल्याउनुहोस् सोमेश्वर फर्निचर उद्योग बसन्तपुरबाट
6: हामी कहाँ आधुनिक डिजाइनका दराज पलङ टु पिस थ्री पिस दराज डाइनिङ सेट कुर्सी टेबल लोबेट अफिस टेबल अफिस ऱ्याक सोकेस र अर्डर अनुसार फर्निचर बनाइन्छ घरको झ्याल ढोका चौकस र फलामका फर्निचर पनि बनाइनुका साथ होम डेलिभरी र होम सर्भिसको व्यवस्था पनि छ
7: प्रोप्राइटर रामबाबु बिक सोमेश्वर फर्निचर उद्योग बसन्तपुर मोबाइल 98550 83852 98453 72852 र 98065 68852
8: हेलो
9: हेलो बुढी के छ खबर
8: ठिकै छ चलेकै छ
9: ल भिडियो अन गर् त तलाई हेरौँ
8: भिडियो अनै छ त देख्नु भएन र
9: खै देखिन त मैले त नेट सोलो भयो क्या हो
8: माडीको नेट यस्तै त हो नि
9: के भन्छ यो माडीमा टेक माइनले हाई स्पिडको इन्टरनेट दिएको थाहा छैन र अरू भन्दा सस्तो छ फाइबरबाट चल्छ टिभी नि आउँछ ल गएर टेक माइन जोडिहाल त
10: माडीकै पहिलो ब्रोडब्यान्ड इन्टरनेट सेवा प्रदायक यस टेक माइन नेटवर्क लिमिटेड अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुन सुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी आइपी टेलिभिजन सेवा सहित उपलब्ध छ
6: सेवाका लागि माडी सम्पर्क 056-50-10-40 र 98-52-02-28-40 साथै 24 घण्टा हटलाइन नम्बर 01-597-0086
11: सम्बन्ध सधैँभरिलाई साथमै राखौँ टेकमाइललाई

0: सो लभली मलाई त अहिले डोली चढिहालौँ जस्तो लाग्यो तर
1: तर के डियर
0: आजै गएर कहाँ बस्ने हो र
1: त्यसको लागि नो टेन्सन डियर एक दिनमै घर गोठ बनाइदिने चापागाई सप्लायर्स हाम्रै किर्तनपुर बजारमा छ नि
2: चापागाई सप्लायर्स कृतनपुर

0: उत्कृष्ट तपाईको विचारले तपाईको घर उत्कृष्ट तपाईको फर्निचर फर्निचर
1: त्यसैले विचार गर्नुहोस् जीवनमा दुःखले बनाएको घरमा ढुक्कले फर्निचर ल्याउनुहोस् सोमेश्वर फर्निचर उद्योग बसन्तपुरबाट
2: हामी कहाँ आधुनिक डिजाइनका दराज पलङ टु पीस थ्री पीस दराज डाइनिङ सेट कुर्सी टेबल लोबेड अफिस टेबल अफिस र्याक शोकेस र अर्डर अनुसार फर्निचर बनाइन्छ घरको झ्याल ढोका चौकस र फलामका फर्निचर पनि बनाइनुका साथै होम डेलिभरी र होम सर्भिसको व्यवस्था पनि छ
3: ग्रुप राइटर रामबाबु बिक सोमेश
4: हेलो
5: हेलो बुढी के छ खबर
4: ठिकै छ चलेकै छ
5: ल भिडियो अन गर् त तलाई हेरम
4: भिडियो अनै छ त देख्नु भएन र
5: खै देखिन त मैले त नेट स्लो भयो क्या हो
4: माडीको नेट यस्तै त हो नि
5: के भन्छ यो माडीमा टेक माइलले हाई स्पिडको इन्टरनेट दिएको थाहा छैन र अरू भन्दा सस्तो छ फाइबरबाट चल्छ टिभी नि आउँछ ल गएर टेक माइल जोडिहाल त
6: माडीकै पहिलो ब्रोडब्यान्ड इन्टरनेट सेवा प्रदायक यस टेक माइल नेटवर्क लिमिटेड अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुनसुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी आइपी टेलिभिजन सेवा सहित उपलब्ध छ
7: सेवाका लागि माडी सम्पर्क 056510 40 र

0: दक्ष चिकित्सक अत्याधुनिक प्रविधि तथा सम्पूर्ण स्वास्थ्य सेवा सहित को पुष्पाञ्जली अस्पताल अब भरतपुर 10 बाल मन्दिर रोडमा
1: अत्याधुनिक अपरेशन थिएटर आईसीयू ल्याब सुविधा न्यूरोसर्जन सहित विशेषज्ञ डाक्टरहरूबाट सम्पूर्ण उपचार सेवा
0: साथमा ब्लड सुगर क्रिटिनाइन लिपिड प्रोफाइल ईसीजी युरिन रुटिन र विशेषज्ञ चिकित्सकको परामर्श सहितको आरोग्य प्याकेज
1: अब तपाईँको स्वास्थ्यको ख्याल राख्न पुष्पाञ्जली अस्पताल भरतपुर 10 बाल मन्दिर रोड एयरपोर्ट नजिकै फोन 056-493-580 मोबाइल 98550-26440
0: तपाईँको स्वास्थ्य हाम्रो प्रतिबद्धता
2: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना
3: कम्पनी एन 2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनु हुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्
2: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै सम्पर्क नम्बर 056-490-959 98-550-60-359 र 98-550-67-359
1: आफ्नो सपनाको घर अब बनाउनुहोस् बसन्तपुर आवास क्षेत्रमा
4: अब माडीको बसन्तपुर क्षेत्रमा 8 धुरको घडेरी मात्र 12,80,000
1: घडेरीका विशेषताहरू
4: निर्माणाधीन आइओएस रिसोर्टको छेउमा रहेको मेन हाइवेबाट 390 मिटर भित्र हुलाकी राजमार्ग र कृषि सडकको बीचमा रहेको तुरुन्तै घर बनाई भाडामा दिन मिल्ने प्रत्येक वर्ष जग्गाको भाव तीव्र गतिमा बढ्ने ठाउँ नयाँ बजार विस्तारित एरियातिर आवश्यकता अनुसार छानेर रोजेर र काटेर लिन मिल्ने बसन्तपुरमा रहेका नापी मालपोत र कार्यालयबाट मात्र 300-400 मिटर दूरीमा अवस्थित
5: जग्गा धनी सिधा सम्पर्क 98-172-54 र 98-456-90-042

0: वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध।
1: प्लास्टिक तथा नष्ट नहुने फोहोरले माटो, पानी र हावालाई प्रदूषित बनाउँछ। यसको असर आज होइन भोलिका पुस्ताले भोग्नु पर्दछ। हामीले फ्याँकेको प्लास्टिक र फोहोर वन्य जन्तुका लागि घातक बन्न सक्छ। उनीहरूको जीवन र हाम्रो भविष्य जोगाउन जंगल, नदी र सार्वजनिक स्थलमा फोहोर नफ्याँकौ। आजै सचेत बनौ, फोहोर छुट्याउ र सुरक्षित व्यवस्थापन गरौ।
0: सार्वजनिक सरोकारका लागि हिमालचुली नेचर फार्म स्टे, माडी नगरपालिका छ स्याउलीवास चितवन र स्वदेश एफएमद्वारा जारी संयुक्त अनुरोध।
2: हेलो
3: हेलो बुढी, के छ खबर?
2: ठिकै छ, चलेकै छ।
3: ल भिडियो अन गर् त, तलाई हेरौँ।
2: भिडियो अनै छ त, देख्नु भएन र?
3: खै देखिन त मैले त, नेट स्लो भयो क्या हो?
2: माडीको नेट यस्तै त हो नि।
3: के भन्छ यो माटीमा टेक माइनले हाई स्पिडको इन्टरनेट दिएको थाहा छैन र? अरू भन्दा सस्तो छ, फाइबरबाट चल्छ, टिभी नि आउँछ, ल गएर टेक माइन जोडिहाल त।
0: माडीकै पहिलो ब्रोडब्यान्ड इन्टरनेट सेवा प्रदायक यस टेक माइन नेटवर्क लिमिटेड अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुनसुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी आइपी टेलिभिजन सेवा सहित उपलब्ध छ।
4: सेवाका लागि माडी सम्पर्क 0956 10 40 र 9852 0 28 40, साथै 24 घण्टा हटलाइन नम्बर 01-597-0086।
5: सम्बन्ध सधैँ भरिलाई साथमै राखौं। टेकमाइनलाई टेकमाइनलाई
0: नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
6: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर चितवन।
0: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा,
6: 24 घण्टा इमर्जेन्सी सेवा,
0: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष पिआइसियु र नवजात शिशु उपचार कक्ष एनआइसियु सेवा,
6: एडभान्स पेडियाट्रिक जनरल वार्ड,
0: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा,
6: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन,
0: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा,
6: बच्चाहरूको इको कार्डियोग्राफी इसिजी सेवा,
0: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच कार्डियोग्राफी सेवा,
6: सुविधा सम्पन्न ल्याब, डिजिटल एक्सरे, भिडियो एक्सरे तथा इको सेवा,
0: भेन्टिलेटर सेवा,
6: होल बडी चेकअप जाँचको सुविधा
0: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ।
6: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल सीएमसी अगाडि भरतपुर 10 चितवन। फोन 0656-18853 518-953।
7: अहिले तपाईँ सुन्दै हुनुहुन्छ माडीकै लोकप्रिय एवं सर्वाधिक सुनिने स्वदेश FM 93.2 MHz।

0: तपाईँ सुन्दै हुनुहुन्छ मालिकी लोकप्रिय एवं सर्वाधिक सुनिने स्वदेश एफएम 93.2 मेगाहर्ज।
1: युद्ध भएपछि वैकल्पिक व्यवस्थापन गरिँदै मन्त्रालय सेना फिर्ता हुँदै इराकमाथि अमेरिकी सैन्य उपस्थितिको अन्त्य हुने र आर्थिक नियम उल्लङ्घनको आरोपमा दोषी ठहर भएको म्यान्चेस्टर सिटीले अपील गर्ने घोषणा। नेपाल खबरमा अब पूरा खबर। पृथ्वी राजमार्ग भएर आज दिउँसोदेखि सबै गाडी चल्ने भएका छन्। जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार धादिङको कृष्णवीर परेवाभीर र बाङ्गे मोड क्षेत्रका पहिरो लगायतका अवरोध हटाएर दिउँसो 1 बजेदेखि सड़क सञ्चालनमा ल्याउने तयारी छ। यो सँगै काठमाडौँ भित्रने र बाहिरिने सबैजसो सड़क सञ्चालनमा आउने भएका छन्। बाढ़ी पहिरोका कारण 4 दिनदेखि अवरुद्ध बीपी राजमार्ग पनि हिजोदेखि नै एकतर्फी खुलेको छ। अहिले बीपी राजमार्गका जोखिमयुक्त केही ठाउँमा एकतर्फी रूपमा मात्रै गाडी चलेका छन्। सड़क खुले पनि नदीको बहाव र सड़कको अवस्थालाई ध्यान दिएर सावधानीपूर्वक यात्रा गर्न प्रहरीले आग्रह गरेको छ। हेटौँडा काठमाडौँ जोड्ने कान्ति लोकपथ सड़क पनि एकतर्फी सञ्चालनमा छ। म्याग्दीको बेनी बाबिया चौर सड़क खण्ड खुलेको छ। पछिल्लो झरीका कारण प्रभावित बनेको यो सड़क खण्ड 4 दिनपछि सञ्चालनमा आएको हो। म्याग्दीको पश्चिमी क्षेत्रका 3 वटा पालिकालाई जिल्ला सदरमुकाम बेनी बजारसँग जोड्ने सड़क सञ्चालनपछि स्थानीय बासिन्दालाई सहज भएको छ। पूर्वाधार विकास कार्यालयले जिल्ला सदरमुकाम बेनीदेखि मंगला गाउँपालिकाको केन्द्र रहेको बाबिया चौर हुँदै पाना बगरसम्म 16 किलोमिटर सड़क मर्मत गरेर यातायात सञ्चालनमा ल्याएको

हो। गण्डकी प्रदेश सरकारमा तहत रहेको धवलागिरी, मालिका, मंगला र बागलुङको तमानखोला गाउँपालिका जोड्ने 24 किलोमिटर दूरीको बेनी दरवाङ तर्फबाट बाङ्गे पहिरोसम्म मर्मत भएको छ। कञ्चनपुरको दोधारा चाँदनी नदीको झोलुङ्गे पुलको एउटा पिलर भाँचिएको छ। महाकाली नदीमाथि रहेको पुलको पिलर आज बिहान भाँचिएको हो। भीमदत्त नगरपालिका र दोधारा चाँदनी नगरपालिका जोड्ने पुलको एउटा पिलर भाँचिएपछि आवागमन रोकिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक टेक बहादुर राउतले जानकारी दिनुभयो। पुलको झण्डै 6 मिटर भाग मर्मत गर्नुपर्ने भएको छ। यो क्षेत्रमा अहिले प्रहरी टोली परिचालन भएको छ। 2 दशक अघि झोलुङ्गे पुल बनेपछि दोधारा चाँदनी देशका अरू क्षेत्रसँग भौगोलिक रूपले जोडिएको थियो। भीमदत्त नगरपालिका 13 का वडाध्यक्ष राम बहादुर बोहराले प्राविधिक टोली आएर पुलको निरीक्षण गर्ने बताउनुभयो। बिहान पानीको वेगले पिलर भत्किएको र आवागमन रोकिएको उहाँको भनाइ छ। नेपालको सबैभन्दा लामो झोलुङ्गे पैदल यात्री पुल मध्ये एक मानिने यो पुललाई एसियाकै दोस्रो लामो झोलुङ्गे पुलका रूपमा परिचित छ। महाकाली नदीमाथि बनेको यो पुलको लम्बाइ 1452.96 मिटर रहेको छ। दोधारा चाँदनी झोलुङ्गे पुल भएर आवागमन नगर्न जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले आग्रह गरेको छ। झण्डै 1.5 किलोमिटर लामो यो पुल निर्माण हुनु अघि दोधारा चाँदनीका बासिन्दालाई जिल्ला सदरमुकाम महेन्द्रनगर तथा अन्य नेपाली भागमा आउजाउ गर्न भारतको बाटो प्रयोग गर्नुपर्ने बाध्यता थियो। रसुवाको भोटे कोसी नदीमा आएको बाढीले विभिन्न जलविद्युत आयोजनामा क्षति पुग्दा 430 मेगावाट विद्युत राष्ट्रिय प्रसारण प्रणालीबाट बाहिर गएपछि सरकार वैकल्पिक व्यवस्थापनमा जुटेको छ। बाढीले त्रिशुली करिडोरबाट काठमाडौँ, बालाजू र चपलीमा आउने विद्युत रोकिएपछि ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले वैकल्पिक व्यवस्थापनको गृह कार्य अगाडि बढाएको हो। भोटेकोसी बाढीले त्रिशुली करिडोरबाट आउने विद्युत अवरुद्ध भएपछि बालाजू र चपली प्रसारण लाइनमा चाप परेको छ। यसमा वैकल्पिक आपूर्ति प्रणाली विकास गर्न मन्त्रालयले गृह कार्य अगाडि बढाएको मन्त्रालय का प्रवक्ता मोहन कुमार साक्यले बताउनुभयो। उहाँका अनुसार नेपाल विद्युत प्राधिकरणले टास्क फोर्स बनाएर काम गरिरहेको छ। प्राधिकरणले हिउँदको वैकल्पिक व्यवस्थापनका लागि थप भूमिगत ग्रिड निर्माण अगाडि बढाएको छ। परराष्ट्र मन्त्री शिशिर खनाल संयुक्त राष्ट्र संघको 81 औं महासभामा सहभागी भई स्वदेश फर्कनु भएको छ। महासभा एवं त्यस अवसरमा आयोजित विभिन्न उच्चस्तरीय कार्यक्रम र द्विपक्षीय बैठक

0: म तिमीसँग एक बस्दिन, दुई बस्दिन, चार बस्दिन। यो घरको भित्ता भित्ता हेरेर मलाई उराट लाइसक्यो। भित्तामा वाल पेपर ल्याएर सजाउँ भन्दा नमानि होइन। अब बस तिमी एक्लै, म गए रिस उठ्ने।
1: ए मेरी प्राण प्यारी, मेरो मुटुको टुक्रा, मलाई छोडेर नजान। बरु जामिन, बरु आजै गएर लिएर हालो वाल पेपर।
2: तपाईँको घर अनि अफिस सजावटको साथी सिटी फ्लावर सहित चोक बसन्तपुर बजार माडी माडी सामुदायिक अस्पताल अगाडि।
3: यहाँ वालपेपर, पर्दा, कार्पेट, डोरमेट, घर सजावटको सामान साथै जेन्स तथा लेडिज कपडा सुपथ मूल्यमा पाइन्छ।
2: ग्रुप राइटर नरेश महतो, गीता महतो।
4: सम्पर्क 97625 73 09 98 094 46 142 र 98 491 95 225।
5: माडीवासीहरूका लागि खुसीको खबर।
6: पानी पर्दा, हावाहुरी चल्दा, हुस्सो लाग्दा, निरन्तर चलिरहने चित्रवन युनिक टिभी, जसमा ज्ञानवर्धक, मनोरञ्जनात्मक र सूचनामूलक कार्यक्रम र लोकल टिभी एवं नेसनल च्यानल गरी 175 भन्दा धेरै एसडी र एसडी च्यानलहरू हेर्न मासिक शुल्क रु 350 मात्र।
7: साथै चित्रवन युनिकको इन्टरनेट र टिभी एकैसाथ चलाउँदा मासिक शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
2: भरतपुरदेखि माडी
8: प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
9: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज, घोराही, दाङ।
8: फोन नम्बर 082-562-601, 98-578-35-990, 98-578-31-684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सिधा कुरा प्रष्ट विचार यो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज एतिन्जेल हामीले पृथ्वी राजमार्ग भएर आज दिउँसोदेखि सबै गाड़ी चल्ने महाकाली नदीमाथिको दोधारा चाँदनी झोलुङ्गे पुलमा क्षति आवत जावत बन्द भोटेकोशी बाढ़ीले 430 मेगावाट विद्युत अवरूद्ध भएपछि वैकल्पिक व्यवस्थापन गरिँदै लगायतका खबरहरू प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। देशको पर्यटन तथा हवाई पूर्वाधार विस्तारका लागि निर्माण गरिएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित अन्तर्राष्ट्रिय उडानको पर्खाईमा छ। विमानस्थल निर्माण सम्पन्न भई सञ्चालनमा आएको 4.5 वर्ष पुग्न लाग्दा समेत नियमित अन्तर्राष्ट्रिय उडान हुन नसक्दा विमानस्थलको भविष्यलाई लिएर रूपन्देहीको निजी क्षेत्र र स्थानीय बासिन्दामा पुनः चिन्ता बढेको छ। विमानस्थललाई केन्द्रमा राखेर होटल पर्यटन यातायात तथा विभिन्न उद्योग व्यवसायमा ठूलो लगानी गरेका व्यवसायीले नियमित अन्तर्राष्ट्रिय उडानका लागि पटक पटक सरकारको ध्यानाकर्षण गराउँदै आएका छन्। पर्यटन व्यवसायी तथा नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स नाटा लुम्बिनीका पूर्व अध्यक्ष सागर अधिकारीका अनुसार विमानस्थललाई केन्द्रमा राखेर निजी क्षेत्रले गरेको लगानी राज्यको लगानी भन्दा दोब्बर छ। सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष नेत्र प्रसाद आचार्यले पछिल्लो राजनीतिक परिवर्तनपछि निजी क्षेत्रमा नयाँ सरकारबाट केही आशा पलाएको बताउनुभयो। प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको सरकारले कार्यभार सम्हालेपछि रूपन्देहीका पर्यटन तथा उद्योग व्यवसायीले विमानस्थल सञ्चालनको विषय प्राथमिकतामा राखेर उठाउँदै आएका छन्। आज सुन चाँदीको भाव बढेको छ। सुनको भाव आज तोलामा 2800 रुपियाँले बढेको हो। भाव बढेर सुन तोलामा 2,93,300 रुपियाँ पुगेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। यसअघि हिजो सुनको भाव तोलामा 3,800 रुपियाँले घटेर तोलाको 2,90,500 रुपियाँमा कारोबार भएको थियो। यसैगरी आज चाँदी 30 रुपियाँले बढेर तोलाको 4,425 रुपियाँ पुगेको छ। यसअघि हिजो चाँदी तोलाको 4,395 रुपियाँमा कारोबार भएको थियो। अब विदेशको खबर। अमेरिकाले इराकमा रहेको आफ्नो बाँकी सैन्य फौज फिर्ता गर्न लागेको छ। सेप्टेम्बर 30 अर्थात आजका दिन अमेरिकाले इराकमा रहेको आफ्नो बाँकी सैन्य फौज फिर्ता गर्न लागेको हो। यससँगै सन् 2003 इराकमाथि आक्रमण सुरु गरे यता कायम रहेको अमेरिकी सैन्य उपस्थितिको अन्त्य हुने बीबीसीको खबरमा उल्लेख छ। सद्दाम हुसेनलाई सत्ताबाट हटाएपछि इराक लामो समयसम्म विद्रोह र साम्प्रदायिक हिंसामा फँसेको थियो। त्यसपछि अमेरिकाले सन् 2011 आफ्ना फौज फिर्ता गरेको थियो। तर इस्लामिक स्टेट आईएस विरूद्धको अभियानमा सहयोग गर्न सन् 2014 अमेरिकी सेना फेरि इराक फर्किएको थियो। सन् 2024 अमेरिका र इराकले आईएस विरूद्धको अमेरिकी नेतृत्वको गठबन्धन सैन्य अभियान अन्त्य गर्ने सहमति गरेका थिए। त्यसअनुसार अहिले अमेरिकी फौज फिर्ता भइरहेको हो। इराक युद्धको समयमा सन् 2007 इराकमा 170,000 भन्दा बढी अमेरिकी सैनिक तैनात थिए। सन् 2023 डिसेम्बरसम्म यो संख्या घटेर 2,400 पुगेको थियो। अमेरिकी फौज फिर्ता भए पनि इराकमा अमेरिकाको राजनीतिक तथा सुरक्षा प्रभाव तत्काल समाप्त नहुने विश्लेषकहरूले बताएका छन्। अब विदेशको खबर। प्रिमियर लीगको स्वतन्त्र आयोगले आर्थिक नियम उल्लङ्घन सम्बन्धी आरोपमा दोषी ठहर गरेपछि म्यान्चेस्टर सिटीले यो निर्णयप्रति असन्तुष्टि जनाउँदै अपिलमा जाने घोषणा गरेको छ। सिटीले प्रिमियर लीग आयोगको निर्णयबाट आश्चर्यचकित भएको जनाएको छ। क्लबले आफ्नो पक्षमा पर्याप्त प्रमाण रहेको दावी समेत गरेको छ। क्लबले विज्ञप्ति मार्फत पछिल्लो निर्णयमा कानून सिद्धान्त र तथ्यसँग सम्बन्धित महत्वपूर्ण त्रुटि रहेको दावी गरेको छ। म्यान्चेस्टर सिटीले अब सबै नियामकीय र कानूनी प्रक्रिया मार्फत आफ्नो पक्ष अघि बढाउने जनाएको छ। यसअघि प्रिमियर लीगको स्वतन्त्र आयोगले म्यान्चेस्टर सिटीलाई सन् 2009-10 देखि सन् 2017-18 सम्मको अवधिमा क्लबको आमदानी कृत्रिम रूपमा बढाउन र खर्च घटाउन विभिन्न झुटा व्यावसायिक सम्झौता गरेको भन्दै दोषी ठहर गरेको थियो। आयोगले सिटीले लेखा परीक्षक र फुटबल नियामकलाई आर्थिक वास्तविक आफ्नो वास्तविक आर्थिक अवस्थाबारे गलत विवरण दिएको तथा प्रिमियर लिग र युईएफएको खर्च सीमाको उल्लेखनीय रूपमा उल्लङ्घन गरेको जनाएको छ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। पृथ्वी राजमार्ग भएर आज दिउँसोदेखि सबै गाडी चल्ने, महाकाली नदीमाथिको दोधारा चाँदनी झोलुङ्गे पुलमा क्षति, आवाजावत बन्द। भोटेकोशी बाढीले 430 मेगावाट विद्युत अवरुद्ध भएपछि वैकल्पिक व्यवस्थापन गरिँदै, मन्त्रालयसँग निरन्तर समन्वयमा काम गरिरहेको विद्युत प्राधिकरणको भनाई। संयुक्त राष्ट्रसंघको महासभामा भाग लिएर परराष्ट्र मन्त्री खनाल स्वदेश फिर्ता, नेपालको कूटनीतिक छवि उच्च बनाएको दावी। 20 वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै इराकमाथि अमेरिकी सैन्य उपस्थितिको अन्त्य हुने। र आर्थिक नियम उल्लङ्घनको आरोपमा दोषी ठहर भएको म्यान्चेस्टर सिटीले अपील गर्ने घोषणा। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउने नै छौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौ। नमस्कार।

0: तिमीसँग एक बस्दिन, दुई बस्दिन, चार बस्दिन। यो घरको भित्ता भित्ता हेरेर मलाई उराट लाइसक्यो। भित्तामा वाल पेपर ल्याएर सजाम भन्दा नमान्ने होइन। अब बस तिमी एक्लै, म गए रिस उठ्ने।
1: ए मेरी प्राण प्यारी, मेरो मुटुको टुक्रा, मलाई छोडेर नजान। बरु जामिन, बरु आजै गएर लिएर हाल वाल पेपर।
2: तपाईँको घर अनि अफिस सजावटको साथी सिटी फ्लावर सहित चोक बसन्तपुर बजार माडी माडी सामुदायिक अस्पताल अगाडि।
3: यहाँ वालपेपर, पर्दा, कार्पेट, डोरम्याट, घर सजावटको सामान साथै जेन्स तथा लेडिज कपडा सुपथ मूल्यमा पाइन्छ।
2: ग्रुप राइटर नरेश महतो, गीता महतो।
4: सम्पर्क 97625 73 89 98 0 74 46 182 र 98 491 95 225।
5: पाडीवासीहरुका लागि खुशीको खबर।
6: पानी पर्दा, हावाहुरी चल्दा, हुस्सो लाग्दा, निरन्तर चलिरहने चित्रवन युनिक टिभी, जसमा ज्ञानवर्धक, मनोरञ्जनात्मक र सूचनामूलक कार्यक्रम र लोकल टिभी एवं नेशनल च्यानल गरी 175 भन्दा धेरै एसडी र एसडी च्यानलहरू हेर्न मासिक शुल्क रु 350 मात्र।
7: साथै चित्रवन युनिकको इन्टरनेट र टिभी एकैसाथ चलाउँदा मासिक शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
2: भरतपुरदेखि माडीसम्म सिधा अप्टिकल फाइबरबाटै चलेको हाम्रो सेवा जोड्न वा थप जानकारीको लागि सम्पर्क चित्रवन युनिक टिभी, माडी सेवा केन्द्र, बसन्तपुर बजार माडी। मोबाइल 98459064977 र 98020352012।
8: यो बिजेपीले दाना खुवाऊ, तिमीलाई घाटा होइन फाइदै फाइदा हुन्छ।
9: माछा, ब्रोइलर, लेयर्स, गाई भैँसी र बङ्गुर पालनका लागि उच्च स्तरीय चिनिया र डस प्रविधिबाट नेपालमै बनेको विजय प्लेट दाना सधैँ प्रयोग गरौँ।
2: माडीका लागि आधिकारिक विक्रेता न्यू मिलन सप्लायर्स, बरुवा बजार माडी। प्रोप्राइटर उद्धव थापा, 98550 63 172 र 98452012206।
9: तपाईँको सन्तुष्टि हाम्रो शान, हाम्रो पहिचान, विजय प्लेट दाना।

0: सो लाभली मलाई त अहिलै डोली चढिहालौँ जस्तो लाग्यो तर
1: तर के डियर
0: आजै गएर कहाँ बस्ने हो र
1: त्यसको लागि नो टेन्सन डियर एक दिनमै घर गोठ बनाइदिने चापागाई सप्लायर्स हाम्रै किर्तनपुर बजारमा छ नि
2: चापागाई सप्लायर्स कृतनपुर बजार माडी
3: हामी कहाँ एक दिन में घर घोट निर्माण गर्ने कम्पाउन्डिङ गर्ने तथा कुखुरा को आधुनिक खोर बनाउने सेवा सँगै जमिन बाटो निर्माण हुने रिंग पोल पिल्लर रेलिंग भेन्टिलेसन सिमाना पिल्लर कम्पाउन्ड पिल्लर आदि सुपथ मूल्यमा ग्यारेन्टी के साथ होम डेलिभरीको सुविधा सहित उपलब्ध छ
2: प्रोपाइटर प्रकाश चन्द्र चापागाई 9845175518 र 9807275518
4: तपाईं उत्कृष्ट तपाईंको विचारले तपाईंको घर उत्कृष्ट तपाईंको फर्निचर फर्निचर
5: त्यसैले विचार गर्नुहोस् जीवनमा दुःखले बनाएको घरमा ढुक्कले फर्निचर ल्याउनुहोस् सोमेश्वर फर्निचर उद्योग बसन्तपुरबाट
6: हामी कहाँ आधुनिक डिजाइनका दराज पलङ टू पीस थ्री पीस दराज डाइनिङ सेट कुर्सी टेबल लोबेड अफिस टेबल अफिस र्याक शोकेस र अर्डर अनुसार फर्निचर बनाइन्छ घरको झ्याल ढोका चौकस र फलामका फर्निचर पनि बनाइनुका साथ होम डेलिभरी र होम सर्भिसको व्यवस्था पनि छ
7: प्रोप्राइटर रामबाबु बिक सोमेश्वर फर्निचर उद्योग बसन्तपुर मोबाइल 9855083852 9453872852 र 9605068852
8: हेलो
9: हेलो बुढी के छ खबर
8: ठिकै छ चलेकै छ
9: ल भिडियो अन गर् त तलाई हेरम
8: भिडियो अनै छ त देख्नु भएन र
9: खै देखिन त मैले त नेट स्लो भयो क्या हो
8: माडीको नेट यस्तै त हो नि
9: के भन्छ यो माडीमा टेक माइलले हाई स्पिडको इन्टरनेट दिएको थाहा छैन र अरू भन्दा सस्तो छ फाइबरबाट चल्छ टिभी नि आउँछ ल गएर टेक माइल जोडिहाल त
10: माडीकै पहिलो ब्रोडब्यान्ड इन्टरनेट सेवा प्रदायक यस टेक माइल नेटवर्क लिमिटेड अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुनसुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी आइपी टेलिभिजन सेवा सहित उपलब्ध छ
2: सेवाका लागि माडी सम्पर्क 0656010 40 र 9852028840 साथै 24 घण्टा हटलाइन नम्बर 01597006
11: सम्बन्ध सधैँभरिलाई साथमै राखौँ टेकमाइललाई

0: समय सूचकका साथमा
1: दक्षिण कोरियामा पढाई र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेशनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठीक अगाडि सम्पर्क 0556 5569 53 98 550 77 061 र 98 550 77 53।
2: चौबिसै घण्टा इमर्जेन्सी सेवा, विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप, डायग्नोसिस, ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जलि हस्पिटल प्राली बाल रोड भरतपुर 10 चितवन। फोन 0556 4940 4390 580 र 98 550 26 440।
3: It's 1 o'clock. अहिले 1 बजेको छ।

0: तपाईको विचारलाई तपाईको घर उत्कृष्ट तपाईको फर्निचर फर्निचर
1: त्यसैले विचार गर्नुहोस् जीवनमा दुःखले बनाएको घरमा ढुक्कले फर्निचर ल्याउनुहोस् सोमेश्वर फर्निचर उद्योग बसन्तपुरबाट
2: हामी कहाँ आधुनिक डिजाइनका दराज पलङ टू पीस थ्री पीस दराज डाइनिङ सेट कुर्सी टेबल लोबेड अफिस टेबल अफिस र्याक शोकेस र अर्डर अनुसार फर्निचर बनाइन्छ घरको झ्याल ढोका चौकस र फलामका फर्निचर पनि बनाइनुका साथै होम डेलिभरी र होम सर्भिसको व्यवस्था पनि छ
3: ग्रुप राइटर रामबाबु बिक सोमेश्वर फर्निचर उद्योग बसन्तपुर मोबाइल 9855083852 9453872852 र 9605868852
4: हेलो
5: हेलो बुढी के छ खबर
4: ठिकै छ चलेकै
5: ल भिडियो अन गर् त तलाई हेरौँ
4: भिडियो अनै छ त देख्नु भएन र
5: खै देखिन त मैले त नेट स्लो भयो क्या हो
4: माडीको नेट यस्तै त हो नि
5: के भन्छ यो माडीमा टेक माइलले हाई स्पिडको इन्टरनेट दिएको थाहा छैन र अरू भन्दा सस्तो छ फाइबरबाट चल्छ टिभी नि आउँछ ल गएर टेक माइल जोडिहाल्छ
6: माडीकै पहिलो ब्रोडब्यान्ड इन्टरनेट सेवा प्रदायक यस टेक माइल नेटवर्क लिमिटेड अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुनसुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी आइपी टेलिभिजन सेवा सहित उपलब्ध छ
7: सेवाका लागि माडी सम्पर्क 0656010 40 र 9852028840 साथै 24 घण्टा हटलाइन नम्बर 01597006
8: सम्बन्ध सधैँ भरिलाई साथमै राखौं टेकमाइललाई

0: गर्न 98557701 र 98557703
1: 24 घण्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जलि हस्पिटल प्राले बाल मन्दिर रोड भरतपुर 10 स्थित वन फोन 0564394404 93580 र 98557640
2: It's 1 o'clock. अहिले 1 बजे को छ।
3: नेपाल को स्वाभिमान र राष्ट्रीय हित को विषय हो। सभामुख महोदय खोला को छेउमा रहेका जोखिमयुक्त बस्ती को उचित व्यवस्थापन र सुरक्षित स्थान में स्थानांतरण कति आवश्यक छ भन्ने कुरा भटेकोशी बाड़ी ले स्पष्ट पारेको छ। बागमती करिडोर लगायत का ठाउँहरूमा प्रत्येक वर्ष देखिने जोखिम न्यूनीकरण का लागि समय में स्थानांतरण गर्नु केवल मापदंड को विषय नभई नागरिक को जीवन रक्षा को सवाल हो। यसमा सरकार को दूरदर्शिता का
4: मुख्य चाड पर्व नजिकै गर्दा छिमेकी मुलुक चीनसँग जोडिएका तीनवटै प्रमुख व्यापारिक नाका बन्द हुँदा करिब 5 अर्ब रुपैयाँ बराबरका सामान सीमा पारी अवरुद्ध

परेको मुस्ताङको कोराला नाका समेत ठप्प पारेको छ। सड़क तथा पुल क्षति भएपछि चाडपर्वलाई लक्षित गरी भित्रियाउन लागि 700 भन्दा

0: हेलो आयन, के छ
1: के हुनु यार सम्राट? यहाँ खाडीमा गर्मी छ के? साडी माडीतिर हाम्रो नेपालमा?
0: हजुर, माडीतिर पनि सबै राम्रै छ, हरियाली नै छ।
1: भिडियो अन गर न यार।
0: खै के भिडियो अन गर्नु र यार, माडीतिरको नेटै गतिले छैन।
1: कुन जमानामा छौ यार? टेकमाइन्ड जोड न, हाई स्पिड छ, फाइबरबाट चल्छ, सस्तो पनि छ। ल टेकमाइन्ड जोड अनि मजाले भिडियोमा गफ गरौँला।
2: माडीकै पहिलो इन्टरनेट सेवा प्रदायक एस टेकमाइन्ड नेटवर्क अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुनसुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी टेलिभिजन सेवा सहित उपलब्ध छ। सेवाका लागि माडी सम्पर्क 0556 10 40 र 9852028840, साथै 24 घन्टा हटलाइन नम्बर 01-597-0086।
3: सम्बन्ध सधैँभरिलाई साथमै राखौँ टेकमाइन्डलाई। टेकमाइन्डलाई
4: अब त म तिमीसँग एक बस्दिन, दुई बस्दिन, चार बस्दिन। यो घरको भित्ता भित्ता हेरेर मलाई उराट लाइसक्यो। भित्तामा वालपेपर ल्याएर सजाम भन्दा नमानी होइन, अब बसु तिमी एक्लै। म गए रिस उठ्ने।
5: ए मेरी प्राण प्यारी, मेरो मुटुको टुक्रा, मलाई छोडेर नजान। बरु जामिन, बरु आजै गएर लिएर हाल वालपेपर।
6: तपाईँको घर अनि अफिस सजावटको साथी सिटी फ्लावर सहित चोक बसन्तपुर बजार माडी, माडी सामुदायिक अस्पताल अगाडि।
7: यहाँ वालपेपर, पर्दा, कार्पेट, डोरम्याट, घर सजावटको सामान साथै जेन्स तथा लेडिज कपडा सुपथ मूल्यमा पाइन्छ।
6: ग्रुप राइटर नरेश महतो, गीता महतो।
2: सम्पर्क 97625 73 09 98 0974 46 142 र 98 4 91 95 225।

0: कुमारी कागती चिउरी चन्दन नीम अमला तितेपाती च्याउ गुलाब जस्ता संयौ जडीबुटीबाट बनेको औषधि साबुन जसले प्राकृतिक सुन्दरतामा निखार ल्याउँछ।
1: एक आलुका बा हजुरको बिदा सकिने थालिसक्यो तर घर गोठ बनाउने र फर्निचर हाल्ने काम अल्पत्री छ, थाहा छ कि छैन हजुरलाई?
2: ल किन रिसाउँछौ बुढी, हिँड अहिले नै सफल ब्लक एन्ड फर्निचर उद्योगमा।
3: सफल ब्लक एन्ड फर्निचर उद्योग फुलचोक बसन्तपुर बजार माडी, यहाँबाट एक दिनमै घर गोठ धनसार निर्माण गरिनुका साथै होम डेलिभरीको सुविधा सहित रिङ बलक तारपुल रेलिङ भेन्टिलेसन सिमेन्टको कुर्सी काठका दराज पलङ लोबेड टेबल आदि जस्ता फर्निचरका सामानहरू सुपथ मूल्यमा पाइन्छ।
4: पुनश्च आधुनिक डिजाइनका कुखुराका खोर निर्माण गर्न पनि हामीलाई सम्झनुहोस्।
5: प्रोप्राइटर रमेश नेपाली, सम्पर्क 98550 51584, 98651549।

0: बुवा अब मेरो बिहे गर्नु पर्यो
1: यत्रो भएको दिदीले त बिहे गरि पुरै हैन तन्नु खोल मैले भनि जस
0: त्यसो भए दिदीको बिहे गर्दिन न त
1: पर्दैन दिदीको बिहे नगरी बहिनीको बिहे गर्न पाइन्छ ओल्ड मित्र पाइन्छ
0: दिदीको लागि पनि मैले खोज्नु पर्ने भयो हैन

0: निःशुल्क माटो परीक्षण सम्बन्धी माडी नगरपालिका कृषि शाखाको जरुरी सूचना। माडी नगरपालिका नगर कार्यपालिका कार्यालयको चालू आर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रम अनुसार कृषि ल्याब सञ्चालन कार्यक्रम अन्तर्गत कृषि शाखाबाट वर्षभरि नै निःशुल्क माटो परीक्षण हुने भएकोले इच्छुक कृषकहरूले माटो परीक्षणका लागि कृषि शाखा वा माथहतका कृषि सेवा केन्द्रहरू माडिए गर्दी र माडिनो कृष्णनगरमा आफ्नो माटोको नमुना साथै कृषकको नाम ठेगाना नमुना लिएको मिति नमुना लिएको क्षेत्रफल मोबाइल नम्बर पहिला लगाएको बाली सिंचाईको सुविधा अब लगाउन चाहेको बाली र अन्य विवरण माटो परीक्षणका लागि पेश गर्नु हुन अनुरोध गरिन्छ। सुरेश सिमखडा कृषि शाखा प्रमुख माडी नगरपालिका। मौला कालिका अस्पतालको सेवा अब आफ्नै सुविधा सम्पन्न भवन भरतपुर 11 बाइपास रोडबाट
1: 24 घण्टा वरिष्ठ विशेषज्ञद्वारा गर्भवती तथा स्त्री रोग सेवा,
2: शल्य चिकित्सा, पेट, छाती, सुगर, थाइराइड एवं मुटु रोग सहितको आईसीयू सेवा,
1: एनआईसीयू, पीआईसीयू सहितको बाल रोग विशेषज्ञ सेवा, 4D भिडियो एक्सरेद्वारा बच्चाको सम्पूर्ण अङ्ग तथा रोग देख्न सकिने,
2: मेरुदण्ड तथा जोर्नी प्रत्यारोपण सहितको हाड जोर्नी सेवा, इइजी, ईसीटी सहितको मनोरोग सेवा,
1: युरोलोजीमा एमसीएस गर्नुभएका विशेषज्ञद्वारा सेवा,
2: प्लास्टिक सर्जरी सम्बन्धी उपचार सेवा।
3: मौला कालिका अस्पताल भरतपुर 11 बाइपास रोड। फोन 0564937338, मोबाइल 9855088002।
4: यो रमाइलो माडी घुम्दा घुम्दै 2 पो बजन लागेछ यार। होइन, भोक लागेको छैन तिमीहरूलाई?
5: भोक त लागेको छ नि, तर के गर्नु, खानाको अर्डर कहीँ गरिएन, अब चाउमिन पो चित्त बुझाउनु त होला नि।
6: के भनेको त्यस्तो, अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के? किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ। यसका साथै स्वादिष्ट रोटी, मोमो, चाउमिन, खाजा सेट, चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ। लहिर जाऊ त्यतैतिर।
0: नारायणी होटल एन्ड रेस्टुरेन्ट, बसन्तपुर बजार माडी। प्रोप्राइटर धनप्रसाद ढुङ्गाना। सम्पर्क 97 45 23 91 63।

0: सीधा कुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क
2: अहिले तपाईँ सुन्दै हुनुहुन्छ मालिकै लोकप्रिय एवं सर्वाधिक सुनिने स्वदेश FM 93.2 मेगाहर्ज।

नमस्कार, म हृदय रिमाल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। पहिरो र नदी कटानका कारण मुस्ताङ जिल्ला 3 दिनदेखि सम्पर्क विच्छेद, जनजीवन कष्टकर बनेको भन्दै सांसद थकालीद्वारा सरकारको ध्यान आकर्षण। भित्तोपत्र सम्बन्धी नयाँ विधेयक तत्काल संसदमा प्रस्तुत गर्न अर्थ समितिको निर्देशन, पुँजी बजारमा हुने कृत्रिम चलखेल रोक्नुपर्ने। इटहरीमा शिव तथा रोजगार मेला शुरू, रोजगारदाता र युवालाई एउटै थलोमा जोड्ने लक्ष्य। उड्दै गरेको फ्लाई दुबईको विमानभित्र 2 पाइलट बीच कुटाकुट, 2 मिनटमा झण्डै 18,000 फिट तल झरेको विमान साउदी अरेबियामा आपतकालीन अवतरण। र एसियाली खेलकुदका केही प्रतियोगिताहरूमा दर्शकको उपस्थिति न्यून। नेपाल खबरमा अब पूरा खबर। अविरल वर्षापछिको पहिरो र नदी कटानका कारण मुस्ताङ जिल्ला पछिल्लो 72 घण्टादेखि सम्पर्क विच्छेद भएको छ। म्याग्दीको दानामा रहेको सब स्टेशन र 33 केभी प्रसारण लाइनमा क्षति पुग्दा 3 दिनदेखि मुस्ताङ विद्युत विहीन छ। बेनी जोमसम कोर्ला सड़क खण्डका 46 ठाउँमा क्षति पुग्दा सड़क पूर्ण रूपमा अवरूद्ध छ। सड़क अवरूद्ध हुँदा आवत जावतसँगै आपूर्ति प्रणाली प्रभावित बनेको प्रतिनिधि सभाको आजको बैठकमा सांसद योगेश गौचन थकालीले जानकारी गराउनुभयो। मुस्ताङको विपत्तिको अवस्थाबारे सदन र सरकारको ध्यान आकर्षण गराउँदै उहाँले लोमानथाङ गाउँपालिकाका विभिन्न वडामा सिंचाई प्रणाली र कृषि पूर्वाधारमा भएको क्षति तथा घरबझोङ र थासाङ गाउँपालिकाका बस्तीहरूमाथि परेको जोखिमबारे जानकारी गराउनुभयो। यसै गरी लुक्रा गाउँमा स्थानीयवासीहरूको घर पूर्ण र आंशिक रूपमा क्षति भएको उहाँले बताउनु भएको छ। पूर्वाधारमा भएको क्षतिले मुस्ताङको समग्र अर्थतन्त्र संचार प्रणालीमा धक्का पुगेको छ। सड़क अवरूद्ध हुँदा चीनसँगको व्यापारिक सम्पर्क र राष्ट्रिय आपूर्ति सञ्जालमा प्रत्यक्ष असर परेको छ। सांसद थकालीले यस विपत्तिलाई राष्ट्रिय सुरक्षा र जलवायु सुरक्षाको दृष्टिकोणबाट हेर्न सरकारलाई आग्रह समेत गर्नु भएको छ। यता चीनसँग जोडिएका 3 वटै मुख्य सड़क नाका ठप्प भएपछि दशैं तिहार जस्ता ठूला चाडपर्वको समयमा बजारमा अत्यावश्यक सामानको अभाव र महगी बढ्ने जोखिम बढेको छ। भोटेकोसीको बाढ़ीका कारण रसुवागढी ठप्प छ। तातोपानी नाका पहिरोको जोखिमका कारण चिनिया पक्षले बन्द गरेको छ। पछिल्लो बाढ़ी पहिरोले मुस्ताङको कोर्ला नाका समेत बन्द गराएको छ। 3 वटै मुख्य नाका ठप्प हुँदा चाडपर्व लक्षित झण्डै 5 अर्ब रुपियाँ बराबरका 700 भन्दा बढी व्यापारी कन्टेनर चीनतर्फ नै रोकिएका छन्। नाका बन्द भएसँगै विशेष गरी दशैं तिहारमा बढी खपत हुने लुगा कपडा, जुत्ता चप्पल, फलफूल, इलेक्ट्रोनिक्स सामान र घरायसी उपभोग्य वस्तुहरूको बजारमा तीव्र अभाव देखिन थालेको छ। हिमालय सीमापार वाणिज्य संघका उपाध्यक्ष भरत कार्कीका अनुसार व्यापारीहरूले ऋणधन गरेर ल्याएका सामान नाकामै रोकिँदा एकातिर ब्याजको भार बढेको छ भने अर्कातिर सामान बिग्रिने र समयमै बजार नपुग्ने चिन्ता छ। संघीय संसदको अर्थ समितिले नेपाली पुँजी बजारलाई पारदर्शी, सुरक्षित र प्रविधि मैत्री बनाउन नयाँ धितोपत्र सम्बन्धी विधेयक तत्काल तर्जुमा गरी संसदमा प्रस्तुत गर्न सरकार र नेपाल धितोपत्र बोर्ड सेबोनलाई निर्देशन दिएको छ। आज पुँजी बजारका सरकारवालाहरूसँगको छलफलपछि समितिका सभापति डाक्टर कृष्णहरि बुढाथोकीले धितोपत्र निष्कासन, सूचीकरण र लगानीकर्ताको हित संरक्षणका लागि सम्बन्ध निकायको जिम्मेवारी स्पष्ट हुने गरी नयाँ विधेयक ल्याउन निर्देशन दिनुभएको छ। समितिले कम्पनीहरूलाई प्राथमिक सेयर आईपीओ निष्कासनको अनुमति दिनुअघि पुँजी पर्याप्तता, वासलात र प्रतिफलका आधारमा स्थिरीकरण गर्न, नेपाल स्टक एक्सचेन्ज नेप्सेको पुनर्संरचना तीव्र पार्न र अनलाइन ट्रेडिङ सिस्टममा देखिने प्राविधिक समस्या हल गरी साइबर सुरक्षा बलियो बनाउन समेत भनेको छ। छलफलका क्रममा सीडीएस एन्ड क्लियरिङ लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कञ्चन सापकोटाले अक्सन मार्केट सञ्चालन र गैर आवासीय नेपाली एनआरएन फण्ड भित्राउने आवश्यक गृह कार्य पूरा भइसकेकाले

नतिजा देखिने जानकारी दिनुभयो। नेपाल उद्योग वाणिज्य महासंघको पूँजी बजार समितिका सभापति प्रियराज रेग्मीले बजार सुधारका लागि नेप्सेमा रणनीतिक साझेदार भित्र्याएर निजीकरण गर्नुपर्ने, संस्थागत लगानीमाथिको कर घटाउनुपर्ने र सामाजिक सञ्जाल मार्फत फैलने गलत सूचनाको नियमन गर्नुपर्नेमा जोड दिनुभयो। संसारीको इटारीमा सात दिने शिव तथा रोजगार मेला 2083 शुरू भएको छ। शिव र रोजगारी साझा जिम्मेवारी भन्ने नाराका साथ आयोजना गरेको मेलाको आज सभामुखको डोलप्रसाद अरियालले उद्घाटन गर्नुभयो। युवा श्रम तथा रोजगार मन्त्रालयले स्वदेशमै रोजगारीका अवसर सृजना गर्ने उद्देश्य सहित आयोजना गरेको मेला असोज 20 गतेसम्म सञ्चालन हुनेछ। कोशी प्रदेशलाई लक्षित गरी चलाएको मेलामा 75 भन्दा बढी स्टलहरू राखिएका छन्। 100 भन्दा बढी रोजगारदाता तथा तालिम प्रदायक संस्थाहरूको सहभागिता रहेको मेलामा युवाहरूले सिप परामर्श र रोजगारीका अवसरबारे प्रत्यक्ष जानकारी लिन सक्नेछन्। मेलामा एआई, डिजिटल मार्केटिङ, कुकिङ र गाडी मरमत जस्ता 10 विधाका छोटा अवधिका तालिम समेत चलाइँदैछ। कार्यक्रम अवधिभर युवाहरूका लागि करियर उडान संवाद श्रृंखला र विभिन्न विचार विमर्शका कार्यक्रम पनि सञ्चालन हुने आयोजकले जनाएको छ। मन्त्रालयले कोशी प्रदेशबाट शुरू गरेको मेला 7 प्रदेशमा आयोजना गर्ने समेत जनाएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।

0: छोरीको लागि बाली टुर युरोपेन्स घर मात्र रहिन रंगाउनुहोस् सपना पनि
1: थोरै बचत धेरै कायदा बीमाका छन् फाइदै फाइदा बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनौ न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड रामसाहापथ काठमाडौँ साबिकको राष्ट्रिय बीमा संस्थान
2: सुन त मेरो कपडा प्याकिङ गर्दिउ त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो
3: ए हो र अनि सुन्नु त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर फोक्सोको क्यान्सर स्तन क्यान्सर घाँटी तथा टाउको सम्बन्धी क्यान्सर पेट तथा कलेजो सम्बन्धी क्यान्सर पाठे घरको मुख गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ
2: ओहो यस्तो सुविधा रहेछ ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ
4: क्यान्सर विरुद्ध आशाको किरण सीएमसी क्यान्सर इन्स्टिच्युट
1: फोन 0556943333 4395555
5: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा अब थप खबरहरू उपचार खर्च तिर्न नसक्दा लमजुङकी 23 वर्षीय सोभिता मिजारको शव 3 दिनदेखि अस्पतालमै रोकिएको छ मर्स्याङदी गाउँपालिका 3 मिजारलाई भदौ 31 गते चितवन मेडिकल कलेजमा भर्ना गरिएको थियो उपचारका क्रममा सोमबार ज्यान गएको हो सुरुमा 1.5-2 लाख खर्च लाग्ने भनिए पनि अस्पतालमा झण्डै 4.5 लाख रुपियाँ बिल उठेको छ मृतकका आफन्तले अस्पतालमा 3,07,000 रुपियाँ बुझाएका छन् भने अझै 5,73,480 रुपियाँ भुक्तानी गर्न बाँकी रहेको अस्पतालले जनाएको छ अस्पतालको बिलिङ काउन्टरका कर्मचारीका अनुसार अहिले अस्पतालतर्फ 3,50,910 रुपियाँ र अस्पतालकै फार्मेसीतर्फ 2,22,570 रुपियाँ बाँकी छ व्यक्तिगत सम्बन्धमा आएको समस्याका कारण सोभिताले विष खाएको र उपचार खर्चमा सहयोग गर्ने प्रतिबद्धता जनाएका युवा सम्पर्कमा नआउँदा समस्या थपिएको आफन्तको भनाइ छ उपचार खर्च जुटाउन नसक्दा शव घर ल्याएर अन्तिम संस्कार गर्न समेत नसकेको पीडित परिवारले गुनासो गरेका छन् अब विदेशको खबर संयुक्त अरब इमिरेट्स युएईको दुबईबाट झण्डै 180 जना इजरायली यात्रु बोकेर इजरायलको तेल अभिवतर्फ उडिरहेको फ्लाइ दुबईको जहाजमा 2 पाइलट बीच कुटाकुट भएको छ 34,000 फिटको उचाइमा पाइलटहरू बीच हिंसात्मक झडप भएपछि विमान मात्र 2 मिनटमा तीव्र गतिमा खसेर 16,600 फिटमा आइपुगेको बीबीसी हिन्दीले जनाएको छ विमानबाट पहिले सामान्य आपतकालीन संकेत र लगत्तै विमान नियन्त्रणमा अवैध हस्तक्षेप र हाइज्याकिङ जनाउने कोड पठाएपछि मध्यपूर्वभर सुरक्षा निकायहरू सतर्क बनेका थिए सम्भावित खतरालाई ध्यानमा राख्दै इजरायली वायुसेनाले आफ्नो अलर्ट लेभल समेत बढाएको थियो साउदी अरबको आकाशमा दिशा बदलेर झण्डै 7 मिनटसम्म आपतकालीन सिग्नल जारी गरेपछि विमानलाई साउदी अरेबियातर्फ डाइभर्ट गरी सुरक्षित अवतरण गराएको खबरमा उल्लेख छ घटनापछि इजरायलका लागि अमेरिकी राजदूत माइक हकभिलले ककपिटभित्रै पाइलटहरू झडप गर्नु सामान्य नभएको भन्दै ठूलो दुर्घटना टरेकामा राहत व्यक्त गर्नुभयो एयरलाइन्सले घटनाको पुष्टि गर्दै दोषी पाइलटहरूलाई निलम्बन गरी थप अनुसन्धान अघि बढाएको जनाएको छ अब खेल खबर जापानमा चलिरहेको विश्व संस्करणको एसियाली खेलकुदका केही प्रतियोगिताहरूमा दर्शकहरूको न्यून उपस्थितिको चर्चाको विषय बनेको छ 50,000 दर्शक क्षमताको रंगशालामा भएको महिला फुटबलको सेमी फाइनलमा जापानले दक्षिण कोरियालाई पराजित गरेको खेल हेर्न 998 जना मात्र उपस्थित भएपछि केही खेलहरूप्रति आकर्षण बढाउन भइरहेको संघर्षलाई उजागर गरेको छ आयोजकहरूले एसियाको सबैभन्दा ठूलो खेलकुद महोत्सवका लागि 10 लाखभन्दा धेरै टिकट बिक्री भइसकेको बताएको केही घण्टापछि यो जानकारी सार्वजनिक भएको छ सेप्टेम्बर 19 हजारौं खाली सिटहरूको अगाडि उद्घाटन समारोह सम्पन्न भएता जापानी आयोजकहरू दर्शकको उपस्थिति लिएर बचाव गर्दैछन् त्यतिखेर उनीहरूले आधीको जोखिमले मानिसहरू हस्किएका बताएका थिए केही प्रतियोगिताहरूमा दर्शकहरूको राम्रो उपस्थिति देखिए पनि अन्यमा भने प्रशंसकहरूलाई आकर्षित गर्न कठिनाई भएको छ एथलेटिक्सका मुख्य आकर्षण मानिने पुरुष तथा महिलातर्फको 100 मिटर दौड़ प्रतियोगिताहरूमा खाली सिटको मा सम्पन्न भएका छन्। चार भन्ज्याङ भित्रका खबर सुरु गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। पहिरो र नदी कटानका कारण मुस्ताङ जिल्ला तीन दिनदेखि सम्पर्क विच्छेद, जनजीवन कष्टकर बनेको भन्दै सांसद थकालीद्वारा सरकारको ध्यान आकर्षण। धेतोपत्र सम्बन्धी नयाँ विधेयक तत्काल संसदमा प्रस्तुत गर्न अर्थ समितिको निर्देशन। पुँजी बजारमा हुने कृत्रिम चलखेल रोक्नुपर्ने। इटरीमा शिव तथा रोजगार मेला शुरू, रोजगारदाता र युवाहरूलाई एउटै थलोमा जोड्ने लक्ष्य। उड्दै गरेको फ्लाई दुबईको विमानभित्र दुई पाइलट बीच कुटाकुट, दुई मिनटमै झण्डै 18,000 फिट तल झरेको विमान, साउदी अरेबियामा आपतकालीन अवतरण। र एसियाली खेलकुदका केही प्रतियोगिताहरूमा दर्शकको उपस्थिति न्यून।
6: साली नदीको शिर,
7: मणिचूडको काख,
6: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
7: शान्ति र आनन्दको अनुभूति,
6: भीडभाडबाट टाढा,
7: सहरबाट नजिकै,
6: तपाईँको स्वागत र आतिथ्यका लागि सधैं तत्पर
7: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
8: विस्तृत जानकारीका लागि फोन नम्बर 9861946566 र 9841549481, वेबसाइट झुले.com.np।
9: सपना तपाईको साथ हाम्रो, नेपाल बैंक सवारी कर्जा, नेपाल बैंक को बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5% रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्ष सम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गते सम्म मात्र लागू होने। सातै दिन 24 घंटा 01-597-1222 में कल गर्नु हुन वा नजिक को नेपाल बैंक को शाखा में संपर्क गर्न सक्नु हुनेछ।
10: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
11: मेरा छोरा छोरी को सपना अंतरराष्ट्रीय

0: र 98 550 77 053
1: 24 घंटा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सक बाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधि को उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जलि हस्पिटल प्राली बाल मंदिर रोड भरतपुर 10 स्थित वन फोन 056 493 4040

0: बाढीवासीहरुका लागि खुशीको खबर।
1: पानी पर्दा, हावाहुरी चल्दा, हुस्सो लाग्दा निरन्तर चलिरहने चित्रवन युनिक टिभी, जसमा ज्ञानवर्धक, मनोरञ्जनात्मक र सूचनामूलक कार्यक्रम र लोकल टिभी एवं नेशनल च्यानल गरी 175 भन्दा धेरै एसडी र एसडी च्यानलहरू हेर्न मासिक शुल्क ₹350 मात्र। साथै चित्रवन युनिकको इन्टरनेट र टिभी एकैसाथ चलाउँदा मासिक शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
2: भरतपुरदेखि माडीसम्म सिधा अप्टिकल फाइबरबाटै चलेको हाम्रो सेवा जोड्न वा थप जानकारीको लागि सम्पर्क चित्रवन युनिक टिभी माडी सेवा केन्द्र बसन्तपुर बजार माडी। मोबाइल 98459064977 र 98020235212।
3: अब त म तिमीसँग एक बस्दिन, दुई बस्दिन, चार बस्दिन। यो घरको भित्ता भित्ता हेरेर मलाई उराट लाइसक्यो। भित्तामा वाल पेपर ल्याएर सजाम भन्दा नमानी होइन। अब बस तिमी एक्लै, म गए रिस उठ्ने।
4: ए मेरी प्राण प्यारी, मेरो मुटुको टुक्रा, मलाई छोडेर नजान। बरु जामिन, बरु आजै गएर लिएर हाल वाल पेपर।
2: तपाईँको घर अनि अफिस सजावटको साथी सिटी फ्लावर सहित चोक बसन्तपुर बजार माडी सामुदायिक अस्पताल।

0: किन डोलाहौ केपिट भयो
1: मुङ्गुर पाल्ने घाटै लायो त्यहाँबाट फेरि माछा पाल्ने त्यसमा पनि घाटै लायो चुर्नुमै भारो अस्ति त्यहाँबाट आएर अहिले चाहिँ कुखुरा पालेको त्यसमा पनि घाटै लायो होइन के गरौँ बा अब
0: ल यहाँका बुद्धि जान्ने पनि तरिका पाल्नलाई के खुवाउँछौ ल यो बिजेपी प्लेट दाना खुवाउ तिमीलाई घाटा होइन फाइदै फाइदा हुन्छ
2: माछा बोइलर लेयर्स गाई भैँसी र बङ्गुर पालनका लागि उच्च स्तरीय चिनिया र डस प्रविधिबाट नेपालमै बनेको विजय प्लेट दाना सधैँ प्रयोग गरौँ
3: भाडीका लागि आधिकारिक विक्रेता न्यू मिलन सप्लायर्स बरुवा बजार माडी प्रोप्राइटर उद्धव थापा 9855063172 र 9845512206
2: तपाईँको सन्तुष्टि हाम्रो शान हाम्रो पहिचान विजय प्लेट दाना

0: सो लाभली मलाई त अहिलै डोली चढिहालौँ जस्तो लाग्यो तर
1: तर के डियर
0: आजै गएर कहाँ बस्ने हो र
1: त्यसको लागि नो टेन्सन डियर एक दिनमै घर गोठ बनाइदिने चापागाई सप्लायर्स हाम्रै कीर्तनपुर बजारमा छ नि
2: चापागाई सप्लायर्स कृतनपुर बजार माडी
3: हामी कहाँ एक दिनमै घर घोट निर्माण गर्ने कम्पाउन्डिङ गर्ने तथा कुखुराको आधुनिक खोर बनाउने सेवा सँगै सिमेन्टबाट निर्माण हुने रिङ पोल पिल्लर रेलिङ भेन्टिलेसन सिमाना पिल्लर कम्पाउन्ड पिल्लर आदि सुपथ मूल्यमा ग्यारेन्टीका साथ होम डेलिभरीको सुविधा सहित उपलब्ध छ
2: प्रोपाइटर प्रकाश चन्द्र चापागाई 98451 75518 र 98027 75518
4: तपाईं उत्कृष्ट तपाईंको विचारलाई तपाईंको घर उत्कृष्ट तपाईंको फर्निचर फर्निचर
5: त्यसैले विचार गर्नुहोस् जीवनमा दुःखले बनाएको घरमा ढुक्कले फर्निचर ल्याउनुहोस् सोमेश्वर फर्निचर उद्योग बसन्तपुरबाट
6: हामी कहाँ आधुनिक डिजाइनका दराज पलङ टू पीस थ्री पीस दराज डाइनिङ सेट कुर्सी टेबल लोबेड अफिस टेबल अफिस र्याक शोकेस र अर्डर अनुसार फर्निचर बनाइन्छ घरको झ्याल ढोका चौकस र फलामका फर्निचर पनि बनाइनुका साथ होम डेलिभरी र होम सर्भिसको व्यवस्था पनि छ
7: प्रोप्राइटर रामबाबु बिक सोमेश्वर फर्निचर उद्योग बसन्तपुर मोबाइल 98550 83852 98453 72852 र 98065 68852
8: हेलो
9: हेलो बुढी के छ खबर
8: ठिकै छ चलेकै छ
9: ल भिडियो अन गर् त तलाई हेरौँ
8: भिडियो अनै छ त देख्नु भएन र
9: खै देखिन त मैले त नेट स्लो भयो क्या हो
8: माडीको नेट यस्तै त हो नि
9: के भन्छ यो माडीमा टेक माइलले हाई स्पिडको इन्टरनेट दिएको थाहा छैन र अरू भन्दा सस्तो छ फाइबरबाट चल्छ टिभी नि आउँछ ल गएर टेक माइल जोडिहाल त
10: माडीकै पहिलो ब्रोडब्यान्ड इन्टरनेट सेवा प्रदायक यस टेक माइल नेटवर्क लिमिटेड अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुन सुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी आइपी टेलिभिजन सेवा सहित उपलब्ध छ
2: सेवाका लागि माडी सम्पर्क 056-50-10-40 र 98-52-02-28-40 साथै 24 घण्टा हटलाइन नम्बर 01-597-0086
11: सम्बन्ध सधैँभरिलाई साथमै राखौँ टेकमाइललाई

0: ଦୁଇ ଫିନ ଟଲା ହଉ କେବି ତାଲୁ
1: ମୁମୁର ବାଲେ ଘାଟେ ହିଁ ଲାଲ ତେଣ ଫେଲି ମାଛା ବାଲେ ତେସ୍ମା ବନି ଘାଟେ ହିଁ ଲାୟ ଚୁର୍ଣ୍ଣୁ ମୁଇ ବାର ଅଛି ତେଣ ଆର ଆଇଲେ ଯାଇ କୁହୁରା ବାଲେ ତେସ୍ମା ବନି ଘାଟେ ହିଁ ଲାୟ ଆଇଲେ କିଏ ଗରମ ବାବ
2: माछा बोइलर लेयर्स गाई भैंसी र बंगुर पालन का लागि उच्च स्तरीय चिनिया र डस प्रविधिबाट नेपालमै बनेको विजय प्लेट दाना सधैं प्रयोग गरौ
3: माडी का लागि आधिकारिक विक्रेता न्यू मिलन सप्लायर्स बरुवा बजार माडी प्रोप्राइटर उद्धव थापा 9855063172 र 9845512206
2: तपाईको सन्तुष्टि हाम्रो शान हाम्रो पहिचान विजय प्लेट दाना
4: माडीवासीहरुका लागि खुशीको खबर
5: पानी पर्दा हावाहुरी चल्दा हुस्सू लाग्दा निरन्तर चलिरहने चित्रवन युनिक टिभी जसमा ज्ञानवर्धक मनोरञ्जनात्मक र सूचनामूलक कार्यक्रम र लोकल टिभी एवं नेशनल च्यानल गरी 175 भन्दा धेरै एसटी र एसडी च्यानलहरू हेर्न मासिक शुल्क रु 350 मात्र साथै चित्रवन युनिकको इन्टरनेट र टिभी एकैसाथ चलाउँदा मासिक शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ
3: भरतपुरदेखि माडीसम्म सिधा अप्टिकल फाइबरबाटै चलेको हाम्रो सेवा जोड्न वा थप जानकारीको लागि सम्पर्क चित्रवन युनिक टिभी माडी सेवा केन्द्र बसन्तपुर बजार माडी मोबाइल 9849664977 र 9820235212
6: अब त म तिमीसँग एक बस्दिन दुई बस्दिन चार बस्दिन यो घरको भित्ता भित्ता हेरेर मलाई उराट लाइसक्यो भित्तामा वालपेपर ल्याएर सजाम भन्दा नमानी होइन अब बस तिमी एक्लै म गए रिस उठ्ने
7: ए मेरी प्राण प्यारी मेरो मुटुको टुक्रा मलाई छोडेर नजान बरु जामिन बरु आजै गएर लिएर हाल वालपेपर
3: तपाईँको घर अनि अफिस सजावटको साथी सिटी फ्लावर सहित चोक बसन्तपुर बजार माडी माडी सामुदायिक अस्पताल अगाडि
6: यहाँ वालपेपर पर्दा कार्पेट डोरम्याट घर सजावटको सामान साथै जेन्स तथा लेडिज कपडा सुपथ मूल्यमा पाइन्छ
3: प्रोप्राइटर नरेश महतो गीता महतो
5: सम्पर्क 9725073089 9804646182 र 9841995225
8: अहिले तपाईँ सुन्दै हुनुहुन्छ माडीकै लोकप्रिय एवं सर्वाधिक सुनिने स्वदेश FM 93.2 MHz

0: पालेको हो।
1: राष्ट्र सञ्चालनमा मनाङ र मुस्ताङ जोड्ने सडकको अवरोध कायमै, भटेकोसी बाढी पीडितको बसोबासका लागि नीतिगत बाधा हटाउने काम चल्दै,
2: प्रशासनिक जटिलताहरूलाई चाहिँ कसरी चाहिँ मिलाउने भन्नेमै धेरै कुर्नु पर्दैन। हामी छिटो भन्दा छिटो जति सक्दो चाँडो भन्ने स्पिडमा हामी काम गर्दैछौँ।
3: चीनसँगका तीनवटै मुख्य नाका ठप्प हुँदा दशैं तिहार लक्षित झण्डै

0: Nepal.
1: भन्ने यही दुई किन टोलाहौ केपिट पऱ्यो
2: मुङ्गुर पाल्ने घाटै लायो त्यहाँबाट फेरि माछा पाल्ने त्यसमा पनि घाटै लायो चुर्नुमै भारो अस्ति त्यहाँबाट आएर

0: कुहरा बालेगो चश्मा पनि
1: को छ सङ्घीय राजधानी पूर्वको अर्को सडक अरणीको राज मारको धोलीखेल आठ जिप लाइनमा अवरोध भएको सडक पनि एकतर्फी रूपमा सञ्चालनमा आएको छ। मुस्ताङको बेनी जोमसुम सडक खण्ड भने अझै अवरुद्ध छ। यस्तै मनाङको बेसीसर चामे सडक अन्तर्गत धारापानीको कोत्रो तिवाङ र चामे आसपास सडक अवरुद्ध छ। सडक खुलाउन दुई तीन दिन लाग्न सक्ने जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ।
2: यसैबीच पहिरो र नदी कटानका कारण मुस्ताङ जिल्ला तीन दिनदेखि सम्पर्क विच्छेद भएको छ। म्याग्दीको दानामा रहेको सब स्टेशन र 33 केभी प्रसारण लाइनमा क्षति पुग्दा तीन दिनदेखि मुस्ताङ विद्युतविहीन छ। बेनी जोमसोम कोर्ला सडक खण्डका 46 ठाउँमा क्षति पुग्दा सडक मार्ग पुनः अवरुद्ध छ। सडक अवरुद्ध हुँदा आवतजावतसँगै आपूर्ति प्रणाली प्रभावित भयो।

0: जानकारी गराउनु भयो। संघीय सरकारको समन्वय तथा विज्ञहरूको परामर्शमा ताल खुलाउने प्रयास भइरहेको त्यहाँका सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद पौडेलले जानकारी दिनुभयो।
1: यसैबीच म्याग्दीको सदरमुकाम बेनी बजारको शिरमा रहेको पाखो ढाँझा फाटेर पहिरो खस्न थालेपछि बेनी बजार उच्च जोखिममा परेको छ। असोज 8-11 गतेसम्मको निरन्तर झरीका कारण गलेको जमिन चिरा परेर दबिन थालेको हो। न्युरोड पछाडिपट्टिको पाखो झण्डै 300 मिटर उचाइ र 500 मिटर चौडाइ क्षेत्रफलमा भाँसिएपछि 500 भन्दा बढी घरधुरी प्रभावित हुने खतरा बढेको छ। पहिरोका कारण पाखोमा बनेको पक्की पदमार्ग समेत फुटेको छ। जोखिम घटाउन स्थानीय बासिन्दाले पाइप मार्फत पानी तर्काउने प्रयास रहेका छन्। प्रशासनले सम्भावित क्षतिबाट बस्न बेनीवासीहरूलाई सतर्कता।
2: धार्मिक र पर्यटकीय स्थलहरू हाम्रा पहिचान र गर्व हुन्। प्लास्टिकका झोला, सिसा तथा प्लास्टिकका बोतल, चाउचाउ, बिस्कुट एवं सुर्तीजन्य वस्तुका खोलहरू साथै अन्य नष्ट नहुन्।

फोहोरहरूले यी स्थलहरूको सौन्दर्य बिगार्ने मात्र होइन वातावरण र मानव एवं वन्यजन्तुको स्वास्थ्यमा पनि प्रतिकूल असर पुर्याउँदछ। त्यसैले यथाभावी फोहोर नफ्याँकौ। फोहोरलाई तोकिएका स्थल मात्र व्यवस्थापन गरौ।

0: दुर्गोपार्जन र भाडाको सपोर्ट जग्गा छ, कुन ठाउँमा निज जग्गा छ भनेर चाहिँ हामीले त्यो पनि हेरिसक्यौँ। अब स्थानीय तहसँगको समन्वयमा छ महिना एक वर्षसम्मको लागि चाहिँ अब भाडामा जग्गा लिने सार्वजनिक जग्गाको हकमा नेपाल सरकार त्यो जग्गालाई चाहिँ अस्थायी आवासको लागि प्रयोग गर्ने र त्यसमा चाहिँ हामी अस्थायी आवास चाहिँ बनाउन सुरु गर्छौँ र अस्थायी आवास बनाउन सुरु गऱ्यौँ भनेपछि निजी जग्गाको हकमा कसैले चाहिँ म मेरै जग्गामा बनाउँछु भन्दाखेरि पनि त्यसलाई पनि ओपन गर्ने होइन भनेपछि त्यो निजी जग्गा नभएको हकमा सार्वजनिक जग्गामा बनाएर तुरन्तै यसलाई कार्यान्वयनमा लगाउँछु।
1: जहाँ उहाँहरू बस्नु भएको थियो त्यही बनाउन चाह्यो भने त्यही नै दिने
0: हुँदैन होइन, उहाँको घर धेरै भएको ठाउँ चाहिँ बगिसकेको छ, बगरमा परिवर्तन भएको छ, अहिलेको जहाँ जहाँ फ्लड मार्क भएको एरिया छ, बाढीले चाहिँ छोएको एरिया छ, त्यो बाढीले छोएको एरियालाई चाहिँ हामी खतरा तह अर्थात् बस्नको लागि अयोग्य भनेर चाहिँ नेपाल सरकारले घोषणा गरिसकेको अवस्था छ। अब त्यही लाइनमा अगाडि बढ्दैछौँ। त्यो चाहिँ फ्युचरको लागि पनि जोखिम हुन्छ, त्यो त्यो ठाउँमा बसाउनु भनेको जनतालाई फेरि चाहिँ त्यो अर्को जोखिममा पार्नु हो भन्ने कुरामा हामी स्पष्ट भए हुनाले त्यो ठाउँमा हामी बनाउँदैनौँ। त्योभन्दा बाहेकको ठाउँमा कसैको जग्गा छ भनेपछि उहाँले चाहिँ म आफ्नै जग्गामा बनाउँछु, अहिलेको बाढीले छोएको ठाउँभन्दा फरक ठाउँमा चाहिँ उहाँको जग्गा छ, सुरक्षित ठाउँमा जग्गा छ भने त्यही ठाउँमा बनाउँछु भनेपछि त्यही ठाउँमा चाहिँ अस्थायी आवास उहाँको लागि बनाउँछु भने अस्थायी आवासको सन्दर्भमा पनि त्यस्तै खालको चाहिँ निर्णयहरू गर्छ।
1: कुन कुन क्षेत्र चाहिँ पहिचान भइसकेका छन्
0: सबैमा? अब जति अहिले पालिकाहरूमा जहाँ जहाँ चाहिँ अब रोटुवाको पनि केही ठाउँहरूमा जस्तो बेत्रावतीमै पनि माथि ठाउँ छ, तल चाहिँ हामीले बिदुरमा पनि कतिपय ठाउँहरू छनौट भएका छन्। एउटा अस्थायी आवासको सन्दर्भमा सार्वजनिक जग्गा कहाँ छ र थाईको लागि चाहिँ सार्वजनिक जग्गा को हुन सक्छ भन्ने कुरा हामी स्थानीय सरकारसँग जुन हामीले जग्गाको प्रतिवेदन बनाएका छौँ त्यो प्रतिवेदनलाई चाहिँ हामी स्थानीय तहसँग चाहिँ अब समन्वयमा यो यो ठाउँमा चाहिँ जान सकिन्छ भन्न सकिन्छ गर्न सकिन्छ भनेर छलफल गर्दा छौँ। त्यो भइसकेपछि अनि कुन कुन ठाउँमा चाहिँ उपयुक्त जग्गा हो भनेर हामी घोषणा गर्छौँ।
1: भोटेकोसी बाढी प्रभावितहरू छन्, उहाँहरू अस्थायी शिविरबाट स्थायी बसोबासमा पुग्नको लागि अझ कति समय चाहिँ कुर्नु पर्ने हुन सक्छ?
0: धेरै कुर्नु पर्दैन, हामी छिटोभन्दा छिटो जति सक्दो चाँडो भन्ने स्पिडमा हामी काम गर्दैछौँ। केही चाहिँ अब कार्यगत प्रशासनिक जटिलताहरूलाई चाहिँ कसरी चाहिँ मिलाउने भन्नेमै चाहिँ हाम्रो छ। जति पनि हाम्रा चाहिँ यो ए नियमहरू जति पनि नीति कार्यनीतिहरू एकदम जटिल छन्, एकले अर्कालाई चाहिँ कन्ट्राडिक्ट गर्ने खालका छन्, यिनमा चाहिँ सुधार गर्नु नै हाम्रो सबभन्दा ठुलो चुनौती छ। त्यसमा चाहिँ हामी परिमार्जन गर्न लागिरहेका छौँ, एउटा गऱ्यो भने अर्कोमा असर गर्ने हुनाले चाहिँ अब केही नेपाली संशोधनको तयारीहरू पनि भइराखेको छ। त्यो भयो भनेपछि अनि त्यसले बाटो खोल्छ, सजिलो बनाउँछ, एकदम कम्प्लेक्स मात्रै बनाएर चाहिँ हुँदैन, सजिलो पनि बनाउनुपर्छ, काम गर्ने वातावरण पनि बनाउनुपर्छ, विकास गर्ने वातावरण पनि बनाउनुपर्छ भन्ने कुरामा चाहिँ हामी सबै संवेदनशील छौँ र त्यसैमा काम गर्दैछौँ।
2: उहाँ हुनुहुन्थ्यो राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डाक्टर धर्मराज उप्रेती। सिधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
3: एनबीएल सर्वसुलभ आवास कर्जा
4: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
3: परिवर्तनीय ब्याज दरमा 4.91% वा स्थिर ब्याज दरमा 5.99%।
4: विशेषताहरू, ₹3 करोडसम्मको कर्जा सुविधा,
3: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न,
4: 25 वर्षसम्मको लचिलो कर्जा अवधि,
3: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
4: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
3: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्। शर्तहरू लागू हुनेछन्।
5: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपाल को पहिलो बैंक।
6: राप्ती इंजीनियर

0: को विद्यार्थी भर्ना सम्बन्धी
1: 6081 9588 35 990 9858 31 684 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
2: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले बाढी पहिरोले अवरुद्ध पृथ्वी र बिपी राजमार्ग सञ्चालनमा मनाङ र मुस्ताङ जोड्ने सडकको अवरोध कायमै पहिरो र नदी कटानका कारण मुस्ताङ जिल्ला 3 दिनदेखि सम्पर्क विच्छेद, मनाङको घट्टे खोलाबाट आएको लेदो ढुङ्गा र गिटीले थुनिएको मर्स्याङ्दी नदी अझै पूर्ण रूपमा खुलेन, भोटेकोसी बाढी पीडितको बसोबासका लागि नीतिगत बाधा हटाउने काम चलिरहेको प्राधिकरणको भनाई लगायतका खबर प्रस्तुत गर्यौं।
3: नेपाल दर्पणमा अब बाँकी खबर। अविरल वर्षा, बाढी र पहिरोका कारण चीनतर्फका 3 नाका अवरुद्ध बनेका छन्। भोटेकोसीको बाढीले रसुवागढी ध्वस्त पारेको छ भने पहिरोको जोखिमका कारण तातोपानी नाका बन्द छ। यस्तै मुस्ताङको कोरला नाका पनि बाढी पहिरोकै कारण असोज 11 गतेदेखि ठप्प भएको छ। नाकाहरू पूर्ण रूपमा बन्द हुँदा चाडपर्व लक्षित झण्डै 5 अर्ब रुपियाँ बराबरका 700 भन्दा बढी व्यापारिक कन्टेनर सीमा क्षेत्रमै थन्किएका छन्, जसका कारण दशैं तिहारका लागि आवश्यक लत्ता, कपडा, जुत्ता, चप्पल, इलेक्ट्रोनिक्स र छिटो बिग्रिने स्याउ तथा सुन्तला जस्ता फलफूल बजारसम्म पुग्न सकेका छैनन्। चाडपर्वको मुखैमा आपूर्ति व्यवस्था अस्तव्यस्त बनेपछि एकातिर व्यापारीहरू अर्बौं नोक्सानी र बैङ्कको ब्याजको मारमा परेका छन् भने अर्कातिर बजारमा सामानको अभाव हुन थालेको छ। बढ्दो ढुवानी समय, त्यसै गरी चिनिया मुद्राको विनिमय दरमा भएको वृद्धि र भाडा दर बढेका कारण यस वर्ष कपडा तथा उपभोग्य सामानको मूल्य 25% देखि 30% महँगो हुने हिमालय सीमापार वाणिज्य संघका

धितोपत्र सम्बन्धी विधेयक तत्काल तर्जुमा गरी संसदमा प्रस्तुत गर्न सरकार र नेपाल धितोपत्र बोर्ड सेबोनलाई निर्देश दिएको छ। पुँजी बजारका सरकारवालाहरूसँग छलफलपछि समितिका सभापति डाक्टर कृष्ण हरि बुढाथोकीले धितोपत्र निष्कासन

0: बजारमा
1: अस्पताल निकोबाल अस्पताल सीएमसी अगाडि भरतपुर 10 चितवन फोन 0656
2: सञ्जालबाट सम्प्रेषण हुने सन्देश भ्रामक भएकाले नियमनको कानून बन्न लागेको जानकारी गराउनु भयो। यसका लागि आम संचार र प्रेस काउन्सिल विधेयक तयार भइरहेको उहाँको भनाइ छ। साइबर ठगी रोक्न संचार र गृह मन्त्रालय साइबर ब्युरो तथा दूरसञ्चार प्राधिकरण बीच सहकार्य भइरहेको बताउँदै मन्त्री तिमिल सिन्हाले अहिलेसम्म 3,05,000 भन्दा बढी अनलाइन बेटिङ साइट र एप बन्द गराएको उल्लेख गर्नुभयो। नागरिकको गोपनीयताको हक संरक्षणमा सरकार प्रतिबद्ध रहेको भन्दै उहाँले कसैको अनुमति बिना भिडियो वा तस्विर सार्वजनिक गर्नेलाई कानुनी कारवाही गरिने बताउनु भएको छ। साथै बालबालिकालाई सामाजिक सञ्जालको नकारात्मक प्रभाव

0: बाल बालिकालाई घरेलु काम होइन विद्यालय पठाऊ।
1: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
2: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
3: अब बाँकी खबर। कञ्चनपुरको महाकाली नदीमा रहेको दोधारा चाँदनी झलुङ्गे पुलको एउटा पिल्लर भत्किएर पुल नदीमा लत्रिएपछि प्राविधिक टोलीले स्थलगत अध्ययन सुरु गरेको छ। सुदूरपश्चिम प्रदेश यातायात पूर्वाधार निर्देशनालयका अनुसार झलुङ्गे पुल विज्ञ इन्जिनियर प्रकाश बम सहितको टोलीले पुलको अनुगमन र निरीक्षण गरिरहेको छ। महाकालीको बहावले पिलर वरिपरि कटान गरेका कारण भत्किएको हुन सक्ने अनुमान भए पनि अहिले नै यकिन गरेर भन्न नसकिने प्राविधिकहरूले बताएका छन्। 2061 निर्माण सम्पन्न भएको पुलमा 8 पिलर रहेका छन्। तीमध्ये एउटा पिलर भत्किएको हो। पुलको कुल लम्बाइ 1451.96 मिटर रहेको छ। दोधारा चाँदनीलाई बाँकी नेपालसँग जोड्ने यो पुल यात्राका लागि मात्र नभई पर्यटकीय स्थल समेत बन्दै गएको थियो। अहिले आवागमन पूर्ण रूपमा रोकिएको छ। झलुङ्गे पुलको केही माथि पक्की पुल निर्माण भइसकेको छ, तर पक्की पुलको बाटो केही टाढा हुने भएकाले दुईपाङ्रे गाडीमा यात्रा गर्ने धेरैले यही बाटो प्रयोग गर्ने गरेका छन्।
2: उपचार खर्च तिर्न नसक्दा लमजुङकी 23 वर्षीय सुविता मिजारको शव 3 दिनदेखि अस्पतालमा रोकिएको छ। मर्स्याङदी गाउँपालिका 3 मिजारलाई भदौ 31 गते चितवन मेडिकल कलेजमा भर्ना गरिएको थियो। उपचार क्रममा सोमबार ज्यान गएको हो। सुरुमा 1.5-2 लाख रुपियाँ खर्च लाग्ने भनिए पनि अस्पतालमा झण्डै 9.25 लाख रुपियाँ बिल उठेको छ। मृतकका आफन्तले अस्पतालमा 3,07,000 रुपियाँ बुझाएका छन् भने अझै 5,73,480 रुपियाँ भुक्तानी गर्न बाँकी रहेको अस्पतालले जनाएको छ। अस्पतालको बिलिङ काउन्टर कर्मचारीका अनुसार अहिले अस्पतालतर्फ 3,50,910 र अस्पतालकै फार्मेसीमा 2,22,570 रुपियाँ तिर्न बाँकी छ। व्यक्तिगत सम्बन्धमा आएको समस्याका कारण सुविताले विष खाएको र उपचार खर्चमा सहयोग गर्ने प्रतिबद्धता जनाएका युवा सम्पर्कमा नआएका कारण समस्या थपिएको आफन्तको भनाइ छ। उपचार खर्च जुटाउन नसक्दा शव घर ल्याएर अन्तिम संस्कार गर्न समेत नसकेको भन्दै पीडित परिवारले गुनासो गरेका छन्।
3: काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपलब्ध व्हीलचेयर सेवाले ज्येष्ठ नागरिक, गर्भवती, बिरामी तथा

0: अङ्ग्रेजी भाषा नबुझ्ने यात्रुहरूलाई अन्तर्राष्ट्रिय यात्रा होइन मलेसिया जान लाग्नुभएका 78 वर्षीय भक्तमान श्रेष्ठ र अस्ट्रेलिया यात्रामा निस्कनुभएकी सरस्वती लोहनीले व्हीलचेयर सेवाले विमानस्थलभित्रका प्रक्रिया पुरा गर्न र शारीरिक कठिनाई कम गर्न ठूलो राहत मिलेको बताउनुभयो। पछिल्लो समय युवा पिँढीले आफ्ना अभिभावकलाई विदेश घुमाउने क्रम बढेसँगै यो सेवाको प्रयोग पनि बढेको छ। नेपाल नागरिक उड्डयन प्राधिकरण र विमानस्थल कार्यालयका अनुसार चाडपर्व नजिकै गर्दा यात्रुको चाप बढेकाले ज्येष्ठ नागरिक र विशेष सहायता चाहिने यात्रुलाई प्राथमिकताका साथ सेवा उपलब्ध गराइदिए आएको हो।
1: नेपाल दर्पणमा अब विदेशका खबर। इरानबाट अमेरिकी सेना पूर्ण रूपमा बाहिरिएको छ। आज इराकको अन्तिम सैन्य अड्डाबाट बाहिरिएसँगै इराकबाट अमेरिकी सेना पूर्ण रूपमा फिर्ता भएको अन्तर्राष्ट्रिय समाचार संस्था रोइटर्सले जनाएको छ। यससँगै 2003 सुरु भएको अमेरिकी सैन्य उपस्थितिको एउटा लामो अध्याय औपचारिक रूपमा अन्त्य भएको छ। तर अमेरिकी सेना बाहिरिएपछि इराकको सुरक्षा अवस्था कस्तो हुन्छ भन्ने प्रश्न भने उठेको रोइटर्सले उल्लेख गरेको छ। इराकी सुरक्षा अधिकारी र विश्लेषकहरूले अमेरिकी सेना हटेपछि इरान समर्थित शस्त्र समूहको प्रभाव बढ्न सक्ने र इस्लामिक स्टेट पनि फेरि गतिविधि बढाउन सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन्। अमेरिकी सेना पहिलोपटक 2003 इराक पुगेको थियो।
0: विदेशकै अर्को खबरमा संयुक्त अरब इमिरेट्स युएको दुबईबाट झण्डै 180 इजरायली यात्रु बोकेर इजरायलको तेल अभिवतर्फ उडिरहेको फ्लाइट दुबईको जहाजमा दुई पाइलट बीच झगडा भएको छ। 34,000 फिटको उचाइमा पाइलटहरू बीच हिंसात्मक झडप भएपछि विमान मात्र 2 मिनटमै तीव्र गतिमा खसेर 16,600 फिटमा आइपुगेको बीबीसीले जनाएको छ। विमानबाट पहिले सामान्य आपतकालीन सङ्केत र लगत्तै विमान नियन्त्रणमा अवैध हस्तक्षेप वा हाइज्याकिङ जनाउने कोड पठाएपछि मध्यपूर्वभर सुरक्षा निकायहरू बनेका थिए। सम्भावित खतरालाई ध्यानमा राख्दै इजरायली वायुसेनाले आफ्नो अलर्ट लेभल समेत बढाएको थियो। साउदी अरबको आकाशमा दिशा बदलेर झन्डै 7 मिनटसम्म आपतकालीन सिग्नल जारी गरेपछि विमानलाई साउदी अरेबियातर्फ डाइभर्ट गरी सुरक्षित अवतरण गराइएको हो। घटनापछि इजरायलका लागि अमेरिकी राजदूत माइक हगबीले ककपिटभित्रै पाइलटहरू झगडा गर्नु सामान्य नभएको भन्दै ठूलो दुर्घटना टरेकामा राहत व्यक्त गर्नुभएको छ। एयरलाइन्सले घटनाको पुष्टि गर्दै दोषी पाइलटहरूलाई निलम्बन गरी थप अनुसन्धान बढाएको बीबीसीले जनाएको छ।
1: संयुक्त राष्ट्र संघीय बालको युनिसेफले ल्याटिन अमेरिकाका 2,58,00,000 बालबालिका एलनिनोको जोखिममा रहेको चेतावनी दिएको छ। युनिसेफले दक्षिण र मध्य अमेरिकाभरि नै विनाश मचाइरहेका खडेरी र बाढीका कारण ल्याटिन अमेरिकाका हरेक 7 एक बालबालिका बढ्दो जोखिमको सामना गरिरहेका बताएको समाचार संस्था इएफपीले जनाएको छ। एलनिनोको असरले अझ धेरै बालबालिकालाई गम्भीर जोखिममा धकेल्ने र विद्यमान असमानताहरू बढाउन सक्ने खतरा निम्ताएको युनिसेफका ल्याटिन अमेरिकी तथा क्यारेबियन क्षेत्रका निर्देशक रोबर्ट्स बेनेसले बताउनु भएको छ। एलनिनोको प्रभाव क्षेत्र अनुसार फरक पर्छ। युनिसेफले ल्याटिन अमेरिकामा एलनिनोका कारण उत्पन्न आपतकालीन स्थितिको सामना गर्न 5,38,00,000 अमेरिकी डलर माग गरेको भए पनि गएको जुन 30 त्यसको आधा रकम मात्र जुटाउन सकेको जनाएको छ।
0: नेपाल दर्पणमा अब खेल खबर। जापानमा चलिरहेको विश्व संस्करणको एसियाली खेलकुदमा पदक विजेता नेपाली महिला कबड्डी टोली स्वदेश फिर्ता भएको छ। नेपाली टोली आज दिउँसो काठमाडौँ आइपुगेको हो। नेपाली महिला कबड्डी टोलीलाई राष्ट्रिय खेलकुद परिषद राखेपका सदस्य सचिव रामचरित्र मेहता सहितको टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेको थियो। नेपाली टोली 2 अघि नै स्वदेश फर्किने तालिका थियो, तर थाइल्यान्डमा बाढीले उडान प्रभावित हुँदा उतै रोकिन पुग्यो। एसियाली खेलकुदमा नेपाली महिला कबड्डी टोलीले सेमी फाइनलमा पुग्दै काँस्य पदक जितेको थियो। थाइल्यान्ड र श्रीलङ्कालाई हराउँदै नेपाली टोली सेमी फाइनलमा पुगेको थियो, तर सेमी फाइनलमा नेपाल भारतसँग पराजित भयो। नेपाली महिला कबड्डी टोलीले यसअघि चीनमा भएको 19 संस्करणको एसियाली खेलकुदमा पनि काँस्य पदक जितेको थियो। यसैबीच जापानको 2 सहरमा भएको अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा पदक जित्न सफल खेलाडी सहितको नेपाली टोली गैराति स्वदेश फर्किएको हो।
1: खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौँ। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
0: बाढी पहिरोले अवरुद्ध पृथ्वी र विविध राजमार्ग सञ्चालनमा मनाङ र मुस्ताङ जोड्ने सडकको अवरोध कायमै। भोटेकोसी बाढी पीडितको बसोबासका लागि नीतिगत बाधा हटाउने काम चल्दै।
1: चीनसँगका 3 मुख्य नाका ठप्प हुँदा दशैं तिहार लक्ष्य झण्डै 5 अर्बका सामान रोकिए। चाडपर्वको बेला सामानको अभाव र महँगी बढ्ने जोखिम।
0: धितोपत्र सम्बन्धी नयाँ विधेयक तत्काल संसदमा प्रस्तुत गर्न अर्थ समितिको निर्देशन। आज पनि शेयर बजार घट्यो। इटरीमा सिप तथा रोजगार मेला सुरु। रोजगारदाता र युवालाई एउटै थलोमा जोड्ने लक्ष्य।
1: उड्दै गरेको फ्लाई दुबईको विमानभित्र 2 बीच झगडा। 2 झण्डै 18,000 फिट तल झरेको विमान साउदी अरेबियामा आपतकालीन अवतरण।
0: र एसियाली खेलकुदमा पदक विजेता महिला कबड्डी टोली स्वदेश फर्कियो।
1: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी दिनेश निरौलासँगै हामी हृदय रिमाल र भोजेन्द्र बस्नेत पनि बिदा हुन्छौँ। उमालेको वा शुद्धिकरण गरेको पानी पिउने गरौँ। नमस्कार।
2: न विपक्ष सधैं निष्पक्ष स्वदेश एफएम 93.2 मेगाहर्ज खबर तपाईको समुदायको अनि तपाईको सरोकारको
3: खबर तपाईको अधिकार अनि तपाईको अपरिहार्यता
4: तपाईं हाम्रै गाउँघरको खबर अनि सत्य तथ्य सन्तुलित र विश्वसनीय खबर स्वदेश खबर

नहरेटी नदीले बगाएको राइनो क्रुज अझ निकाल्न सकिएन। 10 करोड बढीको क्षति। चितवनको विकट राप्तीका 2 वडामा 90 जना चेपाङलाई बाँडियो नागरिकता। श्रमिक भना प्रणालीबाट सूचीकृत म्यान पावर हटाउन मलेसियालाई नेपालको आग्रह। विज्ञता अनुसार मुलुकको विकासमा योगदान दिन प्रधानमन्त्रीको आग्रह। बाढीको 1 महिनापछि बेत्रावतीमा जोडियो सड़क र सगुडी नाका अझै खुलाउन सकस। देवा संघले निर्वाचन आयोगलाई बुझायो महाधिवेशनको कार्यतालिका। र जेन्जी प्रदर्शनकारीलाई कारागार मुक्त गर्न सिफारिस। विज्ञताको आधारमा प्रधानमन्त्रीले सांसदलाई गरे 3 तहमा वर्गीकरण। नमस्कार। माडीको सर्वाधिक सुनिने तथा विश्वभर करोड श्रोता बीच पुगिरहेको स्वदेश एफएम 93.2 मेगाहर्ज र भरतपुर स्थित स्वदेश प्लस एफएम 102.1 मेगाहर्ज सँगै फेसबुक लाइभ र मोबाइल एप्सहरू मार्फत एकैसाथ प्रसारण भइरहेको सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरमा स्वागत छ। म सृजा थापा। तपाईँ हाम्रो समाचार swadeshpost.com मार्फत जुनसुकै समयमा पढ्न र सेयर गर्न पनि सक्नुहुनेछ। अब खबर विस्तारमा। नारेटी नदीले गत आइतबार रुखमा बाँधेर राखिएको अवस्थामा बगाएको राइनो क्रुज अझै निकाल्न सकिएको छैन। बाढीले बगाउने क्रममा नारेटी पुलको गैडाकोटतर्फको पिल्लरमा ठोकिएर अड्किएको क्रुजलाई क्रेन मार्फत पल्टाइँदा पनि बाहिर भने अझै निकाल्न नसकिएको राइनो वाटर इन्टरटेनमेन्टका अध्यक्ष दीपक ढुङ्गेलले जानकारी दिनुभयो। केही समय अघि स्थानीय काभ्रेघाटमा तटबन्धन गरी सञ्चालन गरिएको उक्त क्रुज त्यहाँ सहज नभएपछि नवलप्रासीको गैडाकोट लगेर चलाइएको थियो। संस्थाबाट उद्धार गरी ल्याइएको पोथी गैडा सौराहको जनकौली सामुदायिक वन क्षेत्रमा छाडिएको छ। चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार नारेटी नदीको बाढीले बगाएर सुस्ता गाउँपालिका चार पुराएको गैडालाई उद्धार गरी सौराह ल्याइएको थियो। गैडा उद्धारका लागि निकुञ्जका संरक्षण अधिकृत मधु नेपाली र राष्ट्रिय प्रकृति संरक्षण कोषका डाक्टर अमित सडोलाको नेतृत्वमा टोली सुस्ता पुगेको थियो। चितवनको राप्ती नगरपालिकामा अति विकट तथा पहाडी क्षेत्रमा पुगेर जिल्ला प्रमुख जिल्ला अधिकारी सहितको टोलीले 90 जना चेपाङ समुदायका नागरिकलाई नेपाली नागरिकता वितरण गरेको छ। भरतपुरबाट गएर नागरिकता लिन मात्रै बीच बाटोमा एक रात बस्नुपर्ने भौगोलिक बाध्यता र वर्षायामको जोखिमपूर्ण बाटोलाई चिर्दै प्रमुख जिल्ला अधिकारी सीडीओ गणेश अर्याल नेतृत्वको टोली स्थलगत रूपमै बस्तीमा पुगेको हो। नेपाली काङ्ग्रेसको 15 महाधिवेशन अन्तर्गत चितवन क्षेत्र नम्बर 3 35 वर्ष मुनिको युवा क्लस्टरतर्फ प्रवीण देवकोटा केन्द्रीय महाधिवेशन प्रतिनिधिमा विजयी हुनुभएको छ। सोमबार सम्पन्न निर्वाचनको मंगलबार साँझ सार्वजनिक मत परिणाम अनुसार देवकोटाले 227 मत प्राप्त गर्दै जित सुनिश्चित गर्नुभएको हो। यसै गरी नेपाली काङ्ग्रेस 15 महाधिवेशन अन्तर्गत चितवन क्षेत्र नम्बर 1 सभापतिमा प्रहलाद सापकोटा निर्वाचित हुनुभएको छ। मंगलबार रातिसम्म मतगणनामा सापकोटा 703 मतका साथ क्षेत्रीय सभापतिमा निर्वाचित हुनुभएको हो। यसै गरी चितवनका 21 वर्ष युवा उमङ्ग लोहनी महाधिवेशन प्रतिनिधिमा निर्वाचित हुनुभएको छ। नेपाली काङ्ग्रेसको 15 महाधिवेशन अन्तर्गत चितवन जिल्ला निर्वाचन क्षेत्र नम्बर 3 21 वर्ष लोहनी सर्वाधिक मतसहित महाधिवेशन प्रतिनिधिमा निर्वाचित हुनुभएको हो। देश खबरमा अब केही राष्ट्रिय खबरहरू। प्रधानमन्त्री बालेन्द्र शाहले सांसदलाई आफ्नो विज्ञता अनुसार मुलुकको विकासमा योगदान दिन आग्रह गर्नुभएको छ। बुधबार सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा संघीय संसद प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने प्राविधिक पृष्ठभूमिका सांसदहरूसँगको छलफलका क्रममा प्रधानमन्त्री शाहले उनीहरूलाई राजनीतिक विषयभन्दा बढी दीर्घकालीन नीति र नयाँ विचारमा केन्द्रित हुन आग्रह गर्नुभयो। निवर्तमान सभापति शेरबहादुर देउवा समूहको आफूले नेपाली काङ्ग्रेसले पार्टीको 15 महाधिवेशन गर्न तय गरेको कार्यतालिका निर्वाचन आयोगलाई जानकारी गराएको छ। देउवाको हस्ताक्षर रहेको पत्र मंगलबार निर्वाचन आयोगमा बुझाइएको र आयोगमा दर्ता भएको नेता एनपी साउदले जानकारी दिनुभयो। आयोगले देउवा समूहको महाधिवेशनको कार्यतालिकाबारे पत्र मंगलबार प्राप्त गरेको जानकारी दिएको छ। पत्रमा असोज 15 गतेदेखि एउटा अधिवेशन सुरु गरी मंगसिर 21 गतेदेखि केन्द्रीय महाधिवेशन गर्ने विवरण उल्लेख गरिएको छ। नेपाली श्रमिक भर्नाका लागि लागू गरेको विदेशी श्रमिक केन्द्रीकृत व्यवस्थापन प्रणालीबाट नेपालका सूचीकृत म्यान पावर कम्पनीहरूलाई हटाउन नेपालले आग्रह गरेको छ। नेपालमा 25 मुख्य कम्पनी र सहायक 250 कम्पनीको निवेदनका आधारमा सरकारले मलेसिया सरकार समक्ष पत्र पठाएको हो। श्रम मन्त्रालय र वैदेशिक रोजगार विभागले चरण प्रक्रियामा भएको संलग्नताबारे छानबिन अगाडि बढाएको ती कम्पनीहरूले आफूहरू उक्त प्रणालीमा आबद्ध हुन नचाहेको भन्दै भदौको पहिलो साता मन्त्रालयमा लिखित निवेदन दिएका थिए।
रोग निगरानी तथा नियन्त्रणका लागि सेन्टर फर डिजिज कन्ट्रोल सिडिसी स्थापना गर्ने र स्वास्थ्य सेवा तथा संस्थाको गुणस्तर मापनका लागि राष्ट्रिय स्वास्थ्य प्रत्यायन प्राधिकरण गठन गर्ने घोषणा गरे पनि बल्ल स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय प्रारम्भिक छलफलमा जुटेको छ। मन्त्रालयले सेन्टर फर डिजिज कन्ट्रोल फुड एन्ड ड्रग एडमिनिस्ट्रेसन तथा नेसनल हेल्थ एक्रिडिटेसन अथोरिटीसँग सम्बन्धित कार्यदिशा तथा गर्न कार्यदिशा तय गर्न सरकारवालाहरूसँग बुधबार छलफल सुरु गरेको हो। भोटेको सीमाएको विनाशकारी बाढी पहिरोले सडक तथा पुलहरूमा क्षतिपुराई सञ्जालबाट विच्छेद भएको एक महिनापछि बेत्रावतीसम्मको सडक पुनः जोडिएको छ। नेपाली सेना सडक विभाग र कार्य विशेष कार्यदलको निरन्तरको प्रयासपछि नुवाकोटको कठिन भिरमा अस्थायी ट्र्याक खोल्ने काम सम्पन्न भएसँगै यातायात सम्पर्क पुनर्स्थापित भएको सडक विभागले जनाएको छ। भदौ 10 गते चिनतर्फबाट भोटेको सीमाएको विनाशकारी बाढीले रसुवा नुवाकोट धादिङ गोर्खाका जिल्लामा ठूलो जनधनको क्षति पुर्याउनुका साथै रणनीतिक सडक र पुलहरू छद्विच्छेद बनाएको थियो। बहुचर्चित क्यान्डीम्यान ट्रेडमार्क विवादमा सर्वोच्च अदालतले नयाँ नजर स्थापित गर्दै नेपाली उद्योग सुजल फुड्स प्रालीको नाममा रहेको ट्रेडमार्क दर्ता खारेज गरेको छ। सर्वोच्चले भारतको बहुराष्ट्रिय कम्पनी इन्डिया टोबाको लिमिटेडको क्यान्डीम्यान कोकोलियर ट्रेडमार्कको दर्तालाई वैधानिकता दिँदै यसअघि उद्योग विभाग र उच्च अदालत पाटनले गरेका निर्णयहरू उल्टै बदर गरिदिएको छ। प्रतिनिधि सभाको कानून तथा कानून न्याय तथा मानवाधिकार समिति अन्तर्गतको उपसमितिले कारागार तथा हिरासतको अवस्था अध्ययन गरेर सुझाव सहितको प्रतिवेदन बुझाएको छ। बुधबार उपसमितिले नीतिगत र कानूनी सुझाव तथा सिफारिस सहितको प्रतिवेदन बुझाएको हो। उपसमितिले जेएनजी आन्दोलनमा सहभागीहरूको मुद्दा फिर्ता लिएर कारागारबाट थुनामुक्त गर्न सिफारिस गरेको छ। प्रतिनिधि सभाको बुधबार बसेको बैठकले कानूनी र न्याय कार्यक्षेत्रसँग सम्बन्धित तीनवटा विधेयकहरूलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने निर्णय गरेको छ। कानून न्याय तथा संसदीय मामिला मन्त्री सविता गौतमले प्रस्तुत गर्नुभएको उक्त प्रस्तावहरूलाई सभाले सर्वसम्मतिले स्वीकृत गरेको हो। प्रधानमन्त्री बालेन्द्र शाहले सांसदहरूको अभिव्यक्ति क्षमता र विज्ञताको आधारमा उनीहरूलाई तीन तहमा वर्गीकरण गर्नुभएको छ। इन्जिनियरिङ पृष्ठभूमिका सांसदहरूसँगको बुधबारको छलफलका क्रममा प्रधानमन्त्री शाहले सांसदहरूलाई एभरेजभन्दा तल र एक्स्ट्राअर्डिनरी गरी तीन समूहमा राखेर व्याख्या गरेको एक सांसदले बताउनुभयो। ती सांसदका अनुसार प्रधानमन्त्री शाहले सामान्य तहका सांसदहरूले कार्यक्रम तथा आयोजनाका विषयमा कुरा गर्ने, त्यसको तल्लो तहमा रहेकाले अरूलाई काम गर्न निर्देशन दिने र एक्स्ट्राअर्डिनरी सांसदहरूले भने नयाँ विचार सृजनशीलता र देश विकासका योजनाबारे सुझाव दिनुपर्ने बताएका छन्। इन्जिनियरिङ भनेको एक्स्ट्राअर्डिनरी हो। एभरेज मान्छेहरू इभेन्टको कुरा गर्छन्, त्योभन्दा तलकोले मलाई यो गर त्यो गर भन्छन्। प्रधानमन्त्री शाहको भनाइ उद्धृत गर्दै ती सांसदले भन्नुभयो, एक्स्ट्राअर्डिनरी भएकाले तपाईँहरूको आइडिया र क्रिएटिभिटीको कुरा उठाउनुपर्छ, यो गरे देश बन्छ भनेर भन्नुपर्छ, तपाईँहरूको आइडियाले देश बन्छ। प्रधानमन्त्री शाहले इन्जिनियरिङ पृष्ठभूमिका सांसदहरूलाई औद्योगिकरणका लागि आवश्यक काम र योजनाबारे नयाँ विचार दिन आग्रह गर्नुभयो। र सरकारी स्वामित्वमा रहेको जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीका मासिक जालादारी कर्मचारी विभिन्न सेवा सुविधा र अदालतको फैसला कार्यान्वयनको माग गर्दै 20 दिनदेखि आन्दोलित भएका छन्। सामाजिक सुरक्षा कोष लागू गर्नुपर्ने, चाडपर्व भत्ता दिनुपर्ने र श्रम अदालत भक्तपुरले गरेको फैसला कार्यान्वयन गर्नुपर्ने माग राख्दै भदौ 24 गतेदेखि कर्मचारीहरू आन्दोलनमा उत्रिएका हुन्। आज माडीको अधिकतम तापक्रम 32 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 22 डिग्री सेल्सियस मापन गरिएको छ। माडीको बसन्तपुरमा यतिखेर वायुमण्डलीय तापक्रम 26 डिग्री सेल्सियस रहेको छ। माडीमा यतिखेर हावाको गति 2 किलोमिटर प्रति घण्टा र सापेक्षित आर्द्रता 86% मापन गरिएको छ। देश खबरको अन्त्यमा प्रमुख खबरका मुखहरू पुनः एकपटक। नारेडी नदीले बगाएको राइनो क्रुज अझै निकाल्न सकिन, 10 करोड बढेको क्षति। चितवनको विकट राप्तीका दुईवटामा 90 चेपाङलाई बाढी हुन नागरिकता। श्रमिक भर्ना प्रणालीबाट सूचीकृत म्यान पावर हटाउन मलेसियालाई नेपालको आग्रह। विज्ञता अनुसार मुलुकको विकासमा योगदान दिन प्रधानमन्त्रीको आग्रह। बाढीले एक महिनापछि बेत्रावतीमा जोडियो सडक र सगुडी नाका खुलाउन अझै सकस, देउवा सम्भले निर्वाचन आयोगलाई बुझायो महाधिवेशनको कार्यपालिका। रोजेन्जी प्रदर्शनकारी कारागार मुक्त गर्न सिफारिस, विज्ञताको आधारमा सांसदहरूलाई तीन तहमा वर्गीकरण। अवस्था सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरको यो बुलेटिन यति नै। अहिलेका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीहरूसँगै म श्रेजा थापा पनि बिदा हुन्छु। नमस्कार।

0: त म तिमीसँग एक बस्दिन दुई बस्दिन चार बस्दिन यो घरको भित्ता भित्ता हेरेर मलाई उराट लाइसक्यो भित्तामा वालपेपर ल्याएर सजाम भन्दा नमान्ने होइन अब बस तिमी एक्लै म गए रिस उठ्ने
1: ए मेरी प्राण प्यारी मेरो मुटुको टुक्रा मलाई छोडेर नजान बरु जामिन बरु आजै गएर लिएर हालो वालपेपर
2: तपाईँको घर अनि अफिस सजावटको साथी सिटी फ्लावर सहित चोक बसन्तपुर बजार माडी माडी सामुदायिक अस्पताल अगाडि
3: यहाँ वालपेपर पर्दा कार्पेट डोरम्याट घर सजावटको सामान साथै जेन्स तथा लेडिज कपडा सुपथ मूल्यमा पाइन्छ
2: ग्रुप राइटर नरेश महतो गीता महतो
4: सम्पर्क 97625 73089 98074 46 182 र 98491 95225

0: कुमारी कागती चिउरी चन्दन नीम अमला तितेपाती च्याउ गुलाब जस्ता संयोग जडीबुटीबाट बनेको औषधी साबुन जसले प्राकृतिक सुन्दरतामा निखार ल्याउँछ।
1: हजुरको बिदा सकिन थालिसक्यो तर घर घर बनाउने र फर्निचर हाल्ने काम अल्पत्री छ, थाहा छ कि छैन हजुरलाई?
2: ल किन रिसाउँछौ बुढी, हिँड अहिले नै सफल ब्लक एन्ड फर्निचर उद्योगमा।
3: सफल ब्लक एन्ड फर्निचर उद्योग फुलचोक बसन्तपुर बजार माडी, यहाँबाट एक दिनमै घर गोठ धनसार निर्माण गरिनुका साथै होम डेलिभरीको सुविधा सहित रिङ बलक तारपुल रेलिङ भेन्टिलेसन सिमेन्टको कुर्सी काठका दराज पलङ लोबेड टेबल आदि जस्ता फर्निचरका सामानहरू सुपथ मूल्य
4: आधुनिक डिजाइनका कुखुराका खोर निर्माण गर्न पनि हामीलाई सम्झनुहोस्।
5: प्रोप्राइटर रमेश नेपाली, सम्पर्क 98550 51584, 98651549।

0: तपाई सुन्दै हुनुहुन्छ मालिकी लोकप्रिय एवं सर्वाधिक सुनिने स्वदेश एफएम 93.2 मेगाहर्ज।
1: इस समय सूचक का साथ
2: दक्षिण कोरियामा पढाई र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेशनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठीक अगाडि सम्पर्क 0656 59 69 53 98 550 77 0 61 र 98 550 77 0 53।
3: 24 घण्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जलि हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन। फोन 0656 493 440 493 580 र 98 550 26 440।
4: It's 7 o'clock. अहिले 7 बजेको छ।

0: त म तिमीसँग एक बस्दिन, दुई बस्दिन, चार बस्दिन, यो घरको भित्ता भित्ता हेरेर मलाई काट लाइसको, भित्तामा वाल पेपर ल्याएर सजाउ भन्दा नमान्ने होइन, अब बस तिमी एक्लै, म गए रिस उठ्ने।
1: ए मेरी प्राण प्यारी, मेरो मुटुको टुक्रा, मलाई छोडेर नजान, बरु जामिन, बरु आजै गएर लिएर हाल वाल पेपर।
2: तपाईँको घर अनि अफिस सजावटको साथी सिटी फ्लावर सहित
3: सजावटको सामान साथै जेन्ट्स तथा लेडिज कपडा सुपथ मूल्यमा पाइन्छ।
2: ग्रुप राइटर नरेश महतो, गीता महतो,
4: सम्पर्क 97625 73089 98074 46 142 र 98491 95225।

प्रयोगशाला सम्बन्धी विधेयक आज प्रतिनिधि सभामा छलफलपछि सर्वसम्मतिले पारित भएको हो। छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिनुहुँदै विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले अनुसन्धानलाई छिटो छरितो र विश्वसनीय बनाउन विधि विज्ञान प्रयोगशालाको क्षमता विस्तार गर्न आवश्यक भएकाले विधेयक ल्याइएको बताउनुभयो। मन्त्री पुनले विधि विज्ञान प्रयोगशालालाई स्वायत्त संस्थाका रूपमा सञ्चालन गर्ने र आवश्यकता अनुसार विभिन्न प्रदेशमा प्रयोगशाला सञ्चालन गर्न सक्ने व्यवस्था विधेयकमा गरिएको बताउनुभयो। छलफलमा सांसदहरूले विधि विज्ञान प्रयोगशालालाई राजनीतिक हस्तक्षेपबाट मुक्त राख्नुपर्ने, डीएनए परीक्षण लगायत प्रयोगशालाले दिने सेवा सरल र छिटो छरितो गरी क्षमता विस्तार गर्नुपर्ने, प्रयोगशालाबाट हुन सक्ने व्यक्तिगत सूचना चुहावट रोक्न भरपर्दो कानूनी व्यवस्था गर्नुपर्ने लगायतका सवाल उठाउनु भएको थियो। यसै गरी बैठकले मेलमिलाप सम्बन्धी दोस्रो संशोधन विधेयक 2083, नेपाल कानून आयोग पहिलो संशोधन विधेयक 2083, निशुल्क कानूनी सहायता सम्बन्धी विधेयक 2083 तथा संक्रामक पशु रोग नियन्त्रण विधेयक 2083 दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव पनि स्वीकृत गरेको छ। यसअघि आजको बैठकमा सांसदहरूले देशका विभिन्न स्थानमा बाढी र पहिरोका कारण पुगेको जनधनको क्षतिप्रति सरकारको ध्यान आकर्षण गराउँदै तत्काल राहतको व्यवस्था गर्न माग गर्नुभयो। सांसदहरूले महाकाली नदीको दोधारा चाँदनी जोड्ने झुलुङ्गे पुल, काली गण्डकी करिडोर अन्तर्गतका मुस्ताङ, म्याग्दी, बागलुङ, स्याङ्जा, पाल्पा लगायतका जिल्लामा मोटरेबल पुल तथा सड़कमा क्षति पुगेको जानकारी गराउँदै प्रभावित क्षेत्रमा विद्युत संचार र सड़क सेवा सुचारू गराउन सरकारको ध्यान आकर्षण गराउनुभयो। यस्तै बैठकमा सांसदहरूले मनाङमा हिउँ पहिरोमा परि हराइरहेकाहरूको खोजी गर्न, विदेशमा मृत्यु भएका नेपाली नागरिकको शव नेपाल ल्याउन सहजीकरण गर्न र बैंक खाता खोल्न नपाउँदा पोल्याण्डमा काम गर्ने नेपाली युवाहरूले भोग्नु परेको समस्या समाधानको पहल गर्न सरकारको ध्यान आकर्षण गराउनुभयो। सांसदहरूले चितवनको भरतपुरमा मानव बस्तीमा पसेर गैंडाले एकजनालाई आक्रमण गरी घाइते बनाएको भन्दै मानव वन्यजन्तु द्वन्द व्यवस्थापन गर्न, चाडपर्वका बेला बढेको बजार महँगी तथा कालो बजारी नियन्त्रण गर्न, चाडपर्वका बेला सड़कमा यात्रुको चाप बढ्ने भएकाले सड़क सुरक्षामा ध्यान दिन सरकारको ध्यान आकर्षण गराउनुभयो। यस्तै आजको बैठकको शुरूमा गत जेठ 17 गते प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा दिनुभएको सीमा सम्बन्धी अभिव्यक्ति सच्याउन माग गर्दै विपक्षी दलका सांसदहरूले उठेर विरोध जनाउनु भएको थियो। सभामुख डोल प्रसाद अर्यालले समय दिएपछि श्रम संस्कृति पार्टीका सांसद अम्बिका देवी संग्रौलाले प्रधानमन्त्री शाहले संसदमा नेपालले पनि भारतको सीमा मिचेको भनेर दिनुभएको अभिव्यक्ति सच्याउन र संसदको रेकर्डबाट हटाउन माग गर्नुभयो। प्रतिनिधि सभाको अर्को बैठक भोलि असोज 15 गते बिहिबार बिहान 11 बजे बस्नेछ। राष्ट्रिय सभा अन्तर्गतको विकास आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा सांसदहरूले संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्बन्धी सम्मेलन कोप 31 हिम श्रृंखला संरक्षण र जलवायु न्यायका मुद्दा उठाउनु पर्नेमा जोड़ दिनुभएको छ। समितिको आज बसेको बैठकमा सांसदहरूले जलवायु परिवर्तनका कारण पग्लिँदै गरेका हिम श्रृंखला र बढ्दो हिमतालको जोखिम न्यूनीकरणका लागि अन्तर्राष्ट्रिय जलवायु वित्त सुनिश्चित गर्नुपर्ने बताउनुभयो। सांसदहरूले जलवायु परिवर्तन सम्बन्धी सम्मेलन कोप 31 नेपालको हिमाली एजेण्डा प्रभावकारी रूपमा उठाउने, जोखिमयुक्त हिमतालको निरीक्षण गर्ने तथा विपद पूर्व सूचना प्रणालीलाई सुदृढ बनाउनु पर्ने औल्याउनुभयो। बैठकमा समिति सभापति कृष्ण प्रसाद पौडेलले जलवायु परिवर्तनबाट नेपाल जस्तो भौगोलिक बनोट भएको मुलुकमा परेको प्रभावलाई ध्यानमा राख्दै अन्तर्राष्ट्रिय मञ्चमा नेपालको हित सुनिश्चित हुने गरी सावधानीपूर्वक वार्ता गर्नुपर्ने बताउनुभयो। यस्तै बैठकमा ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयका सहसचिव सुशील चन्द्र अर्यालले कोप 31 भोटेकोशी त्रिशुली क्षेत्रको पुननिर्माण तथा प्रभावित 13 जल विद्युत आयोजनाका लागि जलवायु लगानी र अनुकूलन वित्त सुनिश्चित गर्नुपर्नेमा जोड़ दिनुभयो। कृषि वन तथा पर्यावरण मन्त्रालयका प्रवक्ता डाक्टर महेश्वर ढकालले हरित अर्थतन्त्र, विद्युतीकरण, स्वच्छ ऊर्जा तथा उत्थानशील शहर र समुदाय विकाससँगै हिमाली मुद्दामा अन्तर्राष्ट्रिय सहकार्य आवश्यक रहेको बताउनुभयो। बैठकमा वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रका नायब कार्यकारी निर्देशक डाक्टर नारायण प्रसाद अधिकारीले वातावरण संरक्षणका लागि स्वच्छ चुलो प्रवर्धन, उद्योगमा खनिज इन्धनको प्रयोग घटाउँदै विद्युतीय तथा जैविक ऊर्जातर्फ रूपान्तरण र फोहोरबाट बायोग्यास उत्पादनका कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिनुभयो। सभामुख डोल प्रसाद अर्यालले सिपलाई रोजगारीमा बदल्न ढिलाइ गर्न नहुने बताउनु भएको छ। आज इटहरीमा सिप तथा रोजगार मेलाको उद्घाटन गर्दै उहाँले युवालाई रोजगारी खोल्ने
युवालाई रोजगारी खोज्ने जनशक्तिका रूपमा मात्र नभई सिपयुक्त उत्पादनशील र रोजगारी सृजना गर्न सक्ने जनशक्तिका रूपमा विकास गर्नुपर्ने

0: जोड दिनुभयो। समारोहमा युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले आन्तरिक रोजगारी सिर्जना सरकारको उच्च प्राथमिकतामा रहेको बताउनुभयो। उहाँले मेलाको मुख्य उद्देश्य युवाको सिप पहिचान गरी रोजगारदाता तथा तालिम प्रदायक संस्थासँग प्रत्यक्ष सम्पर्क स्थापित गराउनु रहेको बताउनुभयो। असोज 15 19 गतेसम्म 10 विभिन्न विषयगत क्षेत्रमा 5 व्यावहारिक तालिम सञ्चालन हुने आयोजकले जनाएको छ। परराष्ट्र मन्त्री शिशिर खनालले संयुक्त राष्ट्र संघको 81 महासभामा नेपालको सहभागिताले देशको हितका लागि महत्वपूर्ण उपलब्धि हासिल गरेको बताउनु भएको छ। महासभाको बैठकमा भाग लिई स्वदेश फर्कनु भएका परराष्ट्र मन्त्री खनालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संचारकर्मीहरूसँग कुरा गर्दै नेपालको कूटनीतिक छविलाई उच्च बनाउन र विश्व समुदायको ध्यान आकर्षण गराउन अहोरात्र खटिएको बताउनुभयो। उहाँले राष्ट्रसंघीय महासभाका क्रममा भएका विभिन्न बैठक भेटघाट र छलफलमा नेपालका तर्फबाट प्रस्तुत सम्बोधन तथा भनाईप्रति विश्व समुदाय सकारात्मक रहेको उल्लेख गर्नुभयो। मन्त्री खनालले महासभामा सहभागी हुने क्रममा 33 द्विपक्षीय भेटवार्ता भएको जानकारी दिँदै यसबाट नेपालको कूटनीतिक सम्बन्धलाई थप मजबुत बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले भोटेकोसी बाढीका कारण रसुवा, नुवाकोट, धादिङ लगायतका जिल्लामा दूरसञ्चार सेवाका संरचनामा करिब 8,85,00,000 रुपियाँ भन्दा बढीको क्षति भएको बताउनु भएको छ। प्रतिनिधि सभा बैठकको विभिन्न समयमा उठेका विषयमा जवाब दिँदै मन्त्री डाक्टर तिमल सिन्हाले त्यस क्षेत्रका 120 साइटबाट सेवा सञ्चालन भएकामा 3 पूर्ण रूपमा क्षति भएको र 83 आंशिक क्षति पुगेको जानकारी दिँदै आंशिक क्षति पुगेका साइटहरू चालनमा आइसकेको जानकारी दिनुभयो। यस्तै बैठकमा मन्त्री डाक्टर तिमल सिन्हाले त्यस क्षेत्रमा रहेको 65.3 किलोमिटर फाइबर लाइन नेटवर्क मध्ये 37.9 किलोमिटरमा क्षति पुगेकोमा हालसम्म 27.4 किलोमिटर मर्मत सम्भार भई सञ्चालनमा आएको बताउनुभयो।
1: भोटेकोसी बाढीले भएको क्षतिमा मोबाइलको बिटिएस वायरलाइन एफटिटिएस तथा ब्याकबोन ट्रान्समिसनमा आर्थिक रूपमा करिब 8,85,12,685 रुपियाँ बराबरको क्षति हुन गएको थियो। रसुवा, नुवाकोट र धादिङ जिल्लाका 120 साइट मार्फत सेवा सञ्चालित भएको मध्ये नेपाल टेलिकमको 83 साइटका सेवाहरू अवरुद्ध भएका थिए भने 3 साइटहरू त्रिशुली 3B, चिलिमे खोला र टिमुरेमा पूर्ण रूपमा क्षतिग्रस्त भएका थिए। हाल सो बाढीका कारण अवरुद्ध भएका पूर्ण रूपमा क्षतिग्रस्त 3 साइट बाहेक अरू सबै सञ्चालनमा आइसकेका छन्। ती साइटहरू तत्काल स्थापना गर्न नसकिए पनि आवश्यक अन्य स्थानमा वैकल्पिक टावरहरू स्थापना गरेर मोबाइल नेटवर्कको कभरेज प्रदान गरिसकिएको छ।
0: मन्त्री डाक्टर तिमल सिन्हाले बाढीका कारण गण्डकी प्रदेशका विभिन्न जिल्लाहरूका 291 साइटमा क्षति पुगेकोमा 246 साइटहरू सञ्चालनमा आइसकेको र बाँकी 45 साइटमा काम भइरहेको पनि जानकारी दिनुभयो। मन्त्री डाक्टर तिमल सिन्हाले चालु आर्थिक वर्षमा देशभर 200 नयाँ मोबाइल टावर निर्माण गर्नुका साथै 1,597 स्थानमा 4G सेवा विस्तार गरिने बताउनुभयो। उहाँले दूरसञ्चार सेवालाई गुणस्तरीय, भरपर्दो र पहुँच योग्य बनाउन सेवा विस्तार तथा पूर्वाधार सुधारलाई प्राथमिकता दिइएको भन्दै चालु आर्थिक वर्षलाई मोबाइल सेवा विस्तार, सेवा सुधार र सेवालाई थप भरपर्दो बनाउने रूपान्तरण वर्षका रूपमा अघि बढाइने बताउनुभयो। मन्त्री डाक्टर तिमल सिन्हाले पछिल्लो समय बढ्दै गएको सामाजिक सञ्जालको दुरुपयोग नियन्त्रणका लागि सरकारका निकायहरूले सक्रियता बढाएको र आवश्यक कानूनी व्यवस्थाका लागि सरकारले आम संचार विधेयक र प्रेस काउन्सिल विधेयक तर्जुमाको तयारी गरिरहेको जानकारी गराउनुभयो। महिला बालबालिका लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीतावादीले भोटेकोसी बाढी प्रभावित बालबालिकाको दीर्घकालीन स्याहार योजना सञ्चालनमा ल्याइएको

0: भएपछि बाढीमा परी आमा बाबु आफन्त गुमाएका घाइते र अपाङ्ग भएका विशेष अवस्थाका बालबालिकालाई आवश्यक संरक्षण स्याहार उपचार शिक्षा र क्षेत्रमा नकारात्मक प्रभाव परेको छ। सहकर्मी यशोदा अधिकारीको रिपोर्ट।
1: नेपालको हिमाली क्षेत्रमा रहेका परि

0: र 65 वटा रेस्टुरेन्टहरूमा क्षति भएका छन्। बाढीले त्रिशुली नदीमा हुने जलयात्रा र ऱ्याफ्टिङमा पनि असर पारेको छ। त्यसै गरी लाङटाङ, गोसाईकुण्ड र गणेश हिमाल जाने पदमार्गमा पनि बाढीको असर छ। संसारभरिका हिन्दू धर्मावलम्बीहरू पुग्ने कैलाश मानसरोवर यात्राको मुख्य सीमा नाका बन्द हुँदा त्यसतर्फ जाने पर्यटकहरू वैकल्पिक मार्गको खोजी छन्। असोज 8 गतेदेखिको वर्षाले मनाङ, मुस्ताङ, मुक्तिनाथ लगायतका क्षेत्रमा पहिरो जाँदा त्यस क्षेत्रको पर्यटन उद्योगमा पनि असर पुगेको छ। नेपाल भ्रमणका लागि बुकिङ गरेका पर्यटकहरूले भ्रमण स्थगित गर्न थालेपछि सरकारले रसुवा र नुवाकोट बाहेक नेपाल यात्राका लागि सुरक्षित छ भनी सन्देश दिने कोसिस गरेको छ। नेपाल पर्यटन बोर्डका निमित्त निर्देशक सुनिल शर्मा सही सूचना प्रवाह गर्न थालेपछि बिस्तारै पर्यटकहरू आउन सुरु भएको बताउनुहुन्छ।
1: हाइवे चलेकै छ, इन्टरनेसनल एयरपोर्ट, डोमेस्टिक एयरपोर्ट चलेकै छ। सुवा र भोटीको सिक्कु एरिया चाहिँ प्रभावित भयो। यस बाहेक अन्य क्षेत्रहरूमा तपाईँ आरामसित यात्रा गर्न सक्नुहुन्छ भने हामीले सही सूचना सम्प्रेषण गर्यौँ।

0: इतिहासमै एउटै घटनामा बाढीको महाविपत पछिको अवस्थालाई सरकारले जलवायु सम्पदा तथा जलवायु असर अध्ययन अवलोकन स्थलका रूपमा पनि अघि बढाउने तयारी गरेको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव एवं सूचना अधिकारी शोभा खर रेग्मी,
1: डिजास्टर पछि चाहिँ पर्यटन व्यवस्थालाई उकास्न कस्तो खालका कार्यक्रमहरू ल्याउन सकिन्छ भनेर हामीले त्यस खाका पनि तयार गरिरहेछौँ। यो इन्टरकनेक्टेड छ, यी सबै मन्त्रालयसँग हामीले नेपालको पर्यटन व्यवसायलाई रिभाइभ गर्नको लागि हामीले प्रयासहरू गरिरहेछौँ।
0: भनिन्छ, विनाशले विकासको मूल फुटाउँछ। पछिल्ला बाढी पहिरोका कारण थला परेको नेपालको पर्यटन क्षेत्रलाई पुरानै लयमा फर्काउन क्षतिग्रस्त पूर्वाधार पुनर्निर्माण, पर्यटकीय क्षेत्रको सुरक्षा र सही सूचना प्रवाह गर्न त अब ढिलो गर्नु हुँदैन। यशोदा अधिकारी, रेडियो नेपाल, काठमाडौँ।
2: नेपालका लागि नवनियुक्त पाँच देशका आवासीय राजदूतले राष्ट्रपति रामचन्द्र पौडेल समक्ष ओहदाको प्रमाणपत्र प्रस्तुत गर्नुभएको छ। राष्ट्रपति कार्यालयमा आज आयोजित छुट्टा छुट्टै विशेष समारोहमा थाइल्यान्डका राजदूत डोनाबिट पुलसावत, संघीय गणतन्त्र ब्राजिलका राजदूत क्लाउडियो राजा गाबालिया लेन्स, इस्लामिक गणतन्त्र पाकिस्तानका राजदूत मोहम्मद आमिर खान, फ्रान्सका राजदूत फ्रान्सुआज फुइग इन्जा र गणतन्त्र कोरियाका राजदूत पार्क जे क्युङले ओहदाको प्रमाणपत्र प्रस्तुत गर्नुभएको हो। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र एक अर्काका सामान्य असहमति र आलोचना सहज रूपमा लिनुपर्ने बताउनु प्रदेशका प्रदेश तथा जिल्ला कमिटीका सचिवालय सदस्यसँग आज भएको भर्चुअल सम्बोधनमा उहाँले एमालेभित्र कुनै समस्या नरहेको दावी गर्नुभन्दा संगठनलाई थप व्यवस्थित र सक्रिय बोकिएको र प्राप्त विवरणको अभिलेखीकरण असोज मसान्तसम्म पूरा गर्नुपर्ने बताउनुभयो। नेपाली कम्युनिस्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले संविधानको रक्षाको निम्ति परिवर्तनकारी शक्तिहरूबीच एकताको आवश्यकता रहेको बताउनु भएको छ। नेकपा पर्सा जिल्लाले आज आयोजना गरेको पार्टी एकता समायोजन शपथ ग्रहण तथा प्रशिक्षण कार्यक्रममा उहाँले संघीय लोकतान्त्रिक गणतन्त्र, सार्वभौम सत्ता, संघीय शासन व्यवस्था, धर्मनिरपेक्षता, समावेशी र समानुपातिक प्रणाली लगायत प्राप्त संवैधानिक अधिकारको रक्षा गर्नुपर्नेमा जोड दिनुभयो। पार्टीका सहसंयोजक माधव कुमार नेपालले सामाजिक न्याय र समानतामा आधारित समाजवादको निम्ति कम्युनिस्ट र बीचको एकताको आवश्यकतामा जोड दिनुभयो। जिल्ला भूमि समस्या समाधान समिति झापाले बुद्ध शान्ति गाउँपालिका चारका 26 अव्यवस्थित परिवारलाई जग्गा धनी पूर्जा वितरण गरेको छ। लामो समयदेखि आफ्नो नाममा जग्गाको स्वामित्व नपाएका स्थानीयले पूर्जा पाएसँगै कानूनी रूपमा जग्गा धनी बन्ने अवसर प्राप्त गरेका छन्। समितिका अनुसार पूर्जा प्राप्त गर्ने परिवारहरू 2047 सालदेखि सो क्षेत्रमा बसोबास गर्दै आएका थिए। रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीले विभिन्न जलविद्युत आयोजनामा क्षति पुग्दा 430 मेगावाट विद्युत राष्ट्रिय प्रसारण प्रणालीबाट बाहिर गएपछि सरकार वैकल्पिक व्यवस्थापनमा जुटेको छ। बाढीले त्रिशुली करिडोरबाट काठमाडौँको बालाजु र चपलीमा आउने विद्युत रोकिएपछि ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले वैकल्पिक व्यवस्थाको गृह कार्य अगाडि बढाएको छ। भोटेकोसी बाढीले त्रिशुली करिडोरबाट आउने विद्युत अवरुद्ध भएपछि बालाजु र चपली प्रसारण लाइनमा चाप परेको छ। यसमा वैकल्पिक आपूर्ति प्रणाली विकास गर्न मन्त्रालयले गृह कार्य अगाडि बढाएको मन्त्रालयका प्रवक्ता मोहन कुमार साक्यले बताउनुभयो। उहाँका अनुसार नेपाल विद्युत प्राधिकरणले टास्क फोर्स बनाएरै काम गरिरहेको छ। कञ्चनपुरको महाकाली नदीमा अव्यवस्थित दोधारा यसलाई फेरि सुन्नुहोला। कञ्चनपुरको महाकाली नदीमा रहेको दोधारा चाँदनी झोलुङ्गे पुलको पिल्लर भत्किएपछि प्राविधिक टोलीले स्थलगत अध्ययन सुरु गरेको छ। सुदूरपश्चिम प्रदेशको यातायात पूर्वाधार निर्देशनालयका निर्देशक जगत प्रसाद जोशीले झोलुङ्गे पुलको विज्ञका रूपमा परिचित इन्जिनियर प्रकाश बमसहितको प्राविधिक टोली दोधारा चाँदनी पुगेर पुलको स्थलगत अनुगमन र निरीक्षणमा जुटिसकेको जानकारी दिनुभयो। यसैबीच सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले कञ्चनपुरको दोधारा चाँदनी झोलुङ्गे पुल सुदूरपश्चिम प्रदेशको ऐतिहासिक धरोहर धरोहर भएको बताउनुभयो। आज दिउँसो स्थलगत अनुगमनका क्रममा त्यहाँ पुग्नुभएका मुख्यमन्त्री भट्टले सिङ्गो प्रदेशको पर्यटकीय मेरुदण्डका रूपमा रहेको पुललाई अलपत्र पर्न नदिने प्रतिबद्धता जनाउनुभयो। गएको आइतबार मनाङको हिमलुङ हिम पहिरोमा हराइरहेका मध्ये आज तीनजनाको शव फेला परेको छ। आज गोर्खाको धार्चे गाउँपालिका वडा नम्बर 2 का 58 वर्षीय आश गुरुङ, खोटाङको ऐसेलु खर्क गाउँपालिका वडा नम्बर 3 का 21 वर्षीय सूरज राई र रुकुमको साबिकको हुकाम गाविस वडा नम्बर 7 का 57 वर्षीय कमल बुढाको शव भेटिएको सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद पौडेलले जानकारी दिनुभयो। हिम पहिरोमा अझै 9 जना हराइरहेका उहाँले जानकारी दिनुभयो। गुल्मीको रेसुङ्गा नगरपालिका 10 सिमी चौरमा सड़क भाँसिएपछि रेसुङ्गा विमानस्थल सड़क खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। सड़क भाँसिँदा रेसुङ्गा विमानस्थलसँगै तमघास सिमीचौर राङबास खरज्याङ हुँदै रिडी जाने सड़क समेत प्रभावित भएको छ। अब अन्तर्राष्ट्रिय समाचार। संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले आणविक हतियार मुक्त विश्वतर्फ नयाँ बाटो बनाउने प्रयास गर्न आह्वान गर्नुभएको छ। आणविक हतियार भण्डारण गरेका राष्ट्रहरूले आणविक हतियारको प्रयोग रोक्न वार्तामा फर्किनुपर्ने बताउँदै उहाँले अर्को आणविक हतियारको दौड़ रोक्नका लागि विश्वव्यापी रूपमा दशकौं पुरानो प्रक्रियालाई कायम राख्नु आवश्यक रहेको बताउनुभयो। मानव जाति 8 दशक भन्दा बढी समयदेखि आणविक छायामा बाँचिरहेको दावी गर्दै उहाँले भावी पुस्ताले त्यसो नगर्ने कुरा सुनिश्चित गर्नका लागि परमाणु हतियार मुक्त भविष्य रोज्नुपर्ने बताउनुभयो। अब आर्थिक समाचार।
3: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
4: अर्थमन्त्री डाक्टर सोडिम वागले एसियाली पूर्वाधार लगानी बैंक एआईआईबी को उपाध्यक्षमा निर्वाचित हुनुभएको छ। कतार को राजधानी दोहामा आयोजित एआईआईबी को बैठकले अर्थमन्त्री डाक्टर वागलेलाई सन् 2026-27 का लागि

0: पुरुष कायक एकलको फानी
1: बस्न मन छ तिमी सामान साथी
2: थाहा छ कि छैन हजुरलाई
3: ल किन रिसाउँछौ बुढी हिँड अहिले नै सफल ब्लक एन्ड फर्निचर उद्योगमा
4: सफल ब्लक एन्ड फर्निचर उद्योग फुलचोक बसन्तपुर बजार माडी यहाँबाट एक
1: पठाउँछु तिमीले नि पठाइदेऊ दिलमा
4: मै घर गोड

0: हजुरको बिदा सकिन थालिसक्यो, तर घर घर बनाउने र फर्निचर हाल्ने काम अल्पत्रै छ, थाहा छ।
1: अब मौसम आज राति कोशी र बागमती प्रदेशको हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्ने तथा गण्डकी लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्नुका साथै तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ। यस्तै कोशी र बागमती प्रदेशको हिमाली तथा पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका पाँच प्रमुख

0: वितरण गरिनुका साथै होम डेलिभरीको सुविधा सहित
1: हेलो आयन के छ
2: के हुनु यार सम्राट यहाँ खाडीमा गर्मी छ के सारी माडीतिर हाम्रो नेपालमा
1: हजुर माडीतिर पनि सबै राम्रै छ हरियाली नै छ
2: भिडियो अन गर न यार
1: खै के भिडियो अन गर्नु र यार माडीतिरको नेटै गतिले छैन
2: कुन जमानामा छौ यार टेकमाइन्ड जोड न हाई स्पिड छ फाइबरबाट चल्छ सस्तो पनि छ ल टेकमाइन्ड जोड अनि मजाले भिडियोमा गफ गरौँला
3: माडीकै पहिलो इन्टरनेट सेवा प्रदायक एस टेकमाइन्ड नेटवर्क अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुनसुकै गाउँ ठाउँमा
4: सबै अपमानजनक व्यवहार गर्नेलाई दण्डित गर्न बोक्सीको आरोप सम्बन्धी कसुर र सजाय ऐन 2072 निर्माण भई कार्यान्वयन समेत भइसकेका छ
5: झन्डै मबाट ठूलो गल्ती भएको
6: जानी राखु कोही कसैलाई अन्धविश्वास र शंकाको भरमा बोक्सी भनेमा वा आरोप लगाएमा मात्र पनि कानूनले दण्डित गर्छ कोही बोक्सी हुँदैनन् सबैलाई मानवताको व्यवहार गरौं कानूनको पालना गरौं
7: जनचेतनाका लागि रेडियो नेपाल

0: नमस्कार, कार्यक्रम घटना र विचारमा स्वागत छ। म उत्तम भट्टराई। राष्ट्रिय अन्तर्राष्ट्रिय घटनाक्रमको प्रस्तुति विश्लेषण सहितको कार्यक्रम घटना र विचार तपाईँले साँझ 7 बजेको समाचारपछि रेडियो नेपालको केन्द्रीय प्रसारणबाट सुन्न सक्नुहुन्छ। आजको कार्यक्रममा हामी विविध विषयका साथ उपस्थित भइस
1: लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
2: अहिले बेलुकीको 7:30 बजेको छ। सामुदायिक सूचना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: सीआईएनको साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ। रासायनिक मल कारखाना खोल्ने विषयमा सरकार अगाडि बढिरहेको प्रधानमन्त्रीको भनाई, पूर्वाधार निर्माणका लागि प्रधानमन्त्रीद्वारा इन्जिनियरहरूसँग छलफल, कुनै योजना नीति तथा सुझावका लागि प्रधानमन्त्री कार्यालयमा सिधै सम्पर्क गर्न सकिने।
1: पूर्वाधारको समस्याहरू के हो, होइन, सबभन्दा मेजर कुराहरू अब कसरी अगाडि जाँदैछ, हामी कसरी अगाडि बढ्नुपर्छ भन्ने कुरामा समग्र सबै इन्जिनियर्सहरूले आफ्नो धारणाहरू चाहिँ राख्नुभयो।
0: राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक 2083 पारित, कैदमाफी, लगत कट्टा, आम माफी, सामुदायिक सेवा, कारागार व्यवस्थापन लगायतका विषयमा विद्यमान ऐन तथा कानून संहितामा संशोधन गर्न माग।
2: ऐन अलरेडी बनेकै छ भनेपछि त्यो शारीरिक श्रम सम्बन्धीको ऐनलाई पनि ठ्याक्कै कोटे गर्न भनेर म समिति सचिवलाई निर्देश गर्छु।
0: सल्यानमा स्क्रब टाइफसको संक्रमण तीव्र रूपमा फैलियो, विज्ञ टोली त्यहाँ जाने, रोग पहिचानमा जोड़ दिनुपर्ने, बच्नका लागि शरीर ढाक्ने कपडा लाउन विज्ञको सुझाव।
3: अलिक अग्लो झारपातहरूमा बढी हुने भएको हुनाले त्यो हामीले अलिकति जुन कपडा भनौँ हामीले शरीर ढाक्ने खालको कपडा लगाउनु एकदम जरुरी छ।
0: र 20 एसियन खेलकुदमा काँस्य जित्न सफल नेपाली महिला कबड्डी टोली स्वदेश फिर्ता, पोखरा भ्रमणमा रहेको भुटान क्रिकेट टोलीमाथि गण्डकीको लगातार दोस्रो जित।
4: हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: विदेश जाने सपना बोकेका बेरोजगार युवा युवतीलाई आकर्षक तलबको प्रलोभन देखाएर विभिन्न आश्वासन दिएर ठगी गर्ने व्यक्तिहरू नै ठूला शक्तिको आडमा जोगिएका छन्। अन्यलाई फेरि ठग्ने काममा उनीहरू लागेको देखिन्छ। विभिन्न देश पठाइदिन्छु भनेर लाखौं रुपियाँ उठाउने अनि केही समयपछि पीडितलाई झुकाएर सम्पर्क विहीन हुने समस्या धेरैतिर छ। यसलाई नियन्त्रण गर्न सबैको सहयोग आवश्यक छ। अब खबर सन्तोषी रावलबाट।
5: सल्यानमा स्क्रब टाइफसको संक्रमण तीव्र रूपमा फैलिएपछि विज्ञ टोली जाने भएको छ। दार्मा गाउँपालिकामा सीमित देखिएको संक्रमण अहिले जिल्लाका 7 पालिकासम्म फैलिएको छ। स्वास्थ्य कार्यालयले सञ्चालन गरेका शिविरमा मात्रै 2400 भन्दा बढीको परीक्षण गर्दा 472 जनामा स्क्रब टाइफस संक्रमण पुष्टि भएको छ। जिल्लामा प्रकोपकै रूपमा संक्रमण फैलिन थालेपछि थप विज्ञ सहितको टोली बोलाइएको सल्यान प्रमुख जिल्ला अधिकारी वन्दना कुमारी केसीले सीआईएनसँग बताउनुभयो।
6: खासमा अब अहिलेसम्मको अवस्था हेर्दाखेरि चाहिँ संख्यात्मक अनुपात चाहिँ घट्या छ संक्रमणको। अब हिजोसम्मको हेर्नुहुन्छ भने टोटलमा 480 जनामा लगभग

0: र आज मात्रै हाम्रो नेपालगञ्ज आइसकेका छ स्वास्थ्य सेवा विभाग भएर विज्ञको टोली राम्रो छ। अब उहाँहरूको भनाइमा चाहिँ यो नियन्त्रणमा छ, त्यस्तो डर लाग्दो अवस्था छैन भन्ने रहेको छ अहिलेसम्मलाई।
1: संक्रमणका कारण दार्मा गाउँपालिकामा मात्र 8 जनाको मृत्यु भइसकेको छ। मृत्यु हुनेमा 1 महिला, 1 बालक र 6 पुरुष छन्। स्वास्थ्य कर्मीका अनुसार मृतक मध्ये अधिकांश दीर्घ रोगी र ज्येष्ठ नागरिक छन्। हामीले स्क्रब टाइफस के हो, यसबाट बच्न के गर्ने भन्ने विषयमा सरुवा रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनलाई सोधेका छौँ।
2: अब स्क्रब टाइफसको कुरा गर्दाखेरि उपचार अति सरल छ। अब यो अहिले सल्यानमा जुन तरिकाले फैलिरहेको छ त्यो आफैमा एउटा अलिकति सायद हामीले धेरै कुराहरू जानकारीमा नल्याएर पनि होला, तर यसको यदि उपचार हेर्ने हो भने चाहिँ एउटा सामान्य एन्टिबायोटिकको हामीले प्रयोग गर्छौँ र हामीले यदि छिटोभन्दा छिटो यसको पहिचान गर्न सक्यो भने त्यो भनेको अब हामीले आरडिटी किटहरू पनि प्रयोग गर्न सक्छौँ, जसले गर्दाखेरि अहिले फैलिरहेको ठाउँमा यो देख्यो भने त्यो सम्भावना बढेर जाने भयो। एउटा सामान्य एउटा एन्टिबायोटिक एक कोर्स हामीले दिन सक्यो भने पूर्ण रूपमा निको भएर जान्छ। त्यसले गर्दा स्क्रब टाइफस पहिचान गर्न सहज छ र लक्षणको आधारमा पनि हामीले गर्न सक्छौँ र उपचार एकदमै सरल छ। यसको लागि चाहिँ हामीले छिटोभन्दा छिटो पहिचान गर्नुपर्छ र हामीले एन्टिबायोटिक प्रयोग गर्यो भने पूर्ण रूपमा निको भएर पनि जान्छ। बस्ने उपायमा विशेष गरेर यो मुसामा अलिकति यो जुन चिगर माइट भन्ने जुन केटाको कुरा गरे त्यो देखिने गरेको नेपालको एउटा अध्ययनहरूले पनि देखाएको छ। तसर्थ हामीले मुसा आउने वातावरण सिर्जना गर्नु भएन र यो अलिक अग्लो झारपातहरूमा बढी हुने भएको हुनाले त्यो हामीले अलिकति यो जुन कपडा भनौँ हामीले शरीर ढाक्ने खालको कपडा लगाउनु एकदम जरुरी छ। गाउँघरतिर खास गरी घाँस दाउरा गर्दाखेरि चाहिँ अलिक बढी मात्रामा त्यतातिर बढी देखिने गरेको चाहिँ हामीले पाउँदछ, तर यसको मतलब यो होइन कि सहरमा हुँदैन भन्ने कुरा चाहिँ होइन। यसमा चाहिँ हामीले बस्नको लागि चाहिँ खास भन्यो भने चाहिँ कपडा पूर्ण रूपमा शरीर ढाक्ने नै लगाउनु पर्छ भन्ने हो। त्यति गर्न सक्यो भने चाहिँ हामीले यो स्क्रब टाइफसबाट हामी बस्न सक्दछ, तर यसको लागि अब एउटा जनचेतना पनि एकदम महत्त्वपूर्ण छ र सरकार भनौँ सम्बन्धित निकायले पनि यसमा जानकारीहरू चाहिँ पर्याप्त मात्रामा दिनुपर्छ भन्ने चाहिँ मलाई लाग्दछ। यति गर्न सक्यो भने हामीले अहिले फैलिरहेको स्क्रब टाइफसलाई छिटोभन्दा छिटो रोक्न सक्दछौँ भन्ने चाहिँ मलाई लाग्दछ।
1: प्रधानमन्त्री बालेन्द्र शाह बालेनले नेपालमा रासायनिक मल कारखाना खोल्ने विषयमा सरकार अगाडि बढिरहेको बताउनु भएको छ। आज इन्जिनियरिङ पृष्ठभूमिका सांसदहरूसँग सिंहदरबारमा भएको छलफलमा प्रधानमन्त्री शाहले मल कारखाना स्थापनाका लागि सरकारले चाँडै प्रस्ताव आह्वान गर्ने तयारी गरेको बताउनु भएको थियो। छलफलमा सांसदहरूले बाढी पहिरोको अवस्थाबारे प्रधानमन्त्रीलाई जानकारी गराएका थिए। छलफलमा कुनै नयाँ योजना वा नीति सम्बन्धी सिधै प्रधानमन्त्री कार्यालयमा सम्पर्क गर्न सकिने र त्यस्तो प्रस्ताव लिएर आउने सांसद तथा व्यक्तिसँग सहज रूपमा भेट गर्न सकिने आश्वासन समेत प्रधानमन्त्रीले दिनुभएको थियो। बैठकका विषयमा जानकारी गराउन सांसद सागर ढकालले भन्नुभयो,
3: समग्रमा आइडियाको मात्रै कुरा भयो, के गर्न सकिन्छ अनि कसरी चाहिँ देशलाई अगाडि बढाउन सकिन्छ, पूर्वाधारको समस्याहरू के हो, होइन सबभन्दा मेजर कुराहरू अब कसरी अगाडि जाँदैछ, हामी कसरी अगाडि बढ्नुपर्छ भन्ने कुरामा समग्र सबै इन्जिनियर्सहरूले आफ्नो धारणाहरू चाहिँ राख्नुभयो। विभिन्न धारणाहरू थियो, पूर्वाधारको लागि चाहिँ हामीले 3 शिफ्टमै काम गर्नुपर्छ, कुनै एउटा मोडल ठाउँ चाहिँ बरु त्यसलाई निर्माण गरौँ, होइन कुनै एउटा जिल्ला हुन सक्ला त्यसमा चाहिँ 3 शिफ्टमै काम गर्नु पर्यो, जसरी जिल्लामा चाहिँ हामीले मोडल बनाएर लिएर जान सकिन्छ र त्यो सफल भयो भने देशभरि नै 3 शिफ्टमा काम गर्न सकिन्छ भन्ने चाहिँ पहिलो कुरा थियो।
1: प्रतिनिधि सभाबाट राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र सञ्चालन विधेयक 2083 पारित भएको छ। प्रतिनिधि सभाको आजको बैठकमा विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले राखेको राष्ट्रिय सभामा उत्पत्ति भएको राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र सञ्चालन विधेयक 2083 पारित गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिबाट पारित भएको हो। सो प्रस्ताव प्रस्तुत गर्दै मन्त्री पुनले DNA परीक्षणलाई तीव्र र प्रभावकारी बनाउन तथा प्रदेश स्तरमा विस्तार गर्न विधेयक ल्याउनु परेको बताउनुभयो।
4: विधि विज्ञानको एउटा आफ्नो नयाँ प्रयोगशाला बनाउने भनेर अब भवन निर्माण चाहिँ के अरे विभागलाई चाहिँ त्यसको चाहिँ नक्सा बनाउनको लागि त्यो डिजाइन गर्नको लागि चाहिँ त्यो दिइसकेको छ। अब भवन पनि बन्छ, आधुनिक उपकरण आउँछ, त्यस कारणले झन्नै अब 20 करोड रुपियाँ जतिको चाहिँ के अरे उपकरणहरू किन्ने भनेको छ। भवनमा कति लाग्छ थाहा छैन। यहाँ सुरु गरेपछि अर्को वर्ष गर्दै अब प्रदेशतिरकोलाई पनि तिनीहरूलाई चाहिँ सबलीकरण गर्दै लैजाने भन्ने कुरा चाहिँ छ। अब विश्वास गर्नुहोस् कि विधि विज्ञानको प्रयोगशाला चाहिँ राम्रो बन्छ।
1: विधेयकमा तथ्याङ्क अनधिकृत रूपमा बाहिर नजाने गरी सुनिश्चित गर्ने प्रावधान राखिएको उहाँको भनाइ छ। विधेयकमाथि सांसदहरूले आआफ्नो प्रतिक्रिया राखेका थिए। प्रतिनिधि सभाको अर्को बैठक भोलि बिहान 11 बजे बस्नेछ। कानून न्याय तथा मानव अधिकार समितिले विद्यमान कानूनी व्यवस्थासँग स्पष्ट रूपमा जोडिएर अन्तिम रूप दिन निर्देशन दिएको छ। आज बसेको समिति सभापति समीक्षा बास्कोटाले समितिको प्रतिवेदनमा समेटेका सुझावलाई समेटेर अन्तिम रूप दिन निर्देशन दिनुभयो। कैद माफी, गलत लगत कट्टा, आम माफी, सामुदायिक सेवा तथा कारागार व्यवस्थापन लगायतका विषयमा नयाँ व्यवस्था सिर्जना गर्नुभन्दा विद्यमान ऐन तथा मुलुकी संहितामा रहेका सम्बन्धित प्रावधानलाई स्पष्ट रूपमा उद्धृत गर्नुपर्ने उहाँले बताउनुभयो।
5: म समिति सचिवजीलाई के निर्देश पनि गर्छु भने यो कैद माफी शारीरिक श्रमको जुन कोट गर्नुपर्छ त्यो ऐनलाई नै कोट गरेर गरौँ, किनभने हामीमा ऐन अलरेडी छ, त्यो ऐनलाई ठ्याक्कै इम्प्लिमेन्ट गर भनेको हो कि हामीले यहाँनिर थप एक्स्ट्रा केही भनेको होइन र यो हामीले प्रतिवेदनमा सुझाव दिएको हो। ऐन अलरेडी बनेकै छ भनेपछि त्यो शारीरिक श्रम सम्बन्धीको ऐनलाई पनि ठ्याक्कै कोटै गर्न भनेर म समिति सचिवलाई निर्देश गर्छु।
1: 3 वर्षसम्मको कैद सजाय पाएका व्यक्तिलाई कारागार पठाउनुको सट्टा सार्वजनिक हित तथा विकास निर्माणका काममा संलग्न गराउने सम्बन्धी सुझावमा कम्युनिटी सर्भिस र श्रम कैदलाई एउटै अर्थमा प्रयोग नगर्न समितिको निर्देशन छ। साझा खबरमा अब खेल खबर। जापानमा भएको विश्व एसियन गेम्समा काँस्य पदक जित्न सफल नेपाली महिला कबड्डी टोली स्वदेश फर्किएको छ। थाई इयर मार्फत नेपाली टोली आज दिउँसो स्वदेश फर्किएको हो। दुई दिन अघि आउने तय भए पनि थाइल्यान्डमा बाढीले उडान प्रभावित हुँदा नेपाली टोली उतै रोकिएको थियो। नेपालले थाइल्यान्ड र श्रीलङ्कालाई हराएर सेमी फाइनल पुग्दै काँस्य पदक हात पारेको थियो। नेपाल सेमी फाइनलमा भने भारतसँग पराजित हुन पुग्यो। नेपाली महिला कबड्डीले यसअघि 19 एसियन गेम्समा पनि काँस्य पदक जितेको थियो। र पोखरा भ्रमणमा रहेको भुटान क्रिकेट टोलीमाथि घरेलु टोली गण्डकी प्रदेशले लगातार दोस्रो जित निकालेको छ। पोखरा रङ्गशाला स्थित क्रिकेट मैदानमा आज भएको खेलमा गण्डकीले भुटानलाई 64 रनले पराजित गर्यो। यसअघि हिजो भएको पहिलो अभ्यास खेलमा गण्डकीले भुटानलाई 8 विकेटले पराजित गरेको थियो। गण्डकीले दिएको 157 रनको लक्ष्य पछ्याइएको भुटान 17 ओभर 4 बलमा 132 रनमा समेटियो।
6: सन्तोषी रावल। बाढी प्रभावित जिल्लामा सुत्केरी र गर्भवतीलाई अझै पनि समस्या
7: र उहाँहरूलाई रेस्क्यु गरेर ल्याइसकेपछि सुविधा सम्पन्न अस्पतालमा उपचार गर्ने निशुल्क रूपमा
6: सूचना र जानकारी सहितको विशेष श्रृङ्खला मिलिजुली नेपाली मासु प्रशोधन भण्डारण र बिक्री वितरणमा निश्चित मापदण्ड लागू गर्नको लागि एनको पर्खाई कुराकानी लगायतका सामग्री बाँकी नै छन्। सिआइएनको साझा खबर सुन्दै गर्नुहोला।

0: गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
1: शीतल जाउँ बाहिर पसलमा केही खाएर आइहालौ, अहिले फेरि ढिलो होला नि।
2: रमिला सुन न, म त अब प्याकेटमा राखेका रेडिमेड खानेकुराहरू नखाने। आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा आउँदो रहेछ नि। यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु।
1: ओहो, तिमी त घरको खाने भएछौ नि।
3: के को सरसल्लाह हो दुईजनाको?
2: होइन कि सर, रमिलालाई मैले भनेको प्याकेटमा राखिएका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर।
3: सही भन्यो शीतल, जङ्क फुडमा चिनी, नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ। यसमा भिटामिन, खनिज, फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन। धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछ।
1: ए हो र राम सर, म पनि अब बजारिया बनी बनाउ खान छोड्न सक्छु होला र?
3: अवश्य सक्छौ। यसका लागि घरमा पाइने फलफुल, तरकारी, दाल, अन्डा, चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि। यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि।
4: विद्यालयमा जङ्क फुडलाई निरुत्साहित गरौँ, पोसिलो खाजालाई प्रोत्साहन गरौँ। विद्यालय वरिपरि जङ्क फुड बिक्री हुने गतिविधिको निगरानी गरौँ। हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ। ओल्ड भिजन इन्टरनेसनल नेपाल र अकुराब सिआइएन।
5: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
4: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN-ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब मिलिजुली नेपाली सुशीला श्रेष्ठबाट।
6: तपाईँले कोठा भाडामा बस्ने वा अस्थायी घर बनाउने मध्ये कुन चाहिँ निधो गर्नुभयो? उत्तरगया गाउँपालिका रसुवामा यी दुई मध्ये एक प्रकारको बास तोकेर वडा र पालिकामा निवेदन दिइसकेका छन्। अब त्यसपछि के हुन्छ त? पालिकाका उपाध्यक्ष चमेली गुरुङ,
7: जो अस्थायी बसोबासमा बस्नुहुन्छ उहाँले अस्थायी बसोबास जाने भनेर नै फारम भरिसक्नु भएको छ। जो कोठामा बस्नुहुन्छ कोठा भाडा लिन्छु भनेर पनि फारम भरिसक्नु भएको छ। हामीले स्थायी बसोबासको र अस्थायी बसोबासको बिचको पिरियडमा कुन अप्सन तयार गर्ने भनेर हामीले उहाँहरूलाई सोधिसकेका छौँ। स्वैच्छिक रूपमा अस्थायी बसोबासमा जान्छौँ अथवा कोठा भाडामा जान्छौँ भन्ने भनिसक्नु भएको छ। त्यो कारणले गर्दाखेरि हामीलाई छुट्याउन त्यति गाह्रो अवस्था छैन। अब अस्थायी बसोबासमा बसोबास गर्ने व्यक्तिहरू जो कोठा भाडामा बस्नुहुन्छ उहाँहरूको हामीले खाता नम्बर कलेक्सन गरिसकेका छौँ। सरकारबाट दिनुपर्ने कोठा भाडाको पैसा हामीले खाता मार्फतै भुक्तानी गर्छौँ। र अस्थायी बसोबासमा बस्ने चाहिँ हाम्रो केन्द्रीय सरकार NDRRMबाट कस्तो प्रकारको अस्थायी बसोबासको चाहिँ नक्साङ्कन स्वीकृति हुन्छ, सही बमोजिमको हामी तिनै तहको सरकारको समन्वयमा र विभिन्न सहयोगी हातहरू हुनुहुन्छ, सङ्घ संस्थाहरू, एनजिओ आइएनजिओहरू हुनुहुन्छ, उहाँहरूसँगको सहकार्यमा हामीले सरकारको मापदण्डलाई पुरा गरेर चाहिँ हामीले अस्थायी बसोबास बनाउन पर्ने हुन्छ। हाम्रो क्षेत्रको सुरक्षित स्थानहरू हामीले पहिचान गरिसकेका छौँ, त्यहाँ अस्थायी बसोबास निर्माण गरेर हामी छिटै नै सार्छौँ भन्ने तयारी छ।
6: उत्तरगया गाउँपालिका रसुवाका उपाध्यक्ष चमेली गुरुङ, बसोबासका लागि सुरक्षित जग्गा छनौट भइसकेको, कोठा भाडामा बस्न चाहनेका लागि बैङ्क खातामै राहत रकम पठाइने योजना बताउनुहुँदै। बाढी प्रभावित जिल्लामा सुत्केरी र गर्भवतीलाई समस्या छ। त्यसमाथि सडक बन्द भएपछि स्वास्थ्य चौकी वा अस्पताल जान गाह्रै भएको छ। यस्तो बेला तपाईँलाई 98512554 फोन नम्बर काम लाग्न सक्छ है।
8: भदौको 10 गते भुटेकोसी नदीमा आएको चाहिँ भीषण बाढीका कारणले गर्दाखेरि विशेष गरेर रसुवा, नुवाकोट, धादिङका विभिन्न पालिकाहरूमा सडक सञ्जाल अवरुद्ध भएको छ। यो कार्यक्रमले ती क्षेत्रबाट पनि गर्भवती तथा सुत्केरी महिलाहरूको हवाई उद्धार गर्ने कार्यक्रम सञ्चालनमा छ। तपाईँहरूको घर आँगनमा, तपाईँहरूको छेउछाउमा यसरी चाहिँ विपदमा परेका गर्भवती तथा सुत्केरी महिलाहरू हुनुहुन्छ भने कम्तीमा पनि मन्त्रालयको चाहिँ हटलाइन, जो मैले आफैले चाहिँ त्यसलाई ह्यान्डल गर्छु, 98512554 चाहिँ यहाँले सम्पर्क गर्न सक्नुहुन्छ र प्रक्रिया पुऱ्याएर हामीले चाहिँ यो सुविधा ल्याउँछौँ। र उहाँहरूलाई रेस्क्यु गरेर ल्याइसकेपछि सुविधा सम्पन्न अस्पतालमा उपचार गर्ने, निशुल्क रूपमा फर्किँदाखेरि यातायातको व्यवस्था पनि 20,000 चाहिँ छ। र उहाँहरू तत्कालै अहिले आफ्नो घरमा जान नसकेको अवस्थामा हामीले बुढा नीलकण्ठमा चाहिँ एउटा होल्डिङ सेन्टर बनाएर केही समय राख्ने पनि मन्त्रालयले प्रावधान गरेको छ।
6: अन्जु ढुङ्गाना महिला बालबालिका लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयका परियोजना प्रमुख। आजदेखि बेत्रावती सम्मको बाटो पुनः खुलेको छ। नेपाली सेना सड़क विभाग र विशेष कार्यदलको निरन्तरको प्रयासपछि अस्थायी ट्र्याक खोल्ने काम भएको सड़क विभागले जनाएको छ। यो बाटो खुलेसँगै अब बेत्रावती सम्म जान समस्या हुने छैन। तपाईलाई पनि बाढी तथा विपद बारे आफ्नो कुरा भन्न मन छ भने सीआईएन को फेसबुक पेजको कमेन्ट बक्समा कमेन्ट र मेसेज पठाउन सक्नुहुन्छ। आजलाई मिलिजुली नेपाली यति नै, अर्को अंकमा फेरि भेटौला।
4: तपाईं सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। पशु वत्सला ऐन लागू भएपछि उपभोक्ताले स्वच्छ मासु पाउने,
9: पशु वत्सला र मासु जाँच ऐन लागू भइसकेपछि यदि हामीले एन्टिमोर्टम पोस्टमोर्टम इक्जामिनेसन गर्ने व्यवस्था कार्यान्वयन गर्न सक्यौँ भने त्यो बेलामा राज्यले अथवा सरकारले ग्यारेन्टी गर्छ कि यो मासु पसलमा भएको मासु स्वस्थ छ, अथवा त्यहाँनिर मिलावट भयो भने के गर्न पाइने के गर्न नपाइने सबै कानुनमै व्यवस्था गरिएको छ। त्यसकारण उपभोक्ताले स्वच्छ मासु पाउने ग्यारेन्टी हुन्छ।
4: मासुको प्रशोधन भण्डारण र बिक्री वितरणमा निश्चित मापदण्ड कुराकानी लगायतका सामग्री बाँकी नै छन् सिआइएनको साझा खबर सुन्दै गर्नुहोला।
10: ओहो बहिनी, के भयो तपाईँ कुकुरलाई? यो त हिजो अस्तिदेखि धेरै नै भुकिरहेको सुन्छु, हेर्दा आक्रामक देखिन्छ, र्याल पनि काटिरहेको छ।
11: त्यही त दाई, यसले अलि भिन्न व्यवहार देखाइरहेछ, भुकाई पनि फरक छ, अनि घरकै मान्छेलाई झम्टेला जस्तो गरेको हुँदा मैले खोरमै राखिरहेको छु।
10: ए हो र बहिनी, लक्षण हेर्दा त कुकुरलाई रिबिज भएको जस्तो लाग्यो नि, यसलाई खोप लगाउनु भएको थियो?
11: खै दाई, कुकुरलाई पनि खोप लाउनु पर्छ र?
10: पर्छ नि बहिनी, झन् यो रेबिज रोग भनेको त प्राणघातक रोग हो, लक्षण देखेपछि यसको उपचार छैन र मृत्यु निश्चित छ।
11: कस्तो डर पो लाग्यो त, यो कसरी हुने रहेछ र यसबाट बच्न के गर्नुपर्छ?
12: दाजु बहिनीको गन्थनमा म पनि मिसिए। यो रोग रोगी कुकुर, बिरालो वा जङ्गली जनावरको टोकाइबाट मानिस लगायत सबै स्तनधारी जनावरहरूमा सर्न सक्छ। यसबाट बच्न घर पालुवा वा सामुदायिक कुकुर बिरालोलाई पशु स्वास्थ्य कर्मीको सल्लाह बमोजिम नियमित रेबिज विरुद्ध खोप लगाउनु पर्छ। शङ्का लागेको पशुले टोकिहालेमा 15 मिनटसम्म प्रशस्त साबुन पानीले घाउ सफा गर्नुपर्छ र सम्बन्धित स्वास्थ्य संस्थामा सम्पर्क गर्नुपर्छ।
11: ओहो, म आजै पशु सेवा कार्यालयमा सम्पर्क गर्छु र आफ्ना छर छिमेकमा कुकुरलाई रेबिज रोग विरुद्ध खोप लगाउन भन्छु।
6: विश्व रेबिज दिवस 2026, एकतामा शक्ति, रेबिजबाट मुक्ति। नेपाल सरकार, कृषि वन तथा पर्यावरण मन्त्रालय, पशु सेवा विभाग र संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठनद्वारा जनहितमा जारी।
13: 3 महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्। क्लासिक टेकको 200 Mbps इन्टरनेट 7 महिनाको लागि मात्र ₹5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र SD टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
5: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
4: तपाईँ सामुदायिक सूचना नेटवर्क सिआइएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। 32 वर्षदेखि निर्माणको क्रममा रहेको पशु वत्सला सञ्चालन ऐन अहिले आएर अन्तिम अवस्थामा पुगेको छ र यसलाई टुङ्गोमा पुर्याउने कुरा भएको छ र छिट्टै कार्यान्वयनमा आउने आशा पनि गरिएको छ। यसले व्यवस्थित वत्सालाको अभावमा लामो समयदेखि खुल्ला तथा अव्यवस्थित स्थानमा पशुवध गर्ने, सरसफाइमा पर्याप्त ध्यान नदिने र मासुको गुणस्तर तथा स्वास्थ्य परीक्षणमा धेरै देखिएका समस्याको समाधान गर्ला भन्ने आशा छ। वत्साला सञ्चालनसँगै पशुको स्वास्थ्य परीक्षण, स्वच्छ तथा वैज्ञानिक ढङ्गको वध, मासुको निरीक्षण, प्रशोधन भण्डारण र बिक्री वितरणमा निश्चित मापदण्ड लागू हुनेछन् र यसले पक्कै पनि फाइदा गर्नेछ। पशु चिकित्सक मोदनाथ गौतमसँग हामीले यसै विषयमा कुराकानी गरेका छौँ।
9: यो 2055 सालमा पशु वत्साला र मासु जाँच ऐन 2055 र 2057 सालमा पशु वत्सला र मासु जाँच नियमावली जारी भयो। तर यो ऐनमै भएको प्रावधान अनुसार यसमा के कुरा उल्लेख थियो भने, छ अहिले पनि भने, राजपत्रमा सूचना प्रकाशन गरी तोकिएको मितिमा क्षेत्रमा तोकिएको मितिदेखि लागू हुनेछ भन्ने प्रावधान ऐनमा रहेको छ। र त्यसै प्रावधान बमोजिम 2061 सालमा हेटौँडा नगरपालिकाको औद्योगिक क्षेत्रभित्र रहेको वधशालालाई टार्गेट गरेर चार किल्ला तोकेर त्यो ऐन लागू भएको सूचना राजपत्रमा प्रकाशन गरियो। तर विडम्बना कस्तो भयो भने केही तोकिएको क्षेत्रमा मात्रै लागू भयो, चार किल्ला तोकिएको थियो, त्यो चार किल्ला तोकिएको भन्दा चार किल्लाभन्दा बाहिरपट्टि गएर पशु खसी वध गर्ने
14: काट्ने मान्छेले व्यवसायीहरूले त्यो क्षेत्रभन्दा बाहिर गएर काट्दिनु भयो, बाहिर गएर काटिसकेपछि त नियम लागेन
9: र यसरी त्यहाँनिर चाहिँ त्यो नेपाल सरकारले निकै कोसिस गर्यो कार्यान्वयनका लागि र पूर्ण सफलता प्राप्त गर्न सकिएन। र यो कार्यान्वयन गर्नुपर्छ भनेर सरकार लागिरह्यो तर कार्यान्वयन गर्न नसकेको यथार्थ छँदैछ हाम्रो बिचमै।
14: छब्बिस वर्षदेखि
9: बिचमा सुर्खेतमा फेरि अर्को एउटा वधशाला बन्ने कुरा भयो, बन्यो र त्यहाँ पनि फेरि हामीले वधशालालाई नै वर्ष एरियालाई नै चार किल्ला मानेर लागू गऱ्यौँ, त्यो पनि सफलतामा हामी पुर्याउन सकेनौँ। फेरि बुटोबलमा त्यसै गरी एउटा वधशाला बन्यो, त्यहाँ पनि वधशालाको वरिपरिलाई मात्रै
14: चार किल्ला तोकियो, त्योभन्दा बाहिर गएर व्यवसायले काट्दिनु भयो,
9: व्यवसाय बाहिरतिर चाहिँ चलिरह्यो, वध गर्ने काम चलिरह्यो र यो पूर्ण कार्यान्वयन गर्न हुन सकेन, यो अवस्था हो। अब यसको कारणहरूको पछि जाने हो भने चाहिँ धेरै कारणहरू छ। एक त हामी उपभोक्ताहरू आफै पनि धेरै सचेत छैनौँ जस्तो लाग्छ कि हामीलाई फ्रेस मासु चाहिन्छ, काट्दैको मासु हामीलाई चाहिएको छ, फ्रिजमा राखेको मासु भनेको बासी मासु हो, यो त के ल खाने भन्ने खालको सोच छ, यसमा परिवर्तन हुन जरुरी छ। स्वास्थ्यको हिसाबले फ्रेसभन्दा डिप फ्रिजमा राखेको मासु स्वास्थ्यकर हुन्छ भन्ने कुराको चेतना पनि हामीले फैलाउनु पर्नेछ जुन ढिलो भइसकेको छ।
14: सबैभन्दा पहिला त स्वस्थ मासु हामीले खान जरुरी छ र स्वस्थ मासु नखाँदाखेरि चाहिँ हाम्रो स्वास्थ्यमा कस्तो खालको असर पर्छ भन्ने कुरा बुझ्न चाहिँ जरुरी रहेछ जस्तो लाग्यो। उपभोक्ता सचेत हुने बित्तिकै त यो कार्यान्वयनमा कुनै समस्या भएन होइन?
9: एउटा कुरा त उपभोक्ता सचेत हुने कुरा भयो, सँगसँगै अरू पूर्वाधारका कुराहरू पनि सँगसँगै जोडिएर आउँछ। फेरि उपभोक्ताले चाहिँ ल मलाई म डिप फ्रिजको मासु खान्छु, यो फ्रिज गरेकै मासु खान्छु, मैले ताजा मासु खाँदैन भनेर भन्यो भने पनि त्यतिले मात्रै के स्वच्छता अथवा स्वच्छता प्रमाणित गर्छ त? अवश्य गर्दैन। त्यसका केही पूर्वाधारहरू छन् जुन कुरा एउटा चेनमा जानुपर्ने हुन्छ।
14: वधशालालाई पनि त हाम्रो स्वस्थ हुनु पर्यो, सफा हुनु पर्यो।
9: पहिलो कुरा त वधशाला हुनु पर्यो, त्यो वधशाला स्वच्छ सफा हुनु पर्यो र त्यसमा केही पूर्वाधारहरू मिनिमम पूर्वाधारहरू भएकै हुनु पर्यो, अनि मात्रै त्यहाँबाट वध हुन्छ, स्वस्थ पशु वध हुन्छ, फेरि मासु जाँच हुन्छ, स्वस्थ मासु अनि मल्ल उपभोक्ताकोमा पुग्छ। यो लाइनमा यो चेनमा गयौँ भने मात्रै हुन्छ। अब अहिलेसम्म किन हुन सकेन भन्ने सन्दर्भमा चाहिँ मेन कुरा भनेको हामी कहाँ बस्छौँ, जहाँसुकै जुनसुकै तिनवटा तहको सरकार छ हामी सबैलाई थाहा छ, तर जहाँ बसे पनि हामी कुनै न कुनै स्थानीय तहमा त छौँ नि, र त्यो स्थानीय तहमै हो वध हुने पनि, कुनै न कुनै स्थानीय तहमा हुन्छ, वधशाला त्यहीँ हुन्छ, मासु पसल त्यहीँ हुन्छ, र त्यसकारण मेन भूमिका कसको हुनु पर्यो?
14: स्थानीय सरकारको हुनु पर्यो भन्ने,
9: सरकारको हुनु पर्यो, मेन त हुनै पर्यो,
14: स्थानीय सरकारलाई नै यसको अधिकार पनि स्थानीय सरकारलाई नै दिएको छ।
9: स्थानीय सरकार सञ्चालन ऐनले पनि वधशाला सञ्चालन गर्ने अनि मासु पसल नियमन गर्ने कुराहरूको अधिकार समेत स्थानीय सरकारलाई दिएको छ। फेरि यसो भनेर स्थानीय सरकारको मात्रै हो, अरूको अरू भनेर अरू दुईवटा सरकार पन्चिने अवस्था चाहिँ छैन फेरि, किनभने
14: कहिले कहिले हुन्छ जस्तो चाडपर्वको बेलामा मासु पसलहरू अनुगमन गर्ने, मासु काट्ने ठाउँहरूको अनुगमन गर्ने कुरा चाहिँ हुन्छ, तर त्यसपछि फेरि हराउँछ।
9: यो खास खास चाडपर्वको बेलामा किन भएको होला भन्ने पनि
14: धेरै त्यो बन्द हुने भएको भएर पनि होला।
9: त्यो बेलामा चाहिँ के हुन्छ भने मासु पसल भन्दा बढी चाहिँ लाइभ एनिमलकै जीवित जनावरकै त्यो हाट बजारमै स्वस्थ छ कि छैन भनेर स्वास्थ्य परीक्षण गर्ने बढी गरिन्छ। किन त्यसरी गरिन्छ भने खास गरी के भन्छ सहरी एरियाहरूमा दसैँको बेलामा घर घरमै लगेर खसी काट्ने प्रचलन हुन्छ। घरमा खसी काटिएन भने के दसैँ आएर भन्ने बालबच्चाहरूको पनि त्यस्तो खालको अब मनोवृत्ति भइसकेको छ। त्यस कारण चाहिँ त्यो जनावर घरमा जाने जनावर कमसेकम स्वस्थ जाओस् भन्ने हिसाबले सिम्बोलिक रूपमा त्यो दसैँ चाडपर्वको बेलामा चाहिँ विशेष गरी स्वस्थ पशु जाओस् घरमा, त्यसबाट कुनै
14: कसैलाई पनि स्वास्थ्य मानि नहोस्
9: भन्ने हिसाबले चाहिँ
14: अब अहिले सरकारले 26 वर्षदेखि लागू गर्न नसकेको ऐन फेरि कार्यान्वयन गर्ने जमर्को गरेको छ। यो ऐन कार्यान्वयन भयो भने चाहिँ आम उपभोक्तालाई हुने फाइदा चाहिँ के हो?
9: प्रत्यक्ष फाइदा भनेको उपभोक्ताले जुन मासु अहिले सेवन गरिरहनु भएको छ, अहिले सेवन गरिरहेको हामीले उपभोग गरिरहेको मासु स्वस्थ नहुन पनि सक्छ, केही छँदै छैन, स्वस्थ हुँदै होइन भन्ने कुरा पनि नहुन पनि सक्छ। तर मासु पशु वत्सालय र मासु जाँच ऐन लागू भइसकेपछि यदि हामीले एन्टिमोर्टम पोस्टमोर्टम इक्जामिनेसन गर्ने व्यवस्था कार्यान्वयन गर्न सक्यौँ भने त्यो बेलामा राज्यले अथवा सरकारले ग्यारेन्टी गर्छ कि यो मासु पसलमा भएको मासु स्वस्थ छ, अथवा त्यहाँनिर मिलावट भयो भने के गर्न पाइने के गर्न नपाइने सबै कानुनमा व्यवस्था गरिएको छ, त्यसकारण उपभोक्ताले स्वच्छ मासु पाउने ग्यारेन्टी हुन्छ।
15: सल्यानमा स्क्रब टाइपसको संक्रमण तीव्र रूपमा फैलिएपछि त्यहाँ विज्ञ टोली पठाउने भएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले नेपालमा रासायनिक मल कारखाना खोल्ने विषयमा सरकार अगाडि बढेको बताउनु भएको छ। प्रतिनिधि सभाबाट राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक 2083 पारित भएको छ। कानुन न्याय तथा मानवाधिकार समितिले विद्यमान कानुन व्यवस्थालाई संशोधन गर्ने र नयाँ नयाँ कानुन बनाएर राज्य संयन्त्रमा केही परिवर्तन देखाउनु पर्ने बताएको छ। र जापानमा भएको 20 एसियन गेम्समा कांस्य पदक जित्न सफल नेपाली महिला कबड्डी टोली स्वदेश फर्किएको छ। हवस् त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि असोज 15 बिहान 6 बजेको साझा खबरमा फेरि भेटौँला। अहिलेलाई म दीपक आचार्य पनि बिदा हुन्छु। नमस्कार, शुभरात्रि।
16: समय सूचक का साथमा
17: दक्षिण कोरियामा पढाई र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेशनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठीक अगाडि। सम्पर्क 0656569653, 98550770061 र 98550770053।
18: 24 घण्टा इमर्जेन्सी सेवा, विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप, डायग्नोसिस, ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10-1। फोन 0556-493-440, 493-580 र 98550-26-440।
19: It's 8 o'clock. अहिले 8 बजेको छ।

0: नेपाली रेडियो नेटवर्कको राति 8 बजेको नेपाली खबरमा खबर सहयात्री माधव दुलालको नमस्कार। कचकचमै बित्यो बालेनको छ महिना, राज्यका संयन्त्रदेखि न्यायालयसम्मलाई विवादमा तान्ने प्रयास, संसदलाई व्यवस्था गर्न अब्बल, सांसदहरूकै वर्ग विभाजन गरेर छुट्टा छुट्टै छलफल।
1: यसै सम्मानित रोस्टमबाट चाहिँ जेठ 17 गते हाम्रो सम्माननीय प्रधानमन्त्री ज्यूले
2: बालुवा र काठको व्यवस्थापन गरियोस्, सम्बन्धित पक्षको ध्यान आकर्षणको लागि अनुरोध गर्दछु।
3: उहाँले चाहिँ योभन्दा अगाडि जेएनजी सांसदहरूसँग पनि कुरा गर्नुभयो, अब अहिले प्राविधिक सांसदहरूसँग कुरा गर्नु भएको छ।
4: सम्माननीय प्रधानमन्त्री ज्यूको सम्बोधन अगाडिदेखि नै एकदमै धेरै चासो थियो, नेपालले आफूलाई विश्वमञ्चमा कसरी प्रस्तुत गर्छ।
0: मनाङको हिमलुङ हिमालमा थप 3 जनाको शव भेटियो, 9 जना अझै बेपत्ता, खोज तथा उद्धार कार्य जारी। सल्यानका 7 पालिकामा स्ट्रप टाइफस फैलियो। तातो पानी नाका पुनः सञ्चालनका लागि उद्योग वाणिज्य महासङ्घले चीनसँग गर्यो आग्रह। नाका सञ्चालन गर्न सडकको समस्या नरहेको विज्ञको तर्क। राष्ट्र ब्याङ्कले यसपालि खुद्रा नोट वितरणको मिति नतोक्ने, नोट नियमित दिइने। साथमा प्रमुख खबर संक्षेप, नेपाली रेडियो नेटवर्कमा आज र जनता जान्न चाहन्छन् अहिलेको नेपाली खबरमा।

0: आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 नेपाली नेटवर्क .com र ठाउँ ठाउँका रेडियो स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको नेपाली खबरमा सबैभन्दा पहिले आजको खास खबर। प्रधानमन्त्री बालेन्द्र शाहको छ महिना कचकचमै बितेको छ। प्रधानमन्त्रीमा नियुक्त भए लगत्तै संसदलाई व्यवस्था गर्दै अध्यादेश जारी गर्नुभएका प्रधानमन्त्री शाहको कार्यकाल विवादै विवादमा बितेको छ। पुराना राजनैतिक दलहरूले बिगारेको अब सपार्न आएको सुशासनको नारा घन्काउँदै ढुङ पिटेको बालेन सरकारको छ महिना स्टनबाजी र सामाजिक सञ्जालको भ्युज बटुल्नमै सीमित भएको छ। पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखक सर्वोच्च अदालतको आदेशमा रिहा भए लगत्तै सरकार लुथ्रुक्क परेको देखिएको छ। राज्यका निकायलाई गिजोल्ने काममा भने बालेन सरकार अब्बल देखिएको छ। हुँदाहुँदा न्यायालयलाई समेत दबावमा राख्ने काम गरेको भन्दै यति बेला सरकारको आलोचना चुलिएको छ। वरिष्ठता मिचेर प्रधान न्यायाधीश नियुक्ति गरेको सरकारले पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरालाई मध्यरातमा निवासबाट पक्राउ गरेर न्यायाधीशहरूलाई त्रासमा काम पार्ने काम गरेको टिप्पणी भएका छन्। पक्राउ नगरेर उद्धार गरेको बताएर सरकारले अर्को तमासा देखाएको छ। जुन कामले सर्वोच्च अदालतका प्रधान न्यायाधीश डाक्टर मनोज शर्मा एक्लिने अवस्था आएको छ। फुल कोर्टमा न्यायाधीशहरूले प्रधान न्यायाधीशलाई र्याखर्याख्ती पारेका छन्। बालेन सरकारका गतिविधिलाई केटाकेटी खेलको संज्ञा समेत दिइएको छ। त्यति मात्रै होइन, सरकारले बाटो बिराउँदै गएको आरोप लागेको छ, जसले गम्भीर दुर्घटनाको संकेत देखिएको सांसद महेन्द्र बहादुर शाहीले बताउनु भएको छ।
2: सम्माननीय सभागत, सरकारले आफ्नो लिक छोडेको छ, त्यो भनेको गम्भीर दुर्घटनाको बाटो हो। भोलि सरकारले नराम्रो परिणाम भोग्नु पर्ने दिन नआउला भनेर भन्न सकिँदैन। हामी कामना गर्छौँ सरकार सही ट्र्याकमा हिँडोस् र सरकारले आफ्नो परिपक्वता देखाओस्।
1: चोलेन्द्र प्रकरणमा सरकारले प्रष्ट आधार र कारण खुलाउन सकेको छैन। यो त सरकारको छ महिने अवधिको तातो प्रकरण हो। गत जेठ 17 गते संसदमा नेपालले भारतको पनि सीमा मिचेको अभिव्यक्ति दिनुभएका प्रधानमन्त्री बालेन्द्र शाह राष्ट्रियताको विवादमा पर्नु भएको थिमा गरिरहेका छन्। सुरुवातमै संसद छल्न सुरु गर्नु भएले अकस्मात रोस्टमबाट दिएको विवादित अभिव्यक्तिको निरन्तर जवाफ माग भएको छ। प्रतिनिधि सभाको आजको बैठकमा श्रम संस्कृति पार्टीकी सांसद अम्बिका देवी संग्रोलाले विवादित अभिव्यक्तिको जवाफ माग गर्नुभयो।
3: यसै सम्मानित रोस्टमबाट चाहिँ जेठ 17 गते हाम्रो सम्माननीय प्रधानमन्त्रीज्यूले हाम्रो देशले पनि भारतको धेरै ठाउँमा सीमा मिचेको छ भन्ने जुन राष्ट्रघाती अभिव्यक्ति दिनुभएको थियो, त्यो राष्ट्रघाती अभिव्यक्ति चाहिँ हामीले लामो समयदेखि यसै रोस्टमबाट चाहिँ सच्याइयोस् कि यसै सम्मानित सदनको रेकर्डबाट हटाइयोस् भनेर हामीले लामो समयदेखि माग गर्दै आएका थियौँ। र हाम्रो यो माग चाहिँ आजसम्म पनि सम्बोधन नभएको हुनाले चाहिँ यो प्रश्नको यो मागको चाहिँ सम्बोधन कहिलेसम्म हुन्छ, हामीले जवाफ मागेका छौँ। सम्मानित सभामुख मार्फत
1: सरकारको कामसँग स्वयं सत्तारूढ दलकै सांसदहरू पनि रुष्ट बनेका छन्, सरकारको ध्यानाकर्षण गराइरहेका छन्। भोटेकोसीको बारीले बालेन सरकारको दम्बलाई केही कम पारेको छ। सत्तारूढ राजसपाका सांसद मनिष झाले बाढी पहिरो रोकथाम गर्न सरकारको ध्यान

0: प्रशासन गराउनु भएको छ।
1: हालै नेपालमा आएको बाढी पहिरोको क्रममा नदीमा बग्ने बालुवा र जंगलबाट बग्ने काठको व्यवस्थापन हामीले गर्न नसकेको कुरा हामीले स्पष्ट रूपमा देख्न सक्छौँ। हाम्रो प्रकृति बगिराखेको छ, नोक्सान भइराखेको छ, घाटा लागिराखेको छ, तर हामी मलेसिया लगायत कुन कुन देशबाट काठ झिकाइरहेका छौँ। त्यसैले बालुवा र काठको व्यवस्थापन गरियोस् सम्बन्धित पक्षको ध्यान आकर्षणको लागि अनुरोध गर्दछु।
0: भोटेकोसी बाढीकै कारण प्रधानमन्त्री बालेन अमेरिका भ्रमणमा जान बाध्य बन्नुभयो। राष्ट्रसङ्घ महासभामा प्रधानमन्त्री शाहले गर्नुभएको सबै सम्बोधन सबैभन्दा धेरै हेरिनेमा परेको छ। नेपालमा राजनीतिक उथलपुथलपछि युवा प्रधानमन्त्री बालेनको अन्तर्राष्ट्रिय मञ्चमा भएको सम्बोधनले प्रशंसा पाएको आज मात्रै अमेरिकाबाट फर्किनुभएका परराष्ट्र मन्त्री शिशिर खनालले सुनाउनु भएको छ।
2: सामान्य प्रधानमन्त्रीज्यू को सम्बोधन अगाडि देखिने एकदमै धेरै चासो थियो। नेपालले आफूलाई विश्वमञ्चमा कसरी प्रस्तुत गर्छ, विशेष गरी यो एउटा राजनीतिक परिवर्तनको घटनापछि बनेको अत्यन्त युवा प्रधानमन्त्रीले विश्वमञ्चमा आफू र आफ्नो देशलाई कसरी प्रतिनिधित्व गर्नुहुन्छ र आफ्ना कुराहरू विशेष गरी नेपालका कुराहरू कसरी राख्नुहुन्छ भन्ने नेपाल र नेपाल बाहिर एकदमै चासोका साथ हेरिएको थियो। र उहाँको सम्बोधन पछि यहाँले देख्नुभएको छ विश्वभरि का समाचारका हेडलाइन उहाँको सम्बोधन बनेका छन्। त्यो अर्थमा पनि हामी देख्न सक्छौँ आज युएनको यो वर्षको सबभन्दा बढी हेरिएको स्पिचको भिडियोमा पनि सामान्य प्रधानमन्त्रीजीकै स्पिच परेको छ। त्यो अर्थमा पनि संसारभरि एकदमै धेरै चासो रहेको हामी बुझ्न सक्छौँ र सामान्य प्रधानमन्त्रीज्यूको ले सम्बोधन गरेपछि मसँग भएका विभिन्न खाले भेटवार्तामा पनि धेरै व्यक्तित्वहरूले उहाँको सम्बोधनको प्रशंसा गर्नुभएको र उहाँले उठाउनु सामान्यज्यूले उठाउनु भएको विषयप्रति हाम्रो अत्यन्त एकबद्धता छ भन्ने कुरा राख्नुभएको थियो।
0: अन्तर्राष्ट्रिय मञ्चमा प्रशंसा पाउन सफल प्रधानमन्त्री बालेन देशभित्र भने विवादै विवाद र आलोचनाको भारी बोक्न बाध्य बन्नु भएको छ। तैपनि प्रधानमन्त्री बालेन संसदलाई भने छायामा पार्न उद्धत देखिनु भएको छ। विदेश भ्रमणबाट फर्केपछि संसदलाई जानकारी गराउने यस अघिका अभ्यासलाई बालेनले तोड्नु भएको छ। अझ त्यसमाथि सांसदहरूकै वर्ग विभाजन गर्नुभएको छ। प्रधानमन्त्री शाहले सांसदहरूलाई अभिव्यक्ति र विज्ञताको आधारमा वर्गीकरण गर्नुभएको हो। आज इन्जिनियर पृष्ठभूमिका 17 सांसदहरूसँग कुराकानी गर्ने क्रममा उहाँले नै सांसदहरूको वर्गीकरण बारे बोल्नु भएको छ। उहाँले सांसदहरूलाई पहिलो एभरेज, दोस्रो एभरेज भन्दा तल, तेस्रो एक्स्ट्रा अर्डिनरीमा विभाजन गर्नुभएको छ। संसदलाई व्यवस्था गर्दै प्रधानमन्त्री शाहले अर्को वर्गका सांसदहरूसँग फेरि छुट्टै छलफलको तयारी समेत गर्नुभएको छ। संसदमै जवाब दिने विषयमा भने आज कुनै कुरा नभएको छलफलमा सहभागी सत्तारूढ दल रासोपाका सांसद आशिष गजुरले बताउनुभयो।
3: उहाँले चाहिँ योभन्दा अगाडि जेएनजी सांसदहरूसँग पनि कुरा गर्नुभयो, अब अहिले प्राविधिक सांसदहरूसँग कुरा गर्नुभएको छ, छलफल गर्नुभएको छ, यसलाई चाहिँ उहाँले अरूसँग पनि छलफल गर्ने र हामीसँग पनि फेरि पनि छलफल गर्ने भन्नुभएको छ।
0: अब समग्र रूपमा चाहिँ संसद नै आएर सम्बोधन गर्ने कुरा पनि गर्नुभयो कि गर्नु भएन?
3: अनि त्यो विषयमा हाम्रो कुरा भएन। विशेष गरेर देश विकास गर्ने विषय र जति पनि इन्जिनियर हुनुहुन्छ, विभिन्न विभागको इन्जिनियरहरू, उहाँहरूको भिजन के छ, उहाँले के गर्न चाहनु भएको छ, कसरी अब अगाडि बढ्ने, के गर्नु पर्छ, त्यो भयो भने राज्य चाहिँ समृद्ध हुन्छ, विकसित हुन्छ भन्ने विषयमै केन्द्रित भयो। राजनीतिक विषयहरू आज प्रवेश भयो।
0: झन्नै दुई तिहाई बहुमतको सरकारका प्रधानमन्त्री बालेन्द्र शाहको 6 महिनामै पूर्ण मूल्याङ्कन गरिहाल्न भने हतार हुन्छ। तर अहिलेसम्मका गतिविधिबाट भने सरकारले जनअपेक्षा अनुसार भन्दा लहरमा काम गरेको टिप्पणी भएका छन्, जसले सरकारलाई विवादै विवादमा पारेको छ। नेपाली खबरमा अब आज दिनभरका प्रमुख खबर संक्षेप, साथमा खबर सहयात्री उषा किरण।
4: मनाङको नार्पाभूमि गाउँपालिका 5 स्थित हिमलुङ हिमालमा हिउँ पहिरोमा परेर हराइरहेका मध्ये थप 3 शव फेला परेको छ। मनाङका प्रमुख जिल्ला अधिकारी मुक्ति प्रसाद खनालका अनुसार गोर्खाको धार्से गाउँपालिका 2, करौजाका आसगुरुङ, खोटाङको ऐसलुखर्क गाउँपालिका 3 सूरज राई र रुकुमको हुकामका कलम बुढाको शव आज फेला परेको हो। उनीहरू 3 हिमालय होलिडे नामक ट्राभलसँग आबद्ध रहेको मनाङ प्रशासनले जनाएको छ। यसअघि 4 शव फेला परेको थियो। आज 3 शव भेटिएसँगै अहिलेसम्म 7 शव फेला परेको र अझै 9 बेपत्ता रहेको उहाँको भनाइ छ। संसदको अर्थ समितिले नेपालको पूँजी बजारलाई आधुनिक प्रविधि मैत्री व्यवस्थित पारदर्शी विश्वसनीय र लगानी मैत्री बनाउन तत्काल नयाँ धितोपत्र सम्बन्धी विधेयक ल्याउन सरकार र नेपाल धितोपत्र बोर्डलाई निर्देशन दिएको छ। समितिको आज बसेको बैठकले धितोपत्र निष्कासन सूचीकरण बजार सञ्चालन तथा नियमनदेखि लगानीकर्ताको हित संरक्षण सम्बन्धका विषयलाई समेटेर नयाँ विधेयक तर्जुमा गरी संघीय सदनमा तत्काल प्रस्तुत गर्न अर्थ मन्त्रालय र नेपाल धितोपत्र बोर्डलाई निर्देशन दिएको समितिका सभापति डाक्टर कृष्ण हरि बुढा थोकीले जानकारी दिनुभएको छ। सल्यानमा स्क्रब टाइफसको संक्रमण तीव्र रूपमा फैलेपछि अध्ययनका लागि विज्ञ टोली जाँदैछ। शुरूमा दारमा गाउँपालिकामा सीमित देखिएको संक्रमण अहिले जिल्लाका सात पालिकासम्म पुगेको छ। स्वास्थ्य कार्यालयले सञ्चालन गरेका शिविरमा मात्रै 2400 भन्दा बढ़ीको परीक्षण गर्दा 472 जनामा स्क्रब टाइफस संक्रमण पुष्टि भएको हो। जिल्लामा प्रकोपकै रूपमा संक्रमण फैलिन थालेपछि थप विज्ञ सहितको टोली आउन लागेको सल्यानका प्रमुख जिल्ला अधिकारी वन्दना कुमारी केसीले जानकारी दिनुभयो। संक्रमणका कारण दारमा गाउँपालिकामा मात्रै 8 जनाको मृत्यु भइसकेको छ। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र नेपालका लागि चिनिया राजदूत झाङ माओ मिङ्गेबीच तातोपानी भन्सार नाका सञ्चालनका लागि आवश्यक कूटनीतिक तथा प्राविधिक सहजीकरणबारे छलफल भएको छ। छलफलमा अध्यक्ष श्रेष्ठले आपूर्ति श्रृंखलामा देखिएको अवरोध कम गर्न र व्यापारी तथा उपभोक्तालाई सहज आपूर्ति सुनिश्चित गर्न तातोपानी नाका तत्काल पुनः सञ्चालनका लागि चिनिया पक्षबाट आवश्यक सहजीकरण गर्न आग्रह गर्नुभयो। उहाँले कठिन परिस्थितिमा व्यापारिक आवागमन सहज बनाउनका साथै निजी क्षेत्रको व्यावसायिक आत्मविश्वास कायम राख्न दुवै देशबीच निरन्तर समन्वय आवश्यक रहेको बताउनु भएको छ। मुख्य उत्तरी व्यापारिक नाकामा रसुवागढ़ी तथा कोराला नाकामा अवरोध आएपछि चाडपर्वको प्रमुख व्यापारिक मौसम अघि नै नेपाल चीन व्यापार तथा आपूर्ति श्रृंखलामा थप दबाव परेको उहाँले जानकारी दिनुभएको छ। यता सड़क डिभिजन चरिकोटका डिभिजन प्रमुख इन्जिनियर नारायण दत्त भण्डारीले तातोपानी नाका सञ्चालन गर्न सड़कको कुनै समस्या नरहेको बताउनु भएको छ। उहाँले सड़कका कारण सवारी आवागमन रोक्नुपर्ने अवस्था नरहेको बताउनु भएको हो। चिनिया पक्षले सड़कको कारण देखाउँदै तातोपानी नाका बन्द गरेको छ। नेपाल राष्ट्र बैंकले नियमित कार्यालय समयमा खुद्रा नोट सट्टाई सुविधा उपलब्ध गराएको छ। यसपालि दशैंमा केन्द्रीय बैंकले मिति तोकेर नयाँ नोट वितरण नगरी नियमित कामकै रूपमा यस्तो सेवा दिने भएको हो। केन्द्रीय बैंकले यसपालि नयाँ तथा खुद्रा नोट सट्टाईको औपचारिक सूचना जारी नगर्ने राष्ट्र बैंकका कार्यकारी निर्देशक अनुज दाहालले जानकारी दिनुभयो। दशैंका बेला नयाँ तथा खुद्रा नोट सट्टाई सुविधा उपलब्ध हुने मिति तोक्ने अभ्यास हटाएका छौं। दाहालले भन्नुभयो यसपालिदेखि केन्द्रीय बैंकको नियमित काम अन्तर्गत नै नयाँ तथा खुद्रा नोट सट्टाई सेवा उपलब्ध हुनेछ। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा भएको तीव्र वृद्धि र विश्वव्यापी ऋणपत्रको प्रतिफलमा आएको उछालका कारण विदेशी लगानीकर्ताले भारतीय वित्तीय बजारबाट पुनः पोजी झिक्न थालेका छन्। ऊर्जा मूल्य वृद्धिले महँगी बढाउने र भारतीय मुद्रा रूपियाँलाई कमजोर बनाउने जोखिम बढेपछि वैदेशिक लगानीकर्ताले शेयर तथा ऋणपत्र बिक्री बढाएका हुन्। भुटान विरूद्धको टी ट्वेन्टी अभ्यास खेल खेल्ने क्यानको अन्तिम टोली घोषणा भएको छ। आज नेपाल क्रिकेट संघ क्यानले खेलको निम्ति विपिन खत्रीको कप्तानीमा 15 सदस्यीय टोलीको घोषणा गरेको छ। अभ्यास खेल बिहिबार शुक्रबार पोखरा रंगशाला स्थित क्रिकेट मैदानमा हुनेछ। हाल भुटानको टोली पोखरा भ्रमणमा छ। टोलीले गण्डकी प्रदेशसँग 2 अभ्यास खेल खेलिसकेको छ, जसमा 2 खेल भुटानले गुमाएको छ। भुटान टी ट्वेन्टी विश्वकपको उपक्षेत्रीय छनौटको तयारीका लागि भ्रमणमा आएको हो।

0: यो दसैँमा सेन्सेका सामान किन्दा 30,100 रुपियाँ सम्म क्यास ब्याक पाउनुहोस्। फ्रन्ट लोड वासिङ मेसिन किन्दा 6 केजी, सेमी अटोमेटिक वासिङ मेसिन किन्दा 2 केजी सर्फ एक्सेल निशुल्क, अनि बम्परमा डिडी वासिङ मेसिन जित्ने मौका, 0% ईएमआई नागरिकता भएको छ। सेन्से अध्ययारो पछि उज्यालो आउँछ।
1: ए भतिज, यो चाड पर्व भन्यो, कहिले यता कहिले उता, जहिले माछा मासु कति खानु हो?
2: त्यसैले त राजा च्याउ नै खानुस् भनेको नि काका। माछा मासुको त स्वाद नै बिर्साइदिने, भेजिटेरियनलाई त झन् कायदा। माछा मासुमा भएको सबै तत्त्व पनि पाइने
3: हो नि काका। राजा च्याउ त स्वाद सँगै स्वास्थ्यलाई पनि फाइदाजनक रहेछ नि।
2: हामीले राजा च्याउ त्यसै भनेको हो र।
4: स्वादिलो, पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ, एनसी एग्रोटेकको उत्पादन।
5: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
6: अब नेपाली रेडियो नेटवर्कमा आज साथमा हुनुहुन्छ सहयात्री बिनु शर्मा,
7: पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर राणाले, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड र मधेसका अन्य प्रभावशाली नेताहरूसँग मिलेर प्रधानमन्त्री बालेन नेतृत्वको वर्तमान सरकारलाई ढाल्ने बलियो प्रपञ्च रचेको खुलासा भएको छ। यस योजना अनुसार परिस्थिति हेरेर चोलेन्द्र आफै राष्ट्रपति बन्ने वा ओलीसँगको विशेष समीकरणमा सिधै कार्यकारी प्रधानमन्त्रीको कुर्सीमा दावी गर्ने रणनीतिक दाउपेच सम्भव बनिएको थियो। अचम्मको कुरा त के छ भने, यो षड्यन्त्रको भित्री कडीमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने समेत जोडिएको रहस्य बाहिर आएको छ। चोलेन्द्रले पर्याय रवि लामिछानेलाई नै प्रधानमन्त्रीको रूपमा अघि सारेर भए पनि आफ्नो शक्ति स्थापित गर्ने र बालेनलाई सत्ताच्युत गर्ने दाउ हेरेका थिए। संसद र निर्वाचनको सम्पूर्ण प्रक्रियालाई बाइपास गर्दै सिधै बालुवाटा र सिंहदरबार कब्जा गर्ने चोलेन्द्रको यो प्लान र अवैध कर्तुतको सुईको पाउना साथ प्रधानमन्त्री बालेनले कडा एक्सन चालेका छन्। बालेनले ढिलाइ नगरी चोलेन्द्रलाई गिरफ्तार गरेर कडा रूपमा तर्साउँदै अग्रिम चेतावनी दिएका छन्। तिमीहरू जस्ता पुराना नेताहरूको एउटा होइन, दर्जनौ विवादित मुद्दाहरू फाइलमा बन्द छन्। एउटै मुद्दा बिउताएर जेलको बास गराउन नपरोस्, खबरदार। बालेनको यो चेतावनीपूर्ण एक्सनले अब पनि यस्तै प्रपञ्च रचे। ओली प्रचण्ड र रवि समेतलाई सिधै गिरफ्तार गर्ने कडा र खुला चेतावनी दिएपछि यो गुप्त मोर्चा बन्दी ध्वस्त भएको छ। कतिसम्म भने, रवि लामिछानेले रातारात शेरबहादुर देउवालाई सिङ्गापुरबाट नेपाल झिकाउन तीव्र सक्रियता देखाउनुको पछाडि पनि चोलेन्द्रको मास्टर प्लान रहेको खुलासा भएको छ। र काङ्ग्रेसभित्र युवा नेता गगन थापालाई पूर्ण रूपमा पन्छाउने र कमजोर बनाउने भित्री खेल लुकेको सम्म खुलेको छ। गगन थापाको नेतृत्वमा काङ्ग्रेस बलियो बन्दै गएको र त्यसले आफ्नो राजनीतिक भविष्य संकटमा पार्ने डर पुराना तथा नयाँ शक्ति दुवैलाई थियो। देउवा नेपाल ओर्लने बित्तिकै रणनीतिक रूपमा उनको सम्पत्ति शुद्धिकरणको मुद्दालाई शक्ति र प्रभावको आधारमा फिर्ता लिन लगाइयो। रविले देउवालाई नै आधिकारिकता दिनुपर्छ भन्दै अघि बढ्नुको मुख्य चालबाजी आगामी चुनावमा काङ्ग्रेसलाई पूर्ण रूपमा भित्तामा पुर्याउनु र आफ्नो शक्ति सुरक्षित गर्नु नै रहेको समेत दावी गरिएको छ। यो षड्यन्त्रमा आफ्नै सभापति रवि लामिछाने समेत मिसिएको तथ्य बाहिर आउन थालेपछि सभापतिलाई नै अप्ठ्यारो पर्ने डर र कानूनी संकट आउने देखेपछि राजसभाका अन्य सांसदहरू अहिले तैचुप मैचुपको अवस्थामा पुगेका छन्। आफ्नै पार्टी नेतृत्व नै यो गम्भीर प्रपञ्चमा जोडिएपछि बचाउ गर्ने कुनै ठाउँ नपाएर सांसदहरू मौन बस्न बाध्य भएका छन्। केन्द्रमा धक्का लागेपछि तिहारपछि मधेस उचाल्ने प्रचण्ड र सिके राउत लगायतका मधेसका केही नेताको दाउ समेत चोलेन्द्रकै प्लान रहेको खुलेको छ। डाक्टर सिके राउत, उपेन्द्र यादव र प्रचण्ड लगायतका नेताहरूलाई तिहार लगतै मधेसमा ठूलो आन्दोलन चर्काउने र मधेसलाई पुनः अशान्त बनाउने भित्री ताना बाना बुनिएको कुरा बाहिर नआएको पनि होइन। संचार माध्यमहरूमा मधेस पुनः अशान्त बन्दै शीर्षकमा खबरहरू छाउनु यसै रणनीतिको परिणाम पनि रहेको खुलेको छ। प्रचण्डले सार्वजनिक रूपमै मधेसलाई उपेक्षा गरिएको छ, अब आन्दोलन जरुरी छ भन्दै जनता भड्काउन थालेका विषयहरू बाहिर आइसकेका छन्, जसले यो महाषड्यन्त्रको दोस्रो कडीलाई समेत प्रमाणित गर्दछ। प्रचण्ड, सिके राउत र उपेन्द्र यादवले केन्द्रको सत्ता गुमेको र बालेनसँग पराजित भएको रिस फेर्न मधेसका जनतालाई उपेक्षाको नारा दिएर भड्काउन खोजेका छन्। तिहारपछि मधेसलाई पुनः अशान्त बनाउने प्रयासले देशलाई गम्भीर आर्थिक र राजनीतिक अस्थिरतातर्फ धकेल्ने खतरा पनि छ। चुनाव हारेर र सत्ता बाहिरिएर भित्रभित्रै उकुस मुकुस भएका यी पुराना शक्तिहरू विभिन्न प्रपञ्च रचेर सरकार ढाल्ने दाउ हेरिरहेका छन्। सरकारले अब पूर्ण रूपमा कानूनी तवरले बलियो प्रमाणका आधारमा आफ्नो आगामी कदम चाल्न सकोस्, ताकि मुलुकलाई अस्थिरता तर्फ धकेल्ने र भित्री प्रपञ्च रच्नेहरू भविष्यमा यस्तो घिनलाग्दो राजनीतिक खेल र योजना बुन्ने बारे सोच्न पनि डराउन्।

शून्य प्रतिशत ब्याजमा सजिलो किस्ता र 12 वर्ष सम्मको वारेन्टी।

0: हेल्थसँग कहिले गर्दिन सम्झौता, किनकि मसँग छ मेरो हेल्दी फ्रेन्ड गुड लाइफ डाइजेस्टिभ बिस्किट।
1: आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: आजको जनता जान्न चाहन्छन्मा हामीसँग हुनुहुन्छ प्रधानमन्त्री बालेन्द्र शाहसँग छलफल गर्नुभएका पूर्वाधार विकास समितिका सभापति एवं सांसद आशिष गजुरेल।
1: जनता जान्न चाहन्छन्, जनता जान्न चाहन्छन्का साथमा ग्लोबल आइमी बैंक सबैका लागि बैंक।
3: विशेष गरेर उहाँहरूले संसदमा भएको सांसदहरूसँग भेट गर्नु भएको होइन, प्राविधिकले कसरी चाहिँ देश बनाउने हो, के छ तपाईँहरूको भिजन भनेर उहाँले सोध्नु भयो। सबैजनाले आफ्नो हिसाबले कुरा गर्नुभयो होइन, कसैले जलवायु परिवर्तनको कुरा गर्नुभयो, कसैले युरिया मल कारखाना स्थापना गर्नुपर्छ भनेर कुरा गर्नुभयो। मैले चाहिँ अब सुरक्षित र व्यवस्थित यातायात प्रणाली बनाउनु पर्छ, निजी क्षेत्रको लगानी आकर्षण गर्नको लागि लगानी बोर्डलाई चाहिँ थप शक्तिशाली बनाउनु पर्छ, निजी क्षेत्र मार्फत चाहिँ अब पूर्वाधारहरू बनाउने कुरालाई चाहिँ अगाडि बढाउनु पर्छ, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र लुम्बिनीको अन्तर्राष्ट्रिय विमानस्थल सार्वजनिक निजी साझेदारीमा चलाउन प्रयास गर्नुपर्छ, बन्द भएको उद्योगहरूलाई पनि निजी क्षेत्र मार्फत सञ्चालन गर्नको लागि प्राथमिकतामा राखेर अगाडि बढाउनु पर्छ भने
2: राजनीतिक विषय भन्दा बढी दीर्घकालीन नीति र नयाँ विचारमा केन्द्रित हुन भनेर उहाँले आग्रह नै गर्नुभयो।
3: अब उहाँले राजनीतिक कुरा त केही पनि भएन, खालि विकासको कुरा भयो। अनि उहाँले चाहिँ अब मलाई चाहिँ तपाईँहरू यस्तो विज्ञ इन्जिनियर साथीहरू हुनुहुन्छ, मलाई चाहिँ अब कुनै विज्ञ परामर्शदाता सल्लाहकार चाहिँदैन, मेरो सल्लाहकार भनेकै तपाईँहरू हो, तपाईँहरूले सल्लाह दिनुहोस्, मिलेर देश बनाउनु पर्छ भनेर कुरा गर्नु।
2: त्यति मात्रै बोल्नुभयो कि अरू पनि केही भन्नुभयो प्रधानमन्त्रीज्यूले?
3: त्यति नै बोल्नुभयो र हामीले भनेका कुराहरूमा छलफलहरू गर्नुभयो, धेरै त उहाँले ती कुराहरू मनन गर्नुभयो।
2: यातायातको क्षेत्रमा यहाँले राखेको कुरामा चाहिँ के जवाब दिनुभयो प्रधानमन्त्री?
3: उहाँले चाहिँ होइन लागू गर्ने हो, मैले चाहिँ अब सार्वजनिक यातायात प्राधिकरण मार्फत निजी र राज्य बीच एउटा चाहिँ सहकार्य लगानीको मोडालिटी पनि सहकार्य गरेर चाहिँ एकीकृत समय तालिका, एकीकृत टिकटिङ सिस्टम, एकीकृत योजना अगाडि बढाउँ, त्यो भयो भनेदेखि आम नागरिकले सहज यातायातको महसुस गर्नुहुन्छ भनेर भने उहाँले चाहिँ अब यो पोखराबाट लागू हुँदैछ, त्यसपछि अन्य सहरहरूमा पनि क्रमबद्ध रूपमा लागू गर्ने हो, यो एक सार्वजनिक यातायातको एकीकृत प्रणालीबाटै लागू गर्ने हो भन्ने कुरामा चाहिँ सहमत हुनुभयो।
2: रासायनिक मल कारखाना खोल्ने विषयमा चाहिँ के भन्नुभयो?
3: रासायनिक कारखाना मल आवश्यकता हो, यो विषयमा थप छलफल गरेर अगाडि बढाउने भन्ने कुरा भयो।
2: भनेको खोल्न सकिन्छ हामी भन्ने कुरामै
3: खोल्न सकिन्छ भन्दा नि अहिले आइडिया हो, यो के यसमा काम भएको छ त्यो एकपल्ट हेरौँ र यसलाई अगाडि बढाउने हिसाबले चाहिँ काम गरौँ, यो विषयमा थप छलफल गरौँ भन्ने कुरो भयो। मलको कारखाना चाहिँ सम्भव हुन्छ भने खोल्नै पर्ने हो भन्ने कुरो भयो।
2: प्रधानमन्त्रीसँग छलफल भइसकेपछि चाहिँ यहाँहरूलाई चाहिँ कस्तो लाग्यो?
3: प्रमुख देशै कार्यकारी प्रमुखज्यूले अब तपाईँहरू नै चाहिँ इन्जिनियर हुनुहुन्छ, तपाईँहरू नै विज्ञ हुनुहुन्छ, तपाईँहरूले सहयोग गर्नुपर्छ र तपाईँहरूले अरू भन्दा देश विकासमै आफ्नो विज्ञता अनुभव प्रयोग गर्नुपर्छ भनेपछि लेभलको त्यो मोटिभेसन पनि सबैमा आएको छलफल भयो, त्यसले चाहिँ थप अब प्रभावकारी रूपले देश बनाउन लागि पर्नु पर्छ भन्ने कुरा चाहिँ सबै इन्जिनियर साथीहरूले महसुस गर्नु भएको छ।
2: यहाँहरूसँगको छलफल चाहिँ सुरुवात हो, अरू सांसदहरूसँग गर्ने कुरो संकेत केही पाउनुभयो कि?
3: उहाँले चाहिँ योभन्दा अगाडि जेएनजी सांसदहरूसँग पनि कुरा गर्नुभयो, अब अहिले प्राविधिक सांसदहरूसँग कुरा गर्नु भएको छ, छलफल गर्नु भएको छ, यसलाई चाहिँ उहाँले अरूसँग पनि छलफल गर्ने र हामीसँग पनि
2: अब समग्र रूपमा चाहिँ संसद नै आएर सम्बोधन गर्ने कुरा पनि गर्नुभयो कि गर्नु भएन?
3: अनि त्यो विषयमा हाम्रो कुरा भएन, विशेष गरेर देश विकास गर्ने विषय र जति पनि इन्जिनियर हुनुहुन्छ विभिन्न विभागको इन्जिनियरहरू उहाँहरूको भिजन के छ, उहाँले के गर्न चाहनु भएको छ, कसरी अब अगाडि बढ्ने, के गर्नुपर्छ, त्यो भयो भने राज्य चाहिँ समृद्ध हुन्छ, विकसित हुन्छ भन्ने विषयमै केन्द्रित भयो, राजनीतिक विषयहरू आज प्रवेश भयो।
1: जनता जान्न चाहन्छन्, जनता जान्न चाहन्छन्का साथमा ग्लोबल आइमी बैंक सबैका लागि बैंक। दिस होम इन्टरनेट।
2: हवस् त यसका साथै काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 नेपाली नेटवर्क .com र ठाउँ ठाउँका रेडियो स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। भोलि बिहान 5:30 बजे पुनः उपस्थित हुने नै छौँ। आजलाई बिदा दिनुहोस्, नमस्कार।

0: हेलो आयन के छ
1: के हो यार सम्राट यहाँ खाडीमा गर्मी छ के सारी माडीतिर हाम्रो नेपालमा
0: हजुर माडीतिर पनि सबै राम्रै छ हरियाली नै छ
1: भिडियो अन गर न यार
0: खै के भिडियो अन गर्नु र यार माडीतिरको नेटै गतिले छैन
1: ल कुन जमानामा छौ यार ट्रिक माइन्ड जोड न हाई स्पिड

0: हाइवेबाट चल्छ, सस्तो पनि छ। ल टेक माइन्ड जोड अनि मजाले भिडियोमा गफ गरौँला।
1: माडीकै पहिलो इन्टरनेट सेवा प्रदायक टेक माइन्ड नेटवर्क अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुनसुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो 0556501040 र 9852028840 साथै 24 घण्टा हटलाइन नम्बर 01-597-0086।

0: प्राङ्गणको सह डिलरका रूपमा माडीसाथ किर्तनपुर स्थित पुवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ। आजै सम्पर्क गर्नुहोस्।
1: सम्पर्क कुवर मोटरसाइकल वर्कसप कीर्तनपुर, प्रोप्राइटर इन्द्रजीत कुवर, फोन 98042211343 र 98184929230।
0: नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
1: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर चितवन।
0: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा,
1: 24 घन्टा इमर्जेन्सी सेवा,
0: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष PICU र नवजात शिशु उपचार कक्ष NICU सेवा,
1: एडभान्स पेडियाट्रिक जनरल वार्ड,
0: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा,
1: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन,
0: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा,
1: बच्चाहरूको इको कार्डियोग्राफी ECG सेवा,
0: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच इको कार्डियोग्राफी सेवा,
1: सुविधा सम्पन्न ल्याब, डिजिटल एक्सरे, भिडियो एक्सरे तथा इको सेवा,
0: भेन्टिलेटर सेवा,
1: होल बडी चेकअप जाँचको सुविधा
0: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ।
1: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल CMC अगाडि भरतपुर 10 चितवन। फोन 056-518-853 518-953।
2: दक्ष चिकित्सक, अत्याधुनिक प्रविधि तथा सम्पूर्ण स्वास्थ्य सेवा सहितको पुष्पाञ्जली अस्पताल अब भरतपुर 10 बाल मन्दिर रोडमा।
0: अत्याधुनिक अपरेशन थिएटर, ICU, ल्याब सुविधा, न्यूरोसर्जन सहित विशेषज्ञ डाक्टरहरूबाट सम्पूर्ण उपचार सेवा,
2: साथमा ब्लड सुगर, क्रिटिनाइन, लिपिड प्रोफाइल, ECG, युरिन रुटिन र विशेषज्ञ चिकित्सकको परामर्श सहितको आरोग्य प्याकेज।
0: अब तपाईँको स्वास्थ्यको ख्याल राख्न पुष्पाञ्जली अस्पताल भरतपुर 10 बाल मन्दिर रोड एयरपोर्ट नजिकै। फोन 056-493-580, मोबाइल 98550-26440।
2: तपाईँको स्वास्थ्य हाम्रो प्रतिबद्धता।

0: एबीसी नेपाली सेवाको साझापखबाट पवनराज पौडेलको नमस्कार। आज कार्यक्रममा केही जेएनजी आन्दोलनकारीमाथिका मुद्दा फिर्ता लिन सकिने निष्कर्षमा अध्ययन समिति, सरकारलाई प्रतिवेदन बुझाउने तयारी,
1: प्रतिवादीहरूको बयान अरू प्रमाणहरू उपलब्ध भएसम्म हामीले हेरेका छौँ, त्यसको आधारमा हामीले रिपोर्ट तयार पारेका छौँ, त्यही हो भोलि।
0: बाढी पछिको चुनौती बीच विश्व मञ्चमा उठाइएका मुद्दामा नेपालले कस्तो प्रतिक्रिया पायो,
2: पुनर्निर्माणको विषयमा सहयोग गर्नेतर्फ सबैको चासो र रुचि रहेको मैले पाएँ भने जुन प्रकोप हामी परेका छौँ त्यसप्रति पनि एकबद्धता रहेको मैले पाएको छु।
0: र इजरायल जाँदै गरेको विमानको ककपिटमा देखिएको तनाव दुर्घटना गराउने प्रयास जस्तो देखिएको नेतन्याहुको भनाई। तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
3: समाचार फडिन्द्र दाहालबाट सुन्नुहोस्। इजरायली प्रधानमन्त्रीले तेल अविभतर्फ उडान गर्दा साउदी अरेबियामा आपतकालीन अवतरण गरेको एउटा विमानका पाइलटले अर्का पाइलटलाई धारिलो हतियार प्रहार गरेर विमान दुर्घटना गराउन चाहेको जस्तो देखिएको बताएका छन्। बेन्जामिन नेतान्याहुले आफूलाई एकजना यात्रु र एक चालक दलका सदस्य ककपिटको ढोका फोडेर धारिलो हतियार प्रहार गर्ने पाइलटलाई काबुमा लिन सफल भएको जानकारी दिइएको बताए। त्यसपछि चालक दलका अर्का सदस्यले विमानलाई स्थिर बनाएको नेतान्याहुले बताए। आक्रमण गर्ने पाइलटलाई पक्राउ गरिएको उनको भनाइ छ। फ्लाइ दुबईको उक्त विमानमा सवार एक यात्रुले बीबीसीसँग भने,
4: There were two pilots in the front.
3: विमानमा अगाडि दुईजना पाइलटहरू थिए। एकले अर्कामाथि धारिलो हतियार प्रहार गरे र अर्को उडान भर्ने जिम्मा पाएका दुईजना चालक पनि सो विमानमा थिए। उनीहरू युरोपेली देशका पाइलट थिए, जसमध्ये एक ब्रिटिस नागरिक थिए। उनी भित्र प्रवेश गरे, विमानलाई माथि ल्याए, स्थिर बनाए अनि हामीलाई साउदी अरेबियामा ओह्राले, एक यात्रुको भनाई। राष्ट्रपति जेलेन्स्कीले युक्रेनका विभिन्न ठाउँमा गरिएका पछिल्ला रुसी ड्रोन र क्षेप्यास्त्र हमलामा कम्तीमा 7 जना मारिएको र 24 जना घाइते भएको बताएका छन्। उनले किएव र आसपासका क्षेत्रमा अवस्थित ऊर्जा पूर्वाधारहरूलाई मुख्य निशाना बनाइएको बताए। आवासीय भवन, एउटा गोदाम र एउटा सुपर मार्केटमा पनि आक्रमण गरिएको छ। जेलेन्स्कीले साझेदारहरूले हालै उपलब्ध गराएको नयाँ हवाई प्रतिरक्षा प्रणालीले रुसी बलिस्टिक क्षेप्यास्त्र खसालिदिएको र धेरै ज्यान जोगाएको पनि बताएका छन्। नाइजेरियाका अर्बपति अलीको डाङ्गोटेले केन्याको तटीय क्षेत्रमा एउटा विशाल तेल रिफाइनरी परियोजनाको शिलान्यास गरेका छन्। उनले त्यसलाई अफ्रिकाको औद्योगिक यात्रालाई उज्जवल भविष्यतर्फ डोर्याउने नयाँ अध्यायका रूपमा चित्रण गरे। लामो बन्दरगाहमा 60 अर्ब डलर लागतमा निर्माण गरिने उक्त परियोजनाको दैनिक क्षमता 7 लाख ब्यारल हुने भनिएको छ। शिलान्यास समारोहमा केन्या, युगान्डा र इथियोपियाका नेताहरू सहभागी थिए। श्रीलङ्काको सर्वोच्च अदालतले विपदको प्रतिकार्यमा प्रयोग गर्नुपर्ने सवारी साधन व्यक्तिगत कामका लागि उपभोग गरेकोमा एकजना पूर्व मन्त्रीलाई 20,000 अमेरिकी डलर जरिमाना तिर्न र 3 वटा समाचार पत्रमा क्षमा याचना प्रकाशित गर्न आदेश दिएको छ। विशेष स्रोत साधन सम्पन्न एउटा टोयोटा ल्यान्ड क्रुजर AHM फाउजी विपद व्यवस्थापन मन्त्री भएको समयमा उनको घरमा पठाइएको थियो, तर उनले त्यसलाई करिब 5 वर्ष निजी सम्पत्ति सरह प्रयोग गरेका थिए। अदालतले सार्वजनिक जनविश्वासलाई घात गरिएको एउटा ठूलो उदाहरणका रूपमा उक्त घटनालाई लिएको छ। र न्यून प्रजनन दरसँग जुझिरहेको सिङ्गापुरले सरकारी कर्मचारीहरूलाई लक्षित जोडी खोज्न सघाउने सेवा स्थापना गरेको छ। फर्स्ट डेट 21 देखि 35 वर्षका स्टाफहरूका लागि खोलिएको हो र प्रयोगकर्ताहरूले केही प्रश्नको जवाब दिएपछि निश्चित समयमा एल्गोरिदमले डेटका लागि समय मिलाइदिने भनिएको छ। अघिल्लो वर्ष सिङ्गापुरमा 30,000 भन्दा कम बच्चा जन्मिएका थिए, जुन 6 दशक यताकै न्यून हो। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा पुनः स्वागत छ। जेएनजी आन्दोलनका क्रममा भएको विध्वंससँग सम्बन्धित विभिन्न कसुरमा मुद्दा चलाइएकाहरूको मुद्दा फिर्ता लिन मिल्ने वा नमिल्ने भन्ने विषयमा अध्ययन गर्न गठित समितिले केही व्यक्तिको हकमा मुद्दा फिर्ता लिन सकिने निष्कर्षसहित प्रतिवेदन तयार पारेको समितिका संयोजकले बताएका छन्। गृहमन्त्रीका रूपमा सुदन गुरुङको पुनरागमन भएको केही दिनपछि सरकारले पूर्व न्यायाधीश बाबुराम रेग्मीको नेतृत्वमा अध्ययन समिति गठन गरेको थियो। समितिले पाएको 2 महिनाको अवधि हिजो सकिएको र भोलि सरकारलाई प्रतिवेदन बुझाइने संयोजक रेग्मीले बीबीसीलाई बताए। एक रिपोर्ट। तात्कालिक सुशीला कार्की नेतृत्वको सरकार र जेएनजी पक्षबीचको सम्झौतामा जेएनजी आन्दोलनसँग सम्बन्धित राजनैतिक विरोधका गतिविधिमा सहभागी भएकै आधारमा फौजदारी अनुसन्धान वा अभियोजन नगरिने उल्लेख भए पनि ध्वंसात्मक गतिविधिसँग जोडिएका मुद्दा फिर्ताको विषय पेचिलो रहँदै आएको छ। जेएनजी अभियान कर्मीहरूले मुद्दा फिर्ताका लागि दबाब दिँदै आए पनि कानुनी जटिलताका कारण सरकारले निर्णय लिन सकेको छैन। मुद्दा फिर्ता गर्न सकिने वा नसकिने बारे अध्ययन गर्न सरकारले गठन गरेको समितिका संयोजक रेग्मीका अनुसार 33 जिल्लाका विभिन्न अदालतमा आपराधिक उपद्रव सहितका कसुरमा 445 मुद्दा दायर छन्, जसमा 1887 जना प्रतिवादी छन्। दुई महिना लगाएर तयार पारिएको प्रतिवेदन बारे उनले बीबीसीसँग भने,
1: त्यहाँ विभिन्न प्रकृतिका छन् होइन, अब जस्तो व्यक्तिका घरहरू क्षति भएका, हानि भएका, उनीहरूको जाहेरी परेका कुराहरू पनि छन्। अब केही सरकारी पुस्का छन्, केही व्यापारिक प्रतिष्ठानहरूका छन्, अब त्यो मध्ये केही केही खानसाना दिनु भएकाहरू पनि छन्, कोही क्षति नै उल्लेख नभएका जाहेरी दिएर मुद्दा आएका पनि छन् होइन। त्यो सबैको पहिला हामीले क्याटेगोराइज गरेर त्यो मध्ये यो सम्म होला भन्ने हिसाबमा जहाँ हामी पुग्यौँ, सबै प्रतिवादीहरूको बयान सयान पनि हामीले हेरेका छौँ, प्रहरीमा भएको बयान कोही अदालतमा छ भने त्यो पनि हेरियो, अरू प्रमाणहरू पनि अलिअलि के पेश छ त्यो पनि उपलब्ध भएसम्म हामीले हेरेका छौँ होइन। त्यसको आधारमा हामीले रिपोर्ट तयार पारेका छौँ, त्यही रिपोर्ट चाहिँ बुझाउने भोलि।
0: तपाईँहरूले केही त्यस्ता त्यहाँ चाहिँ नियत संलग्न नभएकाहरूलाई फिर्ता लिन सकिन्छ त भन्नु भएको छ नि त,
1: त्यहीको हकमा जान्छ त्यो।
0: कतिपय जेएनजी नेताहरूले मुद्दा फिर्ताको विषयमा सरकार उदासीन देखिएको आरोप लगाउने गरेका छन्। यद्यपि आपराधिक नियत भएका र नभएकाहरू बीच वर्गीकरण गरिनुपर्नेमा भने उनीहरू पनि सहमत छन्। जेएनजी अभियान कर्मी सरिष्मा थापाले भनिन्,
5: सुनियोजित रूपमा, संगठित रूपमा र आपराधिक मनाशैली आपराधिक गिरोहद्वारा नै गराइएको छ भने मात्रै कारवाही होस् भन्ने चाहिँ हाम्रो सम्झौताले नै मागेको कुरा हो। त्यो बाहेक अरू आवाजमा, राजनीतिक प्रतिशोधमा या पोलिटिकल कुनै पनि संस्थानहरूसँग सरकारसँग चित्त नबुझाइ भएर आउनु भएको व्यक्तिहरूलाई चाहिँ राज्यको संयन्त्रले चाहिँ अपराधीकरण नगराओस्।
0: कानुनी मामिलाका कतिपय जानकारहरूले मुद्दा फिर्तालाई अपवादका रूपमा मात्र लिनुपर्ने बताउँदै आएका छन्। अध्ययन समितिका रेग्मी पनि समितिले प्रतिवेदन बुझाएपछि समेत मुद्दा फिर्ताको प्रक्रिया सहज नहुने बताउँछन्।
1: हामीले पठाइसकेपछि क्याबिनेटले निर्णय गर्छ, त्यसपछि सरकारी वकिल महान्यायको राय हुन्छ, त्यो लिइसकेर फिर्ता लिने ठिक छ सबै कुराले भने अदालतमा जान्छ। जुन अदालतमा मुद्दा दायर भएको थियो त्यो अदालतमा गएर यो मुद्दा फिर्ता पाऊ भन्न निवेदन सहित गएपछि त्यहाँ पनि सुनवाई भएर कोर्टले ओके भन्न फिर्ता दियो भने फिर्ता हुने हो। कोर्टले होइन यो मुद्दा त फिर्ता हुँदैन, यो त हाम्रै कानुनी प्रक्रियाबाट जानुपर्छ भन्ने भयो भने हामीले सिफारिस गरेको भरमा मात्रै कोर्ट मान्छ भन्ने पनि छैन।
0: जेएनजी आन्दोलनसँग सम्बन्धित करिब 50 मुद्दामा भने अदालतले फैसला गरिसकेको बताइएको छ। अब अर्को विषय, परराष्ट्र मन्त्री शिशिर खनालले भोटेकोशी त्रिशुली बाढीबाट सिर्जित चुनौतीबीच संयुक्त राष्ट्रसङ्घको 81 महासभा नेपालको हित र प्राथमिकता प्रवर्धन गर्ने दृष्टिले फलदायी भएको बताएका छन्। आज स्वदेश फर्किएका मन्त्री खनालले महासभाका क्रममा विभिन्न राष्ट्र तथा सरकार प्रमुखसँग भएका भेटवार्तालाई नेपालको जलवायु न्यायको मुद्दा प्रभावकारी रूपमा उठाउने अवसरका रूपमा सदुपयोग गरेको बताए। प्रधानमन्त्री वालेन शाह महासभालाई सम्बोधन गरी स्वदेश फर्किएपछि उनी विभिन्न द्विपक्षीय तथा बहुपक्षीय बैठकमा सक्रिय भएका थिए। ती भेटवार्ताहरूबारे मन्त्री खनालले भने,
2: बाढी पछिको पुनर्निर्माणको विषयमा सहयोग गर्नेतर्फ सबैको चासो र रुचि रहेको मैले पाएँ भने, समग्रता पनि नेपालले जलवायु सङ्कटले निम्त्याइरहेको जुन प्रकोपमा हामी परेका छौँ त्यसप्रति पनि विश्व समुदायको एकबद्धता रहेको र नेपालले जसरी आफ्ना अप्ठ्यारोहरूलाई विश्व मञ्चमा उठायो र त्यसमा पनि सबैको चासो रहेको मैले पाएको थिएँ।
0: नेपाल जस्ता जलवायु परिवर्तनको उच्च जोखिममा रहेका देशहरू थप असुरक्षित बन्दै गएकाले आफूहरूले जलवायु सङ्कटको विषयलाई उच्च प्राथमिकताका साथ उठाएको मन्त्री खनालले बताए। उनका अनुसार भेटवार्तामा तात्कालिक राहत तथा विपद व्यवस्थापनसँगै जलवायु सङ्कटको दीर्घकालीन समाधान र जोखिम न्यूनीकरणका उपायमा समेत विशेष जोड दिइएको छ।
2: भोलिसम्म पर्न सक्ने प्रभावलाई हेरेर क्लाइमेट फाइनेन्ससँग सम्बन्धित बलिया संयन्त्रहरू बन्न पर्यो र हरेक चोटि प्रकोप भएपछि मात्रै हामी विश्व समुदायसँग कतिपय अवस्थामा पुनर्निर्माणको लागि खालि लोन मात्रै लिनुपर्ने जुन बाध्यता छ त्यो अन्त्य होस् र लस एन्ड ड्यामेज फन्ड जस्ता संयन्त्रहरू छन् ती चाहिँ बलिया बनुन्, नियमित रूपमा ग्रान्ट बेस्ड फाइनेन्सियल मेकानिजम्सहरू चाहिँ हुनु पर्यो। हामी जस्तै अरू मुलुकहरू पनि छन्, साना मुलुकहरू, भल्नरेबल मुलुकहरूले पनि त्यो मेकानिजमबाट स्रोत पाउनुपर्छ भन्ने हाम्रो अहिलेको दावा हो।
0: प्रेस ब्रिफिङका क्रममा उनलाई प्रधानमन्त्री शाहको भारत भ्रमणबारे पनि सोधिएको थियो। त्यसबारे मन्त्री खनालले भने,
2: उपयुक्त अवसर हुँदाखेरि एउटा परिणाममुखी भ्रमण गर्ने भन्ने छ, तर अहिलेको आजको अवस्थासम्म कहिले हुन्छ भन्ने छैन, हामी पनि अपेक्षा गर्दैछौँ, परिणाममुखी भ्रमण होस् भन्ने चाहना दुवै पक्षको छ।
0: सरकार गठन भए लगत्तै प्रधानमन्त्री शाहलाई भारतबाट भ्रमणको निम्तो पठाइएका विवरणहरू आएका थिए। तपाईँ बीबीसी नेपाली सेवा सुनिरहनु भएको छ। केही दिनदेखि हामीले भोटेकोशी त्रिशुली नदीको बाढीबाट प्रभावितहरूका लागि विपदमा परेका बेला काम लाग्ने जीवन उपयोगी जानकारीहरू सहितको नयाँ रेडियो कार्यक्रम बीबीसी हातेमालो सुरु गरेका छौँ। बीबीसी हातेमालो कार्यक्रम अहिले 9 बजे स्वतन्त्र रेडियोहरूको सञ्जाल अकोराब मार्फत प्रभावित क्षेत्रका एफएम स्टेसनहरूबाट सुन्न सकिन्छ। अब एकैछिन लागौँ नुवाकोटतर्फ। भोटेकोशी त्रिशुली बाढीपछि होल्डिङ सेन्टरमा बसिरहेका कतिपय दीर्घ रोगीको स्वास्थ्य अवस्था झनै जटिल बन्दै गएको बताइएको छ। त्यहाँ स्वास्थ्य कर्मीहरू उपलब्ध भए पनि क्यान्सर लगायत विशिष्ट स्वास्थ्य सेवाको खाँचो पर्ने बिरामीहरू बढी प्रभावित भएका हुन्। नुवाकोटबाट शक्ति माया तामाङको रिपोर्ट।
6: विदुर नगरपालिका वडा नम्बर 1 त्रिशुलीका अमृतमान श्रेष्ठलाई डाक्टरको सल्लाह अनुसार समयमा अस्पताल पुग्नु पर्नेमा बाढीको कारण समयमा अस्पताल पुग्न सकेन। झोलिलो खानेकुरा मात्र निल्न सक्ने उनलाई होल्डिङ सेन्टरको बसाइ निकै कष्टकर भएको बताए।
7: 7 हप्ता थेरापी सकाइ गर्यो, 7 हप्ता किमो थियो, यता आयो टाइम टाइममा जानु पर्ने, बाढी आफै टाइममा जानु पाएन, 20-25 दिन ढिला भयो। त्यो कारणले गर्दाखेरि अहिले पनि थोक निल्न गाह्रो छ, पानी निल्नलाई पोल्छ घाँटी चाहिँ, मिक्सचर गरेर जाउनु भएन, टाइम टाइममा चेक गर्न जानुपर्छ।
6: त्यस्तै विदुर एक ढुङ्गेका सुन्दरी तामाङको पनि बाढीले घरसँगै स्वास्थ्य परीक्षणको रिपोर्ट र औषधिहरू बगायो। उनी भन्छन्,
8: किमो चढ्नु पनि अब आउँदा जाँदा पनि अब खर्चै हुन्छ, मलाई पो त्यहाँ फ्रीमा पाउँछ खानलाई, बिरामी कुरालाई पनि खर्चै चाहिएको खुवाउनलाई, त्यही भएर नै समस्या छ, बुढा पनि बिरामी म पनि बिरामी।
6: होल्डिङ सेन्टरमा निशुल्क स्वास्थ्य परीक्षण र औषधिहरू वितरण गरेकाले औषधि नियमित खान सहज भएको ज्ञान बहादुर खातीले बताए।
9: 3 औषधि खान्छु, त्यो मध्ये प्रेसर भयो, थाइरोइड भयो, कोलेस्ट्रोल, औषधि सबै भइहाल्यो नि, केही निकाल्नै पाएन नि, कागज पत्र यताउति, त्यति नै खाने औषधि थिएन, मैले मेडिकलबाटै लिएँ, शिविर काममा चाहिँ औषधि ल्याएछु, त्यही शिविरबाट लिएर आउने खाएँ।
6: धनजनको क्षतिले दीर्घ रोगीहरूमा मानसिक तनाव र मनोवैज्ञानिक समस्याहरू देखिन थालेका छन्। एकातिर बाढीले घर खोस्यो, अर्कोतिर रोगसँग लडिरहेका आफूहरूलाई पहिलेकै अवस्थामा फर्किन र जीवन कसरी चलाउने भन्ने चिन्ताले सताएको उनीहरू बताउँछन्। शक्ति माया तामाङ, बीबीसी नुवाकोट।
0: अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसङ्ग। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले तेल अभिव तर्फ उडान गर्दा साउदी अरेबियामा आपतकालीन अवतरण गरेको एउटा विमानका पाइलटले अर्का पाइलटलाई धारिलो हतियार प्रहार गरेर विमान दुर्घटना गराउन चाहेको जस्तो देखिएको बताएका छन्। विमान अपहरणमा परेको चेतावनी जारी हुने गरी दुईजना पाइलट बीच झगडा भएपछि इजरायल तर्फ गइरहेको एउटा विमान सुरक्षित रूपमा साउदी अरेबियामा अवतरण भएको थियो। बीबीसी विवरणमा आधारित रिपोर्ट फणिन्द्र दाहालबाट।
3: इजरायली संचार माध्यमहरूले पोस्ट गरेका भिडियोमा दुईजना घाइते पुरुषहरू भुइँमा लडिरहेको र उनीहरूको वरपर रगत लतपतिएको देखिन्छ। उक्त फ्लाइ दुबईको विमानमा सवार प्रत्यक्षदर्शीहरूबाट थप विवरण आइरहँदा यो घटना अभूतपूर्व र डरलाग्दो कथा जस्तो बन्दै गएको छ। विमानले अपहरणमा परेको संकेत पठाएको थियो, तर अहिले हेर्दा त्यो अपहरणको प्रयास यात्रुबाट नभई पाइलट मध्ये एकजनाबाट भएको हुन सक्ने जस्तो देखिएको छ। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले सो विमानका एक पाइलटले अर्को पाइलटमाथि धारिलो हतियार प्रहार गरेको र विमान दुर्घटना गराउन चाहेको जस्तो देखिएको बताएका छन्। धारिलो हतियार प्रहार गर्ने पाइलटलाई पक्राउ गरिएको उनको भनाइ छ। यात्रुहरूले विमान केही मिनट भित्रै कसरी 17,000 फिट तल खस्यो भन्ने वर्णन गरिरहेका छन्। अनुसन्धानकर्ताहरूले अब पाइलटले योजनाबद्ध रूपमा विमान दुर्घटना गराउन चाहे या नचाहेको र उनले राजनीतिक उद्देश्यबाट प्रेरित भएर उक्त कदम चालेको हो कि होइन भनेर निर्क्योल गर्ने प्रयास गर्नेछन्। बीबीसीका विश्व मामिला संवाददाता सेबास्टियन असर भन्छन्, फ्लाइ दुबईको उडानमा भएको यो घटना इजरायलमा अति कडा प्रतिस्पर्धा हुने ठानिएको चुनाव भन्दा केही साता अघि भएको छ। तथ्य जे होस्, चुनावी अभियानमा सबै पक्षले यसको प्रयोग गर्ने उनको छम्याइ छ। त्यसको संकेत अति दक्षिणपन्थी सुरक्षा मन्त्री इटामर बेन गिर्डले दिइसकेका छन्, जसले उक्त घटनालाई आतंकवादी कदम भन्दै आफ्ना सबै शत्रु पराजित नभएसम्म इजरायलले लडिरहनु पर्ने बताए।
0: यसका साथै बीबीसी नेपाली सेवाको नियमित समाचारहरूको कार्यक्रम यही समाप्त हुन्छ। अब एकैछिनमा भोटेकोशी त्रिशुली बाढी प्रभावित लक्षित हाम्रो विशेष प्रस्तुति बीबीसी हातेमालो कार्यक्रम एकोरेब मार्फत प्रभावित क्षेत्रका एफएम स्टेसनहरूबाट सुन्न सक्नुहुन्छ। हामीलाई भने बिदा दिनुहोस्, नमस्कार।
10: इस टाइम चेक इस समय सूचक का साथ में
11: दक्षिण कोरिया में पढ़ाई र रोजगारी को उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेंट इंटरनेशनल प्राली भरतपुर चितौन सीएमसी हॉस्पिटल को ठीक अगाड़ी संपर्क 0556 5563 98 550 7071 र 98 550 7073
12: 24 घंटा इमरजेंसी सेवा विशेषज्ञ चिकित्सक मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधि को उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जलि हस्पिटल प्राली बाल मंदिर रोड भरतपुर 10 चितवन फोन 0556 4940 4395 580 र 98 550 2640
10: It's 9 o'clock अहिले 9 बजेको छ।

अनुहार भरे कालो पोतो झन् त्यसैमा डन्डीफोर र चौरीपनाले मेरो रूपै बिगारेको थियो। मलाई लाग्थ्यो म जस्तै नराम्री अरू कोही पनि छैन, तर जबदेखि मैले ओखती फेस सोप प्रयोग गर्न थालेँ तबदेखि मलाई सबैले यस्तै भन्छ।

0: ओखती फेसु जस्तो नाम उस्तै काम एक पटक अवश्य प्रयोग गरौँ परिणाम आफै थाहा हुनेछ केवल एक हप्तामै अनुहारमा परिवर्तन आउनेछ
1: वर्षौंदेखि स्वास्थ्य क्षेत्रमा जनतालाई उचित सेवा प्रदान गर्दै आइरहेको अस्पताल रोडमा रहेको नारायणी सामुदायिक हस्पिटलमा अनुभवी डाक्टरहरूद्वारा हात खुट्टा भाँचिएको नसा च्यापिएको खप्टिएको लगायत महिला तथा पुरुषका साना तथा ठुला सबै खाले अपरेसन सजिलै गरिन्छ तिमीले भुले कि क्या हो पोहोर साल हाम्रो माइजीलाई पत्थरी र पाटेघरको अपरेसन त्यही गराएको होइन कस्तो राम्रो छ अहिले माइजीलाई
2: त्यसो भए हेलिकप्टर क्यान्सिल एम्बुलेन्स बोलाएर तुरन्त नारायणी सामुदायिक अस्पतालमा लैहालौँ
3: हजुर हामी कहाँ आधुनिक प्रविधियुक्त मेसिनहरूबाट महिलाहरूको स्तनको विशेष एक्सरे 24 घण्टा सिटी स्क्यान तथा आइसियु सेवा उपलब्ध गराइन्छ
4: यो रमाइलो माडी घुम्दा घुम्दै 2 पो बजन लागेछ यार होइन भोक लागेको छैन तिमीहरूलाई
5: भोक त लागेछ नि तर के गर्नु खानाको अर्डर कहीँ गरिएन अब चाउमिनमा चित्त बुझाउनु त होला नि
6: के भनेको त्यस्तो अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ यसका साथै स्वादिष्ट रोटी मोमो चाउमिन खाजा सेट चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ ल हिँड जाऊ त्यतैतिर
7: नारायणी होटल एन्ड रेस्टुरेन्ट बसन्तपुर बजार माडी प्रोप्राइटर धनप्रसाद ढुङ्गाना सम्पर्क 97 45 23 91 63
8: कालिका अस्पतालको सेवा अब आफ्नै सुविधा सम्पन्न भवन भरतपुर 11 बाइपास रोड
9: घण्टा वरिष्ठ विशेषज्ञद्वारा गर्भवती तथा स्त्री रोग सेवा
10: शल्य चिकित्सा पेट छाती सुगर थाइराइड एवं मुटु रोग सहितको आइसियु सेवा
9: एनआइसियु पिआइसियु सहितको बाल रोग विशेषज्ञ सेवा 4D भिडियो एक्सरे द्वारा बच्चाको सम्पूर्ण अङ्ग तथा रोग देख्न सकिने
10: मेरुदण्ड तथा जोर्नी प्रत्यारोपण सहितको हाड जोर्नी सेवा इइजी इसिटी सहितको मनोरोग सेवा
9: युरोलोजीमा एमसीएस गर्नुभएका विशेषज्ञद्वारा सेवा
10: प्लास्टिक सर्जरी सम्बन्धी उपचार सेवा
11: मौलाकालिका अस्पताल भरतपुर 11 बाइपास रोड फोन 056-493-7338 मोबाइल 98550-88002 एक्जाम सकिएर रिजल्ट पनि आइसक्यो लाइफ भने अझै अस्त व्यस्त म पनि अब विदेशतिर जाने त होला नि
12: कन्फ्युज हुनु पर्दैन सकिन्छ यही केही गरे भयो नभए कोरिया जाऊ 3.2 GPA भए पुग्छ IELTS पनि 5.5 भए पुग्छ अनि स्कलरसिप पनि 100% को अफर छ र आफूले चाहेको कोर्स पनि पढ्न पाइन्छ
11: कुरा त ठिकै हो तर जाने चाहिँ कहाँबाट
12: नेपालबाट कोरिया पठाउने बेस्ट कन्सल्टेन्सी हाम्रै चितवनमा गोल्डन एमिनेन्ट छँदैछ त
13: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सिएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 056-53-69-53 98-550-77-061 र 98-550-77-53
14: नेपालीपनको आभास नेपाली मनको आवाज
15: सुन हिउँ चुली पहाड पहरा सुन भिर पागल एक बेसी सारा सुन
14: स्वदेश FM 93.2 मेगाहर्ज

0: म तिमीसँग एक बस्दिन, दुई बस्दिन, चार बस्दिन। यो घरको भित्ता भित्ता हेरेर मलाई उराट लाइसक्यो। भित्तामा वाल पेपर ल्याएर सजाम भन्दा नमान्ने होइन। अब बस तिमी एक्लै, म गए रिस उठ्ने।
1: ए मेरी प्राण प्यारी, मेरो मुटुको टुक्रा, मलाई छोडेर नजान। बरु जामिन, बरु आजै गएर लिएर हाल वाल पेपर।
2: तपाईँको घर अनि अफिस सजावटको साथी सिटी फ्लावर सहित चोक बसन्तपुर बजार माडी माडी सामुदायिक अस्पताल अगाडि।
3: यहाँ वालपेपर, पर्दा, कार्पेट, डोरम्याट, घर सजावटको सामान साथै जेन्स तथा लेडिज कपडा सुपथ मूल्यमा पाइन्छ।
2: ग्रुप राइटर नरेश महतो, गीता महतो।
4: सम्पर्क 97625 73 09 98 094 46 142 र 98 491 95 225।
5: मानिस अधिकारका साथ जन्मिन्छन्, बजारमा बिक्रीका लागि होइन। लोभ र प्रलोभनमा नपरौँ, असुरक्षित बसाइ सराई नगरौँ, सचेत बनौँ, मानव तस्करको जालबाट बचौँ। यौन शोषण, बाल विवाह, बाध्यकारी काम र दासत्व नियन्त्रण गरी महिला र बाल बालिकाको सुरक्षा सँगै सभ्य समाज निर्माणमा प्रतिबद्ध हौ। जनहितका लागि आफन्त नेपाल।
6: पानी पर्दा, हावाहुरी चल्दा, हुसु लाग्दा, निरन्तर चलिरहने चित्रवन युनिक टिभी, जसमा ज्ञानवर्धक, मनोरञ्जनात्मक र सूचनामूलक कार्यक्रम र लोकल टिभी एवं नेसनल च्यानल गरी 175 भन्दा धेरै एसटी र एसडी च्यानलहरू हेर्न मासिक शुल्क ₹350 मात्र।
7: साथै चित्रवन युनिकको इन्टरनेट र टिभी एकै साथ चलाउँदा मासिक शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
2: भरतपुरदेखि माडीसम्म सिधा अप्टिकल फाइबरबाटै चलेको हाम्रो सेवा जोड्न वा थप जानकारीको लागि सम्पर्क चित्रवन युनिक टिभी, माडी सेवा केन्द्र, बसन्तपुर बजार माडी। मोबाइल 98459064977 र 98020235212।
8: स्वदेश एफएम 93.2 MHz।
0: खबर तपाईको समुदायको अनि तपाईको सरोकारको।
2: खबर तपाईको अधिकार अनि तपाईको अपरिहार्यता।
9: तपाई हाम्रै गाउँघरको खबर अनि सत्य तथ्य सन्तुलित र विश्वसनीय खबर। स्वदेश खबर।

0: नमस्कार। माडीको सर्वाधिक सुनिने तथा विश्वभर करोडौं श्रोता बीच पुगिरहेको स्वदेश एफएम 93.2 मेगाहर्ज र भरतपुर स्थित स्वदेश प्लस एफएम 102.1 मेगाहर्ज सँगै फेसबुक लाइभ र मोबाइल एप्सहरू मार्फत एकैसाथ प्रसारण भइरहेको सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरमा स्वागत छ। म सृजा थापा। तपाईँ हाम्रो समाचार swadeshpost.com मार्फत जुनसुकै समयमा पढ्न र शेयर गर्न पनि सक्नुहुनेछ। नारेटी नदीले गत आइतबार रूखमा बाँधेर राखिएको अवस्थामा बगाएको राइनो क्रूज अझै निकाल्न सकिएको छैन। बाढीले बगाउने क्रममा नारेटी पुलको गैडाकोटतर्फको पिल्लरमा ठोकिएर अड्किएको क्रूजलाई क्रेन मार्फत पल्टाइँदा पनि बाहिर भने अझै निकाल्न नसकिएको राइनो वाटर इन्टरटेनमेन्टका अध्यक्ष दीपक ढुङ्गेलले जानकारी दिनुभयो। केही समय अघि स्थानीय काभ्रे घाटमा तटबन्धन गरी सञ्चालन गरिएको उक्त क्रूज त्यहाँ सहज नभएपछि नवलप्रासीको गैडाकोट लगेर चलाइएको थियो। संस्थाबाट उद्धार गरी ल्याइएको पोथी गैडा सौराहाको जनकौली सामुदायिक वन क्षेत्रमा छाडिएको छ। चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार नारेटी नदीको बाढीले बगाएर सुस्ता गाउँपालिका चार पुराएको गैडालाई उद्धार गरी सौराह ल्याइएको थियो। गैडा उद्धारका लागि निकुञ्जका संरक्षण अधिकृत मधु नेपाली र राष्ट्रिय प्रकृति संरक्षण कोषका डाक्टर अमित सडोलाको नेतृत्वमा टोली सुस्ता पुगेको थियो। चितवनको राप्ती नगरपालिकामा अति विकट तथा पहाडी क्षेत्रमा पुगेर जिल्ला प्रमुख जिल्ला अधिकारी सहितको टोलीले 90 जना चेपाङ समुदायका नागरिकलाई नेपाली नागरिकता वितरण गरेको छ। भरतपुरबाट गएर नागरिकता लिन मात्रै बीच बाटोमा एक रात बस्नुपर्ने भौगोलिक बाध्यता र वर्षायामको जोखिमपूर्ण बाटोलाई चिर्दै प्रमुख जिल्ला अधिकारी सीडीओ गणेश अर्याल नेतृत्वको टोली स्थलगत रूपमै बस्तीमा पुगेको हो। नेपाली काङ्ग्रेसको 15 महाधिवेशन अन्तर्गत चितवन क्षेत्र नम्बर 3 35 वर्ष मुनिको युवा क्लस्टरतर्फ प्रवीण देवकोटा केन्द्रीय महाधिवेशन प्रतिनिधिमा विजयी हुनुभएको छ। सोमबार सम्पन्न निर्वाचनको मंगलबार साँझ सार्वजनिक मत परिणाम अनुसार देवकोटाले 227 मत प्राप्त गर्दै जित सुनिश्चित गर्नुभएको हो। यसै गरी नेपाली काङ्ग्रेस 15 महाधिवेशन अन्तर्गत चितवन क्षेत्र नम्बर 1 सभापतिमा प्रहलाद सापकोटा निर्वाचित हुनुभएको छ। मंगलबार रातिसम्म मतगणनामा सापकोटा 703 मतका साथ क्षेत्रीय सभापतिमा निर्वाचित हुनुभएको हो। यसै गरी चितवनका 21 वर्ष युवा उमङ्ग लोहनी महाधिवेशन प्रतिनिधिमा निर्वाचित हुनुभएको छ। नेपाली काङ्ग्रेसको 15 महाधिवेशन अन्तर्गत चितवन जिल्ला निर्वाचन क्षेत्र नम्बर 3 21 वर्षीय लोहनी सर्वाधिक मतसहित महाधिवेशन प्रतिनिधिमा निर्वाचित हुनुभएको हो। देशभरमा अब केही राष्ट्रिय खबरहरू। प्रधानमन्त्री बालेन्द्र शाहले सांसदलाई आफ्नो विज्ञता अनुसार मुलुकको विकासमा योगदान दिन आग्रह गर्नुभएको छ। बुधबार सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा संघीय संसद प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने प्राविधिक पृष्ठभूमिका सांसदहरूसँगको छलफलका क्रममा प्रधानमन्त्री शाहले उनीहरूलाई राजनीतिक विषयभन्दा बढी दीर्घकालीन नीति र नयाँ विचारमा केन्द्रित हुन आग्रह गर्नुभयो। वर्तमान सभापति शेरबहादुर देउवा समूहको आफूले नेपाली काङ्ग्रेसले पार्टीको 15 महाधिवेशन गर्न तय गरेको कार्यतालिका निर्वाचन आयोगलाई जानकारी गराएको छ। देउवाको हस्ताक्षर रहेको पत्र मंगलबार निर्वाचन आयोगमा बुझाइएको र आयोगमा दर्ता भएको नेता एनपी साउदले जानकारी दिनुभयो। आयोगले देउवा समूहको महाधिवेशनको कार्यतालिकाबारे पत्र मंगलबार प्राप्त गरेको जानकारी दिएको छ। पत्रमा असोज 15 गतेदेखि एउटा अधिवेशन शुरू गरी मंगसिर 21 गतेदेखि केन्द्रीय महाधिवेशन गर्ने विवरण उल्लेख गरिएको छ। नेपाली श्रमिक भर्नाका लागि लागू गरेको विदेशी श्रमिक केन्द्रीकृत व्यवस्थापन प्रणालीबाट नेपालका सूचीकृत म्यान पावर कम्पनीहरूलाई हटाउन नेपालले आग्रह गरेको छ। नेपालमा 25 मुख्य कम्पनी र सहायक 250 कम्पनीको निवेदनका आधारमा सरकारले मलेसिया सरकार समक्ष पत्र पठाएको हो। श्रम मन्त्रालय र वैदेशिक रोजगार विभागले सरल प्रक्रियामा भएको संलग्नताबारे छानबिन अगाडि बढाएको, ती कम्पनीहरूले आफू उक्त प्रणालीमा आबद्ध हुन नसकेको भन्दै भदौको पहिलो साता मन्त्रालयमा लिखित निवेदन दिएका थिए। रोग निगरानी तथा नियन्त्रणका लागि सेन्टर फर डिजिज कन्ट्रोल सिडिसी स्थापना गर्ने र स्वास्थ्य सेवा तथा संस्थाको गुणस्तर मापनका लागि राष्ट्रिय स्वास्थ्य प्रतायन प्राधिकरण गठन गर्ने घोषणा गरे पनि बल्ल स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय प्रारम्भिक छलफलमा जुटेको छ। मन्त्रालयले सेन्टर फर डिजिज कन्ट्रोल फुड एन्ड ड्रग एडमिनिस्ट्रेसन तथा नेसनल हेल्थ एक्रिडिटेसन अथोरिटीसँग सम्बन्धित कार्यदिशा तथा कार्यदिशा तय गर्न सरकारवालाहरूसँग बुधबार छलफल सुरु गरेको हो। भुटेको सीमाएको विनाशकारी बाढी पहिरोले सड़क तथा पुलहरूमा क्षतिपूराई सञ्जालबाट विच्छेद भएको एक महिनापछि बेत्रावतीसम्मको सड़क पुनः जोडिएको छ। नेपाली सेना सड़क विभाग र विशेष कार्यदलको निरन्तरको प्रयासपछि नुवाकोटको कठिन भीरमा अस्थायी ट्र्याक खोल्ने काम सम्पन्न भएसँगै यातायात सम्पर्क पुनर्स्थापित भएको सड़क विभागले जनाएको छ। भदौ 10 गते चीनतर्फबाट भुटेको सीमाएको विनाशकारी बाढीले रसुवा, नुवाकोट, धादिङ, गोर्खाका जिल्लामा ठूलो जनधनको क्षति पुर्याउनुका साथै रणनीतिक सड़क र पुलहरू छतविच्छेद बनाएको थियो। चर्चित क्यान्डीम्यान ट्रेडमार्क विवादमा सर्वोच्च अदालतले नयाँ नजर स्थापित गर्दै नेपाली उद्योग सुजल फुड्स प्रणालीको नाममा रहेको ट्रेडमार्क दर्ता खारेज गरेको छ। सर्वोच्चले भारतको बहुराष्ट्रिय कम्पनी इन्डिया टोबाको लिमिटेडको क्यान्डीम्यान कोकोलियर ट्रेडमार्कको दर्तालाई वैधानिकता दिँदै यसअघि उद्योग विभाग र उच्च अदालत पाटनले गरेका निर्णयहरू उल्टै बदर गरिदिएको छ। प्रतिनिधि सभाको कानून तथा कानून न्याय तथा मानवाधिकार समिति अन्तर्गतको उपसमितिले कारागार तथा हिरासतको अवस्था अध्ययन गरेर सुझाव सहितको प्रतिवेदन बुझाएको छ। बुधबार उपसमितिले नीतिगत र कानूनी सुझाव तथा सिफारिस सहितको प्रतिवेदन बुझाएको हो। उपसमितिले जेएनजी आन्दोलनमा सहभागीहरूको मुद्दा फिर्ता लिएर कारागारबाट थुनामुक्त गर्न सिफारिस गरेको छ। प्रतिनिधि सभाको बुधबार बसेको बैठकले कानूनी र न्याय कार्य क्षेत्रसँग सम्बन्धित तीनवटा विधेयकहरूलाई तफावर छलफलका लागि सम्बन्धित समितिमा पठाउने निर्णय गरेको छ। कानून न्याय तथा संसदीय मामिला मन्त्री सविता गौतमले प्रस्तुत गर्नुभएको उक्त प्रस्तावहरूलाई सभाले सर्वसम्मतिले स्वीकृत गरेको हो। प्रधानमन्त्री बालेन्द्र शाहले सांसदहरूको अभिव्यक्ति क्षमता र विज्ञताको आधारमा उनीहरूलाई तीन तहमा वर्गीकरण गर्नुभएको छ। इन्जिनियरिङ पृष्ठभूमिका सांसदहरूसँगको बुधबारको छलफलका क्रममा प्रधानमन्त्री शाहले सांसदहरूलाई एभरेज, एभरेजभन्दा तल र एक्स्ट्राअर्डिनरी गरी तीन समूहमा राखेर व्याख्या गरेको एक सांसदले बताउनुभयो। ती सांसदका अनुसार प्रधानमन्त्री शाहले सामान्य तहका सांसदहरूले कार्यक्रम तथा आयोजनाका विषयमा कुरा गर्ने, त्यसको तल्लो तहमा रहेकाले अरूलाई काम गर्न निर्देशन दिने र एक्स्ट्राअर्डिनरी सांसदहरूले भने नयाँ विचार, सृजनशीलता र देश विकास योजनाबारे सुझाव दिनुपर्ने बताएका छन्। इन्जिनियरिङ भनेको एक्स्ट्राअर्डिनरी हो। एभरेज मान्छेहरू इभेन्टको कुरा गर्छन्, त्योभन्दा तलकोले मलाई यो गर त्यो गर भन्छन्। प्रधानमन्त्री शाहको भनाई उद्धृत गर्दै ती सांसदले भन्नुभयो, एक्स्ट्राअर्डिनरी भएकाले तपाईँहरूको आइडिया र क्रिएटिभिटीको कुरा उठाउनुपर्छ, यो गरे देश बन्छ भनेर भन्नुपर्छ, तपाईँहरूको आइडियाले देश बन्छ। प्रधानमन्त्री शाहले इन्जिनियरिङ पृष्ठभूमिका सांसदहरूलाई औद्योगिकरणका लागि आवश्यक काम र योजनाबारे नयाँ विचार दिन आग्रह गर्नुभयो। र सरकारी स्वामित्वमा रहेको जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीका मासिक जालादारी कर्मचारी विभिन्न सेवा सुविधा र अदालतको फैसला कार्यान्वयनको माग गर्दै 20 दिनदेखि आन्दोलित भएका छन्। सामाजिक सुरक्षा कोष लागू गर्नुपर्ने, चाडपर्व भत्ता दिनुपर्ने र श्रम अदालत भक्तपुरले गरेको फैसला कार्यान्वयन गर्नुपर्ने माग राख्दै भदौ 24 गतेदेखि कर्मचारीहरू आन्दोलनमा उत्रिएका हुन्। सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक सुदेश खबरको यो बुलेटिन यति नै। अहिलेका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीहरूसँगै म सृजा थापा पनि बिदा हुन्छु। नमस्कार।
1: समय सूचकका साथमा
2: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 0656 5369 53 98 5 50 77 0 61 र 98 5 50 77 0 53।
3: 24 घन्टा इमर्जेन्सी सेवा, विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप, डायग्नोसिस, ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन। फोन 0656 4394 4 93 5 80 र 98 5 50 26 4 40।
4: It's 10 o'clock. अहिले 10 बजेको छ।

चलाउने माया संसारे जलाउने माया संसारे हँसाउने माया संसारे रुवाउने माया यो माया रुखमा पातमा हाँगामा जरामा फुलामा मौरीमा माछामा चरामा कहाँ छैन र माया को छ र माया नलाको चोखो को छ र मायाले नरोको डाँडै चढे पनि गहिरै झरे पनि गीतै सुने पनि आउने झल्को ढोकै थुने।

0: उनैको कलेज उनैको हेर यो छाती खोक्रो खोक्रो गुदी उनैको रस रङ उनैको हेर त यो मन बोक्रो बोक्रो
1: मुटु उनैको कलेज उनैको हेर यो छाती खोक्रो खोक्रो।

0: ड्राइभर होसिया यात्री डाक्टर होसिया रोगी राजा होसिया जोगी सबैतिर छन् मायाको भोगी
1: ए नहुनाले सम्बन्ध एक नासा भने।

0: भोलि घटा कथा जाने हो
1: अब को जान्छ चिट टाढा तँलाई थाहा छैन नयाँ मिल खुलेको नजिक पनि छिटो पनि सबैजना उतै जाने भने हा म पनि जाने हो तेरो पो
0: है

0: नेपालीपनको आभास, नेपाली मनको आवाज।
1: सुन हिउँ चुली पहाड पहरा, सुन भिर पागल एक बेसी सारा सुन।
0: स्वदेश FM 93.2 मेगाहर्ज।

0: No hip-hop chill. Southern Indies Pop chill.
1: Sudish FM 93.2 MHz.

स्वदेश एफएम 93.2 मेगाहर्ट्ज।

सधैँ निष्पक्ष निष्पक्ष निष्पक्ष स्वदेश एफएम 93.2 मेगाहर्ज।

साइले मुखियाको छोरोमा धनको चिन्ता छैन नमानेला तार्छु साइले।

स्वदेश एफएम 93.2 मेगाहर्ट्ज।

0: सम्बत 2083 साल असोज 15 गते बिहीबार आश्विन कृष्ण पञ्चमी 1 अक्टोबर सन् 2026 नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री विनु शर्मासँगै सरोज कोइरालाको नमस्कार
1: यस नेपाली खबरका साथमा नबिल बैंक सधैं सँगै अघि एनसी एग्रोटेक उत्पादन च्याउ भनेकै राजा च्याउ
2: Good Life Digestive Biscuit.
3: बाली भन्दा ठूलो हल्लाले थलियो पर्यटन प्रधान न्यायाधीश शर्माको भूमिका अध्यादेश ल्याउने तयारी हिउँदमा भारतकै बिजुलीको भर र बुढेउलीतर्फ नेपाल छैन राज्यको तयारी लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले गोर्खापत्र दैनिकमा छापिएको प्रभावकारी बन्यो पेन क्लिनिक शीर्षकको शुभ समाचार
0: ईश्वरी महत थापा 22 वर्षदेखि ढाड र दाहिने खुट्टाको दुखाइबाट पीडित हुनुहुन्थ्यो पेशाले स्वास्थ्यकर्मी थापाले सुरुमा चाभैली स्थित निजी अस्पतालमा उपचार गराउनुभयो केही समय भए पनि समस्या पुनः दोहोरिएपछि उहाँले काठमाडौँकै अर्को निजी अस्पतालमा उपचार गराउनुभयो त्यहाँबाट पनि समस्या समाधान नभएपछि राष्ट्रिय ट्रमा सेन्टरको पेन क्लिनिकमा 4 महिनादेखि उपचार गराइरहनु भएकी थापाको दुखाई निकै कम भएको छ पहिले हातले टेकेर हिँड्नुपर्ने अवस्था थियो अहिले स्वास्थ्य संस्था जानेदेखि अन्य कामका लागि राम्रैसँग हेन्डल गर्न सक्छु पहिल्यै ट्रमा सेन्टरको पेन क्लिनिकमा जानुपर्ने रहेछ उहाँले भन्नुभयो यस्तै केही महिना अघि रुखबाट लडेर घाइते हुनुभएका दीपक भुजेललाई लामो समयसम्म दुखाइले सतायो विभिन्न प्रकारका दुखाई कम गर्ने औषधि सेवन गर्दा पनि दुखाई सहन नसकेपछि राष्ट्रिय ट्रमा सेन्टरको पेन क्लिनिकमा पुग्नुभयो चिकित्सकको सल्लाह अनुसार दुखाई कम गर्ने उपचार पाएपछि अहिले उहाँको दुखाई धेरै कम भएको छ धेरै समयदेखि दुखाई थियो पेन किलर जाँदा खाँदा पनि ठिक नभएपछि ट्रमा सेन्टरमा उपचार गराए अहिले धेरै आराम भएको छ उहाँले भन्नुभयो राष्ट्रिय ट्रमा सेन्टरका पेन फिजिसियन डाक्टर पवन कुमार हमालले कुनै पनि कारणले भएको दुखाई 3 महिनाभन्दा बढी समयसम्म रह्यो भने त्यसलाई दीर्घकालीन दुखाई अर्थात क्रोनिक पेनका रूपमा लिन सकिने बताउनुभयो उहाँले 3 महिनाभन्दा बढी समयसम्म दुखाई रह्यो भने त्यसको कारण पहिचान गरेर उपचार गर्नुपर्नेमा जोड दिनुभयो
4: भनिन्छ नि नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो जे पनि बचत गरिहाले बिस्तारै यो बानी स्वभाव बन्दै गयो बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो अनि त महिनाभरिमा खुत्रुके भरायो बाबासँग ब्याङ्क गएर जम्मा गरायो समयसँगै हुर्किँदै गयो बचत पनि थरी थरी चिन्ह लाइयो जिन्दगी नहो सधैँ किन एकनास हुन्थ्यो र तर पनि मन ढुक्क हुन्थ्यो किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी
5: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त
4: हेल्दी हो

0: डाइजेस्टिभसँग कहिले गर्दिन सम्झौता, किनकि मसँग छ मेरो हेल्दी फ्रेन्ड गुड लाइफ डाइजेस्टिभ बिस्किट।
1: ए भतिज, यो चाड पर्व भन्यो, कहिले यता कहिले उता, जहिले माछा मासु कति खानु हो?
2: त्यसैले त राजा च्याउने खानुस् भनेको नि काका, माछा मासुको त स्वाद नै बिर्साइदिने, भेजिटेरियनलाई त झन् कायदा, माछा मासुमा भएको सबै तत्त्व पनि पाइने
3: हो नि काका। राजा च्याउ त स्वाद सँगै स्वास्थ्यलाई पनि फाइदाजनक रहेछ नि।
2: हामीले राजा च्याउ त्यसै भनेको हो र।
4: स्वादिलो, पुसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ, एनसी एग्रोटेकको उत्पादन।

लोड वॉशिंग मशीन किन्दा 6 केजी सर्फ एक्सेल, टॉप लोड मा 4 केजी र ट्विन टॉप मा 2 केजी सर्फ एक्सेल निशुल्क, एसी किन्दा फ्री इन्स्टलेसन अनि 0% ब्याजमा सजिलो किस्ताको सुविधा, साथै वॉशिंग मशीनमा 4 वर्षको फुल वारेन्टी। गोदरेजसँग भनेदेखि वाउ।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्क को तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। बाढी भन्दा ठूलो हल्लाले थलियो पर्यटन शीर्षकमा खबर छ। वर्षा भुटेकोसी बाढी पहिरोका कारण पर्यटन क्षेत्रमा ठूलो मानवीय र भौतिक क्षति भएकै छ, तर मध्य नेपालमा भएको क्षतिलाई देशभरि नै भएको जस्तो हल्लाको असर नेपालको समग्र पर्यटन क्षेत्रमा परेको छ। देशका 80% भन्दा बढी पर्यटकीय क्षेत्र र पदमार्गहरू सुरक्षित र खुला भए तापनि गलत सूचनाका कारण हजारौं विदेशी पर्यटकले बुकिङ रद्द गर्दा स्थानीय अर्थतन्त्र र व्यवसाय समेत संकटमा परेका छन्। भौगोलिक दूरीका हिसाबले हेर्ने हो भने भुटेकोसी र सुदूरपश्चिमको विकट हुम्ला स्थित हिल्सा नाकाका बीचमा 100 किलोमिटरको फरक छ, तर भुटेकोसीमा आएको भीषण बाढीको खबर जब अन्तर्राष्ट्रिय संचार माध्यम र सामाजिक सञ्जालमा छ्याप्छ्याप्ती भयो, त्यसको अनौठो र नमिठो त्रास सुदूरपश्चिमको हिल्सा नाकासम्म पुगेर ठोकियो। मानसरोवर कैलाश यात्राका लागि हजारौं भारतीय तीर्थयात्रीहरूका लागि प्रमुख प्रवेशद्वार मानिने हिल्सामा यति बेला पर्यटकीय चहलपहल हुनुपर्नेमा पर्यटकहरू यात्रा रोकेर सुरक्षित हुन लागेका छन्। बाढी मध्य नेपालमा आएको थियो, तर त्यसको अदृश्य तरंगले हुम्लाका पर्यटन होटल विमान सेवा हेलिकप्टर र भारी बोकेर जीवन धान्ने भरियाहरूको रोजीरोटी समेत खोसिदिएको छ। मानसरोवर कैलाश यात्राका लागि मेदेखि सेप्टेम्बरसम्मको समय उत्तम मानिए पनि अगस्त र सेप्टेम्बरलाई मुख्य सिजन मानिन्छ, तर भुटेकोसीको बाढीपछि सिङ्गो नेपाल नै ठप्प भएको गलत सन्देश जाँदा सेप्टेम्बर अन्तिमसम्मका लागि बुकिङ गराएका करिब 4,000 भारतीय तीर्थयात्रीहरूले आफ्नो यात्रा रद्द गरेका छन्। त्यस्तै बाढी र पहिरोको बेल मनसुन सँगै बगेर गयो, तर त्यसले अन्तर्राष्ट्रिय जगतमा नेपाल ध्वस्त भयो भन्ने गलत सूचनाको बाढीले सिङ्गो देशको पर्यटन अर्थतन्त्रलाई नै सोत्तर बनाएको छ। ट्रेकिङ एजेन्सीज एसोसिएसन अफ नेपालका अनुसार सगरमाथा अन्नपूर्ण कञ्चनजङ्घा र डोल्पा जस्ता 80% भन्दा बढी पर्यटकीय क्षेत्र पुनः सुरक्षित र खुल्ला छन्, तर बाढीका तस्विर र अतिरञ्जित हल्लाका आधारमा हजारौं विदेशी पर्यटकले ऐन सिजनको मेन सिजनको मुखैमा बुकिङ रद्द गर्दा आर्थिक क्षतिका साथै त्रासको मनोवैज्ञानिक बाढीले नेपालको आर्थिक मेरुदण्ड मानिने पर्यटन क्षेत्रलाई नै धराशायी बनाएको छ। पश्चिम नेपालको पर्यटकीय मुटु मानिने मनाङमा भने बाढी र पहिरोले स्थानीय पूर्वाधारमै ठूलो वज्रपात पारेको छ। लमजुङ हिमालको आधार शिविरबाट बगेर आएको गटे खोलाले ल्याएको लेद र ढुङ्गाका कारण मर्स्याङ्गी नदीको बहाव समेत थुनिन पुग्यो। नदीमा पानीको सतह वात्तै बढेपछि चामे बजारको मुख्य मोटरेबल पुल पानीमा डुब्यो र स्याङ्दी नदी आफ्नो पुरानो बाटो छाडेर पुलको दायाँ बायाँबाट बग्न थाल्यो। यसले माथिल्लो मनाङ जोड्ने मुख्य सड़क सम्पर्क 4 दिनभन्दा बढी समयसम्म पूर्ण रूपमा विच्छेद हुन पुग्यो। त्यस्तै कर्णालीमा पनि यसको उस्तै प्रभाव परेको छ। असोज महिना कर्णालीका पर्यटकीय गन्तव्यमा आन्तरिक पर्यटकको चहलपहल बढ्ने समय हो। मुगुको राराताल, हुम्लाको मानसरोवर र डोल्पाको सेफोक्सुण्डो घुम्न देशका विभिन्न ठाउँबाट पर्यटक कर्णाली पुग्ने गर्छन्। यही समयमा सुर्खेतदेखि दैलेख, कालीकोट, जुम्ला हुँदै मुगु का सड़क छेउका होटल तथा रेस्टुरेन्टमा पर्यटकको भीड हुन्थ्यो, तर यस वर्ष भने निरन्तर वर्षा, बाढी र पहिरोका कारण कर्णालीको पर्यटन क्षेत्र प्रभावित भएको छ। पर्यटकीय गन्तव्य जाने मुख्य सड़कमा पटक पटक अवरोध भएपछि आन्तरिक पर्यटकको अनुमान घटेको छ भने होटल व्यवसाय समेत सुनसान बनेका छन्। विगतका वर्षमा असोज लागेसँगै कर्णाली राजमार्गमा पर्यटक बोकेका सवारी साधनको चाप बढ्ने गरेको थियो, तर अहिले सड़कमा नयाँ पर्यटक बोकेका गाडी निकै न्यून देखिन्छन्। अस्थायी प्रहरी चौकी खुलालुमा कार्यरत ट्राफिक प्रहरी ओम ढकालले भने यस वर्षको असोजमा कर्णाली राजमार्गमा गुड्ने गाडी तथा मोटरसाइकलहरूमा पर्यटकको चहलपहल देखिएन। भारी वर्षाका कारण बाढी र पहिरोले एक दिन सड़क खुल्ने अर्को दिन बन्द हुने अवस्थाले त्यहाँको पर्यटक आगमन समेत निकै प्रभावित बनेको छ।
2: सर्वोच्च अदालतको पूर्ण बैठकमा प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्माको भूमिकालाई लिएर अन्य न्यायाधीशहरूले आलोचना गरेका छन्। पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर राणालाई प्रहरीले मध्यरातमा उठाएको घटनाबारे छलफलका लागि सोमबार 2 घण्टा चलेको बैठकमा अधिकांश न्यायाधीशहरूले शर्माले नेतृत्व सम्हालेपछि अवस्था बिग्रिँदै गएको भनेर आलोचना गरेका हुन्। पूर्व प्रधान न्यायाधीश जबराको पक्राउको विषयमा धारणा बनाउन बसेको बैठकमा अघिल्ला प्रधान न्यायाधीशहरूको कार्यकालमा मौन रहने पूर्व प्रधान न्यायाधीश जबरा डाक्टर शर्माको पालामा एकाएक सक्रिय हुनु संयोग मात्रै नभएको भन्दै न्यायाधीशहरूले प्रधान न्यायाधीशसँग जवाफ माग गरेका हुन्। यही समयमा जबरा विरुद्धको रिट खारिज भएर उहाँले पेन्सन पट्टा पाउने बाटो खोल्नुलाई पनि कतिपयले शंकास्पद भएको बताएका छन्। प्रधान न्यायाधीश शर्माको भूमिका उपर न्यायाधीशहरूको आलोचना शीर्षकमा हिमालय टाइम्समा यो खबर छापिएको हो। यो सँगै सरकारी विज्ञापनमा विभेद विरूद्धको फैसला कार्यान्वयनको माग गर्दै निवेदन दर्ता उपशीर्षकमा अर्को खबर छ। सरकारी विज्ञापन निजी मीडियालाई विभेद नगर्न दिएको सर्वोच्च अदालतको परमादेशको कार्यान्वयन नभएको भन्दै फैसला कार्यान्वयन निर्देशनालयमा निवेदन दायर भएको छ। सर्वोच्च अदालतको असार 30 को फैसला कार्यान्वयनको माग गर्दै अधिवक्ता अनन्तराज लुइटेलले फैसला कार्यान्वयन निर्देशनालयमा हालै निवेदन दायर गर्नुभएको हो। हालसम्म पनि फैसला कार्यान्वयन गर्न सरकारी पक्षले आनाकानी गरेको दावी निवेदनमा गरिएको छ।
1: बुढ्यौलीतर्फ नेपाल छैन राज्यको तयारी शीर्षकमा आजको मध्याह दैनिकमा खबर छ। नेपालमा ज्येष्ठ नागरिकको संख्या तीव्र रूपमा बढ़िरहेको छ, तर बुढ़्यौली व्यवस्थापनका लागि राज्यको तयारी त्यसअनुसार विस्तार हुन सकेको छैन। परिवारको संरचना बदलिँदैछ, युवा पुस्ता विदेशिँदैछ र सन्तानले नै ज्येष्ठ नागरिकको हेरचाह गर्ने परम्परागत आधार कमजोर बन्दैछ। अब सामाजिक सुरक्षा भत्तामा सीमित सोचबाट माथि उठेर स्वास्थ्य, आवास, हेरचाह, सुरक्षा र ज्येष्ठ नागरिक मैत्री सेवा सहितको दीर्घकालीन योजना बनाउने बेला भइसकेको छ। काठमाडौँ डल्लुका 79 वर्षीय राजबहादुर मानन्दन विगत 13 वर्षदेखि काठमाडौँको एक हेल्थ केयरमा बस्दै आएका छन्। उनका छोरा अमेरिका र छोरी अस्ट्रेलियामा छन्। झण्डै 60 वर्षको उमेरसम्म अध्यापन गरेका मानन्दरले छोराछोरीलाई अध्ययन गराएर विदेश पठाए। उनकी श्रीमती बाथ रोगबाट पीड़ित थिइन्। श्रीमतीको हेरचाहका लागि उनी हेल्थ केयरमा पुगेका थिए। श्रीमतीको निधन भएपछि पनि उनी त्यहाँ बस्दै आएका छन्। छोराछोरी वर्ष दिन जतिमा भेट्न आइरहन्छन्। यता बसेदेखि नै यतै रमाइलो लाग्छ उनले भने। उमेर बढ्दै गएपछि स्वास्थ्य अवस्था कमजोर हुँदै गएको र एक्लै बस्न कठिन हुने भएकाले आफू हेल्थ केयरमा बसिरहेको उनले बताएका छन्। 68 वर्षीय रामप्रसाद श्रेष्ठको अवस्था पनि उस्तै छ। उनका दुई छोरा अस्ट्रेलियामा छन्। मुटुरोगी श्रेष्ठ हालै शल्यक्रिया गरेपछि नियमित हेरचाह आवश्यक भएकाले हेल्थ केयरमा आएका हुन्। नेपालको जनसंख्यामा ज्येष्ठ नागरिकको हिस्सा निरन्तर बढ़िरहेको छ। राष्ट्रिय जनगणना 2078 अनुसार नेपालमा 60 वर्ष वा सोभन्दा माथिका नागरिकको संख्या 29,77,318 छ। यो कुल जनसंख्याको 10.21% हो। एक दशक अघि 2068 को जनगणनामा ज्येष्ठ नागरिकको संख्या 8.1% थियो। सरकारको ज्येष्ठ नागरिक लक्षित प्रमुख कार्यक्रम सामाजिक सुरक्षा भत्ता हो। हाल 70 वर्ष उमेर पुगेका ज्येष्ठ नागरिकले मासिक 4,000 रुपियाँ सामाजिक सुरक्षा भत्ता पाउँदै आएका छन्। साबिक कडालीका 60 वर्ष पुगेका नागरिक तथा देशभरका दलित ज्येष्ठ नागरिकका लागि मासिक 2,660 रुपियाँ भत्ताको व्यवस्था छ। विश्व स्वास्थ्य संगठनका अनुसार समुदायमा बस्ने 60 वर्ष माथिका करिब 6 मध्ये 1 ज्येष्ठ नागरिकले हरेक वर्ष कुनै न कुनै प्रकारको दुर्व्यवहार भोग्ने गरेका छन्। हेल्थ होम केयर अध्यक्ष डाक्टर लोचन श्रेष्ठका अनुसार युवाहरू विदेशिने क्रम बढेसँगै बाबुआमाको हेरचाहमा समस्या देखिएको छ। त्यसैले नेपालमा ज्येष्ठ नागरिकको उचित हेरचाह र संरक्षणको व्यवस्था आवश्यक छ। त्यस्तै ज्येष्ठ नागरिक विज्ञ डाक्टर होमनाथ चालिसेले भन्छन्, मासिक भत्ताले निम्न आय भएका ज्येष्ठ नागरिकलाई राहत मिलेको छ, तर यसले समग्र प्रणालीलाई सम्बोधन गर्न सक्दैन। त्यसका लागि राज्यले स्थानीय स्तरबाट अध्ययन गर्नुपर्छ। नेपालमा यसरी ज्येष्ठ नागरिकको संख्या तीव्र रूपमा बढ़िरहेको छ, तर बुढ़ौली व्यवस्थापनका लागि राज्यको तयारी त्यसअनुसार विस्तार भने हुन सकेको छैन। परिवारको संरचना बदलिँदैछ, युवा पुस्ता विदेशिँदैछ भने सन्तानले नै ज्येष्ठ नागरिकको हेरचाह गर्ने परम्परागत आधार कमजोर बन्दैछ। बुढ्यौलीतर्फ नेपाल छैन राज्यको तयारी शीर्षकमा यो खबर छ।
2: प्रधानमन्त्री बालेन्द्र शाहले मुलुकको दीर्घकालीन विकास र औद्योगिकीकरणका लागि दलीय राजनीति भन्दा बढ़ी नीतिगत सुधार तथा नयाँ विचारमा केन्द्रित हुन सांसदहरूलाई आह्वान गर्नुभएको छ। बुधबार सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आयोजना गरिएको विशेष छलफलमा प्रधानमन्त्री शाहले प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने प्राविधिक तथा इन्जिनियरिङ पृष्ठभूमिका सांसदहरूसँग परामर्श गर्दै आफ्नो ज्ञान, सिप र अनुभवको अधिकतम उपयोग देशहितमा गर्न आग्रह गर्नुभएको हो। मंगलवार मध्यान्न 12 बजेदेखि दिउँसो 2:15 बजेसम्म चलेको 2.5 घण्टा लामो छलफलमा विभिन्न राजनीतिक दलका गरी 17 जना सांसदहरूको सहभागिता रहेको थियो। छलफलमा नेपाली कंग्रेसका तर्फबाट रसुवाका सांसद मोहन आचार्य तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूको उपस्थिति रहेको थियो। नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीमा इन्जिनियरिङ पृष्ठभूमिका सांसदहरू नभएकाले ती दलबाट प्रतिनिधि सहभागी नगराइएको प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ। प्रधानमन्त्री शाह स्वयं पनि सिभिल तथा स्ट्रक्चरल इन्जिनियरिङ पृष्ठभूमिका हुनुहुन्छ। विज्ञता अनुसार विकासमा योगदान